0: नै बाँकी चारवटा स्वतः निष्क्रिय हुने सम्भावना बढ़दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले संघीय संसद रोकेर ल्याएका आठवटा अध्यादेश मध्ये चारवटालाई व्यवस्था गर्दा निष्क्रिय बन्ने अवस्थामा पुगेका हुन्। सरकारको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाखमा आठवटा अध्यादेश जारी गर्नुभएको थियो। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले वैशाख 22 गते संवैधानिक परिषद अध्यादेश 2083, वैशाख 20 गते केही नेपाल ऐनलाई तथा नेपालको संविधानमा सरकारले अध्यादेश जारी गर्न सक्ने र ती अध्यादेश जारी भएपछि बस्ने संघीय संसदको पहिलो बैठकमा पेश गर्ने प्रावधान छ। संविधानको धारा 114 अध्यादेशलाई ऐन कसरी बनाउने र कुन अवस्थामा खारेज हुने भन्ने प्रस्ताव रहेको छ। हाल चार अध्यादेश संघीय संसदले स्वीकार गरेर विधेयक बन्ने बाटोमा अघि बढ़ेका छन्। सार्वजनिक खरिद अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी अध्यादेश दुवै सदनबाट स्वीकृत भएका छन् भने अन्य चार अध्यादेशहरू भने स्वीकृत भइसकेका छैनन्। सरकारले ल्याएका चारवटा अध्यादेश निष्क्रिय हुने सम्भावना, 60 दिने समय सीमा सकिँदै शीर्षकमा हिमालय टाइम्समा आज यो खबर छापिएको छ।
1: अख्तियारको मुद्दापछि छपाएमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। राजधानी विभागका उच्च अधिकारीहरू सहित ठेक्का पाएको जर्मन कम्पनीका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राहदानी छपाईमा अन्यल देखिएको छ। राहदानी विभागका उच्च अधिकारी र ठिक्का पाएको जर्मन कम्पनीका प्रतिनिधि विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै सम्झौता अनुसार जर्मनी कम्पनीले छपाई गर्ने हो वा होइन भन्नेमा अन्यल देखिएको हो। अख्तियारको मुद्दापछि छपाईमा अन्यल शीर्षकमा आर्थिक अभियान दैनिकमा छापिएको खबर हो।
0: क्यानाडाको एक स्थानीय निकायले रूखलाई अधिकार सहित जीवित प्राणीको रूपमा औपचारिक मान्यता दिएको छ। क्यानाडाको क्युबेक प्रान्तको मोन्ट्रियलबाट करिब 65 किलोमिटर पश्चिममा रहेको टेरास बोद्रोइल नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा यस्तो ऐतिहासिक कदम चालेको हो। जलवायु परिवर्तन, बढ़दो तापक्रम, वन विनाश र जैविक विविधता संकटको सन्दर्भमा क्यानाडाको उक्त नगरपालिकाले गरेको यो निर्णयलाई विश्वभर वातावरण संरक्षणको नयाँ उदाहरणका रूपमा हेरिएको छ। नगर परिषदले गत जून 9 सर्वसम्मत रूपमा पारित गरेको प्रस्तावमा रूखलाई जीवन बाँच्ने, प्राकृतिक रूपमा बढ़ने, आफ्नो अखण्डता जोगाउने तथा पुनर्जीवित हुने अधिकार रहेको छ। यस्तो निर्णय गर्ने टेरास बोद्रोइल क्यानाडाको पहिलो स्थानीय तह बनेको छ।

2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMIको सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप CGTV खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन संचालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्खाका लागि ठूला ढुंगा राखेर रा सड़क तयार गरी सवारी संचालन गर्न लागि हो। अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ। बेला बेला आउने बाढ़ीले सवारी आवागमनमा समस्या हुने गरेको छ भने बाढ़ीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने तयारी गरिएको छ।
2: मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बुधबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम रहेको क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने, राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम, आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।
1: चितवनको पर्यटन तथा होटल व्यवसायका लागि असार सुस्त मानिन्छ। यस वर्षको असार भने फरक रह्यो। फरक मात्र रहेर चितवनको अर्थतन्त्र नै अप्रत्याशित चलायमान भयो। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनले चितवनको पर्यटनमा ताजगी ल्याएको, नत्र त बढ़दो गर्मी, वर्षाको सुरुज जस्ता कारणले पर्यटक आगमनमा कमी हुँदा सौराहा, जगतपुर, मेघौली, भरतपुर र नारायणगढ़ क्षेत्रका होटल तथा पर्यटन व्यवसायी यही समयलाई मर्मत सम्भार, रंगरोगन र आन्तरिक व्यवस्थापनका काममा उपयोग गर्दथे।
2: नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र ब्याङ्कलाई विभिन्न सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको प्रतिनिधि मण्डलले बिहिबार नेपाल राष्ट्र ब्याङ्कका गवर्नर डा विश्वनाथ पौडेलसँग भेट गरेको थियो। चेम्बरले ब्याङ्किङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ।
1: भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमारामा वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 धनादेवी धामीले 5 लाख क्षतिपूर्ति पाएकी छन्। धामीलाई टेम्पो फाल्ने डिभिजन वनका कर्मचारीले 5 लाख उपलब्ध गराएका हुन्। पीड़ित धामीलाई 5 लाख रूपियाँ दिएर टेम्पो विवाद सहमतिमा समाधान गरिएको हो।
2: बुटबल उपमहानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 3,09,22,21,200 रूपियाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रा देवी अर्यालले बुधबार आयोजित नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दै समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटबल शहर भन्ने नारालाई केन्द्रमा राखेर आगामी वर्षको योजना तथा कार्यक्रम अघि बढ़ाइने बताउनुभयो।
1: अब शेयर बजार पछिल्लो समय नेप्से परिसूचक घट्दो क्रममा रहेको छ। यो क्रमले बुधबार पनि निरन्तरता पाएको हो। मंगलबार 26.16 अंक घटेको नेप्से बुधबार भने 14.45 अंकले घटेको छ। यो दिन 2668.56 बिन्दुदेखि खुला भएको नेप्से परिसूचक 2678.29 बिन्दुसम्म पुगेको थियो भने 2633.93 बिन्दुसम्म झरेको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। डेमोक्रेटिक रिपब्लिक अफ कंगो डीआरसीमा 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 155 जना निको भएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप अन्तर्गत अहिले दुईवटा खेल भइरहेको छ। हाइटी विरूद्ध मोरक्कोले अग्रता लिएको छ भने ब्राजिल र स्कटल्याण्ड बीचको खेल पनि अहिले जारी रहेको छ। अमेरिकाको मियामी स्टेडियममा जारी फिफा विश्वकप 2026 समसीको निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेमार मैदान छिरेका छन्। स्कटल्याण्ड विरूद्धको खेलमा 3-0 सहज अग्रता भइरहेका बेला खेलको 6 मिनटमा नेमार मैदान छिरेका हुन्। जारी विश्वकपमा नेमार मैदान छिरेको यो पहिलो पटक हो भने हाइटी विरूद्ध मोरक्कोले अग्रता लिइरहेको छ। पहिलो पटक अग्रता लिन सफल भएको हो। खेल अहिले जारी रहेको छ।
2: अब विचार विश्लेषणको पालो। राष्ट्रपाको अर्थ राजनीतिक प्रस्तावना शीर्षकमा विचार छापिएको छ। राष्ट्रपा महाधिवेशनमा प्रस्तुत गरिएको दस्तावेज हो यो। प्रस्तुतकर्ता डाक्टर स्वर्णिम वाग्लेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता प्राप्तिको अभियान मात्र होइन उत्तरदायी लोकतन्त्र प्रतिस्पर्धी अर्थतन्त्र समन्यायिक समाज र आत्मविश्वासी राष्ट्र निर्माणको अभियान हो। हामी व्यवस्था बदल्ने होइन व्यवस्थाले दिने परिणाम बदल्ने हो संकल्पका साथ उभिएका छौं। हामी विश्वास गर्छौं कि नेपालको भविष्य निराशा निर्भरता र विभाजनमा होइन स्वतन्त्र नागरिक सक्षम संस्था सृजनशील उद्यमशीलता र साझा राष्ट्रिय आकांक्षामा निहित छ।
1: राष्ट्रपा महाधिवेशन केही
2: राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता प्राप्तिको अभियान मात्र होइन उत्तरदायी लोकतन्त्र प्रतिस्पर्धी अर्थतन्त्र समन्यायिक समाज र आत्मविश्वासी राष्ट्र निर्माणको अभियान हो। हामी

0: भगवानको उपस्थितिले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैनन् भन्ने कुरालाई प्रत्यक्ष देखाएको अनुभव गरियो भने रवि र बालिनले गुट निर्माण नगर्न जोड़का साथ निर्देशन दिनुले राजसभाभित्र गुट निर्माण गर्न शुरू भइसकेको तथ्यलाई पनि उजागर गरिदियो। राजसभाले लोकतन्त्रलाई अगाले पनि महाधिवेशनको निर्वाचन आउनुभन्दा धेरै अघिदेखि सभापति र वरिष्ठ नेता निर्विरोध गर्ने समाचार प्रवाह गरियो। त्यसभन्दा माथि उठेर लोकतान्त्रिक पार्टीमा निर्वाचनमा अधिकार प्राप्त जो कोही लड्न पाउँछन् भनिएको भए सुनमा सुगन्ध हुनेथ्यो। यो त उही एमालेमा केपी ओली निर्विरोध हुनै पर्ने नभए भीम रावलको जस्तै अवस्था सिर्जना हुने भने जस्तै हुन पुग्यो।
1: सार्वजनिक नीतिमा जनविश्वास शीर्षकमा दीपक ढकाल गोर्खापत्रमा लेख्नुहुन्छ, सार्वजनिक नीति शक्तिको नभई नागरिक र राज्यबीचको जीवन्त विश्वासको धरोहर हो। असल नीति निर्माणका लागि सही समस्याको पहिचान, प्रणालीगत सोच, तथ्यपरक इमानदारी र कार्यान्वयनको सामर्थ्य जस्ता आधारभूत खम्बा आवश्यक पर्छन्। नेपालको मुख्य चुनौती नीतिको अभाव नभई त्यसलाई नागरिकको जीवनसम्म पुर्याउने क्षमताको कमी हुनु हो।
0: हौस् त, काठमाण्डुमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429,
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: अहिले बिहानको 6 बजे

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 11 गते बिहीबार, जुन 25 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: स्थानीय तहको बजेटमा सुशासन प्राथमिकतामा, राहदानी छपाई प्रकरणमा पक्राउ परेका सातजनाको थुनछेक बहस आजदेखि, बीपी राजमार्गको नयाँ ट्र्याक,

0: नजिकमा मध्य असारदेखि सवारी साधन चलाइने,
1: रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिममा, खोपको अभाव नभएको सरकारको दावी, श्वास प्रश्वासको औषधि पनि नक्कली संहिताबारे रासुपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर विरोध,
0: 3.5 करोड़ खर्चिएपछि मध्य प्रदेश सरकारको परिवहन सेवा योजना अलपत्र, मनसूनमा जुनसुकै बेला पनि सवारी साधनहरू रोक्न सकिने, लागू औषधको दुर्व्यसन रोक्न बजेट अनि संरचनाको अभाव,
1: भेनेजुलामा शक्तिशाली भूकम्प, कंगोमा 1000 भन्दा बढ़ीमा इबोला संक्रमण, 277 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको पुष्टि, अत्यधिक गर्मीका कारण बेलायतमा 1000 विद्यालय बन्द,
0: र विश्वकपमा अहिले समूह एका दुई खेल हुँदै बागमती प्रदेश खेलकुदमा काठमाडौँलाई 51 स्वर्ण, न्यू डायमण्ड 19 वर्ष मुनिको भलिबल च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहले ल्याएको बजेट र प्राथमिकताको प्रसंग।
1: आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेका छैनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधूरा आयोजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने पहिले अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगार प्रबन्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा स्थानीय अन्तिम कार्यकाल हो। आगामी 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिनेछ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गत 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेश गर्न नसकेको बताउनु भएको छ। उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएको, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले पनि बजेट सभामा पेश गर्न नसकेको बताउनु भएको छ। यसैबीच हामीले अर्थविद हरि रोकालाई समयमा बजेट पेश गर्न नसक्दा कस्ता खालका असहजता आउन सक्छन् भनेर सोधेका छौं।
3: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यो एउटा पहिलो कुरा त त्यो नै भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो। यो हाम्रो बजेटिङ गर्ने तरिका एउटा त तपाईँको चाहिँ नि ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने, पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो। एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्था रहेन। अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट, अब यो त तपाईँको चाहिँ अब यो 1 वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि, अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ। र यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
1: यसैबीच देशका सबै 6 महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि आधुनिकरण, सामाजिक सुरक्षा, युवा स्वरोजगार र कर छुटलाई प्राथमिकता दिइएको छ।
0: मनसून शुरू भएसँगै अब देशका राजमार्गमा जुनसुकै बेला सवारी साधन अर्थात आवागमन रोक्न सकिने भएको छ। बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि मनसून प्रतिकार्य कमाण्ड पोस्टले मनसून अवधिभर मौसमको अवस्था र विपदको गम्भीर्य हेरेर राष्ट्रिय राजमार्ग तथा जोखिमयुक्त सड़क खण्डमा सवारी साधन सञ्चालन रोक्न 77 वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। यो सँगै मनसूनका कारण सड़क अवरूद्ध हुनासाथ तत्काल खुलाउन चालक सहितका हेभी इक्विपमेन्ट 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग प्रदेश सरकार

0: र स्थानीय तहलाई आग्रह पनि गरिएको छ। कमाण्ड पोस्टको हिजो बसेको बैठकले जोखिमपूर्ण अवस्थाको निर्णय अटेर गर्दै बल जफ्ती सवारी साधन चलाए प्रचलित कानून अनुसार कार्यवाही गरिने चेतावनी पनि दिएको छ। मनसून भित्रिएसँगै यस वर्षको प्राकृतिक विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको कमाण्ड पोस्टको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि हिजो नै गरेको छ। प्रतिकार्यका लागि मनसून प्रतिकार कमाण्ड पोस्टको बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउने अवस्था आए निर्णय गर्न पनि भनिएको छ। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले भन्नुभयो,
1: अब भारी वर्षा अति भारी धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा दुई तिनवटा सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पहाडवान क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर एक्स्ट्राभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो, खोजदार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो, त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ, खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ र त्यसमा चाहिँ सिडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भनिन्छ भने अर्को चाहिँ मैले अगाडि भनेको खोजदार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 प्रदेश त्यसै सडक विभाग त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय त्यसै गरेर 70 जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी सङ्घीय मानव सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
0: यसैबीच बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्खाका लागि ठूला ढुंगा राखेर सड़क तयार गरी सवारी साधन सञ्चालन गर्न लागि हो। अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी साधन चलाइएको छ। बेला बेला आउने बाढ़ीले सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयले बताएका छन्। बाढ़ीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने गरिएको छ। वर्खालाई दृष्टिगत गर्दै बनिरहेको नयाँ ट्र्याकबाट मध्य असारदेखि सवारी साधन चलाउने गरी तयारी गरिरहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभएको छ। 400 बेसी बोक्सीकुना काल ढुंगा र डाला बेसीको एउटा खण्ड तयार भएको उहाँले बताउनु भएको छ। अनेत्र पनि बाढ़ी आयो भने गाड़ी रोकिने अवस्था छैन। उहाँले भन्नुभयो, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले बनाउने खण्डमा माटो भरेर बोल्डर ठूला ढुंगा राख्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। बर्खामा यस खण्डमा खोलाबाट सवारी साधन चलाउन नपर्ने पनि उहाँको भनाई छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लागू औषधको लत छुटाउनका लागि सरकारले चाल्नुपर्ने कदम।
3: स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे त म तिमीले ड्रग खाएको कुनै पनि हालत थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ, तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने। यति 5-7 नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो।
0: रेबिज विरूद्धको खोप अभावले जानै जोखिममा खोपको अभाव नभएको सरकारको दावी। श्वास प्रश्वासको औषधि पनि नक्कली, संघीयताबारे रासोपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले।
2: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको भित्रपृष्ठमा मौद्रिक नीतिमा परिसंघ र चेम्बरको सुझाव अर्थतन्त्र चलायमान बनाउन माग शीर्षकमा खबर प्रकाशित छ भने इलामका बन्द चिया उद्योग खोल्न जुट्यो सहमति शीर्षकमा पर्वत पोर्तेलले खबर लेख्नु भएको छ। भारतको चिया बोर्डले लागू गरिएको नयाँ मापदण्डका कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिका स्थित 53 चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन्। सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोडक्शन एसोसिएशनका बीचमा भएको छलफलपछि उद्योग सञ्चालन गर्ने विषयमा तीन बुधे सहमति भएको सूर्योदय का अध्यक्ष दिल्ली स्वास्थ्यले बताउनु भएको छ। भारतीय बजारमा चिया निर्यात सहज नहुन्जेल उद्योगमा थन्किएको करिब 10 लाख किलो चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थित भण्डारण कक्षको व्यवस्थापन गर्ने र बजार व्यवस्थापन सहज नहुन्जेल किसानलाई दिने भुक्तानी केही समयका लागि स्थगित गर्ने सहमति उद्योग र किसान बीच भएको पनि उहाँले बताउनु भएको छ। त्यस्तै पहिलो पृष्ठमा रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिम शीर्षकमा खबर प्रकाशित छ। कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाडौँकै चन्द्रगिरी नगरपालिकाका एक पुरूषको गत शनिबार मृत्यु भएको छ। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। परिवारले हेलचेक्राई गर्दा पनि ती पुरूषको ज्यान गएको चिकित्सकहरूले बताएका छन्। जस्तै 11 जिल्लाका 87 स्थानमा वर्फुल शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध शीर्षकमा अर्को खबर छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राष्ट्रपाको चितवनमा जारी महाधिवेशनले पार्टीको सवालमा भनी अझै अन्यलकै अवस्था पार्टीको वैचारिक दिशाका धेरै विषय पस्ट्याए पनि संहिताको सवालमा भनी अझै अन्यलकै अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले चितवन महाधिवेशनमा प्रस्तुत गर्नुभएको दुई प्रमुख दस्तावेजले संहिताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत एकता हुन नसकेको देखिएको छ। त्यस्तै संहिता कार्यान्वयन गर्ने भन्दा पश्चगामी बाटोमै फर्किने सन्देश राष्ट्रपाको चितवन महाधिवेशनले दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
0: गोर्खापत्र पत्र दैनिकमा कूटनीतिमा अब्बल महिला शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छापिएको छ। कूटनीतिमा महिलाको उपस्थितिले विश्व विकासलाई शान्तिपूर्ण सह अस्तित्वका आधारमा समृद्धितर्फ अग्रसर गराउन सक्ने क्षमता प्रत्येक राष्ट्रले आर्जन गर्न सक्ने विश्वास संयुक्त राष्ट्र संघको रहेको उल्लेख गरिएको छ। राहदानी छपाई प्रकरण थुन्चेक बहस आजदेखि शीर्षकमा अर्को खबर छ। विद्युतीय राहदानी छपाई प्रक्रियामा अनियमितताका आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। आजदेखि त्यस मुद्दामा थुन्चेक बहस प्रारम्भ हुँदैछ। विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दा साथ उपस्थित गराइएका सातैजना प्रतिवादीको बयान सकिएको र बहस प्रारम्भ हुने क्रममा रहेको बताउनुभयो। मंगलबार तीन प्रतिवादीको बयान भएकोमा बुधबार चारजनाको बयान सकिएको पनि उहाँले जानकारी दिनुभएको छ। भित्री पन्नामा श्वास प्रश्वासको औषधि पनि नक्कली शीर्षकमा खबर छ। दम तथा दीर्घकालीन फोक्सो रोग सीओपीडीको उपचारमा प्रयोग हुने चर्चित औषधिसँग मिल्दोजुल्दो नक्कली औषधि नेपाली बजारमा बिक्री वितरण भइरहेको फेला परेको छ। नागरिकले सावधानी अप्नाउनुपर्ने देखिएको छ। औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी सिप्ला लिमिटेडद्वारा उत्पादित सेरोफो रोटा क्याप्सको नक्कली स्वरूप बजारमा भेटिएकोले सचेत रहन अनुरोध गरेको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले चिकित्सक फार्मासिस्ट अस्पताल औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै सक्कली औषधि मात्र सिफारिश तथा बिक्री र प्रयोग गर्न आग्रह गर्नुभएको छ। रेबिजको खोप अभाव नभएको बारेमा सरकारको भनाई सम्बन्धी खबर पनि छ। देशका विभिन्न जिल्लामा रेबिज खोप अभाव भएको गुनासो बढ़िरहेको बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने हाल मौजदात रहेको खोपले आगामी साउनसम्मको आवश्यकता धान्न सक्ने जानकारी दिएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले देशभर हाल 11,000 भन्दा बढ़ी भाइल रेबिज खोप मौजदात रहेको र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा थप 4,500 भाइल खोप आउँदो शनिबारसम्ममा नेपाल आइपुग्ने जानकारी दिनुभयो। आपूर्ति तथा व्यवस्थापन महाशाखाका अनुसार प्रदेश केन्द्र स्वास्थ्य कार्यालय तथा विभिन्न अस्पतालमा एआरभी 0.5 ml त्यसै गरी एआरभी 1 ml र ब्रेबिज इम्युनोग्लोबुलिन सहितको 11,000 भन्दा बढ़ी भाइल खोप उपलब्ध रहेको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ। 9 दिनमै 45 कर्मचारीले दिए राजीनामा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको हो। खडेरीले सुक्न थाले धनगढ़ीका चापागल शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर पनि छापिएको छ। दमकल र सड़क पखाल्ने गाड़ीमा भरेर पानी बाँड्न लागिएको तस्विर सहितको खबर छापिएको छ। 3.5 करोड़ खर्चिएपछि तोहियो मधेस प्रदेश सरकारको परिवहन सेवा योजना शीर्षकमा जनकपुर धामबाट हदीस खुद्दारले लेख्नु भएको खबर छापिएको छ। प्रदेश राजधानी जनकपुर धामदेखि पश्चिममा पर्सा र पूर्वमा सप्तरीसम्मको रूटमा चलाउन भन्दै मधेस प्रदेश सरकारले कार्यविधि बिना नै खरिद गरेका 5 बस 1 वर्षसम्म चलाउन सकेको छैन। त्यसपछि अन्य 3 संस्थालाई बाँडेको बस 4.5 वर्ष यता पनि अलपत्र अवस्थामै रहेका छन्। माग्दै नमागेको बस भिराएको भन्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो फिर्ता लैजानु। लुम्बिनीमा चलाउन एडीबीले अनुदान दिएका 5 विद्युतीय बस 6.5 वर्षदेखि थन्काइएको बारेमा भैरहवाबाट दिपेश पछाईले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा काठमाडौँ उपत्यकामा बर्ड फ्लूको उच्च जोखिम, उपत्यकामा दैनिक 4-5 ठाउँमा देखिरहेको छ संक्रमण, भक्तपुरको चाङ्गु नारायण र सूर्य विनायक हटस्पट भनेर अजित अधिकारीले लेख्नु भएको खबर छ। एक साताभित्र बर्ड फ्लूको संक्रमण दरमा कमी नआए उपत्यकामा कुखुराको मासु खरिद बिक्रीमा रोक लगाउने सरकारले तयारी पनि गरेको छ। उपत्यकामा कागबाट संक्रमण फैलिँदै गरेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। लुम्बिनीको बजेटमा लफडा, सत्तापक्षकै सांसद असन्तुष्ट बनेपछि सहमति जुटाउ को लागि सकस भइरहेको बारेमा बुटोलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर छ। नेकपासँग कार्यगत एकता हुन सक्ने ओलीको ब्रिफिङ बारेको खबर पनि छ। वाम आन्दोलन विरूद्ध प्रहार बढ़ेको र मिलेर जानुपर्ने हुन सक्छ भनेर उहाँले बैठकमा भन्नुभएको खबरमा उल्लेख गरिएको छ। ब्याज पूँजीकरणमा राष्ट्र बैंक लचक, अब सबै दीर्घकालीन आयोजनाले ब्याज पूँजीकरणको सुविधा पाउने शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ भने पोखरा औद्योगिक क्षेत्रका 85% उद्योगले भाड़ा बक्यौता तिरेको पनि कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको खबर छापिएको छ। 3 महानगरले ल्याए 15.5 अर्बको बजेट शीर्षकमा भित्री पन्नामा खबर छापिएको छ। अनि अर्को खबर नीति ओझेलमा नेतृत्वमा हानथाप शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले काठमाडौँबाट र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा भने समिट ग्रीन बुइच विवाद उत्कर्षमा निर्माण पूर्व नै कार्यविधि संशोधन किन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। समिटको नक्सा 2082 वैशाख 17 गते पास भए पनि निर्माण कार्य भने 2079 साउनबाट थालिएको थियो। ग्रीन बुइचले निर्माण रोक्न 2082 चैत 26 गते निवेदन दिए पनि काम नरोकिएपछि विवाद चर्किएको उल्लेख गरिएको छ। अर्को खबर रूखलाई अधिकार सहित जीवित प्राणीको मान्यता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने आगामी वर्षका लागि तीनै तहको आयो बजेट शीर्षकमा खबर छापिएको छ। तातोपानी नाकाबाट यो वर्ष शून्य निर्यात शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल र चीनबीच व्यापारको सबैभन्दा पुरानो नाका सिन्धुपाल्चोक स्थित तातोपानीबाट यो वर्ष निर्यात व्यापार शून्य बनेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा तातोपानी नाका मार्फत चीनतर्फ नेपालको निर्यात शून्य बन्दा आयात भने अर्बौंको भइसकेको खबरमा उल्लेख गरिएको छ। बर्ड फ्लूका कारण 5.5 लाख भन्दा बढ़ी पंक्षी नष्ट गरिएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। कंगोमा 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 105 जना निको भएको बताइएको छ। भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ। 7.1 म्याग्नेच्युडको भूकम्प स्थानीय समयअनुसार साँझ 6 बजे मुन्टाल बाल क्षेत्र केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्प 13.2 किलोमिटर गहिराईमा गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पपछि सुनामीको चेतावनी गरिएको छ। अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासन मार्फत निर्देशन समेत दिएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण भने संकलन भइरहेको छ। र पश्चिमी युरोपमा फैलिएको उच्च गर्मीको लहरका कारण विभिन्न क्षेत्र देशमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। फ्रान्सले आफ्नो इतिहासकै सबैभन्दा तातो दिन अनुभव गरेको छ भने बेलायतमा जून महिनामै उच्च तापक्रम रेकर्ड भएको छ। स्पेनले पनि सन् 1950 यताकै सबैभन्दा उच्च दैनिक औसत तापक्रम मापन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1000 भन्दा बढी विद्यालयहरू पूर्ण रूपमा बन्द गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्वकपमा अहिले समूह ए का दुई खेल हुँदैछन्। दक्षिण अफ्रिका र दक्षिण कोरिया बीचको खेल मेक्सिको मन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुँदैछ। यो खेल पौनी 7 बजे शुरू भएको हो। क्यानाडा पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। स्विजरल्याण्डसँग पराजित भए पनि घरेलु टोली विश्वकपको नकआउटमा प्रवेश गरेको हो। समूह बीबाट स्विजरल्याण्ड विजेता बन्दा क्यानाडा उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। बोस्निया एण्ड हर्ज गोबिना भने नकआउट चरणमा प्रवेश गरेको छ। भर्खरै प्राप्त पछिल्लो नतिजा अनुसार समूह बीको तेस्रो स्थानमा रहेको बोस्निया तेस्रो स्थानको उत्कृष्ट 8 टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो। पछिल्लो समूह बीको तेस्रो स्थानमा रहेको बोस्निया तेस्रो स्थानको उत्कृष्ट टोलीभित्र पर्दै नकआउट चरणमा गएको हो। बोस्नियाले समूह चरणका 3 खेलमा 1 खेलमा जित 1 खेलमा हार र 1 खेल बराबरी खेलेको थियो। सह आयोजक क्यानाडासँग हेड टू हेडमा पछि पर्दा बोस्निया उपविजेता बन्नबाट वञ्चित भएको हो। टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप 19 वर्ष मुनिको विद्यालय स्तरीय बागमती प्रदेश छात्र भलिबलको उपाधि उचालेको छ। बुधबार हिजो फाइनलमा न्यू डायमण्ड एकाडेमीलाई 25-16, 25-9, 25-10 सोझो सेटमा हराउन सफल भएको हो। र बागमती प्रदेश खेलकुदमा काठमाण्डुलाई 51 स्वर्ण प्राप्त भएको छ। तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा काठमाण्डु सर्वाधिक 51 स्वर्ण 38 रजत र 42 कास्य पदक जित्दै च्याम्पियन बनेको हो।
2: लागु औषधको दुर्व्यसन रोक्नका लागि गरिएका प्रयास र चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब लागू औषधको कुलद र सरकारले चाल्न सक्ने कदम। सरकारको तथ्याङ्क अनुसार देशभरमा 1,00,000 भन्दा धेरै लागू औषध प्रयोगकर्ता छन्, तर गैर सरकारी क्षेत्र र यसमा लागेका अभियन्ताहरूको यो संख्या 7,00,000 हारिमा रहेको दावी गर्छन्। लागू औषधको कुलद र नियन्त्रणको उपायका बारेमा नेपाल प्रहरीका पूर्व एसएसपी तथा पुनर्स्थापना विज्ञ वसन्त राज कुँवरसँग हामीले कुराकानी गरेका छौं।
3: तपाईँले कुन चाहिँ मन्त्रीले बोलेर देख्नु भएन जसले ड्रगका कुरा गरेका छैन?
11: सबै मैले राखेको सुनिन्छ।
3: एउटा मन्त्री आए, म चाहिँ 42 वर्षमा डीआईजी हुनुपर्ने, पैसा माग्यो, पैसा छैन भनेदेखि रिटायर्ड गरिदियो, हामी 43 वर्षमा त कहाँ गरे, अब के गर्ने? अनि विदेश जान लागेको यो ड्रग खाएको देखेर बच्चाहरूले हामी यसमा इन्भल्भ भयो, किनकि नेपालको पहिलो रियाब खोल्ने म यो पुलिसमै हुँदा मैले ल्याएँ नि नयाँ तर्क, मिल्थे थिएन, रियाब थिएन, मान्छे क्राइम गरिरहेको छ, पुलिसले खोल्नुपर्छ भन्ने हालेर आसरा भन्ने छ नि, सपोर्ट गर्ने चाहिँ आइजी ध्रुव प्रधान भन्ने हुनुहुन्थ्यो, नत्र आइजीको सपोर्ट बिना त गर्न सकिन्न। ड्रगलाई रोक्नका लागि हामीहरूले यत्रो सालमा के थाहा पायौं त भन्दा 5 काम गर्नुपर्ने रहेछ। नेपालमा 3 करोड़ मान्छे छ, अहिले 7,00,000 जति फसिया छ, तथ्याङ्कमा 1,34,000 भनेको छ सरकारको, ती 1,34,000 को हो त गएर पुलिसमा समातिएका रियाबमा गएका रेकर्डेड हो, तर 10 एउटा मात्र रेकर्ड छ, 10 मान्छे ड्रग खान्छ भने हार्डली एउटा चाहिँ के भएको छ, रेकर्डेड भएको छ। यदि हामी ड्रग रोक्ने कुरा गर्छ कुनै पनि स्टेटले भने 5 काम गर भन्छ।
0: नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 जुन तथ्याङ्क छ नि
3: 1,34,000
0: त्यो मिल्दैन भन्ने तपाईँको विचार? 1,30,424 लागू औषध प्रयोगकर्ता रहेको, 46,309 चाहिँ यो 2066 थियो भने यो संख्या चाहिँ 3 गुणाले बढ्यो भनेर देखायो।
3: चोर कति छन् नेपालमा भन्यो भने पुलिसले के आधारमा दिन्छ? सबैको रेकर्ड हेर्छ,
0: पक्राउ गरेको छोडेको अथवा के कस्तो छ त्यो अभिलेख,
3: सबै पक्राउ परेको छ, सबै पक्राउ परेको छ, चोर जति नपर्ने होइन कि त्यसको 9 परेको छैन। त्यस्तै हामीहरू ड्रगमा आएका विद्यार्थीहरूलाई सोध्छौ कि तपाईँको कतिजनाको ग्रुप थियो भन्यो भने युजली 10 भन्छ भने आएको कतिजना छ रियाब जेलमा 1 नो बाई रिच, त्यसले यो तथ्याङ्क त्यो मान्छेहरूको हो जो रेकर्डेड भए।
0: यो चाहिँ अभिलेख राखिएको मात्रै हो, नराखिएको 9 बाहिर छ भने तपाईँको
3: 9 छ, बक्काइदा छ, बकाइदा छ। म अहिले 7,00,000 त स्ट्यान्डै गर्छु, समुदाय पुलिसले कोसिस गर्यो होला, सिटिओ साहबले व्यक्तिगत कोसिस गर्यो होला, दरबन्दी देख्नु भएको छ, दरबन्दी सहितको अफिस देख्नु भएको छ, जो तपाईँसँग दरबन्दी सहितको अफिसै छैन भने कसरी रोकिन्छ?
0: गृह मन्त्रालयले केही पनि गर्न सकिरहेको
3: गर्न सक्छ बिचरा, गृह मन्त्रालयलाई बजेट दिएका छन्, केही पनि छैन, सानो एउटा शाखा छ, 20-30 लाख रुपियाँ दिए होला, कसरी सक्छ?
0: नेपाल प्रहरीका पूर्व एसएसपी तथा पुनस्थापना विज्ञ वसन्तराज कुँवरसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: स्थानीय तहको बजेटमा सुशासन प्राथमिकतामा राहदानी छपाई प्रकरणमा पक्राउ परेका सातजनाको थुन्छेक बहस आजदेखि। बीपी राजमार्गको नयाँ ट्रयाकमा मध्य असारदेखि सवारी साधन चलाउने। रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिम। खोपको अभाव नभएको सरकारको दावी। श्वास प्रश्वास वा औषधि पनि नकली। संघीयताबारे राष्ट्रपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध।
0: 3.5 करोड़ खर्चिएपछि मधेस प्रदेश सरकारको परिवहन सेवा योजना अल्पत्र। मनसूनमा जुनसुकै बेला पनि सवारी साधनहरू रोक्न सकिने। लागू औषधको दुर्वेशन रोक्न बजेट र संरचनाको अभाव।
2: भेनेजुएलामा शक्तिशाली भूकम्प। कंगोमा 1,000 भन्दा बढ़ीमा इबोला संक्रमण। 277 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन पुष्टि।
0: र विश्वकपमा अहिले एक समूह एकका 2 खेल हुँदै बागमती प्रदेश खेलकुदमा काठमाडौँलाई 51 न्यू डायमण्ड 19 मुनिको भलिबल च्याम्पियन।
2: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ ट्राफिक प्रहरीले। अब अरू सेवाग्राही अथवा जोसुकैसँग पनि ड्यूटीमा रहेको बेला हात मिलाउन पाउने छैनन् र यसबारेमा परिपत्र पनि गरिएको छ र व्यङ्ग्य गर्न खोजिएको छ। कसैले गल्ती गरेर पनि जबरजस्ती हात मिलाइदिन आए भन्ने के गर्ने होला भन्ने तनाव ट्राफिक प्रहरीलाई रहेको व्यङ्ग्य गर्न खोजिएको छ। एउटा सड़कको किनार जस्तो देखाइएको छ, स्कूटर छ, स्कूटर रोकेर स्कूटरका चालक दौड़ेर त्यहाँ नजिकै रहेका ट्राफिक प्रहरी जसले त्यहाँ चीट काट्न खोजेका छन् त्यतातिर औंला उठाउँदै केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ,
0: चित नकाट्नुस् है, नकाट्नुस्, नत्र फेरि हात मिलाइदिउँला नि हात।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामी नेपाल प्रहरीका पूर्व एसएसपी तथा दक्षिण एसिया प्रमुख अन्तर्राष्ट्रिय नार्कोनन अमेरिकामा आबद्ध रहनु भएको वसन्त राज कुँवरसँग कुराकानी गर्दैछौ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर।
0: नेपालमा लागू औषध नियन्त्रणको लागि भनेर कानून पनि बन्यो, त्यो अनुसारको निर्देशिका कार्यविधि सबै पनि बन्यो र अहिलेसम्म आउँदाखेरि यो जति लागू औषध घट्नु पर्थ्यो त्यसको नियन्त्रण हुनु पर्थ्यो झन् बढेको जस्तो तथ्याङ्क हेर्दा देखिन्छ। यो के कारणले त्यहीबाट अगाडि बढौं?
1: 2033 सालभन्दा अगाडि गाँजा, ब्राउन सुगर अथवा चरेस, अफिम सबै फ्री नै थियो। तर पछि मानिसहरूले यसलाई मनोरञ्जन भनेर यो व्यापारीकरण भयो र लागू औषधको तीनटा पार्ट असाध्य नराम्रो। नम्बर एक, छोड्नै नसक्ने लठाउने कुरा, लागू भने लठाउने, छोड्न सकिन्न। जस्तो दुधको छोड्नै नसकिने हुँदैन, एडिक्ट हुँदैन। गुन्द्रुकको एडिक्ट हुँदैन, तर गाँजाको एडिक्ट हुन्छ। त्यस्तै दुधको भएन, रक्सीको भयो। त्यसकारण ड्रग यो यसलाई संसारभरि नियन्त्रण गर्नुपर्ने पहिलो कारण के रहेछ त? यसले छोड्नै नसक्ने बनाइदिँदो रहेछ। नम्बर दुई कारण के रहेछ त भन्दाखेरि, यसले चाहिँ भित्र जिउमा जाने बित्तिकै हाम्रो 17 किसिमका शक्तिहरू नष्ट गर्दो रहेछ। त्यसकारण गाँजा खानेहरू हाडछाला हुँदै गए, रक्सी खानेहरू हात काम्न थाल्यो, जिउ नै उठाउन नसकेर। त शक्ति नै हीन भएपछि मान्छेले काम गर्न सक्छ। तेस्रो डेन्जर के रहेछ भनेदेखि, यसले निन्द्रा लाग्न दिँदो रहेछ। राति सुत्नै नसक्ने अनि बिहान उठ्न सक्छ। भन्दाखेरि यतापट्टि छोड्नै नसक्ने, अर्को शक्ति नै छैन जिउमा, कामै गरेर जानु मन नलाग्ने, अर्को निन्द्रा नलागेपछि त बौलाइने, तीन चार दिन नै लागेन भने त मान्छे बेसुरमै जान्छ, बौलाउने, सुत्नै पर्यो। अब सुत्नलाई चाहिँ के लिनुपर्ने त? अब फेरि लागू पदार्थ। यो जालमा पर्छ। त्यो यो जालमा पर्ने बित्तिकै के हुँदो रहेछ? अर्को डेन्जर, चार नम्बर पार्ट के हुँदो रहेछ भने, शरीरले त काम गर्न सकेन, चेतना पनि लठ्यो। चेतना लठ्योपछि अनुभूति हुँदो रहेछ, माया दया हुँदो रहेछ, अनि परिवार पिट्ने, कुट्ने, लखट्ने, बहु लखट्ने, डिभोर्स, पारिवारिक जीवन ध्वस्त पार्दो रहेछ। अर्को के हुँदो रहेछ भने, चेतना लठ्योपछि निर्णय गर्ने शक्ति हुँदो रहेछ। त्यसकारण उसले आफ्नै घरमा आगो लगाइदिने, गोली पनि हानिदिने, पैसा चोरिदिने, आफ्नै घरमा चोर्नुहुन्छ, आर्थिक रूपले स्वाहा पार्दो रहेछ। अर्को के गर्दो रहेछ? बुद्धिको प्रयोग हुँदो रहेछ। जस्तो पिएचडी डाक्टर साहब 5-7 पेग रक्स खाएर चौरमा लड्नु भएको छ, बुद्धिको प्रयोग हुन्छ। त्यस कारण यो ड्रग खाएपछि त पढ्नै नसक्ने मान्छे फेलै हुने, उता जिउ उठेर कलेजै जान सक्दैन। भनेपछि यसले त परिवारमा पनि त्यस्तै, समाज के अरे मान्छेलाई पनि मारिदिने। जस्तो हाम्रो एभरेज लाइफ हेऱ्यो भने अहिले ड्रगमा त 30 वर्ष काटेको मान्छे नै भेट्न गाह्रो छ, मारिनै दिने। अर्को के रहेछ त? रोग पनि ल्याइदिने। फेरि एचआईभी, हेपाटाइटिस सी जस्तो रोग पनि यही कारणले हुँदो रहेछ। यति धेरै रहेछ। र त्योभन्दा ठूलो एउटा के रहेछ भने, नेपाल जस्तो देशमा पनि 2600 करोड भन्दा बढीको ड्रग भित्रिन्छ। तपाईँले अहिले हेर्नुभयो भने त्यो उसमा साइटमा पोहोर परारको होला, 1900 करोड, 1900 अर्बको त रक्सी मात्रै मगाएको छ नेपालले बाहिरबाट। जब तपाईँको मन्त्रालयको एउटाको चाहिँ विज्ञान तथा प्रविधि मन्त्रालयमा बेसरी बजेट दिउँ भन्यो भने 3 अर्ब 300 करोड हुँदैन। रक्सीमा मात्रै 20 र अर्को ड्रगमा मेरो विचारमा 32 खर्ब 100 करोड, र त्यसलाई बीचमा राख्यो भने पनि ल ठिक छ, रक्सी त कन्फर्मेसनै भयो, गाँजा चरेस कति ल्यायो भने कन्फर्मेसन भएन भने पनि 2-3 लाख मान्छेले पर डे 500 नै खर्च गर्यो भने पनि त्यो 10 अरब हुन्छ। तै पनि 6 अरब राखेँ मैले। 2600 करोड नेपाल जस्तो ठाउँबाट बाहिर जान्छ। र यो ड्रगसँग अर्को जोडिया छ, टेरोरिजम,
0: आतंकवाद
1: जोडिया छ। अब अलिक माथि गएँ म, ड्रगसँग जोडिएको छ मनी लाउन्ड्रिङ। त्यस कारण हेर्दाखेरि फलानले गाँजा खायो, ढिस्खानले गाँजा खायो भन्छ नि, त्यो नबुझिनेले भन्ने, त्यो लेभललाई ठिक छ। यसको छोरो बिग्रियो, यसको छोरो बिग्रियो। मूल कुरा के हुन्छ भने, ड्रग छिर्ने बित्तिकै त्यो देशका युवा सिद्धिन्छ र कतिपय अवस्थामा त अर्को देशले त्यो देशलाई खतम पार्नु पर्यो भने ड्रग खुवाउँछ। जस्तो अस्ति भर्खर मैले एउटा अमेरिकन अफिसरको पढेको थिएँ इन्टरभ्यू, उसले अफगानिस्तानमा यति धेरै अफिम रोपिया देख्नु परे अनि आफ्नो सरकारलाई भन्नुभएको छ, यो त साह्रै रोप्यो, हरेक घरमा अफिम छ, त्यसलाई त रोक दिनु पर्यो हामीले। उसले पनि त अन्तर्राष्ट्रिय म्यान्डेटमा त सही गरेको छ युएनमा। भन्दाखेरि त्यहाँको के भने अरे तत्कालीन सरकारले, होइन, यसले उमारेको अफिम दुई ठाउँमा जान्छ, एउटा रुस, एउटा इरान। त्यहाँ त हामीलाई पठाउनु नै छ नि, त्यहाँ त हामीलाई सिद्धाउनु नै छ नि, त्यस कारण सिद्धाउने एउटा नीति अन्तर्गत चाहिँ नरोक्नु भनेछ। त्यस्तै नेपालमा अहिले युवा बढे युवामा जुन मधेसमा पहाडमा ड्रग एडिक्सन बढ़ाएको छ गाँजाको अथवा जिएको, यो अर्को देशले आउने पुस्ता नेपाललाई सिद्धाइदिन गरेको रणनीति पनि हुन सक्छ।
0: अब यो यसबारेमा फेरि छलफल त हामी गरि नै हाल्छौँ निरन्तर रूपमा। 2033 भन्दा अगाडि चाहिँ मनोरञ्जनको रूपमा,
1: मनोरञ्जन होइन औषधि भनेर अलिअलि खान्थे। मनोरञ्जन त 1960 पछि न हो, 60 एपीहरू आए, त्यही 33 भन्दा अगाडि 32-29 के पर्छ त्यहाँदेखि न हो।
0: अब यो लागू औषध नियन्त्रण ऐन 2033 पनि आयो, त्यस पछाडि अहिलेसम्म हेर्ने हो भने विभिन्न कार्यविधि र एउटा जुन खालको व्यवस्थापन गर्न खोजेको चाहिँ जस्तो देखिन्छ, तर त्यस्तो हो भने त झन घट्नुपर्ने, बढेको बढी देखिराख्नुको कारण चाहिँ के हो त?
1: कानून किन ल्याउनु पर्यो त भन्दा, हामीले युनाइटेड नेसनमा ड्रग्सको विषयले प्रवेश गर्यो र सबै देशलाई माइन्डेटरी कानून बनाएर नियमन गर भन्दियो। त्यसलाई भन्छ ड्रग्स डे, आज पनि हामी ड्रग्स डे भनेर मनाउँछ नि, जुन 26 अब केही दिनपछि ड्रग्स डे नै मनाए भनेको मतलब क्यान्सर डे नै मनाए, बालबालिका डे नै मनाए भने मतलब के त, यो विषयमा अरू दिन नसोचे पनि एक दिन त सोच है भनेर बाध्यात्मक गरेको। त्यो बाध्यात्मक किन गर्नु पर्यो त भन्दाखेरि, यसले सिद्धाउने भयो आउने समाज टेरोरिजममा लाने भयो, बाध्यात्मक भयो। त्यसै कारण जहिले पनि तपाईँहरू दुईटा देशको सरकारले कुरा गरेर देख्नुभयो भने तीनटा इस्युलाई सिरियस भन्छ, एउटा मानव बेचबिखन, एउटा टेरोरिजम, एउटा ड्रग। याद गर्नु, चाहे सार्कको कन्फरेन्स होस्, चाहे अन्तर्राष्ट्रिय कन्फरेन्स होस्, जहिले पनि तीनवटा इस्यु चाहिँ के भए हुन्छ, एकदमै खतरनाक भनेर राख्छ। अब हरेक देशमा कानून कसरी बनाइयो त भन्दा, लठाउने कुरा एकदमै, म त फेरि लागू भन्दिनँ है, म लठाउने कुरा भन्छु। रस खाएर लठिनु भयो, गाजा खाएर लठिनु भयो, अब के अरे ब्राउन सुगर खाएर लठिनु भयो, सर्पको बिख चाटी पनि भयो, माउसेलाको पुच्छर, त्यस कारण म ड्रग भन्दा लठाउने कुरा भन्न रुचाउँछु। लठाउने कुराले छोड्ने नसक्ने बनाउने, मान्छे नै मारिदिने, ठुलो धनराशि खतम गर्ने भएपछि ल यसलाई कानून बनाऊ भन्दाखेरि तीन प्रकारले बनाइयो
0: नेपालको सन्दर्भमा,
1: सबैमा
0: विश्वव्यापी रूपमा।
1: एउटा, तिमी यो चाहिँ लठाउने कुरा खुल्लम खुल्ला बेच्न पाउँछौ, त्यसलाई लिगल भनियो नेपालमा रक्सी। अर्कोलाई चाहिँ के भन्यो भने, यो चाहिँ खुल्लम खुल्ला पाउँदैन, डाक्टरले लेखिदिनुपर्छ या सम्बन्धित निकायले अथोराइज पर्सनले दिएपछि मात्रै तिमीले किन्न पाउँछौ। त्यो चाहिँ के भयो, ट्याब्लेटहरू अथवा औषधि पसलमा पाइने भयो। रक्सी कहाँ पाइने भयो, भट्टी रेस्टुरेन्टमा पाइने भयो, ठाउँ छ, बनाउने ठाउँ पनि छ, बेच्ने ठाउँ पनि छ। त्यस्तै यो ट्याब्लेटहरू, के को ट्याब्लेट बनायो, उयो गाँजाको बना त हो नि, उयो ब्राउन सुगरको बना त हो नि, त्यही लठाउने केमिकलको बना त हो नि, त्यसलाई लागू औषधि भन्यो, यो औषधिमा लठाउने हालेको छ है भन्यो, लागू थपियो नि। अब यो चाहिँ कसरी किन्ने त भन्दा, डाक्टरले लेखिदिएपछि औषधि पसलमा किन, या सम्बन्धित निकायले अधिकार प्राप्त अधिकारीको किन, त्यसलाई कन्ट्रोल भन्यो, के भन्यो, कन्ट्रोल। अर्को बेच्नै पाउँदैन, त्यसलाई चाहिँ इल्लिगल भन्यो। इल्लिगलमा नेपालमा के पर्यो, गाँजाहरू होइन ब्राउन सुगरहरू इल्लिगलमा राख्यो। अब समाजमा के भयो त भन्दा, लिगलवालाले त कारखानै खोले, रक्सी कारखाना खोले, एड गरे, यसमा सुनको चेन पनि छ भने, र समाजमा के भन्थे, यो जातले पाएको यो सोसियल ड्रिङ्क, त्यसमा त अथाह रूपमा उनीहरू मान्छे फसाउन सफल भए हो। दोस्रो, ट्याब्लेटको रूपमा या लठाउने कुरा भनेपछि डाक्टर साहब लेखिदिनु होला, नलेख्यो भने डबल पैसा लिएर, या त फ्याक्ट्रीबाट लिकेज होला, या त औषधि पसलबाट लिकेज होला, या त सप्लायरबाट लिकेज होला, त्यसको प्राइस अलिक बढ्ने भयो, किन खुल्लम खुल्ला भन्दा अलिक गाह्रो भयो। तर बेच्ने नभए गाँजा कहाँ बेच्ने त, कसरी मार्केटिङ गर्ने त भनेपछि, उनीहरूले के छाने भने, 8 देखि 10+2 पढ्ने विद्यार्थी छाने र स्कुल कलेजमा जाने, र स्कुल कलेजमा गएर के भनिदिने त, यसले फाइदै फाइदा गर्छ, अझ एउटा छोरा छान्छ, एउटा छोरा चाहिँ देख्ने हो,
0: छान्ने चाहिँ कसले हो, तपाईँले
1: ड्रग बेच्ने, गाँजा बेच्ने, जो इल्लिगल, उसले त पसल थाप्न पाएन नि त, गाँजा तपाईँ रक्सीको पसल थापे जस्तो थाप्न पाउनुभयो,
0: त्यो त मिले मिले।
1: अनि तपाईँ कसरी बेच्नुहुन्छ त, मार्केटिङ हाउ यु डु द,
0: भनेको उनीहरू पनि विद्यालय विद्यालयमा अथवा जहाँ जहाँ युवाहरू,
1: जहाँ युवा छ त्यही जान्छ, र त्यसमा पनि कसलाई टार्गेट गर्छ त, 8 देखि 12 क्लास पढ्ने, किन रक्सी चाहिँ 24 वर्ष पछि खान्छन् कमाएर, किन खुल्लम खुल्ला छ, यो जस्तो खुल्लम खुल्ला भोलि गाँजा होस् त, गाँजा खुल्लम खुल्ला पनि हरेक स्टलमा हरेक कबलमा के बेच्ला, गाँजा बेच्ने कबल पनि त खुल्ला नि, अहिलेसम्म त छैन,
2: तर तपाईँ त पूर्व प्रहरीको पूर्व एसएसपी, यो सबै कुराहरू चाहिँ पुलिसले
1: क्लियर गराउनुहोस्। अब यो गाँजा बेच्नेको पसल नभएपछि मार्केटिङ कसरी गर्ने त भन्दाखेरि, यिनीहरूले एउटा स्कुल छाने, तपाईँको छोरा एउटा छ त्यहाँ लिस्ट बनायो, यो यो यसको बाउ बाहिर यो यो भनेपछि, अब उनीहरू तपाईँसँग कन्ट्याक्ट गर्छ आएर बाहिरबाट, बाहिरबाट आएर के भनिदिन्छ भने फाइदै फाइदा हुन्छ। जस्तो तपाईँ सेतो चस्मा लाउनुहुन्छ नि, मन त परेको छैन तर मैले भन्ने गाँजा खानुहोस् 10 दिनमा सेतो चस्मा निकालिदिए हुन्छ, फालिदिए हुन्छ भन्यो भने पत्तायो भने त खाइहाल्यो नि। त्यस कारण उनीहरूले आएर के भन्न थाले, यसले हिसाब पनि आउँछ, अङ्ग्रेजी पनि आउँछ, विज्ञान पनि आउँछ, ल पनि पढ्छ। अब यो बच्चाले कहिले पढेको छैन, तपाईँले गाँजा त आफ्नो छोरालाई पढाएको छैन, तपाईँलाई लागेको छ यो अर्काको मात्रै समस्या हो, त्यो कहिले पनि नपढाउने ठुलो मान्छे हुनुपर्छ भन्ने। स्कुलमा हिसाबको टिचर छ, अङ्ग्रेजीको टिचर छ, विज्ञानको टिचर छ, गाँजाको टिचर छैन भनेपछि त्यो बच्चाले कहिले पढेकै छैन। अब यिनीहरू पुगे, फाइदै फाइदा छ यसमा भनेपछि ऊ फस्यो। फसेपछि कति दिनमा फस्छ त भन्दा, हाम्रा अध्ययनमा, मैले गरेको अध्ययनमा, रक्सी 5 पेग भन्दा माथि 21 दिनसम्म कन्टिन्यू खायो भने छोड्न गाह्रो हुन्छ। त्यहाँबाट गाँजा चाहिँ 10 चोटि 10 टाइम, एकै दिनमा 10 खायो भने त सुत्छ त्यो धेरै नै, 10 डेज भन्नुहोस् न, खाएपछि छोड्न सक्दैन। ब्राउन सुगर 8 देखि 10, डिप्रेसनको औषधिमा लठाउने कुरा हालेको छ, त्यो चाहिँ 2 हप्तादेखि 3 हप्ता खाएपछि त्यसलाई छोड्न गाह्रो हुन्छ। त्यो कसरी गाह्रो हुन्छ, निन्द्रा लाग्दैन, त्यसको साइकल अरू दिन कुरा गरौंला। आज मैले यति मात्रै भने, कुनै पनि देशमा 3 ड्रग रहेछ ओपन, त्यसमा रक्सी, तर त्यही रक्सीलाई फेरि अरबले चाहिँ के भन्यो त, ब्यान्ड गर्यो, 6 महिना जेलै हालिदियो उसले त। बिहारले के भन्यो त, ब्यान्डै गर्थ्यो। त्यहाँदेखि ब्यान्ड गर्ने नगर्ने त्यो देशको कुरा भयो, त्यो ठाउँको कुरा भयो, तर हाम्रोमा चाहिँ रक्सी नै पहिलो ड्रग हो। तर मैले ड्रग खाए होइन भनेर त्यो एडिक्ट भएको 15 वर्षपछि मात्रै आउँछ, छिटो आए 15 इयर्सपछि
2: रक्सीमा।
1: दोस्रो ट्याब्लेटहरू भनेको के त, निन्द्र लाग्ने औषधि, खोकीको औषधि, एलर्जीको औषधि, डिप्रेसनको औषधि, पेन किलर, यही नै ड्रग एडिक्ट हो। त्यसलाई मुखबाट हाल, त्यसलाई नाकबाट हाल या रगतबाट हाल, जस्तो भिटामिन पनि कहाँ मुखबाट पनि खान सकिन्छ, रगतबाट पनि उयो। र तेस्रो चाहिँ जुन गाँजा चरेसको भए, यो चाहिँ लुकेर भित्रभित्र भए। अब तपाईँको प्रश्नमा आउँछ,
2: कानुनको कानुन किन पर्याप्त भएन,
1: तपाईँको प्रश्नमा आए म, चोरी भएको कुरा तपाईँले गएर रिपोर्ट गर्नुपर्छ कि पुलिसले आफै ब्रह्मज्ञानले थाहा पाउँछ, तपाईँको घरमा आज राति चोरी भयो, पुलिसले ब्रह्मज्ञानले थाहा पाउँछ कि तपाईँले गएर भन्नुपर्छ,
2: भन्नु पर्यो
1: त, ड्रग खानले भन्दैन, कसले रिपोर्ट गर्यो त, मैले ड्रग खाएँ भनेर उसले रिपोर्ट गर्न जान्छ। जब तपाईँ पीड़ित मान्छे नै रिपोर्ट गर्न जाँदैन भने अथोरिटीले कसरी थाहा पाउने भयो त। नम्बर 1, नेपालमा ड्रग किन चाहिँ रोकिएन त, अथवा किन यो इस्युमा गइरहेर गइएन त भन्दा, खाने मान्छे ऊ आफैले भन्दैन। दोस्रो, जो खाने मान्छे एडिक्ट भइसकेपछि उसलाई राति निन्द्र लाग्दैन, जिउ दुख्छ, र सुत्नुको लागि उसलाई खाँदा उसलाई के लागिरहेछ, यसले मलाई मदत गरिरहेछ, अब मदत गरिरहेछ भन्ने विषय लिएर ऊ जान्छ त अब पुलिस कहाँ अथवा अथोरिटी कहाँ जान्छ त, सिडी साहब कहाँ जान्छ, जाँदैन। दोस्रो, तेस्रो, त्यसमा लेखिएको छ 1 महिना जेल हुन्छ, हाम्रो गाँजा खायो भने 1 महिना जेल हुन्छ, ब्राउन सुगर खायो भने 6 महिना जेल कानुनमा छ। अब तपाईँ आफैले 6 महिना जेलको लागि जानुहुन्छ त,
2: जानकारी दिन
1: जानुहुन्छ, त्यहाँ पनि जाने कुरा आएन। त्यसकारण नम्बर 1, अब परिवारले थाहा पाए, कतिमा थाहा पाउँछ, 1.5 वर्षपछि, पहिला चाहिँ त्यो घरमा त्यस्तो केही पनि भएको छैन, 4 वटा लक्षणबाट थाहा हुन्छ, एउटा दुब्लाउँदै जान्छ, किनकि गाँजा चरेसले जिउको शक्ति नष्ट गरिदिन्छ, खाएको जिउमा जान दिँदैन, दुब्लाउने बित्तिकै बाउ आमाले थाहा पाउनु पर्यो, तर बाउ आमाले थाहा पाउँदैन, उनीहरूले पनि कहिले पढेकै छैन, त्यो घरमा त्यस्तो कहिले भएकै छैन। दोस्रो, राति सुत्दैन, बिहान उठ्दैन, किनकि जिउ कर्कर खान्छ, पानी पुगेन प्यास लाग्छ, खाना पुगेन भोक लाग्छ, यो शक्ति पुगेन जिउ कर्कर खान्छ, निन्द्रा लाग्दैन। अब निन्द्रा नलागिसकेपछि उसले आमा बाउले बुझ्नुपर्छ, यो ड्रग पनि हुनसक्छ तर उसलाई कहिले पढेकै छैन। तेस्रो, लठ्याउने कुरा खाएपछि चाहिँ पढाइभित्र जाँदैन, पढाइ तलतिर जान्छ, बाउआमालाई थाहा छैन, भनेपछि बाउआमालाई 1.5 वर्ष थाहा हुन्न, ड्रग एडिक्सन 1.5 वर्ष गयो, त्यति बेलासम्म त त्यो ड्रग खानेको लागि क्लोजेस्ट मान्छे भने त बेच्ने भयो, बेच्ने दुश्मन होइन उसको, उसको लागि त मित्र हो। अब बाउआमाले एक दिन थाहा पाउँछन्, अब सुरु भयो लाजको फ्याक्टर, अज्ञानताको फ्याक्टर, के गर्ने थाहा नै छैन, युवामा सबैले खान्छन्, छोड्छ होला, यसले एक वर्ष लग्यो. अब जब ढल्लो थाल्छ राब उठ्दैन फेल हुन्छ लान त लाने तर लाज हुन्छ. लागले फेरि दुई वर्ष रोकिदियो. ल मैले लगि पनि हालेँ अनि आएर पिट्यो भने मलाई डर. ल लान त लाने कहाँ लाने किनकि कसैलाई पनि एजुकेट गरेकै छैन ड्रग एडिक्सनमा. त्यसकारण पहिलो त्यो व्यक्ति आफैले नभन्ने दोस्रो बाउआमाले लुकाउने भनेपछि त्यो केस प्रशासनमा पुग्यो त पुग्दै पुगेन. अब पुगिहाल्यो भने प्रशासनले त्यही बाउआमालाई गाली गरिदिन्छ तैँले पैसा दिएर दिन्छु होला भनिदिन्छ किनकि उनीहरू ट्रेनै छैन. ड्रगको एडिक्सनमा प्रशासन ट्रेनै छैन. ल इन्फोर्समेन्ट भने के त कानून कार्यान्वयन गर. कति बेला कानून कार्यान्वयन गर त जब कानून तोडिन्छ. भनेपछि कानून तोडिने भनेको के त कोही मान्छेले खायो खाएको खानु हुन्थेन एक महिना जेल तर खाएकोले भन्दैन त कहिले थाहा पाउनुहुन्छ तपाईँले. त्यहाँ त खाएकोले भन्दैन नि त त्यहाँ त चोरको जस्तो रिपोर्ट गर्न जाने भएन. बाउ पनि लुकाउँछ मेरो छोरले खाएको छैन भन्छ र भनिहाल्यो अरे ल पुलिसलाई भन्यो भने उसलाई थाहा नै छैन के गर्ने. ड्रग एडिक्सनमा परेको मान्छेलाई उसले थुन्न जाने छ तर उसभित्र भएको जिउ कर्कर खाएको B1, B2, B3, CG, K, फ्लोरिक एसिड जस्ता भाइटमिन्स मिनरल नष्ट भएको उसलाई थाहा नै छैन.
2: त्यो भनेको प्रहरी प्रशासन
1: ड्रग एडिक्सनको कोर्सै छैन. सोध्नुहोस् सोध्नुहोस् ड्रग रोक्ने हो भने कुनै पनि जस्तो हेर्नुहोस् न बेला बेला मन्त्रीहरूले बोलाइदिएको छु तपाईँले कुन चाहिँ मन्त्रीले बोलाइ देख्नु भएन जसले ड्रगका कुरा गरेको छैन
2: सबै बोलिरहेका सुनिन्छ.
1: ल म एउटा मात्रै उदाहरण दिन्छु पहिला पहिलाको त कुरै नगरौँ. एउटा मन्त्री आए म चाहिँ 42 वर्षमा डिआइजी हुनुपर्ने पैसा माग्यो पैसा छैन भनिदिएको रिटायर्ड गरिदियो. हामी 43 वर्षमा त ढाकरे अब के गर्ने. अनि विदेश जान लगाएको यो ड्रग खाएको देखेर बच्चाहरूले हामी यसमा इन्भल्भ भयो किनकि नेपालको पहिलो रियाब खोल्ने म यो पुलिसमै हुँदा
2: मिल्थ्यो त्यसरी गर्नु.
1: मैले ल्याएँ नि नयाँ तर्क मिल्थे थिएन रियाब थिएन मान्छे क्राइम गरिरहेको छ पुलिसले खोल्नुपर्छ भन्ने भएर आसरा भन्ने छ नि त्यो खुल्यो मैले खोल्यायो
2: तपाईँको अग्रसरतामा
1: मेरै दिमागमा सपोर्ट गर्ने चाहिँ आइजी ध्रुव प्रधान भन्ने हुनुहुन्थ्यो नत्र आइजीको सपोर्ट बिना त गर्न सकिन्न. यो ड्रगलाई रोक्नका लागि हामीहरूले यत्रो सालमा के थाहा पायौं त भन्दा 5 वटा काम गर्नुपर्दछ. नेपालमा 3 करोड मान्छे छ अहिले 7 लाख जति फसिया छन् हो
2: ड्रग यो दुर्व्यसनमा.
1: उनीहरूको तथ्याङ्कमा 1,34,000 भनेको छ सरकारको. ती 1,34,000 को हो त गएर पुलिसमा समातिएका रियाबमा गएका रेकर्डेड हो. तर 10 जनामा एउटा मात्र रेकर्ड छ. 10 जना मान्छे ड्रग खान्छ भने हार्डली एउटा चाहिँ के भएको छ रेकर्डेड भएको छ. सबै पुलिसमा परेको छ खाने जतिमा परेको छ हो. 9 जना बाहिर छन् भने 7 लाख छ भने अब सुन्नुहोस् है तपाईँले यो तपाईँहरूले पनि जान्नुपर्छ यो कुरा. यदि हामी ड्रग रोक्ने कुरा गर्छ कुनै पनि स्टेटले भने 5 वटा काम गर भन्छ. हामी त्यसको
2: त्योभन्दा अगाडि चाहिँ यो नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 को जुन तथ्याङ्क छ नि
1: 1/34
2: त्यो मिल्दैन भन्ने तपाईँको विचार. 1,30,424 जना लागू औषध प्रयोगकर्ता रहेको त्यसमा 46,309 जना चाहिँ यो 2066 सालमा थियो भने यो संख्या चाहिँ 3 गुणाले बढ्यो भनेर देखायो. त्यसमा पनि तपाईँ अझ बढी छ भन्ने तपाईँको दाबी.
1: चोर कति छन् नेपालमा भन्यो भने पुलिसले के आधारमा दिन्छ रेकर्डमा सबैको रेकर्ड हेर्छ.
2: पक्राउ गरेको छोडेको अथवा के कस्तो छ त्यो अभिलेख
1: सबै पक्राउ परेको छ. सबै पक्राउ परेको छ चोर जति
2: नपर्नु पनि सक्छ.
1: नपर्ने होइन कि त्यसको 9 टाइम परेको छैन. त्यस्तै हामीहरू ड्रगमा आएका विद्यार्थीहरूलाई सोध्छौ कि तपाईँको कतिजनाको ग्रुप थियो भन्यो भने युजली 10 जना भन्छ भने आएको कतिजना छ रियाब जेलमा 1 जना 9 बाहिरी छ. त्यसले यो तथ्याङ्क त्यो मान्छेहरूको हो जो रेकर्डेड भए अरूको होइन. तपाईँको टोलमा कतिजना होला नि ती त्यहाँ रेकर्डमा छैन.
2: यो चाहिँ अभिलेख राखिएको मात्रै हो नराखिएको 9 गुणा बाहिर छ भने तपाईँको
1: 9 गुणा छ बक्काइदा छ. म अहिले 7 लाखमा त स्ट्यान्डै गर्छु.
2: अब तपाईँको त्यो जुन 5 वटा तपाईँले बताउनु खोज्दै हुनुहुन्छ त्यो भनेर चाहिँ के.
1: अब तपाईँ एकछिनमा गृहमन्त्री हुनुभयो तपाईँले बोलिदिनु भयो नेपालमा रोक्छु. एउटा गृहमन्त्रीलाई मैले रिटायर भएपछि सल्लाह दिएँ उसको पिएलाई भेटेर ड्रगमा काम गर्नुहोस् है धर्म पनि हुन्छ नाम पनि कमाइन्छ भनेपछि आफूले जानेको म त अब यसको विज्ञानी हो सारा लेखेर यसरी गर्नु भनेर पठाएको पिएले के भनेर पठाएछ मन्त्रीज्यूलाई चाहिँ कति पैसा आउँछ भन्छ मानव कि ए डलरै डलर आउनु लागेको छ जस्तो क्या उसलाई उहाँलाई सहयोग गर्नु छ कति पैसा आउँछ भन्छ भनेपछि त्यो बेलाको कुरै छोडिदियो अहिले पछि पछि
2: आएको कति वर्ष अगाडिको कुरा
1: 64 म रिटायर भएको 65, 66, 67, 68 को बिचमा होला
2: त्यतिखेर गृहमन्त्री को थियो भन्ने कुरा
1: तिनका कुरा तिनका मलाई नाम पनि सम्झिनु मन लाग्दैन कुनै मन्त्री थियो जो हामीसँग पैसा माग्ने तिनका नाम सम्झिनु मन लाग्छ नाम पनि सम्झिनु मन लाग्दैन
2: भनेको त्यसो भए यो मन्त्री स्तरबाटै अथवा नेतृत्वबाटै काम राम्रोसँग हुन सकेन भन्ने तपाईँको बुझाइ अहिलेसम्म
1: नेतृत्व कस्तो भयो भने गर्ने त जनप्रतिनिधिले हो अहिलेको सिस्टममा कसले मन्त्रालय सम्हाल्छ
2: तपाईँले भने जस्तै कति पैसा आउँछ त्यो नाफा घाटा हेर्न थाल्यो भने कसरी काम हुन्छ त
1: भएन नि त कहाँ भयो त त्यही भएर त्यो जेएनजी आन्दोलन भएर नयाँ सरकार आयो नि रेभोल्युसन किन आयो त प्रमोसनमा पैसा माग्ने नै हो नियुक्तिमा पैसा माग्ने नै हो कर्मचारीसँग त्यो त घोर अन्याय थियो नि त अन्याय भएर त उनीहरूले पनि सजाय पाए
2: लागु औषध नियन्त्रणमा अब चाहिँ राम्रो काम हुन्छ भने तपाईँलाई के आशा छ
1: अहिले पनि हुँदैन त्यहाँ दुईवटा कुरा छ नम्बर एक तपाईँ मन्त्री हुनुहोस् प्रधानमन्त्री हुनुहोस् र सचिव हुनुहोस् या पुलिसको इन्सपेक्टर हुनुहोस् तपाईँको मनमा आयो कि म लागाउँछु त रोक्छु त्यो तपाईँको थट मात्रै हो
2: विचार मात्रै
1: हो बुझ्यो अब थटलाई एक्सनमा परिवर्तन गर्नका लागि तपाईँसँग प्रोग्राम चाहियो कि चाहिएन प्रोग्राम चाहिएन प्रोग्राम के त अब जस्तो तपाईँले एउटा हेर्नुहोस् यो के अरे लेखक रमेश लेखक सुदूरपश्चिममा असाध्यै ड्रग बढ्यो है बढेपछि रमेश लेखकले सुदूरपश्चिममा गएर के भन्नुभयो म विशेष अब ड्रग विरुद्ध लाग्छु पेपरको फर्स्ट पन्नामा आए तर अहिले त्योभन्दा बढी सुदूरपश्चिममा बढ्यो कारण के भयो त भन्दा थट पनि छ बोली पनि भयो प्रोग्राम
2: भयो
1: त्यस कारण म अहिलेको सरकारहरूले पनि ड्रगको बारेमा कुरा गरेका छन् त्यसको एप्रिसिएट गर्छु किनकि ड्रग रोक्नै पर्छ
2: कि कुरा मात्रै गर्ने रहेछ भने त के नै हुँदो रहेछ तपाईँले सरस्वती भनिसक्नुभयो नि फलाना गृहमन्त्रीले यस्तो
1: मैले तपाईँको इन्टरभ्यू पनि यही भनेको छु तपाईँभन्दा अगाडि नै 20 इन्टरभ्यू दिएको छु नि त मैले यही कुरा भने हुन्छ नि त मैले इट्स नट माई फर्स्ट टाइम द्याट आई एम सेइङ समथिङ सबैलाई मैले के भने हुन्छु भने चाहे संयुक्त राष्ट्रसङ्घले विश्वको ड्रग रोक्ने कुरा गरोस् या गाउँपालिकाले आफ्नो पालिकामा 5 काम गर नम्बर एक 7 मान्छे नेपालमा परेछ ठिक छ 6 के अरे अरू 2 करोड 93 लाख त परेको छैन यसलाई जोगाउने कार्यक्रम के त अफिस देखाउँछु मलाई नो प्रहरीमा गृह प्रहरीलाई दिएको माइन्डेट के हो कानून कार्यान्वयन गर उसको जन्म कहिले मात्रै हुन्छ ड्रग बेचेपछि खाएपछि मात्रै हुन्छ रोक्नमा ऊ छैन होला समुदाय पुलिसले कोसिस गर्यो होला सिडिओ साहबले व्यक्तिगत कोसिस गर्यो होला दरबन्दी देख्नु भएको छ दरबन्दी सहितको अफिस देख्नु भएको छ जो तपाईँसँग दरबन्दी सहितको अफिसै छैन भने कसरी रोकिन्छ
2: गृह मन्त्रालयले केही पनि गर्न सकिरहेको
1: गर्न सक्छ बिचरा गृह मन्त्रालयले बजेट दिएको छैन केही पनि छैन सानो एउटा शाखा छ 20-30 लाख रुपियाँ दिए होला कसरी सक्छ उसको त्यहाँ त नियन्त्रण शाखा हुनु परेन नियन्त्रण महाशाखा हुनु परेन ल महाशाखा त भयो अब त्यो नियन्त्रण टोलीले देशभरिको स्कूलमा पढाउने होला देशभरिको आमा समूहलाई पढाउने होला देशभरिको चाहिँ पुलिसहरूलाई पढाउने होला त ठूलो अफिस चाहिएन जो भ्यान लिएर घुमेको घुमै ड्रग एजुकेसन भ्यान भनोस् घुमेको घुमे होस् उसको टेलिभिजनमा कार्यक्रम होस् उसको रेडियोमा कार्यक्रम होस् छैन
2: भनेको कानून चाहिँ छ तर संरचना नभएर मात्रै रोक्न सकियो भने तपाईँको
1: त्यो कानून पनि भनिदिनु मैले तपाईँको क्वेसनको आन्सर दिइरहेको छु

0: उसले रिपोर्ट गर्दैन, उसले भित्रभित्र अर्को तिनवटा एउटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ अहिले छ चिन्ने भने कसरी जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने सिद्धेन नागरिकतामा परे विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने परे जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु तिमी बच्नै सक्दैनौ तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने यति पाँच सातवटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ कहीँ न कहीँ त पर्यो या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन त्यो शाखा छ छैन भनेपछि ड्रग एडिक्टहरू भित्रभित्र लुकिरहेका छन् उनीहरूले अरूलाई बनाइरहेका छन् तेस्रो अब खाएको चिन्नुभयो तपाईँले 7 लाख रहेछ अब म्यानेज कसरी गर्नुहुन्छ त 3 नम्बर म्यानेज गर्नुहोस् जेल हाल्ने हो कि जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ नचोर नढाँट ला सरकारले दिन्छ या पनि मेथाडोन भन्ने दिन्छ त्यो सुधार्न होइन चारमा ती उनलाई पागल के अरे साइकाट्रिक पेसेन्ट मान्ने एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने यस्ता मोडल त 15 छ तपाईँको देशले अङ्गीकार गरे मोडल के त ड्रग एडिक्सनमा परेको थाहा पाउनुभयो 7 लाख मान्छे आइडेन्टिफाई भयो अब मोडल के त कसलाई जेल हाल्नुहुन्छ कसलाई किन त्यो मान्छे नखा नछोडेसम्म त उसलाई निन्द्र लाग्दैन ऊ भारतमा गएर खान्छ यहाँ नभए अन्त गएर खान्छ एउटा चिज नभए अर्को चिज खान्छ जस्तो भात पाइएन भने रोटी खाउँला ग्यास भएन भने दाउरा भालौँला त उसले पनि अल्टरनेट ड्रग लिएर भए पनि उसलाई सुत्नु त छ भनेपछि तपाईँलाई मैले भनिदिएँ ल नेपालमा 3 लाख ड्रग एडिक्ट छ तपाईँकै तथ्याङ्क अनुसार 1,84,034 छ व्यवस्थापन गर्नुहोस् सरकारको एउटा रियाब छ थाहा छ एउटा पनि छैन एउटा पनि छैन
1: त्यसो भए नेपालको मोडेल चाहिँ के हुन सक्छ त अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव
0: चाहिँ मैले भनिरहेको छु त सरकारको एउटा पनि रियाब छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदियो भने व्यवस्थापन कसरी गर्नुहुन्छ त जेलमा हाल्नुहुन्छ 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ त्यसकारण एकमा नखाएकालाई खान नदिने दुईमा खाएकालाई चिन्ने तीनमा चिनेकोलाई व्यवस्थापन गर्ने अव्यवस्थापन भयो रियाब गए उनीहरू कहीँ गए फर्केर आएर फेरि खान सक्छ नि त रिल्याक्स हुन त दिनु भएन प्लस उसले के भन्छ हजुर मलाई त केही सिपै छैन मलाई खुट्टामा उभिनु सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि छ अहिले शाखा छ अहिले खालि के छ सरकारसँग भन्दा बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ मैले यतिलाई थुने मैले यति समाते त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गरे भने 20% रोग रोकिन्छ 80% नखाएकालाई खान नदिने उहाँसँग अफिसै छैन खाएकालाई चिन्ने उहाँसँग अफिसै छैन चिनेकोलाई चाहिँ व्यवस्थापन गर्ने अहिलेसम्म शाखा पनि छैन व्यवस्थापन भएर आएको मान्छेलाई फेरि खान नदिने सपोर्ट गर्ने शाखै छैन भनेपछि तपाईँको भेट त कहाँ हुने भयो त एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन त्यहाँ बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान नेपाल पनि नदिनुहोस् त ऊ अर्को देश जान्छ बैङ्कहरू जान्छ तर उसको जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौ त्यो दिन आफै उसले रक्सी छोड्छ किनकि आजसम्म कसैले ड्रग पिटेर बेच्या थाहा छ तपाईँले फलानालाई कुटेर बेच्यो भने सुन्नु भएको छ अपहरण गरेर बेच्यो भने
2: अहिले बिहानको 7 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
5: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ
4: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
4: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
5: चरण घाँस दाउरा सम्बन्धी विवाद
4: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
5: घरपालुवा पशु पक्षी हराएको वा

0: नगरेको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
0: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
1: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप,
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 087 828, 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
12: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
11: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
12: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
13: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543098, 048543098।
13: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगा
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र,
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-10, 0144-63-32, 98-51-20-16-16, 98-43-36-91-94।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्ले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: हजुरको रेडियो 102.1।

0: अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: दैनिक रु 197 मा रु 50,00,000 को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
10: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
12: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
13: सम्पर्क नम्बर 0475904660, 9869625698।
15: अहिले बिहानको 8 बजे
16: हजुरको रेडियो 102.1 मेगाहर्ज
17: मा संलग्न हुँदै आर्थिक विकासका साझेदार बनेका छन्। उनीहरूले आफ्नै क्षमता, सिप र आत्मविश्वासका आधारमा रोजगारी सृजना गर्नुका साथै महिला सशक्तिकरणको उदाहरण पनि प्रस्तुत गरिरहेका छन्। व्यवसाय शुरू गर्ने निर्णयदेखि पुँजी व्यवस्थापन, बजार विस्तार, पारिवारिक जिम्मेवारी तथा सामाजिक सोचसँग जुझ्दै उनीहरूले सफलता हासिल गरिरहेका छन्। यस्ता अनुभवहरूले व्यक्तिगत संघर्ष र सफलताको कथा मात्र नभई महिला उद्यमशीलताको अवस्था, सम्भावना र चुनौतीलाई पनि उजागर गर्छन्। आजको अर्थविशेष कार्यक्रम बदलिँदै नेपालमा हामी केही सफल

0: महिला उद्यमीका संघर्ष, सफलता, सामाजिक प्रभाव र भविष्यको योजना बारेको अनुभव सुन्छौं। सबैभन्दा पहिले ललितपुरको जाउला खेलकी महिला उद्यमी अञ्जु थापाको अनुभव सुनौं। उहाँले आफ्ना साथीहरूसँग मिलेर वडा कार्यालय मार्फत उद्यमशीलता सम्बन्धी तालिम लिनुभएको थियो। त्यही सिपलाई व्यवसायमा रूपान्तरण गर्दै अहिले साबुन, सरफ, पोते, बत्ती, धूप तथा झोल लगायतका सामग्री उत्पादन र बिक्री गर्दै आउनु भएको छ।
1: हजुर, हामी महिला उद्यमी नै हो। हामी चाहिँ अब यो वडा चारबाटै समूहबाट तालिमहरू सिकाएर हामीले झोल साबुनहरू, बत्तीदेखि लिएर धूप, चटपटेहरू, बत्ती के अरे पोतेहरू बुनेर हामीले चाहिँ आफ्नो खाली समयमा सदुपयोग गरौँ। आफ्नो दिदी बहिनी भेटघाट पनि हुन्छ, होइन, जमघट साथीहरू हुन्छ, दुई चार पैसा भए पनि आफूलाई हुन्छ भनेको भन्नेकोले होइन हामीले त्यो तालिम गरेर अनि हामीले आइतबार आइतबार यहाँ हाट बजार राख्छौँ। बिहिबार भलिमण्डलमा छ, भलिमण्डलमा राख्छौँ। हामीले गत तिन चार वर्ष अगाडिदेखि यो झोल साबुन, अझ हामीले सरफ पनि बनाउँदै थियौँ। सरफमा चाहिँ हामीलाई अलिकति फाइदा नभएको भएर चाहिँ सरफ चाहिँ हामीले अहिले बनाउनलाई छोडेका छौँ। त्यही पनि अर्डर आयो भने चाहिँ हामी बनाउँछौँ। अहिले फेरि ओडाबाट एउटा नयाँ कार्यक्रम आएर ब्यागहरू, यस्तो झोला सपिङ जस्तो ब्यागहरू, तरकारीहरू बोक्ने ब्यागहरूको तालिम आएको भएर त्यो पनि लिएर हामीले त्यो तालिमहरू पनि यस्तो झुन्डाउने राखेका छौँ, झोलाहरू राखेर बेच्न राखेका छौँ। अब हजुरहरूलाई चाहिन्छ भने लिन पनि आउन सक्नुहुन्छ, होइन। हाम्रो झोल साबुनहरू चाहिँ एकदम राम्रो छ। झोल साबुन चाहिँ कस्तो छ भने पूजा भाँडा माझ्नेदेखि लिएर टोयलेट सफा गर्नेदेखि स्पेसहरू सफा गर्नेदेखि लिएर लुगाहरू पनि धुन मिल्ने सबै छ। वासिङ मेसिनमा कति कतिजनाले युज गर्नु भएको छ, अहिलेसम्म नराम्रो कसैले भन्नु भएको छैन। यसले गर्दा चाहिँ राम्रै व्यापार छ। अलिअलि हामीलाई आय आर्जनको खर्च पनि हुन्छ, अनि त्यस्तै गरेर हामी साथीहरू मिलेर एक दुई हप्तामा बनाउँछौँ, फेरि एक दुई हप्ता बेच्छौँ, फेरि त्यस्तो गर्छौँ। अर्डर आयो भने हामी जति पनि बनाउन सक्छौँ।
0: अनि तपाईँ उद्यमी हुनुहुन्छ, आत्मनिर्भर हुनुहुन्छ, होइन, अनि यो उद्यमशीलतातिर चाहिँ कसरी यतापट्टि लाग्नुपर्छ भनेर सोच्नुभयो, कसरी सुरु गर्नुभयो यतापट्टिको बाटो चाहिँ?
1: हामीले चाहिँ एउटा समूह खोल्यौँ। हामीले पहिला हामीले महिलाहरूको एउटा शान्ति चोक समूह भनेर खोल्यौँ, अनि त्यो समूहमा चाहिँ हामी सधैँभरि घरभित्र घर चुलो मात्र गर्दा गर्दा हामी बाहिर निक्लेर अलिकति मान्छेहरूसँग बोल्ने, होइन, यताउति गर्नको लागि भने दिदी बहिनी भेटघाट होस्, अलिकति आफ्नो भित्र भइरहेको मनको कुराहरू पनि बाहिर आउँदा खुलोस्, होइन, यताउति काम गरोस्, अनि दुई चार पैसा अलिकति होस्, होइन, अब कसैलाई दुःख पर्दा पनि सहयोग गर्न सकोस् भनेर चाहिँ हामीले चाहिँ यो उद्यमशीलता गरेर काम गर्न थालेको।
0: भनेपछि झन्डै झन्डै चार वर्ष भयो यसरी तपाईँहरूले सामानहरू उत्पादन गर्नुहुन्छ, आफ्नो समूह बनाउनु भएको छ, समूहमा चाहिँ कसैले सरफ बनाउनुहुन्छ, कसैले बत्ती बनाउनुहुन्छ, कसैले पोते बनाउनुहुन्छ, कसैले बुनेको झोलाहरू बनाउनुहुन्छ, आदि इत्यादि कुराहरू बनाउनुहुन्छ।
1: हजुर, आदि इत्यादि हाम्रो अरू समूहले फुरुन दानाहरू यस्तो यस्तो हाम्रो समूहमा चार पाँचजना दिदी बहिनी हुनुहुन्छ, उहाँहरूले चाहिँ यसरी स्टल राख्नुहुन्न, तर हाम्रो समूहमा बनाउनेहरू चाहिँ धेरै हुनुहुन्छ। यसो अर्डर आयो भने अचारदेखि लिएर सबै थरी फुरुन दाना अचारहरू यस्तो बनाउनुहुन्छ, होइन, अनि त्यो चाहिँ अर्डर आयो भने चाहिँ बनाइदिन्छ।
0: त्यो बजारीकरण चाहिँ बजारीकरणसँग चाहिँ कसरी जोडिनु भएको छ, कसरी अर्डर गर्नुहुन्छ, अनि त्यसलाई चाहिँ बनाएर चाहिँ कसरी बजारसम्म पुर्याउनुहुन्छ?
1: खास चाहिँ सबभन्दा फर्स्ट हामी बनाउने बनाएर चाहिँ हाम्रो महिना महिनामा एकचोटि दिदी बहिनीहरूको समूहमा पैसाहरू उठाउने काम हुन्छ, अनि त्यसमा चाहिँ हामीले बनाएको लगेर अनि हाम्रै आफ्नै घरको लागि आए यो कामको युज हुने भएर हाम्रो दिदी बहिनीहरूले अलिअलि लिइदिनुहुन्छ, अनि त्यसपछिबाट चाहिँ अनि यो वडा नम्बर चारले चाहिँ हामीलाई स्थानीय बासिन्दाहरू तपाईँहरूले यहाँबाट सिकेको कामहरूमा केही गर्नुहोस् आय आर्जन हुनको लागि भनेर अनि एउटा स्टल राखिदिनु भएको भएर अनि स्टलमा चाहिँ हामीले लिएर आएको।
0: अनि कतिजना महिला भन्नुभयो, दिदी बहिनीहरू भन्नुभयो समूहमा चाहिँ?
1: समूहमा चाहिँ हाम्रो त झन्नै 90 जना जति छौँ हामी समूहमा। यो चाहिँ बनाउने हामी चारजना पाँचजनाको समूह छौँ, होइन, सामानहरू बनाउने चाहिँ हाम्रो समूह चाहिँ निकै नै छौँ।
0: भनेपछि 90 जना मध्ये तपाईँहरूले 4-5 जनाले मात्रै यसरी व्यावसायिक तरिकाले बनाइरहनु भएको छ र माग अनुसार बजारसम्म पनि पुर्याइरहनु भएको छ?
1: माग अनुसार बजार अनुसार पनि पुग्छन्, अरूहरू दिदी बहिनीले नि गर्नुहुन्छ, तर उहाँले चाहिँ माग अनुसार मात्र गर्नुहुन्छ, यसरी नै व्यापारमा चाहिँ ल्याउनु भएको छैन, बाहिर आइपुग्नु भएको छैन।
0: तपाईँले अघि भन्नुभयो हाम्रो साबुन चाहिँ राम्रो छ सफा गर्नको लागि भन्ने कुरा गर्नु भएको थियो, लगायत अरू सामानहरूमा चाहिँ कुन कुन सामान अलिकति बढी खोजी हुन्छ?
1: हाम्रो अहिले यो झोल साबुन चाहिँ धेरै नै लानुहुन्छ उहाँहरूले, के अरे, किनभनेदेखि एकजनाले लानुहुन्छ अनि त्यसपछिबाट एकदम राम्रो रहेछ भन्नुहुन्छ, अनि फेरि पछि माग अनुसार गरेर दुई चारवटा लानुहुन्छ। झोल साबुन चाहिँ हाम्रो धेरै नै गएको छ, यो सरफहरू पनि धेरै नै गएको थियो, तर हाम्रो चाहिँ अलिकति हामीले चाहिँ बजार अनुसार हामीले चाहिँ अलिकति उ गर्न सकेनौँ, फाइदा लिन सकेनौँ, त्यसमा गर्न अलि नजानेको हो वा अब के भएको हो, गर्न त हामीले सरफ पनि धेरै नै गऱ्यौँ, गर्न चाहिँ राम्रै भएको थियो, अनि अब त्यो त्यसमा मार्जिनिङ अलिकति बढी हुन कारणले अब बजारभन्दा अलिकति बढी भएपछि त्यति मान्छेहरूले त्यति ऊ भएन अनि त्यति भएर सरप चाहिँ हामीले गर्न छोडेको.
0: अनि यो ग्रिएडी पनि हुनुहुन्छ होइन, अब घर पनि हेर्नुपर्छ होला पक्कै पनि. तपाईँको अब गृहिणी भइसकेपछि त अलिकति जिम्मेवारी पनि धेरै नै हुन्छ, अनि कति बेला कसरी फुर्सद निकालेर यो सबै बनाउन भ्याउनुहुन्छ?
1: ए हामीले चाहिँ कस्तो छ भने हाम्रो चाहिँ 15 दिन अथवा 1 महिना यस्तोमा हामी एकचोटि बनाउँछौँ, अनि दिउँसोको हाम्रो जब घरको कामहरू सबै सकिसकेपछि अनि हामी एउटै घरमा दिदी बहिनी बसेर सबैजना 7-5 जना बिसरे एउटै घरमा बसेर सबै सामानहरू बनाउँछौँ ओर्छौँ र अनि पछि चाहिँ अनि 2-4 दिन पछि यो फेरि यसलाई प्याकिङ गरेर हामी बोतलहरू पनि आफूले किन्छौँ अथवा कतै पानीहरूको यसो बोकेर ल्याउँछौँ किन्छौँ अनि त्यसपछि अनि भरेर अनि हामी बजारसम्म लिएर आउँछौँ.
0: अनि 4 वर्षभन्दा अगाडि तपाईँहरूले यो व्यवसाय नै भन्ने मैले अब यो व्यवसाय सुरु गर्नुभन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो?
1: हामी त खासै गृहिणी नै हो, घरकै काम गर्ने बस्ने यताउति गर्थ्यौँ अनि पछि चाहिँ यो त यति नै भयो. अब सबै मान्छेहरू अहिले सबैजना दिदी बहिनी भेट्ने समूह बनाउने यस्तो यस्तो छ, हामी पनि यसो गरौँ न त, हामी पनि 1-2 पैसा भए पनि अलिकति आफ्नो बचत हुन्छ होइन, कहिले कहीँ परेको बेलामा भनिन्छ अनि हामीले त्यो गर्छौँ अनि हाम्रो समूहबाट यसो दिदी बहिनीलाई पर्यो भने पैसा पनि ऋणहरू दिन्छौँ सस्तो सहुलियत मूल्यमा होइन, अनि त्यही कामले पनि कस्तो मजाले आदान प्रदान पनि हुन्छ अनि बेला बेलामा घुम्न सुन्न पनि गइन्छ अनि हामी त आफ्नै छरछिमेक पनि कसैले चिन्ने थिएनौँ पहिला, अहिले त अब समूहले गरेर यताउति गरेर आफ्नो दिदी बहिनी चिन्छौँ, अलिकति दुःखहरू साटासाट गर्न पाइन्छ, गफ गर्न पाइन्छ, त्यही नै रमाइलो छ हामीलाई.
0: एउटा समाजमा गतिविधि गरिसकेपछि अब चिन्ने कुरा त छँदैछ होइन, पैसा जोड्न चाहे मैले पैसा कमाइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पैसा कमाउनुभन्दा अगाडि उद्यमशीलतामा लाग्नुभन्दा अगाडि र विशेष गरी उद्यमशीलतामा लागिसकेपछि को फरक चाहिँ के पाउनु?
1: अब खासै हामी त्यस्तो धेरै पैसा कमाउने त होइन, थोरै हुन्छ, त्यही पनि अहिले चाहिँ कस्तो भने अब घरमा हात थापेर माग्दाखेरि र अब आफूलाई केही खानु मन लाग्यो अथवा केही किन्न मन लाग्यो भने ए मेरो पैसा छ नि त भनेर खुत्तर जानु अब कुरेर बसिरहनु अनि अरूले अब 100 रुपियाँको सामानलाई 50 रुपियाँ दिएर 50 रुपियाँ कहाँबाट हाल्नु जस्तो हुन्थ्यो होइन, अब त्यो चाहिँ कम भएको छ. त्यही हो,
0: त्यस्तो अनुभव पनि रमाइलो अनुभव रहेछ तपाईँको. त्यसमै सामान चाहिएको छ 50 रुपियाँ पाइन्छ, 50 रुपियाँ आफूले थापेर राख्नु पर्यो होइन.
1: अनि त्यस्तो थियो, अहिले चाहिँ त्यस आफूसँग छ नि भनेर होइन आफ्नो मनले खोलेर किन्न पायो. त्यही
0: भनेपछि तपाईँ त टिपिकल बुहारी पो पर्नु भएछ त है.
1: एकदमै टिपिकलै बुहारी हो म.
0: त्यो गाउँतिर अझै यस्तो समस्याहरू धेरै हुन्छ क्या, अब
1: यहाँ पनि हुँदो रहेछ कति भएको छ. मलाई त कतिचोटि त्यस्तो परेको छ, केही सामान किन्न गयो होइन, अब आफूसँग पैसा पनि हुन्थेन अनि उनीहरूले यति त हो नि भनेर अड्कालेर दियो पैसा नभएर त्यसको ट्याक्क आधी जाने म त खासै मेरो केही नै काम थिएन, हामी घरमै थियौँ अनि त्यो अवस्थामा चाहिएको भन्दा जति छ नि त्यतिले ल्याउने त्यस्तै गर्ने भने त थोरै धेरैको छ त थोरै ल्याउने त्यस्तो गरेर मिलाउनु त पर्यो नि घर जसरी नि त्यसरी मिलाउने.
0: भनेपछि अहिले तपाईँ त्यसो भए स्वतन्त्र हुनुहुन्छ?
1: हजुर अँ, त्यो स्वतन्त्र अहिले आफूले 1 रुपियाँ कमाए पनि आफ्नो कमाइमा चाहिँ भिन्नता अलिकति हुँदो रहेछ, रमाइलो हुँदो रहेछ. अब मेरो आफ्नै नानीहरूले पनि यसो माग्दाखेरि अब अरूसँग माग्दाखेरि कुरेर बस्नु पर्छ, पख न म एकछिन माग्छु अनि त्यसपछिबाट अनि दिम्ला भनेर कुरेर बस्नु पर्थ्यो, त्यो अवस्था भएन होइन, जतिखेर भने त्यतिखेर लाऊ न त भनेर दिँदाखेरि अलिकति आफूलाई आत्मसन्तुष्टि अब जे आफूले यति गरेर सक्यो भने जस्तो चाहिँ फिल हुँदो रहेछ. त्यही हो.
0: अनि परिवारमा चाहिँ अहिले के भन्नुहुन्छ आफै कमाउने भइसकेपछि?
1: मलाई त्यस्तो चाहिँ केही पनि लाग्दैन होइन, परिवारमा त त्यस्तो ठुली भएपछि पनि भन्दैनन् केही पनि भन्दैनन्, जे आफूले गर्न खोजेको गर भन्नुहुन्छ, कसैले त्यो नाइ नास्ति पनि भन्नुहुन्न. मैले फेरि यस्तो आफ्नो परिवारमा सबै काम गरेरै मेरो ससुरै कति 93 इयर्स हुनुहुन्छ, मैले उहाँहरूलाई देखि लिएर पकाएर खाँदै मेरो घर धन्दा सब गरेर यो फ्रीमा मात्र काम गर्ने हो, म आफ्नो कर्तव्य छोडेर चाहिँ केही पनि काममा अगाडि गर्दिनँ.
0: भनेपछि तपाईँले पालिकाबाट तालिम लिनुभयो, सिप सिक्नुभयो, अहिले चाहिँ व्यवसाय सुरु गर्नु भएको छ, यसो हेर्दाखेरि अलिकति सकारात्मक नै देखिएको छ. यो पालिकाले जस्तो अहिले विभिन्न पालिकाहरू तालिमहरू दिइरहेको छन् होइन महिलाहरूलाई विशेष गरी उद्यमशीलताको लागि, यो चाहिँ कतिको महत्वपूर्ण हो जस्तो लाग्छ तपाईँलाई?
1: यो चाहिँ एकदम नै ठुलो महत्वपूर्ण हो, किनभनेदेखि अब हामी जस्तो पिछडेर जस पिछडेर नभए पनि हामी घरमा खुम्चिएर बसेको महिलाहरूलाई होइन उहाँहरूले तालिमहरू दिएर बाहिर निकालेर अलिअलि भए पनि थोरै आफ्नो खुट्टामा आफै उभ आत्मनिर्भर हो तल हात होइन कि माथि हात राख्न सिक भनेको जस्तो गरेर उहाँहरूले तालिम दिएकोमा हामी धेरै धेरै खुसी छ. एकदम यस्तो तालिमहरू धेरै धेरै आउनु नै पर्छ होइन. गाउँघरमा मात्र मान्छेहरूले गाउँघरमा मात्र पिछडेको छ भन्छ, सहरमा नै छ त्यस्तो चाहिँ सहरको कुना कुनामाहरूमा नै छिरेर हेरेर गर्नुपर्छ. त्यो चाहिँ धेरै खुसी लाग्छ.
0: कार्यक्रमहरू राम्रै हुन् भइरहेको छ. कार्यक्रम
1: एकदम राम्रै छ. सरकारमा हाम्रो यो वडा चारले हामीलाई धेरै नै राम्रो सहयोग गर्नुभएको छ. उहाँको लागि नै हामी धेरै धेरै आभारी छौँ. वडा चारको चारको लागि होइन धेरै राम्रोहरू गर्दै हुनुहुन्छ, गर्नुहुन्छ भन्ने विश्वास पनि छ.
0: अनि कमाइको कुरा पनि गरियो, कति कमाउनुहुन्छ? अनि सामान्य धेरै थोरै, धेरै व्यापार हुँदा कति हुन्छ, थोरै हुँदाखेरि कति हुन्छ?
1: खासमा हाम्रो त्यस्तो धेरै भने हामी महिनै बेसी हुँदैन होइन, एक दुई महिनामा एक चाहिँ बनाउँछौँ भने हामी चाहिँ कसरी 5-6 हजार लगानी गर्छौँ. हामी आफू साथीभाइले 5-6 हजार लगानी गरेर सामानहरू सबै किन्छौँ अनि 5-6 हजार हाम्रो आइकन 2-3 हजार आउँछ. हामी चाहिँ एकदम खुसी हुन्छौँ कि होइन, हाम्रो 100 रुपियाँ आयो भने हामी धेरै नै खुसी हुने मान्छे हो होइन. आयो पैसा भने दङ्ग पर्छौँ. त्यस्तो धेरै हामी यसैले चाहिँ हामी घर चलाउन यस्तो गर्नु सक्दैनौँ. अनि आफ्नो आफ्नो 100 रुपियाँ आयो भने हामी खुसी भएर यति त आयो भन्छौँ, त्यसमै हामी सन्तुष्टि छ.
0: सामान्य अहिलेसम्म तपाईँहरूले गर्दै हुनुहुन्छ नि, अहिलेसम्मको व्यापार हेर्दाखेरि सबैभन्दा बढी भएको चाहिँ कति छ कमाइ?
1: हामी त्यस्तो बढी त हुँदैन. अस्ति नै एकचोटि हामीलाई एकचोटि त्यो भाग साग भनौँ न हाम्रो त्यो साउ उठाएर 3-3 हजार 4-4 हजार चाहिँ पढाएको महिना 2 महिनामा यस्तो बाँड्र त्यतिमा चाहिँ खुसी नै भएको थियो.
0: मलाई
1: हजुर 4-5 जनाले त्यति भएको थियो लगानी आइकन त्यति चाहिँ भएको थियो.
0: हजुर
1: राम्रै हो. त्यही नि 1 महिनामा होइन 3-4 महिनामा त्यो भन्ने. हजुर
0: हजुर
1: त्यो त हामीलाई चाहिँ फाइदामा महिनाको केही नभए पनि 8-9 सय चाहिँ एकजनालाई पढ्न सक्छ त्यति त्यो लगानी गरिकन. हजुर सन्तुष्टि चाहिँ त्यही हो.
0: अब आफू महिला भइकन अरूलाई सिकाउँछौँ पनि भन्नुभएको छ, तपाईँले गर्छौँ पनि भन्नुभएको छ होइन. धेरै हुनुहुन्छ अब महिलाहरू, अब नेपालमा अवसर छैन भनेर युवा महिलाहरू पनि विदेश गइरहनु भएको छ अहिले त होइन. अनि केही महिलाहरू त केही पनि गर्न सक्दैन, महिला हो गृहिणी मात्रै भएर बस्नुपर्छ भन्ने उहाँहरूको कतिपयको बाध्यता अवस्था के थुप्रै छ समस्याहरू होइन. सबै महिलालाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: होइन गर्न सक्दिनँ भन्नु चाहिँ हुँदैन, कसैले पनि हार खानु हुँदैन. थोरै नै धोरै सबैभन्दा पहिल्यै जसले पनि काम गर्ने बित्तिकै धेरै आउँदैन होइन, मेहनत गर्दै गर्नुपर्छ आउँछ. तर आफ्नो व्यवहार मिलाएर थोरै सदुपयोग समयमा चाहिँ होइन मिलेर गर्नुपर्छ. सबै दिदी बहिनीलाई के भन्छु भने घरको मात्र सीमित काम गरेर हुँदैन, बाहिर पनि अलिअलि यताउति हेरेर काम गर्नुपर्छ. कुनै सिपहरू यस्तो केही आयो भने सिक्नुहोस् होइन, सिक्नुहोस् तपाईँ पनि अलिअलि थोरैको धेरै गर्दै गर्दै भए पनि अलिकति अगाडि बढ्नुहोस्, थोरै भए पनि आफ्नो कमाइ आफ्नो बचत बनाउन सक्नुहोस् भन्छ.
0: उहाँ हुनुहुन्थ्यो ललितपुरको जावला खेलकी महिला उद्यमी अञ्जु थापा. हामी अर्थ विशेष कार्यक्रम बदलिदो नेपालमा छौं. अहिले हामी महिला उद्यमशीलताको यात्रा, संघर्ष र सफलताका अनुभवहरू सुनिरहेका छौं. अब ललितपुरको धापा खेलमा आफ्नै कृषि तथा फलफूल फार्म सञ्चालन गर्दै कृषि उद्यम मार्फत आत्मनिर्भर बन्दै आउनुभएकी अम्बिका पोखरेलको अनुभव सुनौ.
2: मेरो फार्म चाहिँ खास लेलेमान छ होइन, अनि अहिले नै हामीले यता खोकनामा नि गरेको छ कि तपाईँलाई सिकालीमा, त्यो चाहिँ 1 वर्ष भयो लगभग. उता चाहिँ हाम्रो 10 वर्ष भयो लेलेमा चाहिँ गइरहेको. अनि यो चाहिँ हामीले आफै बिरुवा उत्पादन गर्ने हो, आफैले बनाउने कि बिरुवा अनि लगाउँछौँ कि सर. अनि हामीले 3 लट जति लगाउँछौँ. अब अहिले बिरुवा बनाइरहेको छौँ होइन, अब हाम्रो यो असारको अन्तिम फेरि सुरु हुन्छ बिरुवा लगाउन कि, अनि 3-3 महिनामा हुन्छ हाम्रो उत्पादन चाहिँ.
0: स्ट्रबेरी मात्रै खेती गर्नु भएको छ कि अरू पनि छ
2: सर? क्याप्सिकम छ अनि गोलभेडा भयो अनि अकबरे छ अनि अरू अब मल्टी भन्यो तरकारीहरू काँक्रो.
0: बजारीकरण चाहिँ, बजारीकरणको अवस्था कतिको सहज छ?
2: सहजै छ सर. हाम्रो चाहिँ अहिले अब सहरमा पनि दिन्छौँ होइन, मार्केटमा भाटबटीनिर अनि माटोहरूमा उहाँहरूलाई पहिलेदेखि नै दिइरहेको कि, लकडाउनदेखि नै उहाँहरूले दिइदिनुहुन्थ्यो, अहिलेसम्म पनि दिइरहेको छ उहाँहरूलाई.
0: तपाईँले व्यवसायको बारेमा बताइरहँदाखेरि आफूले गरेको व्यवसायमा चाहिँ कतिजनालाई रोजगारी दिनु भएको छ, को को लाग्नुहुन्छ, कति समय खटिनुहुन्छ?
2: चाहिँ अब त्यहीँ बस्ने कर्मचारी हुन्छ नि, अब बस्ने पनि त्यहाँ चाहिँ 3 जना हुन्छ रेगुलर बस्ने, यता 3 जना यता 1 जना हुनुहुन्छ होइन. अनि हाम्रो दैनिक ज्याला गर्ने चाहिँ लगभग 10-15 जना हुन्छन् कि, दिदीबहिनी हुन्छ हजुर.
0: 15-20 जनालाई रोजगारी पनि दिइरहनु भएको छ
2: उहाँहरू चाहिँ डेली जस्तै हुन्छ, झारहरू उफल्ने होइन, अब टमाटरको डोरीहरू लगाउने सबै काम हुन्छ नि त, क्याप्सिकम पनि डोर लाउनु पर्ने हुन्छ, त्यही भएर अनि महिलाहरूलाई पनि जे भने सजिलै भएको छ कामको लागि होइन.
0: महिलाहरूलाई पनि रोजगारी अवसर दिइरहनु भएको छ तपाईँहरूले, तपाईँ आफै पनि महिला हुनुहुन्छ होइन,
2: नहुँदा आफू पनि जान्छु क्या फार्ममा गएर होइन, आफूले सकेका कामहरू गर्ने पनि गर्छु म, त्यसरी बस्छु, म पनि एउटा किसानकै छोरी हो होइन, महिला भएर नि यस्तो गरेको छ होइन, म मात्रै छैन नि त, मेरो अब भाइ हुनुहुन्छ, मेरो हजुर हुनुहुन्छ होइन साथी, उहाँहरूलाई चाहिँ सहयोग गरेँ मैले हो, उहाँहरूले गर्ने होइन, उहाँहरूको काममा मैले अनि गर्ने हो कि अनि सहयोग पाइरहेको छु कि सबैको, परिवारको राम्रो साथ छ यसो, आफ्नो सोचाइ होइन हाम्रो चाहिँ, अब कसैको अब मेरो परिवारमा चाहिँ अब सबैले राम्रै सोच्नुहुन्छ होइन, अनि उहाँहरूलाई चाहिँ अब अघि बढ्नुपर्छ भन्नु लाग्छ कि मलाई चाहिँ, त्यो अब पिछडिएर बसेर हुँदैन होइन, आफ्नो इच्छा आफूले गर्न पाउनुपर्छ होइन, सधैँ पिछडिएर घरभित्र बसेर मात्र, घरभित्र काम पनि गर्नुपर्छ, मैले पनि गर्छु होइन, बाहिर पनि निस्किनुपर्छ कि, अब चाहिँ हामीले सधैँ त्यो बसेर भित्रै काममै बस्ने, हामी निक्लिनु हुन्न भन्ने मानसिकता राख्नुहुन्न जस्तो लाग्छ क्या मलाई चाहिँ होइन,
0: त्यसमा पनि एउटा महिला अगाडि बढ्न, अब तपाईँ पनि गृहिणी हुनुहुन्छ, मैले पनि घर हेर्छु भन्नुभएको छ होइन, एउटा परिवारको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ,
2: परिवारको भूमिका नै महत्वपूर्ण हुन्छ कि यसमा चाहिँ, उहाँहरूले सहयोग हुन त निस्किनु हुन्न, जानु हुन्न भन्नुभयो भने त जान पाइएन नि त होइन, कसैले अब त्यति गरेर निस्किन्छ भने त्यो विद्रोह गर्ने चिन्ने कुरा नै आउँदैन होइन, सहमतिमै निस्किनु पर्छ कि त्यो चाहिँ होइन, यो यस्तोमा चाहिँ मलाई चाहिँ अब त्यस्तै लाग्छ होइन भाइ, प्रोत्साहित गर्नुपर्छ कि होइन, यसरी सिकायो भने धेरै जसोलाई सजिलो हुन्छ कि, घरमा के घरको मात्रै काम गरेर बस्यो अरू केही जाने छैन भन्नेहरूलाई होइन सिकेर अगाडि बढ्न सहयोग हुन्छ नि त होइन, त्यस्तो लाग्छ कि मलाई,
0: यो अहिले अहिले अहिले तपाईँको यो वैदेशिक रोजगारीमा पनि महिलाहरू पनि केयर गिभिङमा होइन, नर्सहरू दक्ष जनशक्तिहरू पनि लगभग लगभग पुरुषकै हाराहारीमा गइरहनु भएको छ, यहाँ अवसर नै नभएको हो,
2: अवसर नभएको छैन भनौँ भने छ होइन, त्यो थाहा नभएको हो कि नचाहनु भएको हो कि, त्यो पनि होइन, त्यो अब जाने मान्छे निर्भर हुन्छ होइन, तर गरौँ भने नेपालमै छ कि सबै कुरा भाइ, अब त्यही अब नपढ्नेहरूले सकेन हामीले गर्नलाई, हामीले पढाएन छ जागिर पाएन भनेर कोही जानुहुन्छ, अलि धेरै आमदानी हुन्छ भनेर सोचेर नि जानुहुन्छ होला कोही होइन, अब आफ्नो परिवारको परिस्थिति हुन्छ नि त मान्छेलाई, अब त्यस्तै होला होइन, आर्थिक अभावले गर्दा पनि जानुपर्ने हुन्छ होइन, यहाँभन्दा धेरै हुन्छ भनेर होइन, तर थाहा हुनेहरूले चाहिँ अब चाहिँ जानुहुन्न होला कि, त्यस्तै अब बाध्यतामै परेर जानुभयो होला होइन, जानै पर्छ जस्तो चाहिँ लाग्दैन कि,
0: जस्तो हरेक क्षेत्रमा अब कृषि गर्ने तपाईँले पनि एक प्रकारको कृषि नै हो होइन, कृषि पनि गरिरहनु भएको छ, अरू उद्यमशीलतामा पनि लाग्न सकिन्छ होइन, अवसर चाहिँ प्रशस्त छ,
2: त्यो चाहिँ प्रशस्तै छ जस्तो लाग्छ मलाई चाहिँ होइन, अब मान्छेले थाहा नभए नै हुनसक्छ होइन, तर यसरी अवसर दियो भने चाहिँ गर्छन् कि नारीहरू, पहिलाभन्दा धेरै नै अघि बढिसक्नु भएको छ, दिदी बहिनीहरू धेरै नै देख्छु कि मैले, कति घरमा बस्ने पनि अहिले यो गर्न थालेँ मैले, यो गरेँ यसरी गर्दा एकदम राम्रो भएको छ भनेर भन्नुहुन्छ कि मेरा साथीहरू पनि होइन, त्यही भएर अवसर पायो भने गर्नुपर्छ कि, यस्तो अब तालिमहरू कतै खुल्या छ भने थाहा नभए पनि उनीहरूले भनिदिएर होइन, त्यस्तो अघि बढ्न चाहिने हामीले सहयोग गर्नुपर्छ कि भाइ,
0: अनि तपाईँकै कुरा गर्दाखेरि घर गृहस्थी हेर्न होइन अनि यतापट्टि व्यवसायलाई सम्हाल्न चाहिँ कतिको गाह्रो छ,
2: त्यो चाहिँ अब ठिकै छ, अहिले त अब बच्चा सानो हुँदा त अहिले गाह्रै हुन्थ्यो, अब ठुलो ठुलो भइसक्यो उनीहरूले नि सहयोग गर्छन् होइन मलाई, अहिले चाहिँ मलाई गाह्रो छैन भाइ, सजिलै छ,
0: कसरी समय मिलाउनुहुन्छ, समय कसरी निकाल्नु,
2: सबैजना मिलेर गर्ने भएर अनि पाले पालो गर्दाखेरि मिलिरहेको छ कि समय, अब बिहानभरि आफ्नो काम गऱ्यो दिउँसो निस्किने हो नि त, त्यहाँ बारीमा जाने भनेको दिउँसो हो, हेर्ने हो नि होइन, दिदी बहिनीहरू हुन्छन् काम गरिरहेका, उहाँहरूसँग बस्यो होइन, उहाँहरूलाई गफ गर्यो होइन, सुन्यो त्यही त सुनायो, आफ्नो सुनायो यसो गर्यो होइन, रमाइलो हुन्छ उहाँहरूलाई पनि, यसरी आउनुभएको थियो भने गफ गर्नु, तर रुचाउँछन् क्या सबैले मलाई, कस्तो मजा, तपाईँ मान्छेहरू साउने भएर कस्तो गम्केर बस्छन्, तपाईँ चाहिँ साह्रै मजा हुनेछ भन्छ नि, म त्यस्तो कसैलाई पेल्ने ओर्ने यसो नि गर्दिनँ कि, आफूले सकिया गर्नु सक्ने होइन, सबैको शरीर हो होइन, त्यस्तो लाग्छ कि मैले, अनि रमाइलो लाग्छ,
0: अनि उत्पादन गरेको सामानहरू चाहिँ तपाईँ काँक्रा मुन्टाहरू स्ट्रबेरी अनि क्याप्सिकमहरू पनि छन् भन्नुभयो होइन, कता कता पठाउनुहुन्छ,
2: हामीले चाहिँ अब बजार पनि लानुहुन्छ होइन, उहाँहरूले बजार पनि लैजानुहुन्छ, अब यो टमाटरहरू चाहिँ कालीमाटीतिरै दिने हो, अनि स्ट्रबेरीहरू चाहिँ त्यही भाटबटिनीहरूले, क्याप्सिकम त्यो चाहिँ भाटबटिनीले लिनुहुन्छ, अनि यो चाहिँ लोकल त्यहीँ पनि बिक्री हुन्छ, अनि अब मार्केट आउँला अहिले नै ल्याउँछु, धेरै जस्तो त्यहीँबाट पनि बेच्नुहुन्छ क्या दाइले, त्यही भएर बारीबाटै बेच्नुहुन्छ, त्यहाँ माथि बजारहरू छ नि त दुई तिनवटा, अनि उहाँहरूले कन्ट्याक्ट गर्नुभएको रहेछ ल्याइदिनु भनेर, अनि पुऱ्याइदिनु भने गर्नुहुन्छ त्यहीँ तरकारी चाहिँ, त्यस्तो बेर चाहिँ त्यहीँ हो डिङबाट, अनि बाटो पनि दिने गरेको छु,
0: अनि व्यवसाय चाहिँ कतिको सन्तोषजनक चित्तबुद्ध
2: सन्तोषजनक भन्दा पनि अब ठिकै छ, एभरेजमा भए चलिरहेको छ होइन, त्यो पनि आफ्नो काम हो होइन, सन्तुष्टि हो सबभन्दा कुरो होइन, अब धेरै अरूले धेरै गरेको छ भनेर रमाउने होइन, त्यो त्यसको पछि लाग्दैन भने आफूले जे गरेको छ त्यसमा खुसी छौँ क्या, जे भने सन्तुष्टि दिन्छौँ हामी होइन,
0: आफ्नै परिवार सँगै
2: छौँ होइन, दुःख सुख सबै आफैसँग बाँडिन्छ होइन, पैसा नै सबै कुरो होइन नि त भाइ होइन,
0: मासिक यसो मैले कति कमाउनुहुन्छ, बढी कति थोरै कति भनेर सोध्यो भने
2: त्यो थाहा हुन्न मलाई चाहिँ होइन, उहाँहरूलाई थाहा हुन्छ दाइहरूसँग भए होइन, त्यो म सोध्दा पनि सोध्दिनँ कति हुन्छ
0: होइन,
2: एक लाख चाहिँ हुन्छ, त्योभन्दा अब उत्पादन बढी भयो भने बढी पनि हुन्छ होइन, अब त्यही हो उत्पादन अनुसार, अब कृषिको कहिले भए चाहिँ अब के रोग लाग्यो हुन्छ सडकै गए पनि हुन्छ होइन, रोग लागेन र अब साथ पाइयो भने होइन, भगवान्को साथले पनि राम्रो हुन्छ कि भाइ, आमदानी नभएको छैन, त्यही भएर त यत्रो 10 वर्ष भइसक्यो गरिरहेको छौँ नि त, छोडेको छैन जे भने, कहिले नभए पनि हुन्थ्यो, त्यसमा हामीले चित्त बुझाएर नि बसेका छौँ होइन, कहिले राम्रै पनि छ कहिले नराम्रो पनि छ,
0: व्यवसाय कहिले घाटा हुन्छ कहिले फाइदा हुन्छ, अब
2: व्यवसाय गर्ने अरू व्यवसाय गर्ने पनि त्यही नै हो नि, अहिले त धेरै जस्तो व्यवसाय गर्नेहरू पनि सबै उहाँ बसिरहेको छन् कि, नचलेर बसिरहेको छन्, त्यो चाहिँ तर हामीलाई राम्रै छ कि किसान चाहिँ,
0: जे भए पनि आत्मसन्तुष्टि ठुलो कुरा हो,
2: त्यही हो भाइ, अब नहुँदा आत्तिनु नि भएन, हुँदा माथिनु भएन होइन, त्यो अब लगानी गरिरहनु पर्ने हुन्छ, हुँदाको लगानी सञ्चय गरेर राखेर अनि फेरि लगाउनु पर्ने हुन्छ नि त, बिरुवा लगाउँदालाई त्यो पनि खर्चै भए हुन्छ होइन, त्यो सबै मिलाएर गऱ्यो भने ठिक हुँदो रहेछ कि, गर्न सक्न जान्नु पर्दो,
0: इच्छा शक्ति चाहिँ हुनु पर्यो, गर्छु भन्नु
2: होइन, अहिले भएन भनेर त्यसलाई माया के अरे मन मारेर छोडिदिन्छु भन्न चाहिँ मिल्दैन रहेछ कि, एक साल नहोला अर्को साल भइहाल्छ नि भनेर होइन, त्यो भएर जानु पर्नेछ कि, यो कृषि काम चाहिँ गाह्रो चाहिँ गाह्रो छ भाइ, मान्छेले देख्दा एकैचोटि यसै आशा जस्तो गर्नुहुन्छ होइन, तर गाह्रो छ कि त्यो गर्नेलाई थाहा छ कतिको गाह्रो छ होइन, त्यसमा लगानी कति छ, अब दैनिक अब त्यो मेन पावर त्यत्रो लगाउनु पर्छ होइन, त्यतिकै त आउनु उनीहरूलाई पनि तलब त दिनै पर्यो होइन, उहाँले पनि त्यही पैसाको लागि आउने हो होइन, त्यही भएर अरूले देख्दा सजिलो छ तर गाह्रो चाहिँ गाह्रै छ,
0: सकारात्मक चाहिँ हुनु पर्यो,
2: सोच चाहिँ सकारात्मक राख्नु पर्यो कि भाइ, भएन भनेर आत्तिन चाहिँ हुँदैन रहेछ यसमा, तर हामी चाहिँ त्यसरी हताशा पनि छैनौँ होइन, गरिरहेछौँ अब हेरौँ अहिलेसम्म होइन, अहिलेसम्म सफलै भइरहेछ भन्नुपर्छ भाइ,
0: फर्मको नाम चाहिँ के छ,
2: फर्मको नाम लेले अर्गानिक,
0: आफूले जसरी व्यवसाय गरिरहनु भएको छ होइन, अब जे भए पनि आत्मसन्तुष्टि मिलेको छ भनेर बताइरहनु भएको छ, अरू व्यवसाय गर्न चाहनेहरू अथवा होइन अवसरै छैन भनेर जबरजस्ती विदेश अरूको देखा सिक्किममा विदेश जानेहरू लगायत सबैलाई आफ्नो तर्फबाट केही विशेष सन्देश दिनु पर्यो भने के,
2: आफै गर्न सक्यो भने आफ्नो देशमा नि छ कि होइन, गर्न सक्नु पर्यो होइन, लाएर विदेशमै मात्रै पैसा छ भने विदेशमा नि दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले होइन, धेरैलाई दुःख पनि देखेका छौँ कि, हामीले कति दुःख गर्नुपर्छ, त्यो दुःख यहाँ गऱ्यो भने यहीँ राम्रो छ, आफ्नो परिवार पनि बसिन्छ होइन, आफ्नो देश भने आफ्नो देशै हो, आज सक्दिनँ भनेर बस्नु नै पायो नि, त्यहाँ त पाएन नि त होइन, त्यहाँ त गर्नै पर्यो, बिरामी भए पनि नभए पनि आफ्नो त हुँदैन, गाह्रो छ कि, यहाँ भए चाहिँ सजिलो छ, त्यही भएर पनि हामी आफ्नै देशमै जसरी हुन्छ गरिरहेछौँ कि, अहिलेसम्म अटलै गरिरहेछौँ होइन, त्यही भएर उहाँहरूलाई पनि त्यही भन्छु कि, म जानेहरूलाई पनि अब उहाँहरूको बाध्यताले जानुभयो होला तर सक्नुहुन्छ नि आफ्नै देशमै होइन, अब अहिले त राम्रै होला जस्तो छ कृषिमा पनि होइन, यहीँ गर्दा राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ, अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु होइन, आफ्नै बारेमा दुःख गरौँ होइन, खेतीपाती नभए त प्रायः मान्छे हुँदैन होइन, हामीले अब त्यत्रो लिजमा लिएर गरे भने त आफ्नो होइन नि त, त्यो त हाम्रो त महिनाकै वर्षकै लाग्छ, थुप्रै 10-15 लाख त हामीले भाडै दिनुपर्छ कि, हजुर त्यो भएर नै अब हामी गरिरहेछौँ होइन, त्यसरी मान्छेले उयो गर्न सक्नु पर्यो होइन, हिम्मत हार्नु भएन, त्यही भएर त्यही उहाँहरू सबै तालिम लिएर गर्नुभएको थियो नि, अहिले धेरै दिदी बहिनीहरू यो कामहरू धेरैमा जहाँ पनि देख्छु नारी नै खुसी लाग्छ क्या, यो देख्दा चाहिँ अब चाहिँ जे भयो भने दिदी बहिनीहरूले पनि होइन सुखका दिन आए जस्तो लाग्छ मलाई
0: होइन,
2: दुःखको दिन सुखका दिन आए कि अब होइन, सक्नु बाहिर निस्किन सक्नु पर्यो, जान्नु पर्यो होइन, तर आफ्नो परिवारलाई पनि साथ दिने होइन, आफ्नो घरमा टाइम दिने, बाहिर पनि सक्ने, यसरी गर्न सक्यो भने सकिन्छ, मिलाएर जान सक्यो भने राम्रो हुन्छ होइन।
0: उहाँ हुनुहुन्थ्यो ललितपुरको धापाखेलमा कृषि तथा फलफूल फार्म सञ्चालन गर्ने अम्बिका पोखरेल। यति बेला हामी अर्थविशेष कार्यक्रममा बदलिँदै नेपालमा छौं। आज हामी महिला उद्यमशीलताको यात्रा, संघर्ष र सफलताका अनुभवहरू सुनिरहेका छौं। अझै केही प्रेरणादायी अनुभव बाँकी नै छन्, उज्यालो सुन्दै गर्नुहोला।
3: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारो वा सबैले देख्ने ठाउँमा राख।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
7: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ अर्थ विशेष कार्यक्रममा बदलिदो नेपाल। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी यति बेला कार्यक्रम बदलिदो नेपालमा छौं। आज हामी महिला उद्यमशीलता, स्वरोजगार र आर्थिक सशक्तिकरणका प्रेरणादायी कथाहरू सुन्दैछौं। अब ललितपुरको बागडोलमा विभिन्न अचार तथा खाने परिकार उत्पादन गरी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी मीना खड्काको अनुभव सुनौ।
3: मैले सबै घरमै बनाउने हो सबै अचारहरू। अनि सुरुमा त पहिलेदेखि एकदम इन्ट्रेस्ट के मलाई अचारहरू बनाउनलाई, अनि बनाउने तर सबैलाई बाँडिदिने के आफन्तहरू आउने बाँडिदिने। अहिले चाहिँ अनि कस्तो भने त्यो भएपछि अनि तपाईँलाई यति इन्ट्रेस्ट छ, तपाईँले जान्नु भएको छ, अहिले त यो अचारको बिजनेस एकदम राम्रो छ, बनाएर यसो बेच्नु भयो भने त हुन्छ नि भनेर सल्लाह दिनुभएको भएर चाहिँ अनि मैले सुरु गरेको। अहिले चाहिँ यस्तो
4: बाँड्नु चाहिँ हुन्छ कि हुँदैन पहिले?
3: अहिले त बाँड्नु, तर पनि आफ्नो आफन्तलाई त अहिले पनि दिन्छु त्यतिकै
4: बाँडेको जस्तो पनि त हो नि यो पनि।
3: हजुर
4: अलिकति व्यवस्था
3: हजुर। अब कसैलाई आफन्तहरूलाई त पैसा लिन अप्ठ्यारो हुन्छ, त पनि दिन्छु त्यस्तै लिनु, अब टेस्ट गर्नु, फेरि मन पर्यो भने नेक्स्ट टाइमबाट चाहिँ पे गर्ने भनेर भन्नुहुन्छ अहिले चाहिँ।
2: अनि कति प्रकारका अचारहरू बनाउनुहुन्छ नि तपाईँ?
3: त मैले चिकनको छ, अनि सिद्रा माछाको छ, मुलाको छ, लसुन खुर्सानी, अनि गुन्द्रुक र भटमास, टिमुर छोप छ, अहिले त्यति नै भयो। अनि यो अहिले आँपको सिजन भएको भएर चाहिँ अहिले खट्टी मिठी आँपको बनायो।
2: सबैभन्दा बेसी तपाईँले जति चार पाँचवटा परिकार बताउनुभयो,
3: मिक्स फ्रुट्सको लड्डु पनि छ अहिले मेरो। हजुर लड्डु
2: सबैभन्दा बेसी बढी चाहिँ
3: मेरो सबैभन्दा धेरै जाने लड्डु र चिकन अचार चाहिँ सबभन्दा धेरै जान्छ।
2: अनि कति कति मूल्यमा बेच्नुहुन्छ?
3: मैले लड्डु चाहिँ पर केजी 1200, अनि चिकन चाहिँ पर केजी 2000 गरेछु, अनि अरू त सबै सानसानो डब्बामा राखेछ 150 अरूको त प्राइस।
2: अनि बजारीकरण चाहिँ बजारमा कसरी पुर्याउनुहुन्छ, अनि उत्पादनको लागि समय चाहिँ कसरी छुट्याउनुहुन्छ, कसरी बनाउनुहुन्छ?
3: अहिले चाहिँ यस्तो छ, बाबु सानो छ मेरो, नानु चाहिँ अब यसपालि एसी दियो, अनि घरमा बुवा भइसकिन्छ, अब बिहान बेलुका आफ्नो काम सक्दै दिउँसो फ्री टाइममा चाहिँ अनि फ्री टाइममा बनाउने हो।
2: दैनिक नै यसमा खटिनुहुन्छ कि कस्तो?
3: केही पर्दैन, दैनिकै खट्नु पर्दैन। अब जस्तो यो लड्डु मैले बनाएँ भने अब एक हप्ता दुई हप्ताको लागि बनाउँछु, अनि कहिले त मेरो एक दुई हप्ता पनि जाँदैन, एक हप्तामा सकिन्छ। अस्ति मैले अब थर्सडे बनाएको लड्डु सबै सकाएर हिजो भर्खर बनाएको मैले यो। अब चिकन अचार पनि बनाउँछु, दुई हप्ताको लागि पुग्छ, अनि थोरै क्वान्टिटी बनाउने, जस्तो अब लिएर आउने 6-7 केजीको बनाउने, त्यो सकिन्छ नि फेरि नेक्स्ट, किनभने मैले अब यो अचारहरूमा कुनै पनि केमिकल युज गरेको छैन, यो चाहिँ लङ टर्मसम्म चाहिँ टिक्दैन, अब न त्यो युज नगरेको भएर सर्ट टाइमको लागि थोरै थोरै बनाउने तर बनाइराख्ने।
2: अनि यो सामानहरू जति यसको लागि आवश्यक पर्छ नि, अचारदेखि लिएर तपाईँको चिकन त अब मासु पसलबाट ल्याउनुहुन्छ, अरू सामानहरू चाहिँ कसरी व्यवस्थापन खोज्नुहुन्छ?
3: यो बजारबाटै किन्ने? हजुर, अब आफ्नो उत्पादन केही पनि छैन, त्यो भएको भएर बजारबाटै लिएर आउनु सक्छ।
2: अनि बजारमा माग चाहिँ कस्तो छ नि, व्यवसाय त सुरु गर्नुभयो होइन, माग चाहिँ कस्तो छ?
3: यस्तो छ, मैले चाहिँ अहिले अनलाइन टाइम पनि दिन पाउँदिनँ, किनभने बच्चा स्कुल जाने टाइम भयो, बेलुका भयो, उनीहरू आयो भने उनीहरूलाई होमवर्क गर भनेर आफ्नै घरको काम हुन्छ, त्यही भएर यो अनलाइनतिर चाहिँ मैले टाइम दिनै पाएको छैन। दियो भने त राम्रो हुन्छ होला, तर दिन चाहिँ सकेको छैन, जस वरपर चिने जानेकैबाट नै मेरो अहिले गइरहेछ।
2: अनि त्यो घरमा घरको काम पनि गर्नु पर्यो होइन, बालबच्चाहरू पनि हेर्नु पर्यो, अनि सब काम निकाले भनौँ न अलिकति फुर्सद निकालेर यसमा पनि समय दिइरहनु भएको छ, गाह्रो चाहिँ कतिको हुँदो रहेछ?
3: गाह्रो त गाह्रो हुन्छ नि, अब यो काम मात्रै रिक्सै छ नि, किनभने एकदम केयर गर्नु पर्यो, खानेकुरा भयो यो केही पर्ला कि भन्यो होइन, एकदमै रिक्स छ काम चाहिँ, एकदमै टेन्सन चाहिँ टेन्सनै हुन्छ। अनि यस्तो छ मेरो चाहिँ कस्तो छ भने चिने जानेकोबाट कसैले अफिसमा लगिदिन्छ, अनि मैले चाहिँ सुरुमा सबैलाई सबै अचारहरू टेस्ट गर्न पठाउँछु, जस्तो अफिसमा छ, स्कुलमा छ, अहिले हस्पिटलमा गरिरहेको छु, तिन ठाउँमा गरिरहेको छु, अनि टेस्ट गरेपछि उनीहरूलाई मन पर्यो भने उनीहरूले रिपिट गर्ने। अहिले चाहिँ मैले गरेको मेडिसिटी हस्पिटल छ, अनि यो ग्लोबल आइएमई ब्याङ्क भन्ने छ, अनि एउटा स्कुलमा लान्छु, अनि उनीहरूले मन परेपछि रिपिट गर्छ क्या, किनभने अहिले मान्छेहरू त प्रायः जस्तो घरबाटै ल्याएर लन्चहरू त अफिसमा त्यसरी खान्छ अनि अचार भयो भने त अलिकति स्वाद बढ्यो होइन त्यो गरेर अनि त्यसरी नै मगाउँछ मान्छेहरूले अहिले
2: त्यसरी. अनि यो उद्यमशीलतामा लाग्नुभन्दा अगाडि पहिला चाहिँ तपाईँ के गर्नुहुन्थ्यो कि व्यवसाय पेसा के थियो कि के गर्नु?
3: पहिला त मैले केही गर्थिनँ, म चाहिँ विदेश गएर बसेको भनौँ न त्यहाँ गएर अनि त्यहाँबाट फर्किसकेपछि चाहिँ केही पनि गरिनँ, झनै 7 वर्ष जस्तो केही पनि गरिनँ. अनि अहिले चाहिँ अब यसो आफूले जानेको कुरा होइन मान्छेहरूले गर्छु भन्दा त नजानेको मान्छेले कसरी जानौँ भन्ने हुन्छ, मैले जानेको कुरा किन नगरौँ भने सानदेखि यस्तो पकाउनेहरू चाहिँ इच्छा के मलाई खानेकुराहरू पनि सबैले अब मिठो छ मिठो बनाउनुहुन्छ गर्नु भनेर अब मान्छेले अलिकति प्रोत्साहन दिएको भएर नै अब सुरु गरेको.
2: भनेपछि अरूबाट नै अलिकति ब्याक सपोर्ट पाउनुभयो, त्यसरी व्यवसाय सुरु गर्नुभयो. वैदेशिक रोजगारीमा हो कि विदेशमा कसरी?
3: यस्तो हस्बेन्ड हुनुहुन्थ्यो उता अनि अनि उता नै
2: सँगै जानुभयो,
3: उहाँ पहिला गएर पछि पछि गएको म
2: परिवारको रूपमा जानुभयो. सँगै बस्नु कति समय
3: बस्नु? 5 वर्ष बस्यो.
2: 5 वर्ष
3: बस्यो. टोटल त म 10 वर्ष बसेको. पहिला बिहे गर्नुभन्दा अगाडि पनि 5 वर्ष बसेँ अनि फर्केर फेरि बिहे भएपछि 5 वर्ष बसेँ. टोटल 10 वर्ष बसेँ विदेश. त
2: रोजगारीको लागि होइन?
3: होइन, रोजगारीको लागि होइन, तर गरेर त कामै गरेँ. फेरि बुढाको डिपेन्डेन्टमा गएँ तर कामै गरेँ. काम चाहिँ
2: अनि के फरक हुँदो रहेछ एउटा उद्यमी भएर आफ्नै खुट्टामा आत्मनिर्भर पनि हुनुहुन्छ होइन, उद्यमी हुनु र नहुनुमा चाहिँ
3: धेरै फरक हुन्छ नि. अब सर त यो पैसा भएपछि त आफ्नै पकेटमा आयो नि त होइन, अब के गर्नु पर्यो भने त अरूसँग माग्नु पर्यो होइन, अरूसँग मागेर लिनु र आफ्नै पकेटबाट खर्च गर्नुमा त धेरै फरक हुन्छ नि.
2: एउटा दिदी जस्तै होइन, समाजमा हेर्ने नजरिया अलिकति अझै पनि त्यो पितृसत्तात्मक सोच चाहिँ छ, जतिसुकै जे भने पनि काठमाडौँमा पनि छ अरू ठाउँमा त यसै पनि छ उसै पनि छ होइन. एकजना महिलाले पैसा कमाइसकेपछि होइन त्यो महिलाप्रति समाजले हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन हुँदो रहेछ कि सामान्य भनौँ जस्ताको त्यस्तै हुँदो रहेछ?
3: होइन, मेन भनेको यस्तो, अब मेरो अगाडि त कसैले पनि भनेको छैन होइन, तर पछाडि चाहिँ मैले सुनेको उसलाई के चाहिँ कमी छ र यो काम गर्नुपर्ने भनेर मान्छेहरूले चाहिँ आफन्तले, फेरि बाहिरको मान्छे होइन, आफन्तलाई उसलाई के कमी छ र उसलाई त उसको त आउने स्रोतहरू पनि छ तर उसलाई यो गर्नुपर्ने किन भनेर भनेको मान्छेले आफन्तहरूले भनेको सुनेको छु कि. तर पनि झन् त्यस्तो भन्दाखेरि झन् मलाई चाहिँ के भने झन् उनीहरूको अगाडि त मैले गर्नुपर्छ भन्ने चाहिँ लाग्दो रहेछ कि होइन. मलाई पुगेर होइन नि त, किनभने मलाई टाइम पास भयो, म काममा बिजी भयो, मलाई नचाहिने कुराहरू मेरो दिमागमा आउने भएन. अनि मलाई कस्तो भने यो काम गर्नुभन्दा अगाडि राति प्रायः निन्द्र नलाग्ने कि, निन्द्र निदाउन गाह्रो हुने थियो. अब यो काम गरेपछि मलाई राति यति आनन्द निन्द्र लाग्छ, थकै पनि लाग्यो नि होइन, अनि जसरी सोच्ने त्यो दिमागमा फुर्सद पनि भएन. अनि त्यो भएर चाहिँ तर भन्न चाहिँ भन्छ मान्छेले किन गर्नु पर्थ्यो यताउति भनेर, तर आफ्नो मान्छेहरूले चाहिँ सपोर्ट नगर्दो रहेछ. बरु बाहिरको मान्छेले ए तपाईँले यस्तो गर्नुभएको रहेछ हामी पनि दिइदिन्छौँ भनेर उनीहरूले दिँदैन, तर आफ्नो मान्छेको चाहिँ त्यो नहुने रहेछ.
2: भनेपछि तपाईँले तालिमहरू केही पनि लिनु भएको होइन?
3: लिएको छैन, केही लिएको छैन, यो आफैले जानेको नै गरेको मैले. अहिले
2: यस गर्दाखेरि चुनौतीहरू एउटा बजारीकरणमा अलिकति चुनौतीहरू छ हुन्छ होला होइन?
3: त्यो त धेरै छ, किनभने अब मान्छेले अहिले मेरोमा त लेबलिङ छैन होइन, अब मान्छेले लेबलिङ खोज्छ, तर मैले अहिले फ्रेस बनाएको छु. तर मान्छेले भन्दा त यो फ्रेस मैले मुखले भन्छु पो भन्छु, मान्छेले त बिलिभ गर्दैन नि त है. अनि त्यही भएर अब यो लेबलिङको काम चाहिँ अब नेक्स्टबाट गर्छु होला. त्यो भने मान्छेलाई सजिलो नि भयो नि, किनभने मान्छे सबैजनाले पैसा तिरेर किन्ने हो, किनेपछि म पनि कतै गयो भने त त्यसलाई त्यो चिजको त के कस्तो भनेर बुझ, गुणस्तर चाहिन्छ नि है. अनि त्यसले गर्दा अब लेबलिङतिर पनि मैले अब त्यो विचार गर्दैछु अब त्यसको लागि चाहिँ.
2: तपाईँको परिवारको लागि तपाईँ चाहिँ अहिले कस्तो हुनुहुन्छ, कुन नजरमा तपाईँको पहिचान बनेको छ अहिले?
3: अहिले त अब श्रीमानले पनि सपोर्ट गरिदिइराख्नु भएको छ, अब सामानहरू लिन जान, अब यहाँ पनि सामान ल्याइदिन, अब बेलुका लिन आउनुहुन्छ होइन, अनि सामानहरू लिन जान यताउति चाहिँ सपोर्टै छ.
2: अनि महिलाहरूको अघि अलिकति दृष्टिकोण पनि भनिहालेँ मैले होइन, जस अहिलेको समयमा जो पुरुषकै दाजुमा भन

0: टेस्टमा भर पर्छ, कसैलाई मेरो टेस्ट मनपर्छ, कसैलाई अरूको टेस्ट मनपर्छ, तर आफ्नो हातमा सिप छ भने चाहिँ गर्नुहोस् भन्छु म चाहिँ।
1: यो व्यवसायमा लागिसकेपछि अलिकति पैसा आय आर्जन भइसकेपछि अझै झन् बढी कमाउनु मन लाग्छ होला नि, झन् रमाइलो भएर लगाइरहेको छ।
0: त्यो त हुँदो रहेछ, किनभने अब गरेपछि ए ला अझ गरे भने त होइन अलिकति कमाइ हुन्छ कि भने, त्यो त हुँदो रहेछ अब स्टप गर्छु भन्ने चाहिँ लाग्दैन रहेछ। अब यसलाई कसरी हुन्छ अगाडि, बरु हार नखाने अब कसरी हुन्छ अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ त्यो आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै कि।
1: तपाईँको योजना चाहिँ के छ, अझै ठुलो गरौँ भन्ने होला नि? अब
0: छ, मेरो त छ अझै यसलाई अझ ठुलो बनायो भने, अहिले मैले सिङ्गल गरिरहेको छु, भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सकेँ भने झन् राम्रो, त्यो सोच चाहिँ छ मेरो। अब के हुन्छ त्यो चाहिँ थाहा छैन, त्यो सोच चाहिँ मेरो अझ यसलाई अगाडि बढाउने चाहिँ छ हजुर।
1: अनि कमाइ चाहिँ कति गर्नुहुन्छ अहिलेसम्म भनौँ, अब सामान्य चाहिँ सबैभन्दा धेरै कति हुन्छ, अनि सबैभन्दा कम हुँदाखेरि चाहिँ कति हुन्छ?
0: अब यस्तो हुन्छ, यो कम अब अस्ति मैले छ नि 12 केजी लड्डु बनाएको थिएँ, मेरो लड्डु 1 विकभित्रै गयो कि त्यो लड्डु सबै होइन, त्यो त्यति हुँदा त मलाई फाइदा भयो नि त होइन मेरो सामानको। अरू कहिले चिकन बनाउँछु त्यो डब्बाको, मैले 18-19 डब्बा बनाउँछु, 1 हप्तामै जान्छ कि, त्यस्तो हुन्छ। अब कहिले चाहिँ फेरि 2 हप्तासम्म पनि गइदिँदैन कि, किनभने त्यो लिएको मान्छेलाई पनि सक्नु पऱ्यो नि त अर्को रिपिट गर्नलाई त है, त्यो हुन्छ। जे होस् मेरो मैले भने सबभन्दा धेरै जाने चाहिँ लड्डु र चिकनका, अनि सेल पनि गइरहेको छ एकदम। अब बिहानै मैले बनाएँ, अब घरमै लिन आउनुहुन्छ कि, मान्छेलाई थाहा भयो नि घरमै 10 वटा, कसैले 20 वटा लानुहुन्छ, कसैले 30 वटा लानुहुन्छ सेल पनि। मै महिनामा त्यही
1: 30 हजार
0: त्यही सोचेँ। अनि यस्तो लाग्छ मैले यो अझ पहिल्यै गर्नुपर्ने रहेछ, किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ, किनभने आफूले जानेको कुरा हो, मान्छेहरू कति ट्रेनिङ लिएर गर्छ, किनभने आफ्नै सिप चाहिँ लुकाएको रहेछु भन्ने लाग्छ। विदेशमा हुँदा पनि मैले यस्तो बनाउने कि, अनि सबै मैले भने बाँड्ने कि, बनाउने अन्त बनाएर अरूलाई खुवाउन एकदमै मन लाग्ने कि, अनि त्यहाँ पनि अब घरमा छुट्टीको दिनमा भयो, साथीहरूलाई बोलायो, बनायो अनि खाने, अनि यो दिदीले त कति मिठो बनाउनुहुन्छ भनेर भन्नुहुन्थ्यो कि सबैजनाले। अब अहिले पनि गइरहेछ, लिइराख्नु भएको छ, अब हेर्दै जाउँ के हुन्छ।
1: हुन्छ दिदी, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, हजुरलाई पनि होइन, हजुरले मेरो मनको कुराहरू राख्न दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो ललितपुरको बागडोलमा अचार तथा विभिन्न खाने परिकार उत्पादन गरी उद्यम सञ्चालन गर्दै आउनुभएकी मीना खड्का। अब महिलाहरू घरमै सीमित हुनुपर्छ भन्ने सोचलाई चुनौती दिँदै पाककलाको सिपलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुरको खोकनाकी रत्नमाया महर्जनको अनुभव सुनौ।
2: नमस्कार, हामी चाहिँ ड्युटी चाहिँ 8 घण्टा हो, कहिले काहीँ क्याफेमा गर्छु, कहिले काहीँ बाहिर जान्छु।
1: अनि कस्तो छ नि व्यवसाय?
2: ठिकै ठिकै छ, होइन पहिला चाहिँ लकडाउन अगाडि चाहिँ धेरै राम्रो छ, अहिले चाहिँ छैन, लकडाउन पछि छैन।
1: अरू के के बनाउनुहुन्छ यहाँ?
2: यहाँ चाहिँ छैन, हाम्रो क्याफेमा छ, क्याफेमा छ मोमो, चाउमिन, भेज प्याटर, अनि सपु मिचा, भेज लोअर सबै छ, एबी सलाद छ, भेज बाउलो छ, सबै छ।
1: क्याफे गर्नु भएको चाहिँ, सुरु गर्नु भएको चाहिँ कति भयो?
2: क्याफे सुरु गर्नुभएको चाहिँ 2013 जस्तो छ, 14 वर्ष भयो होला।
1: अनि उता चाहिँ को को हुनुहुन्छ क्याफेमा?
2: क्याफेमा छ पहिला धेरै, भने चाहिँ यस्तो छ नि, अर्को अफिस जस्तो होइन, हाम्रो होमेश्वरको हो, होमेश्वरको हो हामी, अनि चाहिँ रोटेसनमा काम गर्छ, रोटेसनमा घरको काम पनि गर्ने, सबै काम सिलाउनु पर्छ, घर काम सिलाएर फेरि हाम्रो अफिसमा आउने ड्युटी। हप्ताको पहिला चाहिँ 2 दिन धेरै मेम्बर छ, पहिला चाहिँ 40-60 जान्छ, अहिले चाहिँ छैन।
1: महिला मात्रै हो सबै?
2: महिला, सबै महिला, सर्भिस महिला, किचन कुक महिला, सबै महिला, पुरुष छैन, सर एकजना छ पहिला, अहिले सर पनि छैन।
1: ए सबै, अहिले चाहिँ कतिजना भन्नुभयो?
2: पहिले चाहिँ 50-60 जान्छ, अहिले चाहिँ सबै गरेर 20 जना जति होला।
1: 20 जना? अनि 20 जनालाई भ्याइ नभ्याइ छ?
2: छैन अहिले, अहिले छैन,
1: सजिलो
2: भन्नाले अहिले चाहिँ हामीलाई व्यापार कम छ, त्यही त हो नि, काम व्यापार बढ्यो भने त हामीलाई पनि तलब आउने होइन, कम छ अहिले।
1: तलब चाहिँ कति छ?
2: तलब चाहिँ हाम्रो तलब यति भनेर छैन, हामी कति दिन गयो त्यति दिनको चाहिँ गनेर चाहिँ त्यो हिसाब दिन्छ,
1: व्यापार जति भयो त्यति अनुसार
2: होइन,
1: दिनअनुसार
2: हामी कति त्यहाँ हाजिर हुन्छ नि, हाम्रो हाजिर गन छ नि, अरू ठाउँमा चाहिँ 1 महिनाको भन्ने तलब दिन्छ होइन, हाम्रो चाहिँ होइन,
1: मन लागेको दिन जान पनि मिल्यो, मन नलागेको दिन नगए पनि।

0: साथीहरूसँग मिलाउने, आज मेरो काम छ है साथी, तपाईँ जानु जियो भन्छ, अनि साथीहरू साथी साथी जान्छ।
1: सजिलो छ, सबै मिलेर
0: गरेर सजिलो छ भनि सक्दैन। यो यस्ता आएर
1: यो घरको काम पनि गर्नुपर्छ होला, घरको काम भ्याइ वरि यतापट्टि चाहिँ कति कसरी समय मिलाउनुहुन्छ?
0: अब बिहान बेलुका अब त्यो हो नि, घरको काम खाना खाजा सबै मिलाउनु पर्यो, खेत हामी खेत पनि गरिरहेछ, खेत पनि अलिअलि गर्छ, अनि फ्याएको बेलामा यता मिलाएर आउँछ। हप्ताको तिन दिन चार दिन आउँछ,
1: हजुर गर्दाखेरि, अनि तिस दिन पुगिसकेपछि तलब पाइन्छ।
0: महिनाको तलब चाहिँ अब कति दिन हुन्छ गन्छ, अनि त्यो अनुसारले दिन्छ।
1: चालिस पचास हजार आउँछ?
0: चालिस पचास आउँदैन।
1: यो दिदी जस्तै अब तपाईँले घरको काम पनि गर्नुहुन्छ है, खेतको बारीको काम पनि गर्नुहुन्छ, योभन्दा पहिला चाहिँ के गर्नुहुन्थ्यो यसमा लाग्नुभन्दा पहिला?
0: पहिला यो भन्दा पहिला चाहिँ अब पहिला चाहिँ गाउँमा चाहिँ पहिला त्यही त हो नि, केटीहरूको पहिला पढाउने छैन होइन, हामी खेतको काम गर्ने खेल्ने बस्ने, पछि चाहिँ त्यो कापेरको काम आयो, गलिज बुन्छ, पहिला गलिज बुन्छ, पछि चाहिँ अनि त्यो बुनाइ गर्छ, टोपी बुन्छ, स्वेटरहरू बुन्छ, सबै गर्छ, अनि पछि त्यो छरेर यता क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोलेर त्यहाँ हाम्रो चिनेको दिदी एकजना छ, त्यसले यता बोलाएर यता आएको।
1: पहिला क्याफेमा लाग्नुभन्दा पहिलाको सजिलो कि आजभोलि सजिलो, के फरक पहिलेको र अहिले?
0: अब सजिलो त पहिलाको सजिलो छ नि होइन, पहिला सजिलो भएर के गर्ने, पैसा छैन, अहिले उता गयो भ्याइ नभ्याइ छ, अहिले अलिअलि खर्च बुढाहरूसँग माग्नु पर्दैन, आफू खर्च आफू कमाउन सक्छ।
1: अहिले घरमा चाहिँ के भन्नुहुन्छ, पैसा कमाउनु हुँदाखेरि घरको मान्छेले चाहिँ के भन्नुहुन्छ?
0: मिलेर गर्ने हो जानु भन्छ,
1: राम्रै सहयोग गर्नु,
0: हजुर सहयोग गर्छ, मिलेर गर्छ।
1: अझै पनि दिदी महिलाहरूलाई चाहिँ घरको काम मात्रै हेर्ने हो भन्ने अझै पनि सुनिन्छ क्या, अझै पनि छ, काठमाडौँमा पनि रहेछ, काठमाडौँहरूमा पनि होइन महिलाहरू त घरमा बस्नुपर्छ, बाहिर जानु हुँदैन, घरको काम हेर्नुपर्छ भन्ने रहेछ होइन। तपाईँले त यता घरको पनि भ्याउनु भएको छ, भित्रको पनि भ्याउनु भएको छ, बाहिरको पनि भ्याउनु भएको छ, सबै हेर्नु भएको रहेछ होइन। पैसा कमाउने भइसकेपछि के फरक पर्दो रहेछ एउटा महिलालाई?
0: अब पहिला चाहिँ आफू चाहिँ गएको त्यहीँ भयो होइन, आफूसँग पैसा छैन होइन, पहिला चाहिँ आफूसँग पैसा छैन, जाँगे पनि बुढाहरूसँग माग्नुपर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ, आफूसँग भएर गाह्रो छैन, पहिला त गाह्रो छ।
1: के गर्नुहुन्छ कमाएको पैसा?
0: कमाएको पैसा के गर्ने, छोराछोरीलाई स्कुलमा तिर्ने, आफू खाने, राम्रो लाउने, त्यही हो, धेरै छैन।
1: स्वतन्त्र भएर हिँड्न मिल्यो होइन, जान मन लागेको ठाउँ जान पाइयो, खान मन लागेको कुरा खान पाइयो, लाउन मन लागेको कुरा लाउन पाइयो, त्यो चाहिँ फाइदा भएको छ।
0: हजुर,
1: यो महिलाहरूले जति महिलाहरू हुनुहुन्छ, केही गर्न खोजेको मान्छेहरू हुनुहुन्छ जति पनि होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ?
0: म चाहिँ त्यस्तो भन्छु, पहिला आफू सिस्टम आफू चाहिँ राम्रो भएर काम गर्नुपर्छ, घरमा बसेर घरको काम मात्र भएर घरमा बस्नु हुँदैन, अब काम गर्ने इच्छा भयो घरकोहरूले सल्लाह गरेर मिलेर काम बाहिर गरेकै राम्रो, महिलाहरू अरू पनि हाम्रो म जस्तो महिलाहरू कति घरमा बस्छ नि होइन, त्यो घरमा बस्नुभन्दा घरको कुरा पनि गर्नुपर्छ, छर्नु मिल्दैन होइन, घरको पनि गर्नुपर्छ, घरको काम सिधेर अलि बाहिर पनि गर्नुपर्छ जस्तो लाग्छ।
1: घरभित्र पनि मिलाउनु पर्यो, बाहिर पनि मिलाउँदाखेरि आफूलाई पनि फाइदा हुने भयो, बाहिरको कुराहरू पनि सिक्न पाउनु भयो होइन, देख्न पाउनु भयो, रमाउनु पाउनु भयो, जे गर्दाखेरि पनि रमाइलो हुने भयो।
0: पहिला चाहिँ घर बस्दा केही थाहा थिएन होइन, घर बस्यो, घरको कुरा गर्यो, घरको काम गर्यो, घर उता यता मात्र गयो, अब घरभन्दा बाहिर आएपछि जे ठाउँमा पनि गएर सबै थाहा भयो, अहिले बाहिर गएर पहिला चाहिँ त्यति उ छैन।
1: यसको तपाईँले तालिमहरू त केही लिनु भयो होइन, आफैले तालिम लिएको हो,
0: तालिममा सब नेपालबाटै तालिम लिएको,
1: उहाँबाट तालिम लिनुभयो, कति समय तालिम लिनुभयो?
0: तालिम त एक हप्ता।
1: अनि के बनाउने तालिम लिनु?
0: यो मरी अब यो अब नेवारे भए पनि अब हाम्रो तरिक एउटै हुन्छ होइन, घरको तरिक एउटै हुन्छ, नेवारे भए पनि यहाँको छुट्टी हुन्छ, नसिक्नु त होइन, सिकेको छ यहाँको फेरि छुट्टी हुन्छ। अब यसको
1: अनि यमरी बारा अनि यो अरू खाजा सेटहरू चाहिँ कति कतिमा बेच्नुहुन्छ?
0: कति बेच्नुहुन्छ भने अब उता क्याफे चाहिँ क्याफेमा चाहिँ चास्थे यता यता पनि स्टल गयो जाने बेलामा चास्थे हो अनि यहाँ उति त्यति छैन भने अलिक कम गरेर 300 दिइरहेको छ सस्तो छ
1: अनि अहिले महिलाहरू पनि पुरुष छोरा मान्छे जतिकै विदेश जानेहरू उति बढेको छ क्या नेपालमा केही कामै छैन भने बनाएको छ होइन गएको छ तपाईँहरू त तालिम सिक्नु भएको छ सबै भ्याइरहनु भएको छ साँच्चै नेपालमा कामै नभएको हो महिलाहरूलाई
0: त्यो भयो नि सर महिलाहरूलाई काम नभएको होइन होइन कुनै कुनै महिलाहरू घरमा बसेर छा नभएको कुनै कुनै आफ्नो मान्छे यस्तो छ उस्तो छ भन्ने मान्छे छैन होइन सर त्यस्तो छ भन्ने मान्छे पनि छैन कुनै इच्छा भएर पनि कहाँ जाउँ कस्तो गरौँ भने भनिरहेको छ थाहा भएन लाने मान्छे छैन कुनै कुनै चाहिँ काम भए पनि नगरौँ घरमा बस्नु भन्ने पनि छ होला त्यो पनि होला हामीलाई थाहा भएन उनीहरूलाई चाहिँ कामै छैन हो
1: तर काम चाहिँ छ नेपालमै छ गर्न सकिन्छ आफूले सिप सिक्यो भने फाइदा आफैलाई
0: हो फाइदा आफूलाई हो अनि नेपालमा बसेर यस्तो भयो नि जति परे पनि परेको अनुसारले पैसा आउँदैन राम्रो मान्छे सबै बाहिर गएको त्यही हो त हो नि होइन आमा बाउले कति पैसा दिएर खर्च गरेर अब पढाउँछ नि डाक्टर इन्जिनियर पाइलट पढाउँछ यहाँ गरे पनि पैसा आउँदैन अनि बाहिर जान्छ बाहिर कमाउँछ फेरि जस्तो यस्तै छ सर
1: जे होस् राम्रो भने जस्तो पैसा नभएर विदेश जाने हो तर आजभोलि त यो पालिकाहरूले पनि वडाहरूले पनि तालिमहरू सिकाउने गरेका छ दिदीलाई थाहा पनि छ होला होइन
0: पहिलादेखि हामी धेरै तालिम जान्छु धेरै गरेको छ पहिलादेखि तालिम चाहिँ धेरै गरेको छ गरेको काम चाहिँ केही छैन पछि गरेको
1: यो चाहिँ काम लागिरहेछ
0: पहिला चाहिँ दालमर तालिम लिइसक्यो साबुन तालिम लिइसक्यो लियो त तालिम त धेरै लिएछ काम गरेको छैन
1: तालिम चाहिँ काम लागेन कि
0: लागेन काम तालिम आउँछ तालिम आउँछ एक हप्ता आउँछ एक महिना आउँछ दुई हप्ता आउँछ तालिम आउँछ तालिम पछि चाहिँ बन्द हुन्छ काम छैन अन्त तालिम लियो अब तपाईँहरू तालिम लियो सक्यो सिद्धियो भन्छ होइन काल तालिम लियो काम छ सबै सिद्धियो सक्यो भन्न आउँदैन मलाई काम चाहिँ अब सिकिरह्यो नि काम गर्नु भने काम दिए छैन
1: सिकाउनु मात्रै भयो सिकायो मात्रै काम चाहिँ यो गर भनेर लगाइदिएन
0: त्यो चाहिँ लगाइदिएन
1: यसमा चाहिँ सिकेपछि आफूले काम पनि सिक्यो जानियो जानिसकेपछि काम पनि पाइयो
0: यो सबै नेपाल आएर हामी बाहिर पनि गयो नि इन्डियामा चाहिँ खानाको लागि होइन भुनाइको लागि गएको भुनाइको लागि त्यहाँ ऊ अन्दाबादमा एक महिनाको लागि गइसक्यो तालिम लिनु गएको
1: अनि बुनाइ पनि गर्नुहुन्छ त्यसो भए
0: स्वेटर टोपी मुजा पन्जा सबै
1: सब जान्नुभयो त्यसलाई पनि बेच्नुहुन्छ कि
0: त्यो चाहिँ अर्डर अनुसारले गर्ने ज्याला लिने
1: अहिले गरिरहनु भएको छ त्यो पनि
0: क्याफेमा आएर सबै छ
1: अहिले चाहिँ यता मात्रै भइरहनु भएको छ खाली भएको बेलामा त्यो पनि गर्नुहुन्छ
0: अब पछि सोच्नुलाई अहिले चाहिँ नगर्ने त्यो उता पनि यता पनि गाह्रो छ नि
1: यही रमाइलो छ यसमै रमाइरहनु भएको छ खुसी चाहिँ कतिको मिलाएछ
0: अब खुसी त पैसा भन्दा खुसी मिलाएछ होइन किनभने साथीहरू जम्मा हुने अनि तपाईँको कुरा गर्ने तपाईँको आफ्नो के छ कुरा गर्ने मेरो कुरा गर्ने सबै साथीहरू भेला भने रमाइलो भइरहेछ
1: हुन्छ धेरै धेरै धन्यवाद दिदीलाई
0: धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो पाककलाको सिप सिकेपछि त्यसैलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुरको खोकनाकी रत्नमाया महर्जन आजको बदलिदो नेपाल तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना उज्यालो@gmail.com मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छान्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्ने कोसिस गर्छौं तपाईँका अनुभव उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको अर्थविशेष कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौलासँगै म महेश केवाली पनि बिदा माग्छु। नमस्कार।
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ। चाहे त्यो गाडीमा होस्
3: हजुरको रेडियो 102.1 MHz।
4: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा, हस् हस्। अनि हुलाकमा पो जानु?

0: मात्र होला नि
1: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
0: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
5: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 047-5214
7: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
8: बाफ्रे
7: अब चाहिँ के हुने हो
9: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि
7: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
9: तिमीलाई थाहा थिएन
7: थाहा थिएन
9: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
7: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
9: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
10: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
12: अहिले बिहानको 9 बज्यो

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको CFM 95 MHz बाट पनि सुनिरहनु भएको छ।

0: नि एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधनी एकादशीको दिन भगवान विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुनेछ। देशभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट कानूनी समय सीमाभित्र गाउँसभामा पेश गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार देशभर रहेका 460 गाउँपालिका मध्ये 446 अर्थात करिब 97% गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेका छन्। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन सकेको छैन। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी प्राप्त भएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याक्रेले जानकारी दिनुभएको छ। बजेट पेश गर्न नसकेका गाउँपालिकाहरूमा तयारी नपुग्नु, अध्यक्ष अस्वस्थ हुनु, अध्यक्षका परिवारका सदस्य बिरामी भई जिल्ला बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको सरूवा हुनु तथा बजेट निर्माणमा सहमति जुट्न नसक्नु लगायतको कारण देखिएको महासंघले जनाएको छ। यद्यपि बजेट पेश हुन नसकेका गाउँपालिकाहरूले केही दिनभित्रै गाउँसभा आह्वान गरी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जानकारी प्राप्त भएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। अन्तर सरकारी वित्त व्यवस्थापन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र सम्बन्धित गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मतदान जारी छ। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार 900 पदका लागि गैराती 12 बजेदेखि निरन्तर विद्युतीय मतदान भइरहेको छ। यही असार 7 गतेदेखि शुरू भएको महाधिवेशनमा मतदान आज बिहान 10 बजेसम्म जारी रहने केसीले जानकारी दिनुभएको छ। बिहान 5:50 1400ले मतदान गरेका छन्। मतदान सकिएको 2 घण्टामा मतपरिणाम आउने बताइएको छ। निर्वाचनमा 384 उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। यसअघि रासुपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी रहँदा उम्मेद्वारहरूको वरियता क्रमलाई लिएर विवाद उत्पन्न भएको छ। पार्टीका निवर्तमान केन्द्रीय सदस्य एवं सांसद गणेश कार्कीले विद्युतीय भोटिङ मेसिन मा उम्मेद्वारहरूको नाम कुन आधारमा राखिएको हो भन्दै गम्भीर प्रश्न उठाउनु भएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा आज बसेको बैठकले हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोला नाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। यसैगरी अवरोध भएका राजमार्ग सड़क तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारीमा राख्न सड़क विभाग 7 प्रदेश र 753 स्थानीय सरकारलाई अनुरोध गर्ने, खोज उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सड़क अवरूद्ध भई सवारी साधन चल्न नसक्ने परिस्थितिमा कम्तीमा 15 दिनका लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने, समयमै अन्तर्देशीय विपद सम्बन्धी पूर्व सूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालय अनुरोध गर्ने लगायतका निर्णय बैठकले गरेको छ। बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढ़ी पूर्वानुमान महाशाखा मनसून अवधिभर 7 दिन 24 घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागलाई अनुरोध गर्ने, भारत सरकारको प्रतिबद्धता अनुसार आउन बाँकी बेली ब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायमा अनुरोध गर्ने, खोज तथा उद्धार सामग्री अभाव हुन नदिन निजी क्षेत्र संघ संस्था नागरिक समाज लगायतसँग सहकार्य गरी ड्रोन एसोसिएसन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी लगायतलाई अनुरोध गर्ने लगायत निर्णय गरेको छ। मानसिक स्वास्थ्य, शिष्टाचार र नैतिक शिक्षा सम्बन्धी विषयवस्तु विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्न आग्रह गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई ज्ञापन पत्र बुझाइएको छ। त्रिवी मनोविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख संजय श्रेष्ठ र शाखा अधिकृत नोदनाथ त्रितालले सोध्यानकर्षण पत्र महानिर्देशक पौडेललाई हस्तान्तरण गर्नुभएको। सो अवसरमा पाठ्यक्रम विकास केन्द्रमा कार्यरत निर्देशकहरू विजयराज बडु र कमल प्रसाद मिश्र तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेको उपस्थिति रहेको थियो। ध्यानकर्षण पत्र बुझ्नुहुँदै महानिर्देशक पौडेलले अत्यन्तै सान्दर्भिक विषय उठान गरेको भन्दै उपयुक्त विषयमा ती विषयवस्तुहरू समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। केही विषयवस्तु समावेश भइसकेको र कुनै कुराहरू अपुग भएको देखियो परिमार्जनको क्रममा थप गरिने उहाँले बताउनु भएको छ। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाको 19 नगर सभा बुधबार सम्पन्न भएको छ। सभामा नगर प्रमुख लवश्री नेउपानेले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ भने नगर उप प्रमुख बालकुमारी कार्की थापाले आगामी आर्थिक वर्षका लागि कुल 80,86,50,446 रूपियाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नगरसभामा प्रस्तुत विवरण अनुसार आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट 58,22,31,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ, जसमा वित्तीय समानीकरण अनुदानतर्फ 14,70,00,000 सशर्त, चालुतर्फ 21,82,00,000 सशर्त, पुँजीगततर्फ 35,00,000 विशेष पुँजीगततर्फ 2,00,00,000 र समपूरक पुँजीगततर्फ 85,00,000 रूपियाँ रहेको छ। यस्तै बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर र अन्तर शुल्क बापत 10,43,31,000 रूपियाँ आमदानी हुने प्रक्षेपण गरिएको छ। त्यसै गरी बागमती प्रदेश सरकारबाट समानीकरण अनुदान बापत 1,37,30,000 सशर्त, चालुतर्फ 1,17,70,000 सशर्त, पुँजीगत तर्फ 45,00,000 विशेष पुँजीगत तर्फ 70,00,000 र समपूरक पुँजीगत तर्फ 1,80,00,000 रूपियाँ प्राप्त हुने जनाइएको छ। सवारी साधन कर बाँडफाँडबाट 5,28,72,105 रूपियाँ सहित प्रदेश सरकारबाट कुल 10,78,72,105 रूपियाँ प्राप्त हुने अनुमान छ। नगरपालिकाको आफ्नै आन्तरिक स्रोततर्फ 1,23,63,435 र नगद मौजा 10,61,75,906 रूपियाँ गरी कुल 11,85,39,341 रूपियाँ आन्तरिक आय हुने विवरणमा उल्लेख छ। विनियोजित बजेट मध्ये चालू खर्चतर्फ 51,04,20,000 रूपियाँ छुट्याइएको छ, जस अन्तर्गत संघीय सशर्त चालू बजेटमा 29,82,00,000 प्रदेश सशर्त चालू बजेटमा 1,17,70,000 नगरपालिका तर्फ 17,60,00,000 वडातर्फ 36,00,000 र विषयगत शाखा तथा कोषतर्फ 2,08,50,000 रूपियाँ विनियोजन गरिएको छ। यसै गरी पुँजीगत खर्चतर्फ नगरका ठूला पूर्वाधार गौरवका आयोजना र वडा स्तरीय विकासका लागि कुल 29,28,10,446 रूपियाँ विनियोजन गरिएको छ। पुँजीगत तर्फ संघीय र प्रदेश समपूरक अनुदान 1,77,00,000, भुक्तानी दिन बाँकी दायित्व 10,61,75,906 रूपियाँ, नगर स्तरीय ठूला योजनामा 1,72,00,000 र वडा स्तरीय आयोजनाका लागि 6,00,00,000 रूपियाँ छुट्याइएको छ। नगर प्रमुख नेउपाने तथा उप प्रमुख कार्की थापाले प्रस्तुत नीति कार्यक्रम तथा बजेटले नगरवासीको चाहना र प्राथमिकतालाई समेट्दै समृद्ध रामेछाप निर्माणको लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बजेट तर्जुमाका क्रममा सहयोग पुर्याउने जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी र अमूल्य सुझाव दिने नगरवासीप्रति नगरपालिकाले धन्यवाद समेत प्रकट गरेको छ। रामेछाप नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 हालसम्म लिएको लक्ष्यको 76.97% राजस्व संकलन गरिएको छ। रामेछाप नगरपालिका र वडा कार्यालयहरूबाट यस आर्थिक वर्षमा 1,17,74,700 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म 90,63,165 राजस्व संकलन गरेको, जसमा रामेछाप नगरपालिकाको 9 वडाहरूमध्ये सबैभन्दा धेरै 8 वडा कार्यालयले रामेछाप बजारले 10,18,131 रुपियाँ राजस्व संकलन गरेको छ। दोस्रोमा 7 नम्बर वडा सुकाजोरले 9,68,697 रुपियाँ र तेस्रोमा वडा नम्बर 3 साङुटारले 7,92,461 रुपियाँ राजस्व संकलन गरेको छ। सबैभन्दा कम राजस्व संकलन गर्नेमा वडा नम्बर 1 गोठगाउँले 3,92,047 रुपियाँ राजस्व संकलन गरेको छ। त्यसै गरी वडा नम्बर 2 देउराली 4,61,363 रुपियाँ, वडा नम्बर 4 हिमगंगाले 6,09,199 रुपियाँ, वडा नम्बर 5 रामपुरले 4,78,399 रुपियाँ, वडा नम्बर 6 ओखरिनीले 5,77,223 रुपियाँ र वडा नम्बर 9 ल्याङल्याङले 5,86,515 रुपियाँ राजस्व संकलन गरेको छ। रामेछाप नगरपालिकाले भने 31,87,332 रुपियाँ राजस्व संकलन गरेको रामेछाप नगरपालिका को नगर सभाको 19 औं अधिवेशनमा उल्लेख गरिएको छ। रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 63,05,20,276 रुपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ग्रामीण विकास, आधारभूत सेवा विस्तार र दिगो विकासका लक्ष्यलाई केन्द्रमा राख्दै बजेट तथा कार्यक्रम अघि सारेको हो। बुधबार सम्पन्न गाउँसभाको अधिवेशनमा उपाध्यक्ष उषा देवी कार्कीले बजेट प्रस्तुत गर्दै ग्रामीण पूर्वाधार विकास, अधुरा योजनाको निरन्तरता, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, डिजिटल प्रविधि विस्तार, उद्यमशीलता प्रवर्धन र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको प्रगति विवरण पनि सार्वजनिक गरेको छ। हालसम्म प्राप्त 52,97,00,000 रुपियाँ भन्दा बढ़ी बजेट मध्ये 57% खर्च भइसकेको जनाइएको छ। चालूतर्फ 63% र पुँजीगततर्फ 45% बजेट खर्च भएको विवरण सभामा प्रस्तुत गरिएको थियो। गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले आगामी वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, खानेपानी विस्तार, पर्यटन प्रवर्धन तथा ग्रामीण पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 63,51,96,000 रुपियाँको बजेट सार्वजनिक गर्दै विकासको स्पष्ट खाका अघि सारेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता र सामाजिक समानतालाई प्राथमिकतामा राखिएको बजेटले गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य दिएको छ। गाउँसभाको 20 औं अधिवेशनमा उपाध्यक्ष सावित्री सुनुवारले बजेट प्रस्तुत गर्दै गुणस्तरीय सेवा प्रवाहसँगै आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित कार्यक्रमहरू समेटिएको जानकारी दिनुभएको छ। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रमले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, पूर्वाधार विकास र पर्यटन प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँले रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904668 9692695998।
8: हजुरको रेडियो।

ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ। श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान नारायणको पूजा गरिन्छ। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ। आज पूर्ण रूपले उपवास बसी जल वा शरबतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने कुरा शास्त्रमा वर्णन गरिएको छ। आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशय

विश्राम बसि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सवारी जमुदामा फरार रामेछापका एक युवक 7 वर्षपछि पक्राउ परेका छन्। रामेछापको दरमासलुङ गाउँपालिका 5 घर भएका 29 वर्षीय खगेन्द्र दर्लामी मगरलाई काठमाडौँबाट पक्राउ गरिएको। उनलाई इलाका प्रहरी कार्यालय टोकरपुर रामेछापबाट खटिएको प्रहरी टोलीले यही असार 8 गते काठमाडौँ महानगरपालिका 28 रामसापथबाट पक्राउ गरेको रामेछाप प्रहरीले जनाएको छ। उनलाई सवारी ज्यान तथा अंगभंग मुद्दामा सिन्धुली जिल्ला अदालतबाट 2076 साल असार 11 गते 3 वर्ष 11 महिना 5 दिन कैद र 2000 रूपियाँ जरिवाना तोकिएको थियो। त्यसयता फरार रहेका मगरलाई काठमाडौँबाट पक्राउ गरी रामेछाप ल्याएर जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेश अनुसार मगरलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। सिन्धुलीको मरिन गाउँपालिकामा सञ्चालन गरिएको 48 घण्टे आधारभूत मेलमिलाप तालिम समापन भएको छ। तालिमको एक विशेष समारोहबीच समापन गरिएको तालिम यही असारको 3 गतेदेखि सञ्चालन भएको थियो। तालिममा 48 घण्टा अवधि भर बन्धुराज पौडेलले प्रशिक्षण गराउनु भएको थियो। तालिममा 15 जना भन्दा धेरैको सहभागिता रहेको पालिकाले जानकारी दिएको छ। तालिमले समुदाय स्तरमा विवाद समाधान तथा मेलमिलाप प्रक्रियालाई प्रभावकारी सहज र पहुँचयोग्य बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। तालिममा मरिन गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक विमला माझीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मधु लाखे तथा न्यायिक समितिका सदस्यहरूका सक्रिय सहभागिता रहेको थियो। मकवानपुरको मनहरी गाउँपालिकामा गाईको बिगौती खाँदा 9 जना बिरामी परेका छन्। बिरामी परेका मध्ये 2 जना चिकित्सा छन्। मनहरी गाउँपालिका 6 जोगी तालमा गाईको बिगौती खाँदा उनीहरू बिरामी परेका हुन्। स्थानीय रोशन थापाको होलिस्टिन जातको गाईको बिगौती खाँदा छिमेकीहरू 81 बिरामी परेका हुन्। बिरामी परेका मध्ये स्थानीय एमसन मुक्तान र एलसन मुक्तानको भरतपुर स्थित पुरानो मेडिकल कलेजको आईसीयूमा उपचार भइरहेको छ। अन्य बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनापछि गाईको दूधको नमूना परीक्षणका लागि मनहरी अस्पतालमा पठाइएको छ। धनगढ़ी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले 24 जनालाई नियन्त्रणमा लिएको छ। विभिन्न होटल लजहरूमा चेक जाँच गर्दा अनैतिक गतिविधिमा संलग्न 11 महिला र 13 जना पुरूषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा 7 जना भारतीय नागरिक पुरूष रहेका छन्। नियन्त्रणमा लिएकाहरूलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। गैराती र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्याधिक गर्मी छ। केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ। आज र भोलि पनि अत्याधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन मौसमविदहरू आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश बागमती र गण्डकी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा 4 दिनका लागि विदा दिइएको छ। पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा 2 शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो 7.2 म्याग्निच्युड र झण्डै 39 सेकेण्ड पछि 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु क्यारिबियन तटीय शहर मोरोन नजिक रहेको र यो काराकासबाट झण्डै 168 किलोमिटर पश्चिममा पर्छ। भूकम्पका कारण राजधानीका धेरै भवन, आवासीय संरचना
र पर्खालहरू भत्किएका छन् भने सड़कमा धूलो र भग्नावशेष फैलिएको खबरमा उल्लेख छ। भूकम्प स्थानीय समयअनुसार बेलुकी 6:04 गएको हो। राष्ट्रिय विदा भएकाले धेरै नागरिक घरमै रहेका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पपछि हजारौं मानिस घर तथा कार्यालयबाट बाहिर निस्किएर सड़क र खुला ठाउँमा रात बिताउन बाध्य भएका छन्। ग्यास चुहावट र थप संरचनागत क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा ग्यास आपूर्ति समेत बन्द गरिएको छ। प्रारम्भिक अनुमानमा मानवीय र व्यापक भौतिक क्षतिको आशंका गरिएको छ। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको छ। उद्धारकर्मी सेना प्रहरी तथा स्वास्थ्य कर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन्। पश्चिमी युरोपका विभिन्न देशहरूमा अत्याधिक गर्मीको लहर फैलिँदा फ्रान्स बेलायत र स्पेनमा तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ। लाखौं मानिस अत्याधिक गर्मीको मारमा परेका छन् भने विभिन्न देशहरूले उच्च सतर्कता जारी गरेका बीबीसीले जनाएको छ। पेरिसमा तापक्रम झन्डै 41 डिग्री सेल्सियस पुगेको छ भने देशका धेरै ठाउँमा 39-43 डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ। पश्चिमी फ्रान्सका केही क्षेत्रमा 43 डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि देशको आधाभन्दा बढ़ी भूभागमा रेड हिट अलर्ट जारी गरिएको छ। गर्मीका कारण पेरिसका प्रसिद्ध पर्यटकीय स्थल लुब्न संग्रहालय र आइफेल टावर निर्धारित समयभन्दा अगावै बन्द गरिएका छन्। पछिल्लो एक हप्तामा फ्रान्समा गर्मीसँग सम्बन्धित घटनामा कम्तीमा 40 जनाको ज्यान गएको छ। वन डढेलोको जोखिम बढ़ेपछि विभिन्न क्षेत्रमा सयौं अग्नि नियन्त्रक परिचालन गरिएका छन्। बेलायतमा पनि हिजो तापक्रम 36.1 डिग्री सेल्सियस पुगेको छ। जून महिनामा हालसम्मकै उच्च तापक्रम मानिएको छ। मौसमविदहरूले तापक्रम 38 डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिएका छन्। स्पेनमा सोमबार र मंगलबारको दैनिक औसत तापक्रम क्रमशः 28.08 र 28.17 डिग्री सेल्सियस पुगेको छ। जून सन् 1950 यताकै सबैभन्दा उच्च जून महिनाको औसत तापक्रम हो। उत्तरी स्पेनका केही क्षेत्रमा तापक्रम 42 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। र समाचारको अन्त्यमा केही खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेको छ। अनावश्यक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाली फुटबललाई निलम्बन गरेको। फिफा काउन्सिल ब्यूरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। निलम्बन कायम रहन्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। यसले अरू खेलकुद गतिविधि पनि प्रभावित हुनेछन्। विश्वकप चलिरहँदा एन्फा मनमा परेको खबरले आम नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका छन्। एन्फा पटक पटक विवादित र निलम्बनमा पर्दै आएको छ। र फिफा विश्वकप फुटबल अन्तर्गत समासीको खेलमा ब्राजिलले स्कटल्याण्ड विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको छ। केही बेर अघि सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको अमेरिकाको मियामी स्टेडियममा खेलको 7 मिनटमा भिन्सियस जुनियरले खोल गर्दै गोल गर्दै ब्राजिललाई अग्रता दिलाउनु भएको थियो। पहिलो हाफको अतिरिक्त समयमा उहाँले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई 2-0 बलियो अवस्थामा पुर्याउनु भयो। दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाव कायम राख्यो। खेलको 60 मिनटमा म्याथियस क्युनाले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याउनु भयो। खेलको 77 मिनटमा ब्राजिलका स्ट्राइकर नेमार मैदान प्रवेश गरे पनि गोल भनी गर्न सक्नु भएन। पराजित भएसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको छ। यस्तै एटलान्टा स्टेडियममा भएको खेलमा मोरक्कोले हैटीमाथि 4-2 जित निकालेको छ। मोरक्कोका लागि अहरफ हाकिमीले 39, इसामेल साइबिरेले 46, सिफयान रहिमीले 78 र जाकरिया अल ओदीले थप समयमा गोल गरे पनि हैटीका लेनी जोसेफ र बिफसन इसिडोरले क्रमशः 10 र 43 मिनटमा गोल गरे। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: विषाद युक्त खाना त्यागौ रैथा नेपालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230, 9767-65-24-29।
0: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150 मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
7: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
13: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
13: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206690 0447590453।
13: सनराइज होटल एण्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर सहयात्रा गर्छौं। यो 1 घण्टाको समय भने तपाईँले आजको बसाइमा आफूलाई मन नलागेका प्रस्तुतिहरू सुनाउन सक्नुहुन्छ। जस्तै हजुरको रेडियोबाट हरेक दिन प्रसारण भएका कार्यक्रमहरू तपाईँलाई सञ्चालन गर्न आउँछ भने तपाईँले सोही कार्यक्रम छोटो मिठोमा सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँले कार्यक्रम सभामा आउँदैन, म चाहिँ गीत गाउँछु, कथा कविता गजलहरू लेखहरू सुनाउँछु भन्ने लाग्छ भने तपाईँले गीत गाउन सक्नुहुन्छ, साथसाथै कथा कविता गजलहरूलाई पनि सुनाउन सक्नुहुन्छ। आजको बसाई सोही बसाई भएको छ। तपाईँले नियमित कार्यक्रम सुन्नुभएको छ भने तपाईँलाई बिहिबारको बसाईमा के गर्ने भन्ने कुरा थाहा छ, र तपाईँले यदि पहिलोचोटि कार्यक्रम सुन्नुभएको छ भने कार्यक्रमको बारेमा मैले जानकारी गराइसकेको छु। तपाईँ यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ, साथै हाम्रो पात्र नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तामाको सिफएम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथीसँगैलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, र तपाईँले आफ्नो प्रस्तुति सुनाउनको लागि चाहिँ 0848

यसले 0026 मा फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छ म तपाईँकै साथी ललिता आयु। तपाईँ भने फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख्यौ औठी बिरुवा को भन्ने मीठो गीत रहेको थियो फिल्म सेन्चुरी अनि सम्झना भण्डारीका आवाजमा रहेको गीतबाट कार्यक्रम लोककोशेलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ आजको बसलाई तपाईँको प्रस्तुति सुन्ने दिन छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? सुजन मगर भन्नुभयो। सुजन जी, मैले मेरो आवाज सुन्दैछु, के बजाउँदै हुनुहुन्छ? भिडियो बजाउँदै हुनुहुन्छ जस्तो छ। हुन्छ, ठिक छ। त्यसो भए मेरो आवाज चाहिँ म बोलेको सुन्दैछु, ठिकै छ। खानपिन खानु भयो कि बाँकी छ?
1: खाना भन्दैछ,
0: मेरो भइसकेको छ। ठिक छ, हामी कार्यक्रमतर्फ लाग्छौँ। आज सुजनजीले के सुनाउनुहुन्छ? उहाँको टेलिफोन सम्पर्क कटेको छ, सम्भवतः उहाँको फोन कटेको हो अथवा आफै कटाउनु भयो। ठिकै छ, जे भए तापनि कार्यक्रममा आउनुभएकोमा उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले अब कार्यक्रममा चाहिँ भन्नुपर्ने हुन्छ, किनकि कुनै साथीहरू सबै साथीहरू त एउटै हुनुहुन्न, केही साथीहरू चाहिँ अलिकति फरक खालको पनि हुनुहुन्छ। त्यो हुँदाखेरि चाहिँ कार्यक्रम अलिकति नरमाइलो पनि लाग्छ, किनकि कार्यक्रमको शुरूआतमा साथसाथै पहिलो साथीले नै यदि आफै फोन काट्नु भएको छ भने चाहिँ आफ्नो नाम सुनाउने, आफ्नो ठेगाना सुनाउने अनि म यसो गर्दैछु भनेपछि फोन राख्ने धेरै साथीहरूलाई चाहिँ मैले भनिनँ। केही साथीहरू यस्तो हुनुहुन्छ, विगतको समयहरूमा पनि साथीहरूले यस्तो गर्नुभएको छ, किनकि तपाईँ कार्यक्रमको पहिलो साथी भइसकेपछि चाहिँ अलिकति कार्यक्रमको नियमहरू पनि पालना गरिदिनुहोस् पनि भन्न चाहन्छु, किनकि कार्यक्रमको शुरूआतमै तपाईँकोले चाहिँ अलिकति हामीलाई होइन बिचैमा फोन काट्ने अथवा म यस्तो खालको चाहिँ म यो सुनाउँदिनँ है आज भन्ने धेरै साथी केही साथीहरूले चाहिँ त्यस्तो पनि गर्नुभएको छ। त्यो हुँदाखेरि त्यो नगर्नुहोस् भन्छु। तपाईँको नाम ठेगाना त सबैलाई थाहा छँदैछ नि, तपाईँले त्यो सुनाउनको लागि मात्रै कार्यक्रममा उपस्थित हुनुहुन्छ भने चाहिँ यदि तपाईँको इच्छा राखेर आउनुहुन्छ भने त्यसलाई म मान्यता दिन भन्न चाहन्छु है। तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँलाई कुनै पनि केही सुनाउन आउँदैन, म गीत पनि गाउँदिनँ, गाउन आउँदैन, कि मसँग कुनै कला होइन, मसँग कुनै प्रतिभा छैन, म सुनेरै साथ दिन्छु भन्ने लाग्ने साथीले कार्यक्रममा सुनेर साथ दिन सक्नुहुन्छ भन्न चाहन्छु। र आउने साथी, म गीत गाउँछु र म कार्यक्रम पनि सञ्चालन गर्छु, मेरो लेख रचनाहरू पनि धेरै छ, म सुनाउँछु भन्ने साथीको लागि धेरै अप्सनहरू स्थान रहेका छ। त्यही भएर तपाईँले आउने साथीले चाहिँ सहभागिता जनाउनुहोस् पनि भन्न चाहन्छु। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ। धेरै साथीले हामीलाई फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने सेयर गर्नुहोस्, कमेन्ट पनि पठाउनुहोस् भन्न चाहन्छु। तपाईँले नियमित कार्यक्रमलाई सुन्नुभएको छ, नियमित कार्यक्रम सुन्ने साथीलाई खास कार्यक्रमको बारेमा भनिराख्न पनि पर्दैन। र अब नियमित सुन्ने साथीलाई के आउँछ, कार्यक्रम कस्तो आउँछ, के गर्नुपर्छ, कुन दिन के भन्ने कुरा पनि सबै थाहा हुनेछ। र तपाईँ पहिलोचोटि मात्रै कार्यक्रम यदि सुन्नुभएको थियो र छ अनि सुन्दै हुनुहुन्छ भने पनि मैले जानकारी गराइसकेको छु। कार्यक्रम लोककोशेली साताको साथी दिन आउँछ, तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आइतबारको बसाइमा तपाईँले गीतको ट्र्याक चिन्नुपर्छ, सोमबारको बसाईमा तपाईँको रोजाईका मिठा गीत बस्छ, मंगलबार तपाईँको फेसबुक कमेन्ट वाचन हुन्छ, साथसाथै हाम्रो टेलिफोनलाई पनि स्थान दिएका छौं। बुधबार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने रमाइला मेचा गीत संगीत बस्छ, तपाईँले आफ्ना आफन्तजन इष्ट मित्रलाई सम्झन पाउनुहुन्छ। त्यसै गरी बिहिबारको बसाई आजको बसाई रहेको छ, तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन भने गीत गाउनुहोस्, कविता भन्नुहोस् होइन, तपाईँको लेख रचना के छन् सुनाउन सक्नुहुन्छ। शुक्रबारको बसाई स्थानीय कलाकारका गीतलाई हामीले स्थान दिन्छौं र शनिबार तपाईँले आफ्नै आवाजमा मिठा रमाइला लोकगीत सुनाउन सक्नुहुन्छ। आजको यो बसाईको साथसाथै साताको साथै दिनको कार्यक्रमको बारेमा पनि मैले तपाईँलाई जानकारी गराइसकेको छु। यति बेला हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ साथी हुनुहुन्छ अविनाश हायो, उहाँ लेख्नुहुन्छ, दिदी नमस्ते, के छ खबर, सन्चै आरामै हुनुहुन्छ? म यता सिन्धुलीबाट अविनाश हायो हो, कार्यक्रम सुन्दैछु है। सबै दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ मनदेखि सम्झेको छु, बिर्सेको छैन कोही कसैलाई पनि भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे। सिम्पल इच्छा थामीजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढकाल धर्मराज बिर्ता मोड झापा गर्वै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरी दीपिका बैम्बोको रूपको वरदान भन्ने बोलको गीत बजाइदिनुहोस् भने भन्दै हुनुहुन्छ। उहाँले हरेक दिन गीत रोज्नु भएको छ र तपाईँले गीत रोज्दाखेरि अब अन्य कार्यक्रममा पनि एउटै गीत खालको चाहिँ रोज्नुहुन्छ, तपाईँले कुन कार्यक्रममा कुन गीत रोज्ने भन्ने कुरा पनि थाहा हुनुपर्छ। साथीहरूलाई पनि भन्न चाहन्छु, कार्यक्रममा सधैँभरि हामीले भनिरहेका हुन्छौँ भनिरहँदाखेरि पनि अब लोकगीत बज्ने कार्यक्रममा लोकगीत रोज्नु हुँदा त ठिकै छ, तर अन्य कार्यक्रममा पनि लोकगीत रोज्दाखेरि चाहिँ साथीहरूलाई चाहिँ भन्नुहुन्छ, ठिकै छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै उहाँले धेरै साथीहरूलाई सम्झनु पनि भएको छ यस कार्यक्रम मार्फत। सम्झनु पर्दा चाहिँ आज धर्मदिन मनाउने बहिनी आसमा गिरी, त्यसै गरी मोरङ एटहरीका साथी सुरेश ओझालाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। र उहाँले धेरै साथीहरूलाई पनि सम्झनु भएको छ, आशिष नोइन, त्यसै गरी सुमेर लिम्बो, सम्धी सरस्वती पोखरेल, देउसा राई, एलिसा लिम्बु, हिमा राई, वरुण सञ्चारी, सुनिता कुलुङ, लक्ष्मी क्षेत्री, सपना खड्गा, त्यसै गरी मन्जु थापा, भूविश्री सुमगर, निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, वसन्त श्रेष्ठ, प्रीति थामे, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज, भाइ मेनुका श्रेष्ठ, मन्जुना राई, त्यसै गरी कालीकमला उणेम, अभागे सृजना राजकाली मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल, एलिना राई, त्यसै गरी समेशा राईको लागि मनिषा राई, रत्नबहादुर थापा, गगन तिरतुमी, गीता भण्डारी, सहयात्री स्वरू, तारा भोजेल, सलिना पोखरेल, कला लिम्बु, सरिना गुरूङ, हरबल रोशनी, त्यसै गरी प्याकुली गीता लिम्बु, अस्मिता बस्नेत, अनिता बस्नेत, कल्पना साङपाङ, भूमिका राई, अश्नी श्रोताङ, त्यसै गरी शान्ति विषे, शमशेर लिम्बु, शक्र बान्तवा, गुराज सरोज सुसारा, शुक्रराज रोसाइली, सानो कमला लगायत जति पनि साथीहरूले मलाई धर्मराज भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले धेरैभन्दा धेरै साथीहरूलाई सम्झेर कमेन्ट पठाउनु भएको थियो, उहाँलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे। र यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ नै लाग्न चाहन्छौ। यो असारको समय छ, तपाईँ सबै साथी व्यस्त पनि हुनुहुन्छ जस्तो लाग्छ, पानी पर्ने क्रम शुरू छ, कहीँ पानी पर्दैछ, तपाईँ यो व्यस्त समयमा रहेर पनि केही साथीले हामीलाई फोन डायल गर्न नसके तापनि हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। सम्भवत तपाईँको समय मिल्छ भन्ने चाहिँ तपाईँले फोन डायल गरेर सहभागिता हुन सक्नुहुन्छ। पक्कै यो सबै काममा व्यस्त हुनुहुन्छ, व्यस्त समय छ, हामीले भनिराख्न होइन पर्दैन, किनकि तपाईँ काम गरेर आफै थकानमा हुनुहुन्छ, हिलोमा डुब्दै हुनुहुन्छ, उकाली उराली गर्दै हुनुहुन्छ, पाकेका खेतबारीका मकैहरू घर भित्र्याउने क्रममा हुनुहुन्छ, कतिपय ठाउँमा रोपाइँ भइरहेका होलान्, हिलोमा धाना सुपुमा सुपु हिलोमा धाना पनि रोप्दै हुनुहुन्छ होला भन्ने पनि लाग्दैछ, जहाँ जुन ठाउँमा हुनुहुन्छ जुन ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ। अब व्यस्त साथीहरूले त हामीलाई सम्भवतः सुन्न पाउनु भएको छैन, फुर्सद निकालेर सुन्ने साथीले सुन्दै हुनुहुन्छ। यति बेला कार्यक्रममा अर्को एकदमै मिठो असारी गीत कार्यक्रममा राख्छु भन्ने हुनुहुन्छ सन्दनाजीले, यति बेलाको व्यवसायमा तपाईँको माझमा राख्छौं एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउनेछौं।

0: हाम्रो कार्यक्रममा मिठो गीत राख्यौं, त्यसपछि हामी विज्ञापन विश्रामतर्फ जाने भनेका थियौं। तर साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार है।
0: नमस्ते, नमस्कार दनुजी, के छ खबर?
1: हजुर, मेरो एकदमै ठिकै छ। के छ?
0: मेरो पनि एकदमै ठिकै छ, यस्तै छ, राम्रै रमाइलो चल्दैछ, दिन चलिरहेको छ भन्नुपर्छ।
1: चलिरहेछ। अनि पानी परेन हिजो?
0: परेन त, पर्ला पर्ला जस्तो चाहिँ छ, पर्न सकेन। हेर्नुहोस् न,
1: हजुर कष्टै पर्यो है, पानी पर्ला।
0: अब पूजा आजा नै गर्नु पर्ला जस्तो छ।
1: हजुर, खै पूजा आजा भन्दा पनि प्रार्थना गर्नु न।
0: धनुजले गरिदिनु हुन्छ, तर उतै मात्र पानी आउँछ जस्तो छ।
1: म त गर्दैछु, अब एक दुई दिनमा आउँछ होला पानी, नआउने त अब असारमा त आउनै पर्ने आउला होला जस्तो भएको थियो। फेरि पानी त पुरै अँध्यारो भएर, पानी पर्ला पर्ला जस्तो भएर त पुरै उग्रेर घाम पो लाग्छ भनेको।
0: के गर्नु अब, यस्तै हेर्नुहोस्, अब बर्खा भयो, घाम लाग्छ, हिउँ लागेपछि पानी पर्ला।
1: हजुर, त्यस्तै होला। अब अस्ति त चैतामा घाम लाग्नेमा पानी परेको परेको थियो नि त, त्यही भएर त्यस्तो हुँदो रहेछ भनौँ न।
0: ल ठिक छ, खानपिन खानुभयो कि बाँकी छ?
1: बाँकी नै छ दिदी, मेरो त घरको त पक्कै पनि बिहानै भयो भन्ने मलाई विश्वास छ, होइन?
0: ओके, मेरो त ढुक्कसँगले विश्वास गर्नुहोस्, मेरो भइसकेको छ, मेरो बारेमा चिन्ता नगर्नुहोस्। अब तपाईँ जस्तो म उकाली उराली पनि गर्दिनँ, होइन, भोक त्यति लाग्दैन। धनुजी अब सबै थोक काम गर्नुहुन्छ, गराएछ कामदेखि लिएर मेलापात घाँस दाउरा सबै काम गर्न चाहनुहुन्छ, व्यस्त हुनुहुन्छ, भोक लाग्छ। त्यही भएर मलाई मेरो भन्दा तपाईँको चिन्ता धेरै लाग्छ, त्यही भएर म तपाईँको बारेमा धेरै चिन्तित हुन्छु। तपाईँ चाहिँ टन्डल खाना खानुहोस्, आफ्नो काममा पनि व्यस्त रहनुहोस्।
1: हजुर, थ्याङ्क यू त्यसको लागि। हजुर, यस्तो नि त, अब हामी काम गरिहाल होइन, बिहानै खाजा खान्छौँ नि त, त्यो अब चिन्ता नगर्नु होला है, मेरो लागि पनि
0: लाग्छ नि चिन्ता।
1: खाइन्छ, त्यहाँबाट काम गर्न गए अनि आइन्छ, अनि खाना खाइन्छ नि त,
0: भए
1: त खाजा खाइँदैन।
0: ल ठिक छ, मलाई बरु मेरो चिन्ता त्यति लाग्दैन, मेरो भविष्यको बारेमा, मेरो बारेमा चिन्ता लाग्दैन मलाई, तर धनुजीको बारेमा मलाई धेरै चिन्ता लाग्छ।
1: हजुर, हजुर पनि एक पर्नु भएछ, मेरो लागि चिन्ता गर्ने धेरै हुनुहुन्थ्यो।
0: त्यही भएर त तपाईँको चिन्ताले गर्दा म यहाँ हेर्नुहोस् मोटाउन नसकेर चिन्ता आछ फेरि जनावरको।
1: होइन, मेरो चिन्ताले मोटाउनै नसक्ने त्यस्तो साह्रै दुःख चाहिँ नमान्नु होला, होइन?
0: रमाइलो मात्र, त्यो त होइन है फेरि जनावर।
1: तर खाना चाहिँ खानु होला, होइन?
0: खाना
1: खाएर अब खाँदा खाँदै मोटाउनु भएन भने त अब के भन्नु र, होइन, ज्यानै त्यस्तो हो भनेर भनिदिन्छ, होइन? अब मेरो चिन्ताले चाहिँ फेरि खानै खाना छोड्नु होला है दिदी, फेरि त्यस्तो चाहिँ नगर्नु होला है त।
0: ल, म त्यस्तो गर्दिनँ, तपाईँको बारेमा चिन्ता चाहिँ गर्छु, तर खाना खान छोड्दिनँ, ठिकै छ, चिन्ता नगर्नुहोस्। अरू भने यस्तै छ, ठिक छ, हामी कार्यक्रमतर्फै लाग्यौँ न त, आज के सुनाउनुहुन्छ?
1: आज चाहिँ कार्यक्रम सञ्चालन गरिदिनु पर्यो थोरै भए पनि, होइन?
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: कार्यक्रमको नियम पनि अलिक उल्लङ्घन भयो कि जस्तो जस्तो लाग्यो, हप्तै पछि अरू अरू होइन कार्यक्रम चलाउने।
0: ठिकै छ, अब म कार्यक्रममा आएर म केही पनि गाउँदिनँ, केही पनि सुनाउँदिनँ भने भए चाहिँ कार्यक्रमको उल्लङ्घन नै गरे हुन्थ्यो। जे भने नियमको पालना त, गीत गाए पनि कविता गाए पनि अप्सनमा धेरै भएपछि त पाइयो नि त।
1: हजुर, एकदमै एकदम पाइयो, पाउन त, तर विशेष चाहिँ अब कार्यक्रम चलाउने नै हो नि त आजको कार्यक्रमको रोल चाहिँ।
0: ठिक छ, केही छैन धनुजी, कहिलेकाहीँ त्यस्तै हुन्छ, सधैँभरि कार्यक्रमै चलाउनु पर्छ भन्ने पनि छैन। कार्यक्रममा आएर अब म कार्यक्रम चलाउँछु, गीत गाउँछु, ठिक छ हुन्छ भने फोन राख्या भए चाहिँ उल्लङ्घन नै हुन्थ्यो।
1: हजुर हजुर,
0: ल ठिक छ, ल सुरु गर्नुहोस् न त।
1: ल, अब बिर्स्यो, केही बिर्स्यो भने चाहिँ अब त्यसमा चाहिँ माफी चाहन्छु है।
0: ल पहिले सुनौ, त्यसपछि पहिले किन माफी माग्नुहुन्छ फेरि?
1: अनि फेरि काउन्ट पनि गर्नु होला, यो बिगार्नु भयो नि भनिदिनु न, भइहाल्छ।
0: ठिक छ, यस्तो हो, कार्यक्रम सुनिरहँदा के बिग्रियो कसो बिग्रियो भनेर त धनुजी आफैले नै मनन गर्नुहुन्छ, ठिकै छ। अब चाहिँ कहाँ कहाँ बिग्रियो, के बिग्रियो र के भन्नु पर्थ्यो भन्ने कुरा के सुटाउनु भएछ भन्ने म भन्छु है त।
1: हुन्छ, सुरु गरे है त।
0: ल सुरु गर्नुहोस्।
1: नमस्ते, नमस्कार श्रोता साथीहरू, आज पनि आइसकेका छौँ। यो हजुरको रेडियो 102.1 MHz, हजुरको रेडियोमा दैनिक कार्यक्रम आउँछ कार्यक्रमको नाम हो यो हो लोकको शैली लोकको शैलीको साथ पाइसकेका छौँ साथी प्राविधिक साथी सम्झना खड्की सँगसँगै म प्रस्तुता धनु गजमेर साथमा सुन्न सक्नुहुनेछ यो कार्यक्रम चाहिँ कति बेला आउला कति बेला आउला के आउला भनेर तपाईँहरूले सुन्दै हुनुहुन्छ भने यो एकदम हो लोकको शैलीको साथमा आइसकेका छौँ आज पनि सुन्दै हुनुहुन्छ भने उकाली ओराली खानाको मिठास सँगसँगै सुन्दै हुनुहुन्छ भने आउनुहोस् साथीहरू सुन्नुहोला ल फेसबुक मार्फत लाइभमा पनि आइसकेका छौँ लाइभमा सुन्दै गर्नुहुने साथीहरूले छोटकारीमा कमेन्ट पनि गर्न सक्नुहुनेछ कार्यक्रमलाई एकदमै सेयर पनि गरिदिनु होला पनि भन्न चाहन्छु हप्ताको सातैबाट आउने यो लुकको चिली र आज हामी बिहिबारको बसाइ आइसकेका छौँ बिहिबारको बसाइमा चाहिँ के गर्नु पर्ला कसो गर्नु पर्ला भनेर तपाईँहरू एकदमै चिन्तामा हुनुहुन्छ भने तपाईँहरूले आज चाहिँ बिहिबारको बसाइमा चाहिँ हामीसँग कुराकानी गर्न कुन निम्ति आउन सक्नुहुनेछ हप्ताको सातैबार सातै दिन आउने प्रस्तुति छुट प्रस्तुति लिएर फरक दिन फरक प्रस्तुति लिएर आउनेछौँ हामी सधैँ आउँदछौँ र आज चाहिँ बिहिबार आज हामी तपाईँहरूलाई फोन मार्फत लिन सक्नेछौँ अनि फोनमा आउन सक्नुहुनेछ हाम्रो स्टुडियोको नम्बर 048-40-00 आउनुहोला के गर्नु पर्ला भन्दै हुनुहुन्छ भने आज चाहिँ कार्यक्रम चलाउनु पर्नेछ र जुन कार्यक्रम तपाईँहरूलाई हजुरको रेडियो मार्फत बज्ने कार्यक्रमहरू तपाईँहरूले सञ्चालन गर्नुपर्नेछ जुन कार्यक्रम मन पर्छ त्यही चाहिँ तपाईँहरूले सञ्चालन पनि गर्नुहोला र साथीहरूलाई सम्झना पाउनुहुनेछ होइन कार्यक्रम सञ्चालन गर्नुपर्नेछ कार्यक्रम सञ्चालन गर्न आउँदैन भन्ने साथीहरूले गीत गाउन पनि सक्नुहुनेछ चुटकिला गजल कविता पनि सुनाउन सक्नुहुनेछ तपाईँहरू आउँदै गर्नुहोला हाम्रो स्टुडियोको फोन नम्बर भन्छु फेरि 048-40-00-26 आउँदै गर्नुहोला म भने कार्यक्रमको सुरुवात गर्न चाहन्छु यो निकै नै मिठो भागवत भन्न चाहन्छु है दिदी
0: ल धनुजी आज चाहिँ मजाले कार्यक्रम चलाउनु भयो ल कहीँ पनि तलमाथि छैन है त मैले तलमाथि कहीँ देखिन यहाँले आफ्नो मजाले कार्यक्रम चलाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है त
1: हजुर कतै कतै अकमक्के नि मै नै कमेन्ट
0: यस्तो हुन्छ कि धनुजी अकमक्किनु भनेको चाहिँ अब सुरुवातमा होइन कार्यक्रम चलाउने क्रममा यस्तो हुने पो हो कि म यस्तो पो बोल्छु कि भन्ने चाहिँ त्यो हुन्छ त्यही भएर तपाईँले सोचेर बोल्नु भएको हो नि त त्यो त त्यो हुँदाखेरि त्यसलाई अब बिस्तारै सुधार हुन्छ नहातिनुहोस् है
1: हुन्छ थ्याङ्क यू
0: ल कार्यक्रममा एकदमै मजाले चलाइदिनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रममा सहभागिता हुनुभएकोमा अहिलेको लागि हामी छुट्छौँ है हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले कार्यक्रम सञ्चालन गरेर छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ 048-40-00-26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ तपाईँ देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ आजको व्यवसाय चाहिँ विशेष व्यवसाय रहेको छ तपाईँले आज हामीलाई के सुनाउन सक्नुहुन्छ तपाईँको प्रतिभाहरू सुन्नेछौ यति बेला कोही साथी सम्पर्कमा आउने प्रयत्न गर्दै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो ठिकै छ हामी विश्रामतर्फ पनि जान्छौं भनेका थियौं साथी आउनुभएको हुँदाले हामीले साथीलाई नै लियौं यति बेला कार्यक्रममा एकदमै छोटो मिठोमा एउटा मिठो गीत भन्दा पनि हामी विश्रामतर्फ पनि जान्छौं कि जस्तो लाग्दैछ ठिकै छ गीतै राखौँ भन्दै हुनुहुन्छ यति बेला गीत बज्छ त्यसपछि हामी विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउनेछौं

0: तेरिका यो पसलमा धागो सकिएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
6: कति रे 9854? अनि
4: 9854040239 फोन नम्बर चाहिँ 0485402390।
6: 0485402390।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: विराज किसानको साथी।
9: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
11: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
12: सम्पर्क नम्बर 0845410043 9863023422।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
13: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
13: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
13: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रम लोकको श्रेणीमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। त्यसपछि फेरि आइसकेका छौं। आजको व्यवसाय के गर्नुपर्छ भनेर तपाईँलाई थाहा भइसकेको छ। तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई भनिराख्न पनि पर्दैन। मिठा गीत संगीतको साथसाथै तपाईँसँग रहेर सहयात्रा गरिरहेका छौं। 10:42 गइसकेको छ। अब हामीसँग धेरै समय बाँकी छैन, त्यही भएर तपाईँले भने सहभागिता जनाउन सक्नुहुन्छ र आफूलाई मनपर्ने आफूलाई सुनाउन मन लागेका प्रस्तुति तपाईँले आजको विषयमा सुनाउन सक्नुहुन्छ। त्यसको लागि 0840 40 00 26 नम्बर खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? दुर्गाजी, के छ खबर?
1: मेरो खबर त सबै राम्रो छ, रमाइलो नै छ भन्छ है दिदी।
0: पानी पर्ला पर्ला जस्तो छ कि छैन मौसम?
1: अब यता गाउँतिर चाहिँ होला, यता काठमाडौँतिर चाहिँ धम्माधम्मा छ भन्छ है।
0: काठमाडौँमा हुनुहुन्छ हाम्रो दुर्गाजी?
1: हजुर।
0: अनि धान रोपाईतिर आउनुहुन्न, घर फर्कनुहुन्न?
1: नफर्किने भन्नुपर्छ है दिदी।
0: नआउने भन्नुभयो?
1: हजुर।
0: किन, तपाईँको तिर रोपाई हुँदैन हो?
1: हाम्रो रोपाई हुँदैन, कोदो मात्रै रोप्छ, पानी छैन भन्दै हुनुहुन्थ्यो त्यही भएर।
0: ल, भनेपछि काठमाडौँमा खास के गरेर बस्नुहुन्छ? दुर्गा चाहिँ कुन ठाउँमा बस्नुहुन्छ?
1: म जडीबुटी भन्नुभयो दिदी।
0: ल, हामीलाई पाइप पर्ने ठाउँतिरै बस्नु भएको रहेछ त। अब चाहिँ म काठमाडौँ आएँ भने धेरै साथीहरू हुनुहुन्छ, अब दुर्गाजी पनि त्यति बस्नु हुँदो रहेछ, काठमाडौँ आउँदा चाहिँ सम्झाउनु पर्यो है।
1: हजुर, हुन्छ, भइहाल्छ नि दिदी।
0: ल, ठिक छ। कहाँनिर हो, कुन ठाउँमा हो? काठमाडौँको त्यो भिडभाडमा कमिलाई भन्दा बढी छ कता कता? हामी त हेर्नुहोस्, गाउँ घरमा बसेको मान्छे अन्यल पो हुन्छ सहर छिरेपछि त।
1: हजुर, अब तपाईँ आएपछि 10-12 को जडीबुटीको बसबारामा झरेपछि म टक्कै लिन आइपुगिहाल्छु नि त्यहाँ। हजुर,
0: ल, ठिक छ। त्यसो भए फेरि काठमाडौँमा त यता गए पनि उस्तै, त्यता गए पनि उस्तै, उता गए पनि उस्तै, कता हो कता, सबै ठाउँको सबै बाटो एउटै देखिन्छ। त्यही भएर म त काठमाडौँमा हराउँछु कि क्या जस्तो लाग्छ कि गयो भने।
1: हराउँदैन दिदी, एक दुई दिन मात्रै हो, अलिक नपुग्छ लाग्ने
0: होइन। अब एक दुई दिनसम्म मान्छेले बाटै चिने हुँदैन, हराएपछि त हराइगयो नि।
1: हराउँदैन,
0: हरायो भने दुर्गाजी खोज्न आउनु होला है मलाई।
1: हुन्छ, म खोज्न आइहाल्छु नि हराएको।
0: दुर्गाजीलाई सूचना चाहिँ म हराए भनेर कसरी दिने होला है?
1: अब भइहाल्छ नि, यसो नम्बर सम्पर्क रहेछ होइन, त्यही भएर थाहा भइहाल्छ नि।
0: ल, ठिक छ। त्यसो भए म हराए पनि चिन्ता छैन, किनकि दुर्गाजीले मलाई खोजेर जसरी भए पनि पत्ता लाउनुहुन्छ।
1: हजुर,
0: ल, ठिक छ, खुसी लाग्यो। जिउस, म काठमाडौँमा जाँदा त्यो एकान्त त्यो अपरिचित बस्तीमा त्यो सहरमा म पुगेँ भने मलाई पनि खोज्ने मान्छे चाहिँ कोही छ है भन्ने चाहिँ मनमा लिँदै हराउनु पर्ने भयो। ठिक छ, रमाइलो मिठो कुराकानी भयो दुर्गाजी। कार्यक्रम सुन्नु भएको छ कि छैन?
1: आज मैले कार्यक्रम सुन्ने थाहा छैन दिदी,
0: सुन्न पाउनु भएको छैन। आज त्यसो भए के सुनाउनुहुन्छ त हामीलाई? गीत सुनाउनुहुन्छ कि कविता गजल लेख सुनाउनुहुन्छ कि साथसाथै कार्यक्रम चलाउनुहुन्छ कि के सुनाउनुहुन्छ?
1: म गीत गाउँछु नि दिदी, छोरे पुराका हुन्छ।
0: ल, हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ,

0: भएको छ है दिदी?
1: म हराउँछु भनेर कुरा गर्दैथे, माया हराएको गीत गाउनु भयो त हाम्रो दुर्गाजीले.
0: होइन दिदी, गीत धेरै मन पर्छ त्यही भएर.
1: ठिक छ, मैले चाहिँ म हराउँछु है भनेर कुरा गर्दै थिएँ, हाम्रो दुर्गाजीले माया हराएको कुरा गर्नुभयो, गीत गाउनुभयो. अब हराएको त्यो सहरमा मलाई खोज्नुहुन्छ कि मायालाई खोज्नुहुन्छ? पहिलो प्राथमिकता कसलाई
0: दिनुहुन्छ?
1: पहिलो प्राथमिकता मेरै लागि हो त्यसो भए.
0: हजुर
1: ल, ठिक छ त्यसो भए. अब प्राथमिकता पहिलो मैले नै पाउने भएपछि त माया पछि नै रहेछ भन्ने कुरा बुझौँ.
0: हजुर
1: ल, ठिक छ. कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, साथै मिठो गीत पनि गाउनुभयो. यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छोटोमा है त.
0: दिदी नमस्ते.
1: हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दुर्गा मगरजी काठमाडौँबाट. उहाँले मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ. साथी आउनुहुन्छ भने अब एकजना साथीको हामी प्रतिभा सुन्छौ. नभए तापनि तपाईँको कमेन्टहरू वाचन गर्दै अब विदा हुने बेला पनि हुन लागिसकेको छ. यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ. हुनुहुन्छ साथी अभागी सिर्जनाजी, उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. टेकु छेत्रीजीले पनि नमस्ते हाई गुड मर्निङ आरामको कामनाको साथमा कार्यक्रम सुन्दैछु तनहुँबाट. मौसमी अवस्था चर्को घाम लागेको छ, अब बज्ने भाका हजुर लगायत सम्पूर्णको लागि भन्दै हुनुहुन्छ. यता पानी पर्ला जस्तो छ, यता चर्को घाम लागेको छ भन्दै हुनुहुन्छ. तनहुँतिर ठिकै छ. आयुषा बोरीजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है, खाना खानुभयो त भन्नुभएको छ. मेरो खाना भइसकेको छ, यहाँको भयो कि बाँकी छ, म चाहिँ यता पुरानो गाउँ सिमलेबाट भन्दै हुनुहुन्छ. त्यसै गरी सुमिति यता सुनवार किरातजीले पनि नमस्ते हजुर, म खाना खानुभयो त सन्चै हुनुहुन्छ, म रामी साप देउराली घर भए आज काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. कार्यक्रम चाहिँ मनपर्छ, अब बस्ने गीत मेरो घर परिवार लगायत सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ. त्यसै गरी हुनुहुन्छ अर्को साथी देवेन किशोर अन्जानजी, उहाँको कमेन्ट म एकैछिनमा वाचन गर्छु. यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु. हेलो हेलो
2: हेलो दिदी नमस्ते.
1: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? विनिताजी का आवाज सानो आइरहेको छ, अलिक ठुलो आवाजमा बोलिदिनुहोस् न. विनिता भुक्तान भन्नुभयो, के छ तपाईँको खबर सुनाउनुहोस् न. मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो गमाइलो यस्तै यस्तै छ भन्नुपर्छ. खानपिन भयो कि बाँकी छ विनिताजी? मेरो भइसकेको छ. कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ कि आज मजाले सुन्न पाउनु भएन? के मेला गरेर आउनुभयो? मकै गोडेर. ल ठिक छ, यहाँ कामबाट आउनुभएको छ, थकाइ पनि छ, थकान नमेटाइकन हामीलाई सम्झनु भयो. म कार्यक्रमको अन्त्यतिर छु, आज हामीलाई के सुनाउनुहुन्छ? तपाईँलाई गीत गाउन आउँछ भने लोकगीत गाउनुपर्छ, कथा कविता गजल सुनाउँछु भन्ने लाग्छ भने सुनाउन सक्नुहुन्छ. होइन, म कार्यक्रम नै चलाउँछु भन्ने लाग्छ भने तपाईँले कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ. यस्तो त गर्न पाइनँ नि त विनिताजी, कार्यक्रमको अन्तिममा मैले तपाईँलाई स्थान दिएको थिएँ. ठिकै छ, मैले कार्यक्रमको शुरूआतमा पनि भनेको छु साथीहरूले कार्यक्रम सुन्नुहुन्न त्यसै फोन डायल गर्न आउनुहुन्छ. यति बेलामा तपाईँको कमेन्ट भाषण गर्नेतर्फ लाग्छु. देवेन किशोर अन्जानजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, मायाको सागरमा डुब्न मन छ, किनार नभएको त्यो प्रेममा तर्न मन छ, अहंकारको ढुङ्गा फालेर मायाको छालमा बग्न मन छ भनेर लेख्नु भएको छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. उहाँ चाहिँ मायामा बग्न मन छ भन्दै हुनुहुन्छ. ठिकै छ, उहाँ लेख्नुहुन्छ, नमस्कार हजुर लगायत होलिन्युट परिवारलाई, साथी सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झेको छु. देवेन किशोर अन्जान भागतार भनेर लेख्नु भएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे. त्यसै गरी सृजना मुखियाजीले पनि नमस्ते है हजुर, कार्यक्रम सुन्दैछु, सबै साथीलाई बाई बाई भन्ने हुनुहुन्छ, कार्यक्रममा आउनुभएको छ, बाई बाई लेख्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे. त्यसै गरी पूजा योङ गाङजीले पनि लेख्नु भएको छ, हेलो दर्शन नमस्ते नमस्ते, नमस्कार म सयपत्र मीडिया ग्रुप को मेम्बर पूजा योगहांग मांगसिंग बुंगाउ पालिका इलाम गर्वै हाल चाहिँ झापाबाट भन्नुभएको छ। अब बस्ने गीत मार्फत सम्झन पर्दा एन्टी दिवस लिम्बु त्यसै गरी साजन योगहाङको लागि त्यसै गरी सुमन गुरूङ विनोद लज्जाल पूर्वेली आकाश राई देवेन देवराज विष्ट गान्जा सुनिल लिम्बु लगायत सबै साथीलाई भन्दै हुनुहुन्छ। मिलन घायल मुटुतिर पनि नमस्ते दिदी म यता दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। धनु गजमेरजी लेख्नुहुन्छ दिदी नमस्कार म धनु गजमेर बहिनी उहाँले लेख्नु भएको छ क्रिस्टी गजमेरको चाहिँ आज जन्मदिन परेको छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्छु भन्दै हुनुहुन्छ। उहाँको बहिनीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। हिजोको दिनमा मेरो दाई राम कुमार गजमेरको पनि जन्मदिन परेकोमा उहाँलाई पनि जन्मदिनको शुभकामना भन्दै हुनुहुन्छ। उहाँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्दै सबै साथीलाई सम्झेको छु पनि भन्नुभएको छ। उहाँ कार्यक्रमको अन्त्यमा छु त्यही भएर मैले तपाईँको सबै कमेन्ट वाचन गर्न सक्दिनँ पनि भने दाई र बहिनी दुवैजनालाई जन्मदिनको एकमुष्ट शुभकामना भन्नुभएको छ धनुजीले उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी सौरभ केसीजी पनि लेख्नुहुन्छ नमस्कार दिदी म कार्यक्रम सुन्दैछु यता बागचौरो नगरपालिका आठको मान्छे हल्ची भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुस्मिता भोक्तानजी पनि लेख्नुहुन्छ नमस्कार दिदी के छ लास्ट फ्याफुलाई खाना भयो त भन्दै हुनुहुन्छ। म रामेसाको खाडादेवीबाट सुस्मिता भोक्तान अब बस्ने गीत चाहिँ कार्यक्रम मार्फत मलाई सुस्मिता भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। जनक रोजाली मगरजीले पनि नमस्ते सबैलाई डल्ली भूमिका राईलाई धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। मुना राई लिम्बुजीले पनि हेलो दिदी दर्शन नमस्ते म यता धनकुटाबाट कार्यक्रम सुन्दैछु है अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ शिवजी राणा मगरजी उहाँ पनि लेख्नुहुन्छ नमस्ते दिदी म रामेसाबको कठाजोर बाट कार्यक्रम सुन्दैछु है सिंखेतमा चाहिँ खेत रोपाई हुँदैछ साथसाथै कार्यक्रम पनि सुन्दैछु भन्ने हुनुहुन्छ। खेत रोपाईको साथसाथै हामीलाई पनि सुनिदिनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पक्कै पनि काम गर्दाखेरि नै रेडियो प्रेमी साथीहरूले रेडियो सुन्दै हुनुहुन्छ भन्ने आशा लागेको छ। पासाङ शेर्पाजीले पनि लेख्नु भएको छ नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु है मुस्ताङ घर भई हाल चाहिँ खिजिदिम्बा चार चरनालु ओखलढुङ्गाबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग यतिन्जेलसम्म प्राप्त भएका तपाईँका कमेन्टलाई पनि वाचन गरेर सकाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागिता जनाउने साथै सुजन मगर धनु गजमेर दुर्गा मगर विनिता भक्तानजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै तपाईँले यतिन्जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम लोकसेले अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना कड्गी उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा छोटो मिठोमा एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकसेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते
3: हरियो भन्दा फेरि अब काभ्रेले अब हामी त घाँसी गीतमा चाहिँ प्रख्यात छौँ होइन हरियो भन्दा फेरि बेदत हुन्छ तपाईँले सिकाइ

भेद भएको मौका भन्छेउ भने।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका महाधिवेशन प्रतिनिधिहरू थमाथम घर फर्कन थालेका छन्। केन्द्रीय सदस्यको लागि मतदान गरे लगतै प्रतिनिधिहरू फर्कन थालेका हुन्। मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप 2 दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन लागेका हुन्। बुधबार मध्यराती 900 जना केन्द्रीय सदस्यको लागि मतदान जारी रहेको छ। बिहिबार दिउँसोसम्म केन्द्रीय सदस्यको लागि मतदान जारी हुने देखिएको छ। सभापति र केन्द्रीय सदस्यको निर्वाचन भएपछि मात्रै थप पदाधिकारीको लागि दोस्रो चरणमा मतदान गर्ने विधानको व्यवस्था रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रतिनिधिहरूलाई अज्ञात नम्बरबाट मतदान गर्नुपर्ने को सूची गराएपछि असन्तुष्टि देखाएको छ। निर्वाचनमा कुनै समूह बनाएर प्रतिस्पर्धा गर्न रोक लगाएको रासपा अधिवेशनमा मतदानका बेला गोप्य लिस्ट गएपछि असन्तुष्टि बनेको हो। मतदानकै क्रममा बाहिरिएको सूचीमा 56 जनाको नाम लेखिएको छ। मतदान शुरू भएको केही घण्टापछि उम्मेद्वारको सूची व्हाट्सएप आएको प्रतिनिधिहरूले बताएका छन्। पार्टी सभापति रवि लामी छानेर प्रधानमन्त्री समेत रहेका निवर्तमान वरिष्ठ नेता बालेन शाहको निर्देशन विपरीत यस्तो सूची बाहिरिएको हो। विद्युतीय मतदान गर्ने मेसिनको क्रम संख्या समेत उम्मेद्वारहरूले असन्तुष्टि जनाएका छन्। रासपाका केन्द्रीय सदस्य उम्मेद्वार गणेश कार्कीले प्रारम्भिक सूचीमा आफूभन्दा तल दर्ता भएकाहरूको नाम कसरी अगाडि आयो भनेर प्रश्न गरेका छन्। दीर्घकालीन प्रकृतिका सबै परियोजनाको कर्जामा ब्याज पूँजीकरण गर्ने बाटो खुल्ला भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था गरेको हो। यस कदमसँगै लामो समयसम्म निर्माण चरणमा रहने र ढिलो प्रतिफल दिने परियोजनाका लगानीकर्तालाई राहत मिलेको छ। यसअघि बैठकले तोकेको क्रेस अवधि सकिएपछि परियोजनाको उत्पादन शुरू नभए पनि ऋणले अनिवार्य रूपमा ब्याज तिर्नुपर्ने बाध्यता थियो। अब भने व्यावसायिक उत्पादन वा सञ्चालनबाट नगद प्रवाह नहुँदासम्मको अवधिको ब्याजलाई ऋणमै जोडेर पूँजीकरण गर्न सकिने व्यवस्था बैंकले गरेको छ। स्पष्टताका लागि राष्ट्र बैंकले दीर्घकालीन परियोजना भन्नाले परियोजनाको व्यावसायिक सञ्चालन र उत्पादनबाट नगद प्रवाह शुरू हुने

तिमा दुई वर्ष लाग्ने परियोजना भनेर परिभाषित समेत गरेको छ। धेरै पालिकाहरूले निर्धारित समयमै गाउँ र नगरसभा बजेट पेश गरेका छन्। बजेटमा यसअघिका अधुरा योजना पूरा गर्ने पालिकालाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिने विषय उल्लेख गरिएको छ। दुर्गम भेगमा केही पालिकाहरूले भने भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकता दिएका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरहरूले सी विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमलाई प्राथमिकतामा दिएका छन्। गाउँपालिकाका राष्ट्रिय महासंघका अनुसार गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र पालिकाले सभामा बजेट पेश गर्न सकेका छैनन्। केही पालिकामा मेयर तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश हुन नसकेको हो भने केही पालिकामा आन्तरिक विवाद र कतिपय पालिकाले तयारी नपुगेकाले तथा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले पनि समयमा बजेट पेश गर्न सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार आउँदो आर्थिक वर्षका लागि सबै पालिकाले असार 10 गतेभित्र र गाउँ नगर सभामा बजेट पेश गर्नुपर्छ। देशका 6 महानगरपालिकाले पनि बजेट सार्वजनिक गरेका छन्। 6 महानगरपालिकाको कुल बजेट आउँदो आर्थिक वर्षका लागि करिब 54.3 करोड़ पुगेको छ। काठमाडौँ महानगरपालिकाले 25.88 करोड़, ललितपुर महानगरपालिकाले 7.48 करोड़, पोखरा महानगरपालिकाले 7.15 करोड़, भरतपुर महानगरपालिकाले 15.51 करोड़, वीरगंज महानगरपालिकाले 4.42 करोड़ र विराटनगर महानगरपालिकाले 3.56 करोड़ रूपियाँको बजेट ल्याएका छन्। महानगरपालिकाहरूको बजेटमा पूर्वाधार, सुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्यूटीको समयमा सेवाग्राही सहित अरू व्यक्तिलाई नमस्कार गर्न मातहतका ट्राफिक प्रहरीलाई सर्कुलर जारी गरेको छ। गाड़ी चालक सहित अरू सेवाग्राहीसँग ड्यूटीको समयमा हात मिलाउनुको सट्टा नमस्कार भन्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन सहितको सर्कुलर जारी गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढेबाट नमस्कार मात्र गरी सम्मान गराउनु भन्ने निर्देशन दिएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। पाकिस्तानले रक्षा बजेट 18% बढ़ाएर 3 ट्रिलियन पुर्याउने तयारी गरेको छ। जुन 2026 पाकिस्तान सरकारले सांसदहरू सक्षम प्रशस्त गरेको बजेटको मस्यौदामा रक्षा बजेट वृद्धिको प्रस्ताव छ। पाकिस्तानका अर्थमन्त्री मोहम्मद औरंगजेबले क्षेत्रीय अनिश्चितताका कारण देशलाई थप सुदृढ़ बनाउने उद्देश्य रक्षा बजेट बढ़ाउन लागेको बताएका छन्। पाकिस्तानको नयाँ आर्थिक वर्ष 1 जुलाईदेखि शुरू हुँदैछ। सरकार यसअघि नै संसदबाट बजेट प्रस्ताव पारित गराउन चाहन्छ। बजेट प्रस्तावमाथि पाकिस्तानी संसदहरूले यसै महिनाको अन्त्यसम्ममा मतदान गर्ने पर्ने अनुमान रहेको छ। विशेषज्ञहरूका अनुसार दक्षिण एसिया तीव्र गतिमा परिवर्तन भइरहेको, सैन्य प्रविधि र उदनीय मान सुरक्षा चुनौतीका कारण पाकिस्तान र सुरक्षा बजेट बढ़ाउनुपर्ने निष्कर्षमा पुगेको हो। भेनेजुएलामा आपतकालको घोषणा गरिएको छ। भूकम्प हजारौं मानिसको मृत्यु भएको आशंका गर्दै आपतकाल घोषणा गरिएको हो। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेन्से रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालको घोषणा गरेको हो। सम्बोधनको क्रममा उहाँहरूसँग गृहमन्त्री, राष्ट्रपति, राष्ट्रिय सभाका प्रमुख र उहाँका भाइ जर्ज रोड्रिगेज पनि हुनुहुन्छ। राष्ट्रपतिले राहत र उद्धारका कार्यको निरीक्षण गर्न एक जनरललाई तोकिएको समाचारमा उल्लेख छ। स्थानीय समयअनुसार बुधबार राति, नेपाली समयअनुसार बिहिबार बिहान भेनेजुएलामा दुईपटक शक्तिशाली भूकम्प गएका छन्। शुरूमा
7.2 म्याग्निच्युड र त्यसको केही सेकेण्ड पछि 7.5 म्याग्निच्युडको भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएस का अनुसार भूकम्प कारण 10,000 भन्दा बढ़ीको मृत्युको सम्भावना 44% र 1,00,000 भन्दा बढ़ीको मृत्युको सम्भावना 30% छ। यद्यपि भेनेजुएला सरकारले अहिलेसम्म मृत्युको कुनै आधिकारिक संख्या जारी गरिसकेको छैन। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप 2026 को सह आयोजक क्यानाडाले राउण्ड अफ 32 दक्षिण अफ्रिकासँग खेल्ने भएको छ। दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका समूहको उपविजेता बनेपछि राउण्ड अफ 32 को यो खेल टुंगो लागेको हो। विश्वकपको खेल तालिका अनुसार राउण्ड अफ 32 समूह ए को उपविजेता र समूह बी को उपविजेता खेल्ने तालिका रहेको छ। सह आयोजक क्यानाडा भने समूह बी को उपविजेता बन्दै पहिलो पटक नकआउट चरणमा पुगेको हो। क्यानाडा समूह बी को पछिल्लो खेलमा स्विजरल्याण्डसँग 2-1 ले पराजित भएपछि समूह उपविजेता बनेको हो। त्यसअघि क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 को बराबरी खेलेको थियो भने कतारलाई 6-0 पराजित गरेको थियो। पहिलो पटक सह आयोजकको रूपमा विश्वकप आयोजना गरिरहेको क्यानाडाले यस पटक घरेलु मैदानमा विश्वकै पहिलो जित हात पार्नेदेखि नकआउट चरणमा पुगेको इतिहास रचेको छ। त्यस्तै दक्षिण अफ्रिका पनि पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा पुगेको हो। समूह एमा 1-1 नतिजा सहित दक्षिण अफ्रिकाले 4 जोड़ेको थियो। सन् 2010 आफैले विश्वकप आयोजना गर्दा पछिल्लो पटक विश्वकप खेलेको दक्षिण अफ्रिका 16 वर्षपछि विश्वकपमा फर्कदा ऐतिहासिक उपलब्धि हासिल गरेको हो। क्यानाडा र दक्षिण अफ्रिका बीचको खेलको विजेता अन्तिम 16 मोरक्को र समूह एकको विजेता टिम बीचको विजेतासँग खेल्ने हवस्त। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सही साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 047-590-466 98692-65998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
10: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा रमना रमाइलो अनि यो पल विशेष बनाउनको लागि कहाँ हुनुहुन्छ के गर्दनुहुन्छ कस्तो हुनुहुन्छ कुन कुन माध्यमबाट सुन्नुहुन्छ जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको साथमा 95 मेगाहर्जबाट सुन्नुहुन्छ भने अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यो समय छ लगभग 11:22 गइसकेको छ। मध्याह्न हुन लागिसकेको छ। मौसम कस्तो छ तपाईँकोतिर? के गर्दै हुनुहुन्छ? खानपिन भयो? कार्यालयतिर हुनुहुन्छ होला? काम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला? अथवा भनौँ न गाउँघरतिर हुनुहुन्छ भने खेतीपातीतिर हुनुहुन्छ होला होइन, अथवा हिँड्दै बस्दै अथवा बजारतिर रहेर हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ होला। जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। होइन, प्रत्यक्ष रूपमा फोन गर्न चाहन्छु, म रेडियोमा सहभागी हुन चाहन्छु कार्यक्रममा भन्ने इच्छा छ भने 0848 40 00 26 रहेको छ। 0848 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ। तर आजको बसाइमा कार्यक्रममा सहभागी भइसकेपछि नेपाली पप गीतहरू गुनगुनाउनु पर्ने हुन्छ, साथसाथै त्यो आउँदैन ठिकै छ म अरू केही सुनाउँछु भन्नुहुन्छ भने लेख रचनाहरू सुनाउनु पर्ने हुन्छ। केही लेख रचनाहरू लेख्नु भएको छ भने त्यो सुनाउन पनि पाइयो, तर प्रायोरिटी नेपाली पप गीतलाई दिनुहोला पनि भन्न चाहन्छु। विशेष त कार्यक्रम पप गीत सङ्गीत सम्बन्धी रहेको छ, सो त्यो भएर पनि यसो नेपाली पप गीत गाउन सक्छु अथवा गाउने इच्छा छ त्यो हेतुले उपस्थित हुनुहोला पनि भन्न चाहन्छु। कार्यक्रममा प्रायः जसो मौसममा परिवर्तन भइराखेको छ, मौसमभित्रले पानी पर्छ अलिक कम पर्छ भनिरहेका छन् भने साथमा गर्मी छ, एक दुई दिन भयो गर्मी बढ़िराखेको छ, सो त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। पानी प्रशस्त मात्रामा पिउनुहोला पनि भन्न चाहे, हामीलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। धेरै कुराकानी गर्न चाहन्न, यति बेला प्राविधिक पाटोमा हुनुहुन्छ सम्झना खड्की, उहाँको साथ रहेको छ। गीत ठिक पारिसक्नु भएको छ, राजु लामाको आवाज भएको गीत छ सोल्टी निकान्छु, यो गीत तपाईँको माझमा एक बेलाको समयमा राख्छौँ अनि कार्यक्रमको शुरूआत गर्न चाहन्छु। त्यसपछि आउँछौ तपाईँसँग मिठा रमाइला कुराकानी गर्नको लागि। यसमा आवाज दिनुभएको छ राजु लामा, साथसाथै लिरिक्स म्युजिक कम्पोज सुशान लामाको रहेको छ, होइन सुशान लामाको रहेको छ भने एरेन्ज गर्नुभएको छ यसलाई फणिन्द्र राईले। यति बेला तपाईँको माझमा

सोल्ढे निकान्छ राजुलामाको सुमधुर आवाजमा अघि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। मध्याह हुन लागिसकेको छ, अब लगभग केही समय मात्र छ भनौँ न, 11:28 गइसकेको छ, लगभग 11:30 भइसकेको छ। सो रमाइलो कुराकानी त गरिहाल्छ, आउन सक्नुहुन्छ नम्बर 0848-40-00-26 रहेको छ, 0848-40-00-26 माध्यमबाट आउन सक्नुहुन्छ, म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका म्यासेजहरू अनि साथसाथै अब प्रत्यक्ष रूपमा कुराकानी त भइहाल्छ, तर पनि अब रमाइलो रमाइलो नेपाली पप गीतहरू राख्दै राख्दै अगाडि बढ्ने नै छौँ। सुनेर चाहिँ साथ दिनुहोला पनि भन्न चाहन्छु, रमाइला मिठा गीतहरू बज्नेछन् कार्यक्रममा पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने चाहिँ नम्बर 0848-40-00-26 रहेको छ, आफ्नो भन्न चाहे आउन सक्नुहुन्छ। यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि हामी व्यवसाय विश्रामतर्फ जान्छौँ, त्यसपछि मात्र आउँछौँ रेडियो सुन्दै गर्नलाई।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
10: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

यो सटन स्विट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप दिपकमा। आवाजमा म श्रुराज महाजी, प्राविधिक पाटोमा हुनुहुन्छ सम्झनाजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। आउन सक्नुहुन्छ नम्बर 0440 40 26 रहेको छ, 0440 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ। साथसाथै कुराकानी पनि गर्न छ, म्यासेजहरू पनि वाचन हुनु नै छन्, सुन्न चाहन्छु। रमाइला रमाइला नेपाली पप गीतहरू पनि राख्दै राख्दै अगाडि बढ्नु नै छ, भन्न चाहन्छु। यति बेला तपाईँको माझमा अर्को एउटा गीत पनि राख्न चाहन्छु। यति बेलाको समय तपाईँको माझमा लोकेश गुरुङको आवाज र गीत छ पूर्णिमाको चन्द्रमालाई।

0: यदि तपाईँको माझमा राख्यौं लकेशगुरुङको आवाजमा गीत थियो। कहिलेकाहीँ सम्बन्ध एकैचोटि टुट्दैन कि, पहिले व्यवहार बदलिन्छ, त्यसपछि प्राथमिकता बदलिन्छ, अनि बिस्तारै मन पनि टाढिँदै जान्छ। पहिले सानो कुरामा पनि समय निकाल्ने मान्छे अचानक सधैँ व्यस्त हुन थाल्छ। पहिले घण्टौ कुरा गर्ने मान्छे अब केही मिनट बोल्न पनि गाह्रो मान्न थाल्छ। मेसेजको रिप्लाई ढिलो आउनु समस्या होइन, तर तपाईँ प्रतिको चासो हराउन थाल्नु चाहिँ ठूलो संकेत हो। जब कसैले तपाईँलाई मनबाट चाहन्छ, उसँग हजार कारण हुन्छ तपाईँको नजिक रहने, तर जब ऊ टाढा जान चाहन्छ, उसले एउटा न एउटा बहाना अवश्य भेटाउँछ। सबैभन्दा दुःखको कुरा के हुन्छ भने, हामीले परिवर्तन देखिरहेका हुन्छौं तर स्वीकार गर्न सकिरहेका हुँदैनौ, किनकि मन अझै उसलाई समातेर बसेको हुन्छ। तर याद राख्नुहोस्, आफूलाई रोज्न नसक्ने मान्छेलाई बारम्बार मनाउनुभन्दा आफ्नो सम्मान जोगाउनु नै धेरै महत्वपूर्ण हुन्छ। कसैले तपाईँलाई गुमाउने निर्णय गरिसकेको छ भने उसलाई रोक्ने होइन, आफूलाई सम्हाल्ने समय आएको हो। मित्र, बुझ्नुहोस् है भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, उहाँसम्म छोटो मिठोमा कुराकानी गर्छु। हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम, कहाँबाट बोल्दै हुनुहुन्छ? मन्जुजी, के छ खबर, के गर्दै हुनुहुन्छ? ठिक छ, राम्रो छ, रमाइलो छ। बबाल बिन्दास छ, काश सर, हामी सबको पनि, मेरो पनि। के गर्दै हुनुहुन्छ? रेडियो सुन्नुहुन्छ कि नै? ओके, ल ठिक छ। खानपिन
1: भयो?
0: भइसक्यो, खाना खाइहरू उपस्थित भएको छ। ठिक छ, खुसी लाग्यो। आज के सुनाउनुहुन्छ?
1: ओके,

तर अंतिम पर्दा वेदना तर अंतिम का वेदना आउने बच्चु तिम्रे लागि भन्थ्यौ मरे तिम्रे लागि मर्छु यदि तिमीलाई पाइन भने भन्छु जे पनि गर्छु हो बच्चु तिम्रे लागि भन्थ्यौ मरे तिमी लागि मर्छु यदि तिमीलाई पाइन भने भन्छु जे पनि

0: अंतिम पल्टा भेटना हो, तर अन्तिम पल्ट भेट्न आऊ। यति नै भन्छ है दादा
1: हजुर, नेपालीको गीता जस्तो लाग्यो। एकदमै मिठो गीत कार्यक्रममा सहभागी भएर गाइ दिनुभयो, विशेष रूपमा धन्यवाद। आजको बसबाट छुट्टिउँला। हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको नम्बर 3840-4026 रहेको छ, 3840-4026 को माध्यम भएर आउन सक्नुहुन्छ भन्ने चाहिँ, साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनुहुन्छ नि। यति बेला कोही हुनुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, रमिलाजी स्वागत छ कार्यक्रममा। के गर्नुहुन्छ खानपिनको?
2: मेरो भइसक्यो, तपाईँले खानुभयो?
1: मेरो पनि भइसक्यो। रेडियो सुन्नु हुनुहुन्छ कि नै?
2: मैले छैन
1: सुन्न पाउनु भएको छैन।
2: हजुर
1: किन सुनिँदैन?
2: तपाईँ माया प्रेमको कुरा गर्नुभयो अघि, त्यही भएर नसुनेको।
1: माया प्रेमको कुराकानी कहाँ गरेर, मैले आजकल माया प्रेमका कुराकानीहरू गर्न छोडिसकेँ त।
2: होइन, तपाईँ अघि के अरे अलिअलि गर्नुभएको थियो कि क्या सम्बन्धको बारेमा, त्यही भएर।
1: सम्बन्धहरू कहिले कहीँ यस्तै हुन्छ, हेर्नुहोस् न।
2: त्यस्तै हो,
1: महसुस गर्नु भएको छ तपाईँले पनि
2: है? मैले त कतिचोटि गरेको छ, कति कति गरेछ अरे क्या।
1: ठिक छ, अनि के छ मौसम, कस्तो छ
2: मौसम? घाम लागेको छ त, यस्तै हो, ठिकै छ भनौँ।
1: ठिक छ, गुनासो गर्दिन, किनकि तिम्रो पनि मन इच्छा रोजाइ र चाहना छन्। म त केवल खुसी देख्न चाहन्छु, चाहे त्यो म बिना नै किन नहोस् माया।
2: है, तपाईँले खतरा भन्नुहुन्छ, मेरो साथी खतरा लेख्नुहुन्छ क्या, मलाई लेख्न चाहिँ आउँदैन, तर म पढ्न चाहिँ पढ्छ।
1: पढ्नुहुन्छ, मलाई पनि लेख्न चाहिँ आउँदैन, म अरूले लेखेर पठाएको पढ्ने चाहिँ पढ्ने गर्छु।
2: ओके, अब
1: तपाईँहरू भनेर धेरै पढ्या मान्छे, हामी थोरै पढ्या मान्छे के भनेको, बुढाले पढ भनेर उहाँ स्कुलमा लाँदाखेरि पनि भागेर हिँड्ने मान्छे, अहिले कको नाममा डमरू क आउँदैन, ख आउँदैन, यस्तो स्थिति छ मेरो। तपाईँ त मास्टर नै मान्छे,
2: मलाई झन् लेखिदो आउँदैन तपाईँले कफ।
1: अनि तपाईँ मास्टर नि मान्छे के भनेको यस्तो?
2: मास्टरनीदेखि मैले मास्टरनीलाई गोली हालिसक्यो क्या।
1: यसो भनेर हुन्छ, हामी त त्यसरी होइन,
2: अब मास्टरनी त एक दुई वर्षपछि मास्टरनी हुन्छ कि के हुन्छ सोच्नुपर्छ नि, जिन्दगीमा बसेको जिन्दगी नचल्ने रहेछ, गाह्रो छ
1: गाह्रो छ गाह्रो छ। ल ठिक छ, यस्तो सजिलो बनाउनु पर्छ, गाह्रो नबनाउनुहोस्, जिन्दगीलाई पनि भन्न चाहन्छु।
2: सजिलो, अब तपाईँले भनिहाल्नुभयो सजिलो बनाउँला नि,
1: मैले नभने पनि बनाउनु पर्यो नि, मैले भनेर हुने नै के हो र भन्नुहोस् न।
2: होइन क्या, अरूको पनि कुरा सुन्नुपर्छ कि, आफ्नो मात्र जिद्दी गरेर हुँदैन कि, त्यही भएर।
1: त्यो त मैले पनि त्यही भन्ने गर्छु, अरूको पनि यसो सुन्नुपर्छ, सुन्न चाहिँ आफ्नो मात्र हुँदैन।
2: तपाईँ किन आज स्याड भएर बोल्नु भएको, धोका दिनुभयो हो भाउजूले?
1: भाउजू बरु खोज्नुहोस् न हो, भाउजूले धोका दिनलाई त पहिला सुरु भाउजू खोज्नु पर्यो, अनि त्यसपछि आएन।
2: मैले नि धोका दिने दिन र भाउजूले नि धोका दिन लाग्नु भयो क्या?
1: कसले?
2: केही पनि होइन,
1: होइन भाउजू पहिला भेटाउनु पर्यो उसले, होइन धोका दिनको लागि, त्यो पनि छैन, केही पनि छैन।
2: अनि अहिलेको जमानामा ल परेर ब्रेकअप भएपछि त अनि कम त हुँदै रहेछ मान्छेहरू, नहुनु है तपाईँलाई?
1: म छैन, म हुन्न, म जति हुनु थियो भइसक्यो।
2: त्यसो भए तपाईँलाई दुई तिनटाले ब्रेकअप दिनुभयो?
1: दुई तिनटाले ब्रेकअप दिनु, मेरो मन कमाल छ, अब त्यस्तो हुन्न, मान्छेको मन हो जस्तो लाग्छ। अब धोका यो चियो भन्ने कुरा विभिन्न तरिकाले होइन मायामै पाउँछ भन्ने पनि छैन, विभिन्न तरिकाले पाइराखेकै हुन्छ नि जिन्दगीमा, तपाईँले महसुस गर्नुभएको छैन र कोही कसैबाट विभिन्न तरिकाको होइन,
2: मैले नि धोका खास क्या, त्यो विभिन्न तरिकाले त
1: धोका जस्तै हामीले महसुस गरिरहेका हुन्छौँ, खाइरहेका हुन्छौँ होइन, तर अब कोही भन्छौँ हामी, कोही भन्न सकिरहेका हुँदैनौँ
2: क्या, बरु मनमै राख्नुपर्छ क्या, अरूलाई सुनाउनु हुँदैन, सुनाउनु हुँदैन, नसुनाउनै मनै सुनाउँदिनँ अरे क्या। म त जति मिलेको मान्छे होइन नसुनाउने हो क्या, बरु आफूलाई मनमा राखेर हिँड्ने.
1: ठिक छ, राम्रो चिज है यो भनेको, अति राम्रो चिज है. अरूलाई सुनाएर अरू जन खुसी हुन्छ, किन सुनाउनु होइन. ठिक छ, खुसी लाग्यो कार्यक्रममा सहभागी भयो हुनुभयो. के सुनाउनुहुन्छ आज, के सुनाउनु,
2: के सुनाउनु पर्ने हो त है तपाईँलाई? भोइस सुनेर
1: होइन, भोइस सुनेर त पुग्छ, त्यही पनि के सुनाउन चाहनुहुन्छ है भनेर. भोइस त एकदम मिठो छ तपाईँको,
2: मिठो मिठो मान्छेलाई रुगेर लागेर कस्तो भएको छ तपाईँको मिठो, तपाईँको त्यो भएछ. हिजो आज प्रोग्राममा आउनुहुन्न है?
1: एक दुई दिन भयो मायाले छोडे पछि तडपिएर बसेको छु, कहाँ जाउँ के
2: गर्नु. मैले त्यस्तै भएको थियो, मायाले छोडेर तडपिएर बसेर कहाँ जाउँ जस्तो भएर आज तपाईँको प्रोग्राम आ रहेछ, त्यही भएर फोन गरे.
1: तपाईँ पनि कुरा बनाउन त जान्नुहुन्छ, हुन त माया बनाउँछ.
2: कुरा बनाउने होइन, यो कुरा यही सीमित गर्नु ल, मनमा नलिनु.
1: होइन, मनमा त के लिन्छ, खेलठट्टा नि होइन. ठिक छ, के सुनाउनुहुन्छ भन्नुहोस् न, केही सुनाउन चाहनुहुन्छ कि?
2: के रे, म कथा सुनाउँछु नि है
1: त.
2: खै सुना, के रे, उहिले उहिलेको जमानामा के रे उसका चामलहरू खोज्न के रे टाढा टाढा जानुपर्ने रे चामल र के रे नुन खोज्नलाई. अनि उसको के रे उसको बुबाजै नुन चामल जानुभयो अरे टाढा टाढा. अनि त्यो बाटो 7 दिन लाग्थ्यो अरे, टाढा टाढा खोजेर ल्याउनु पर्ने थियो अरे. अनि उसको कान्छी आमा हुनुहुन्थ्यो अरे, जेठी आमा बित्नु भएर कान्छी आमा भयो अरे. अनि कान्छी आमालाई मेरो छोरीको, जेठी आमाको चाहिँ एउटा छोरी थियो अरे, अनि मेरो छोरीको राम्रोसँगले ख्याल गर्नु है भनेर राख्नु भयो अरे. अनि त्यो राख्नु भयो अरे. अनि राख्दाखेरि त हुन्छ भन्नुभयो अरे उसको बुबालाई त. अनि के अरे पानी लिन जाऊ भन्नुभयो अरे कान्छी आमाले, सानी आमाले. अनि सानी आमाले पानी लिन जाऊ भयो. अनि जति चोटि 4-5 चोटि पानी लिन जाऊ भन्दा नि छिटो छिटो मात्र आउनु भयो अरे क्या. पहिला पहिला त अब अहिले पो त्यो बट्टाहरू गाग्रीहरू छ त अरे, पहिला पहिला त उस के अरे बाँसको ढुङ्रो बनाएर दिनुभएको थियो अरे क्या. अनि के अरे छिटो छिटो ल्याउनु भयो अरे. अनि एक दिन चाहिँ अब केही मान्छे खाना लाग्ने बेला छिटो छिटो आउनु भयो अरे. अनि एक दिन चाहिँ त्यो ढुङ्रो पाल गरेर दिनुभयो अरे. अनि त्यो ढुङ्रो भरि नगरेसम्म घरमा नआऊ भनेर गाली गर्नुभयो अरे सानीमाले. अनि भनेर अब पहिला पहिला त कुवामा जानुपर्ने पानी लिएन. अनि त्यहाँ पानी जति भोरी होला जाला, के अरे भोरी होला जाला भन्दा भोरी नै भएन अरे पानी. आज नि भोरी भएन, भोलि नि भोरी भएन. अनि के अरे 7 दिनसम्म पनि. अनि के अरे उसको बुबा आइपुग्नुभयो अरे 7 दिनमा चाहिँ त्यो नुनहरू ल्याएर. अनि बुबाले छोरी खै भन्दाखेरि छोरी त पानी लिन पठाएको खै आएको छैन भन्नुभयो अरे. अनि बुबा हेर्न जाँदाखेरि त त्यहीँ बित्नुभयो अरे क्या 7 दिनमा. अनि के अरे उसको मम्मी के अरे बुबालाई चाहिँ बुबा मलाई के अरे पहिलो पोते ल्याएर आउनु भन्नुभयो अरे उसको पहिला जाँदाखेरि उसको छिपट्टिको छोरीले. अनि ल्याएर आउनु भएको थियो अरे, अनि ल्याएर आउनु भएको थियो अरे. अनि त्यो हेर्न जाँदाखेरि त बित्नु भएछ अरे. अनि त्यस्तो गर्दा बित्नु भएछ पछि पछि के अरे अब त्यो घरमा लगेर अब यताउता गरिहाल्यो. अनि त्यो पोल्न लगिहाल्नुभयो. अनि त्यस्तो त्यो क्रियाहरू सबै गरेरखेरि त अनि आज नि एउटा चरा बनेर आउने, भोलि नि त्यही चरा आउने, पर्सि नि त्यही चरा आउने, घरको छेउतिर घुम्ने बस्ने घुम्ने बस्ने गर्नुभयो अरे. अनि जति पनि नभागिएको अरे. अनि एक दिन चाहिँ उसको बुबाले चाहिँ न मेरो छोरी हो यो, मलाई के अरे पहेँलो पोते ल्याएर आऊ भनेको थियो भनेर के अरे त्यो चराको घाँस पहेँलो पोते लाइदिनु भयो अरे. अनि त्यसपछि चाहिँ कहिले नै आएन अरे त्यो चरा बनेर, कहिले नै आउनु भएन अरे भनेर भन्नुभएको थियो क्या उहिलेको मान्छेले.
1: पनि हामी यस्तै यस्तै सोध्छौँ है, कोही न कोही बितिसकेपछि कोही न कोही केही बन्नुभएको हुनसक्छ, अथवा केही बनेर आएका हुन सक्नुहुन्छ, अथवा हामीलाई हेरिरहेका हुन सक्नुहुन्छ भनेर हामी सोध्छौँ. पक्कै पनि पहिला अहिलेभन्दा पनि पहिलाका हजुरबा हजुरआमा अथवा आमा बुबाहरूले प्रायः जस्तो सोच त्यस्तै हुन्छ, केही न केही त बन्नुभएको छ होला. अहिले त भन्छौँ मायामा छुटिसकेपछि त कतै बसेर हामी टुलो टुलो हेरिरहेका त हुन्छौँ होइन. भर्खर छुटेको मायामा त यस्तो छड्के पाराले नजर लगाइरहेका हुन्छ भनिसकेपछि, बितिसकेपछि त होइन हामी सोध्छौँ विभिन्न कुराहरू हुन्छ. ठिक छ,
2: भन्नुभएको थियो क्या, त्यही भएर के अरे उसको अनि त्यो चराको अहिले घाँटीमा पहेँलो पोते नै छ भनेर अहिलेसम्म नि मानिसहरूले भन्नुहुन्छ क्या, देख्नुहुने बेलामा भन्नुहुन्छ क्या, राति राति कराउँछ भन्नुहुन्छ, तर मैले चाहिँ सुनेन खाना बेमी हुँदा
1: कुन चाहिँ चरा रहेछ त राति घाँटीमा पहेँलो हुने भनेको,
2: अनि उस भनेर कराउँछ अरे के अरे सानीमा के अरे ढुङ्गो छस् कि खै के भनेर चराउँछ अरे क्या, त्यसले अब ढुङ्गो उस पाल गरिदिनु भयो हो त्यस्तो भनेर कराउँछ अरे
1: भन्नुहुन्छ, काठपाल पार्ने होइन
2: हजुर,
1: कटकट कट गरेर काठपाल पार्छ त त्यो होइन
2: होइन त्यो त दिन्छ नै त्यस्तो गर्छ नि, राति त्यस्तो भनेर कराउँछ भन्नुहुन्थ्यो, अनि मलाई पहिला मैले मम्मीलाई मलाई नि सुनाउनै मम्मी तर मम्मीले बोलाउनु भयो अरे मैले सुनेन भन्दै म निदाएछ अनि मैले चाहिँ सुनेको छैन नि त्यस्तो चरा, तर अहिलेसम्म नि छ भनेर हाम्रो खाँदा देवीतिर त्यस्तो गर्नुहुन्छ क्या,
1: ठिकसम्म पनि सुन्छु कता के रहेछ को रहेछ, ल ठिक छ, खुसी लाग्यो हजुर रमिलाजी कार्यक्रममा सहभागी भइदिनु भयो, आजको सबै छुट्टीमा
2: नमस्कार,
1: हस् धन्यवाद, मिलन घाल मुटु दुहा कतारबाट हुनुहुन्छ, विनोद बरवाल सालुबाट सुन्दै हुनुहुन्छ, सुनिता सुनवारले पनि सुन्दै हुनुहुन्छ, अनिल केसीले पनि सुन्दै हुनुहुन्छ, मिनाजीले पनि सुन्दैछ है भन्नुहुन्छ दोलखाबाट, त्यस्तै धनुगजमेल पनि हुनुहुन्छ, गोले या पाकी छोरीले पनि सुन्दैछ है कार्यक्रम, बाबुराम मगरले पनि ओखलडुङ्गा पोकली घर भाइ हजुर यादबाट कार्यक्रममा जाने सुन्दैछ है भन्नुहुन्छ, तुलसी राईले पनि तुलसी रियाले पनि सुन्दैछ है भन्नुहुन्छ, दैलेखको मान्छे अहिले चाहिँ अर्को खाँचीबाट सुन्दैछु भन्नुहुन्छ, देवेन किशोर अन्जानले पनि मायाको सागरमा डुब्न भन्छ, किन हार नभएको त्यो प्रेममा तर्न भन्छ, अहंकारको ढुङ्गा फालेर मायाको छालमा बग्न मन छ भन्नुहुन्छ, देवप्रेमी राई अनि साई र बहादुर लगाई त्यस्तै आयुषा पुरीले पनि सुन्दै हुनुहुन्छ, बुद्ध बज्राचार्य त्यस्तै अभागी सृजनाले पनि सुन्दैछु भन्नुहुन्छ, सौरभ केसीले पनि सुन्दै हुनुहुन्छ भने अप्सरा खड्काले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ भने जनक रजाले मगरले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँहरूलाई पनि मनैदेखि धन्यवाद, प्राविधिक बाटोमा रहेर साथ दिनुभयो, सञ्जनाजीलाई पनि विशेष रूपमा धन्यवाद, सुनेर फोन गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्त्यमा छोटो मिठोमा एउटा मिठो गीत राख्दै राख्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुत श्रीराज महत पनि छुट्टिन चाहन्छु, एउटा मिठो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसी एउटा छुट्टे हवस् हुनुहुन्छ, बुद्ध बज्राचार्य त्यस्तै अभागी सृजनाले पनि सुन्दैछु भन्नुहुन्छ, सौरभ केसीले पनि सुन्दै हुनुहुन्छ भने अप्सरा खड्काले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ भने जनक रजाले मगरले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँहरूलाई पनि मनैदेखि धन्यवाद।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: Wherever you are, stay connected with the wider world.
2: भोलि बिहान 6 खेल हुने नेपाल खबरमा अब पूरा खबर. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपक प्रथम महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समिति चयनका लागि मतदान चलिरहेको छ. गए रातिदेखि शुरू भएको पहिलो चरणको मतदानमा बिहान 10 बजेसम्म 2300 भन्दा बढ़ी मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ. निर्वाचनमा झण्डै 4000 प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो. पहिलो चरणमा पार्टी सभापति सहित 900 केन्द्रीय सदस्य समिति चयनका लागि मतदान भइरहेको छ. केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ी उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्, जसका कारण मतदान प्रक्रिया अपेक्षाकृत रूपमा लामो भएको निर्वाचन समितिले जनाएको छ. निर्वाचन प्रमुख भुवन केसीका अनुसार मतदान सकिएको झण्डै 2 घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने तयारी छ. त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरू हुनेछ. बाढ़ीका कारण शंखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ. गएको सोमबार अविरल वर्षासँगै आएको बाढ़ीले मकालु 2 निर्माणाधीन 45 मेगावाटको कसुवा खोला जलविद्युत आयोजनाको ड्याम साइटमा बाढ़ी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो. बाढ़ीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सर, क्रसिङ पम्प मेसिन, 60 टन रड, 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताउनुभयो. यस्तै इसुवा हाइड्रो पावरलाई पनि क्षति पुगाएको छ. सातांगदेखि ड्याम साइड जाने मोटर बाटोको झण्डै 2 किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएको छ. पहिरोले मकालु गाउँपालिका 1 2 घर जोखिममा पनि परेका छन्. पहिरोले मकालु 1 मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पाका घर जोखिममा परेका प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो. सड़कमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी दोमसम सड़कमा 12 घण्टापछि गाड़ी सञ्चालन भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ मैभिरमा गए राती विद्युतीय गाड़ीमाथि ढुङ्गा खसेर च्यापिदा मुस्ताङमा रहेको कोर्ला नाकाबाट विद्युतीय गाड़ी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगंज महानगरपालिका 23 सोहिल मियाको ज्यान जानका साथै सड़क अवरूद्ध बनेको थियो. बेनी जोमसब कोर्ला सड़क आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरचनले सड़क विभागका उपकरण परिचालन गरेर सड़कमा थुप्रिएको ढुङ्गा पन्छ्याएर आज बिहानैदेखि गाड़ी आउट जाउट शुरू भएको जानकारी दिनुभयो. सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. ती ठाउँहरूमा केही दिनदेखि तातो हावा चलेको छ. बागमती र गण्डकी प्रदेशमा पनि गर्मी उस्तै छ. आज र भोलि पनि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ. गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदको आग्रह छ. आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ. महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ. यसैबीच मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका

0: कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र खोला नाला नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ। लगातार घटिरहेको सुनसादीको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव 3,600 रूपियाँले घटेको थियो। गएको सोमबारदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव पनि 250 रूपियाँले घटेको छ। चाँदीको भाव आज 250 रूपियाँले घटेर तोलाको 4,235 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी विकास कोषका 12 पदमा 700 भन्दा बढ़ी आवेदन, वन जलवायु वार्तामा नेपालको पर्वतीय मुद्दा प्राथमिकतामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा मतदान चल्दै बाढ़ीले निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन मागिएपछि 12 पदमा 700 भन्दा बढ़ी आवेदन परेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक खुल्ला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा असाधारण चासो देखिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सदस्य सचिव पदका लागि सबैभन्दा बढी 209 जनाले आवेदन दिएका छन्। जर्मनीको बोनमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा नेपालले उठाएको पर्वतीय पारिस्थितिकीय प्रणाली माउन्टेन इकोसिस्टमको मुद्दाले प्राथमिकता पाएको छ। नेपालले हिमाल र हिमनदी संरक्षणलाई जलवायु अनुकूलका महत्वपूर्ण सूचकका रूपमा समावेश गर्न जोड़ दिएको थियो। यद्यपि जलवायु वित्त वृद्धि अनुकूलन कोष विस्तार तथा विश्वव्यापी अनुकूलन लक्ष्यका सूचकहरूमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि निर्णय आउँदो COP31 सम्मेलनका लागि सारिएको छ। अब विदेशको खबर। भेनेजुएलामा हिजो बेलुकी लगातार आएका 7.2 र 7.5 म्याग्निच्युडका शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण राजधानी काराकास सहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने अहिलेसम्म कम्तीमा 32 जनाको ज्यान गएको पुष्टि भएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको छ। उहाँले भूकम्पपछि 20 पराक्रम रेकर्ड भएको बताउँदै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण ठूलो धनजनको क्षति भएको हुन सक्ने आकलन गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा मेक्सिको लगातार तेस्रो जितसहित समूह एकको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै 4 अंकसहित इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यस्तै अर्को खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको छ भने मोरक्कोले हैटीलाई 4-2 पराजित गरेको छ। यस्तै स्विजरल्याण्डले क्यानाडामाथि 2-1 जित निकाल्दा बोस्निया ले कतारलाई 3-1 हराएको छ। विश्वकपमा भोलि बिहान 14:45 समूह ईको काराकाउ र आइबरी कोष्ट तथा इक्वेडर र जर्मनीले खेल्दैछन्। यस्तै बिहान 14:45 समूह एफका ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेनले खेल्दैछन् भने बिहान 17:45 टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलियाले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपा महाधिवेशनमा मतदान चल्दै आजै पदाधिकारी चयन प्रक्रिया शुरू हुने। बाढ़ी पहिरोले निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति। अवरूद्ध बेनी जमसम सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनचाँदीको भाव घट्यो। सुन तोलाको 2,78,300 रूपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि। 700 भन्दा बढ़ी घाइते। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अण्डा पार्ने लेस पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दे त
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
5: 048-540-239।
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
5: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98-44-20-596, 047-590-453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-540-143, 98-63-023-422।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले सारे पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
5: तन्ने पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु म सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी साथको साथै दिन कार्यक्रम लिएर उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँलाई म जानकारी गराउने नै छु र नियमित सुन्दै आइराख्नु भएको छ भने तपाईँलाई जानकारी पनि छ र आजको बसाइमा चाहिँ हामी तपाईँसँग भेटा कुराकानी गर्नेछौं र तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौं र साथै तपाईँले फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुनेछ र आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर हामी वाचन गर्ने प्रयास गर्नेछौं र तपाईँसँग मिठा कुराकानीको साथमा यो समय अवधिभर सहयात्रा गर्नेछौं र तपाईँले फोन गर्नुपर्ने हुन्छ 4840 40026 फोन गरेर फटाफट आउन सक्नुहुनेछ यो मध्याह समय छ तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत दिल भइने फलामा छुट्ट माया तर्सन सलामा एकदमै मिठो गीत रहेको थियो। छक्का पञ्जा चार चलचित्रको गीत रहेको थियो। गीतबाट चाहिँ कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अबको बसाईमा भने तपाईँसँग हामी कुराकानी गर्नेछौ, तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ, मौसम कस्तो छ, के गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। र त कार्यक्रम अवधि पनि यस्तै मिठा रमाइला चलचित्र गीतहरू तपाईँको माझमा बस्नेछ। यो समय उकाली उराली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, बेसीले कामतिर व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। र तपाईँले कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको अवस्थामा हामी तपाईँसँग कुराकानी गर्नेछौ र कार्यक्रम अवधिभर मिठा गीत संगीतहरू पनि राख्नेछौ। र तपाईँले कार्यक्रममा गीत मार्फत आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। र साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुनेछ र आफ्ना आफन्तजनहरूलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। नियमित कार्यक्रम सुन्दै आइराख्नु भएको छ, कार्यक्रममा त्यस्तो अप्ठ्यारो लाग्ने कुराहरू केही पनि छैन होला, खासै त्यस्तो देख्दिन। र तपाईँलाई पनि आजको सयमा हामीले कुराकानी मात्रै गर्नेछौ र भन्ने हिसाबले चाहिँ कार्यक्रममा अवधिभरि मिठा गीतहरू पनि बस्नेछ र तपाईँले सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कमेन्ट प्राप्त भएको छ। हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ। हेलो हजुर, नमस्ते, म पनि सुन्दैछु। सालुबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ। हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सिस, म पनि सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी पूजा युङहाङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ। हेलो दर्शन, नमस्ते, नमस्कार, म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा युङहाङ पाङसेबुङ गाउँपालिका इलाम करबई हाल्दै थापाबाट। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू एमपी विवस लिम्बु, सजना युङहाङ लिम्बु, त्यसै गरी सुवर्ण गुरूङ, विनोद लजालो, पूर्वेली आकाश राई, वेदराज विष्ट, कान्छा सुनिल लिम्बु, भीम सोल्टी लिम्बु, मोहन अङ्ला लिम्बु भन्नुभएको छ, प्रेम भण्डारी, अप्सरा दाहाल भट्टराई, जगत कुयु राई, मिसिङ रेवत लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै यो कार्यक्रमबाट छुटिन चाहन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? दोलखाबाट उदासी खतिवडा भन्नुभयो। पहिलोचोटि हो हजुरसँग मेरो कुराकानी? त्यही त, नाम पनि पहिलोचोटि सुने जस्तो लाग्यो, त्यही भएर मैले सोधिहालेको। अब कहिले काहीँ बिर्सिन पनि सक्छु क्या, अब पहिलाचोटि नै कुराकानी भएर बिर्सेको हो कि जस्तो पनि लाग्छ। ठिकै छ, पहिलोचोटि कुराकानी रहेछ। कार्यक्रम कतिको सुन्नुहुन्छ?
1: कार्यक्रम समयले भ्याएसम्म सुन्छु भन्नुपर्छ है दिदी।
0: ल, समयले भ्याएसम्म सुन्नुहुन्छ है। के छ दोलखातिरको खबर?
1: दोलखातिर एकदम ठिक छ, घाम लागिरहेछ। रामेछापतिर के छ?
0: यता रामेछापतिरको पनि खबर एकदम ठिक छ। बिहानै चाहिँ पानी पर्ला जस्तो भएको थियो, हल्का पानी पनि परेको थियो, अहिले चाहिँ बेसरी चर्को घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है। ल, कार्यक्रम कतिको मनपर्छ त्यसो भए तपाईँलाई? एकदमै मनपर्छ है। ल, मनपर्छ, सुन्ने गर्नुहोस्। आजको बसाइमा हाम्रो कुराकानी भएको छ, नयाँ नौलो खबर के छ अनि अनि बसाइमा के गर्नुहुन्छ, सुनाउनुहोस् न। खेती किसान गर्दै दिनचर्याहरू बितिरहेका छन् है। ल, कार्यक्रममा आउनुभयो, एकदमै खुसी लाग्यो, नयाँ साथीसँग पनि बोल्न पायो, म एकदमै खुसी पनि छु। र आजको बसाइमा मिठा गीतहरू कार्यक्रम अवधिभरि बस्छ, हजुरले आफ्ना आफन्तजन साथीसँगलाई सम्झनु छ है त। गीत रोजाईको दिन अरू दिन पनि छ, तपाईँलाई सुन्नै मन छ भने चाहिँ हामी राख्छौ। कुन गीत सुन्न मन छ ल भन्नुहोस् त? चलचित्रको गीत है, घामछाया चलचित्रको गीत चाहिँ सुन्न मन छ। ल, हामी राख्नेछौ, जुनसुकै भए पनि हुन्छ,
1: जुनसुकै भए पनि हुन्छ।
0: ल, राख्छौ, आफ्नो आफन्त जन साथीसँगलाई सम्झना राख्नु छ है त।
1: हजुरको लागि, दादाको लागि, लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि भन्दै भन्दै
0: हवस् त। नमस्कार, हुनुहुन्थ्यो उदासी खतिवडाजी हुनुहुन्थ्यो दोलखाबाट, उहाँसँग नै मिठो कुराकानी भइसकेको छ। गीत पनि रोजाइमा पार्नु भएको छ, कामछाया चलचित्रको गीत जुनसुकै भए पनि बजाइदिनुहोस् है भन्दै हुनुहुन्छ। सही गीत हामी कार्यक्रममा राख्छौ, केही समयपछि बस्छ र तपाईँले यो समयमा चाहिँ फोन गर्नुहोला पनि भन्न चाहन्छु। तर जो साथीहरूको फुर्सद छ होइन, उहाँ साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार हजुर.
0: नमस्कार विवशी, आरामै हुनुहुन्छ?
2: आराम छ हजुर, एकदम ठिकै छु.
0: एकदम ठिक हुनुहुन्छ है?
2: हजुर हजुर.
0: के गर्दै हुनुहुन्छ त यो समयमा?
2: यो समय हजुर बसिरहेको छु यसो मजाले शीतलमा बसेर हजुरको रेडियो सुन्दै भन्नुपर्छ यतिखेर. खास केही गरिरहेको छैन हजुर.
0: ल ठिक छ, हजुरको रेडियो सुन्दै बसिराख्नु भएको छ, खासै काम केही गर्नु भएको छैन, आरामदायी छ है?
2: हजुर हजुर, आरामदायी खायो बस्यो, अब परिवारसँगै छ, सुख दुःख गफसफ गर्यो, रेडियो पनि सुन्यो, यस्तै छ.
0: गर्नु त पर्छ नि, अब अन्य व्यवसायमा कुनै बेला यति धेरै काम पर्छ, त्यो बेलामा कुराकानी गर्न पाइँदैन होइन, अब यो फुर्सदिलो समयमा गर्नुपर्छ है त. खाना त भयो नि?
2: खाना मेरो अघि नै भइसक्यो हजुर.
0: खाना भइसकेको छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ पक्कै पनि?
2: हजुर एकदम, सुरुवातबाट नै सुन्दैछ हजुर.
0: सुरुवातदेखि नै सुन्दै हुनुहुन्छ, खुसी लाग्यो. नियमित सुन्नुहुन्छ, यसमा त डाउट नै छैन, हजुरले नियमित सुन्नुहुन्छ. ठिक छ, अरू केही नयाँ नौलो खबरहरू केही छ भने सुनाउनुहोस्.
2: त्यस्तो खास केही छैन हजुर, एकदम सबै राम्रै छ. मौसम चाहिँ अब यस्तै हो, घरि धुम्मिने घरि पानी पर्ने, घरि अब एकदम अहिले चाहिँ चर्किरहेको छ घाम है. अब केही दिन पछि अब अलिपछि पानी पनि पर्ला, अब सम्भवतः यस्तै छ
0: सम्भावनाको कुरा है. ठिक छ, यस्तै छ मौसम. हेर्नु न, बिहान यहाँ पनि कस्तो पानी पर्ला जस्तो गरी एकदम धुम्म भएर बादल लागेर होइन, पानी पनि परेको थियो हल्का हल्का. अहिले त यस्तो घाम सर्को लागेको छ नि, मौसमको कुरा गरी साथै छैन. ल ठिकै छ, कार्यक्रममा उपस्थित हुनुभयो, मिठा कुराकानी पनि भयो होइन. अब ठाउँ हामी एकै ठाउँमा भए पनि टाढा टाढा रहेर बस्नुभएको आफन्तजन साथी सङ्गी होइन, उहाँहरू साथीहरूको चाहिँ के कस्तो छ भन्ने विषयमा पनि चर्चा गर्न पाउँछौ, एकदमै खुसी लाग्छ. कार्यक्रममा उपस्थित हुनुभयो, खुसी लाग्यो. एकदमै मिठो गीत कार्यक्रममा बस्छ, हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त.
2: हुन्छ हजुर, सम्झिनु पर्दा सँगै छिन् जीवन सङ्गी पुष्प चामलिङ राई, अनि केले मगर, अमिना सुनवार, हरपल रोशनी राई, अनिता दिल्सा राई, गगन तेह्रथुमे, उत्तम एकान्त प्रेमी श्रेष्ठ, मामा रोशन खुलाङ लगायत अहिले हजुरको रेडियो सिनी सौगात सुनेर र सम्पूर्ण साथीहरू आफन्तहरूमा मिठो सम्झना भन्दै विदा भयो हजुर. नमस्कार.
0: हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो विवस कुलुङ पृथक तरानदेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर सिरिसक्नु भएको छ. बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ. साथीले रोजाइमा पार्नु भएको थियो उदासी, कतिवटा जे हुनुहुन्थ्यो दोलखाबाट, उहाँलाई चाहिँ घामछाया चलचित्र गीत राखिदिनुहोस् है भन्नुभएको थियो. सो गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौ. विश्रामपछि फेरि उपस्थित हुनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्य जन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
11: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
11: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस्,
12: र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
11: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
12: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
6: कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। अब भने पालो तपाईँको 04:40:40:36 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, धेरै बेर होल्डमा बस्नु पर्यो जस्तो लाग्यो, रिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा फटाफट फोन गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
13: हेलो, नमस्ते।
6: नमस्ते, नमस्कार निर्मलाजी।
13: हजुर हजुर,
6: आरामै हुनुहुन्छ नि?
13: एकदम आराम कुशल।
6: आराम कुशल हुनुहुन्छ है?
13: अरू त हेर्नु त जसरी घाम लागेको छ बाहिर हेर भन्दा टाउको दुख्ने, आँखा रिम्रिम हुने भन्नुपर्छ।
6: यता पनि त्यस्तै भएको छ निर्मलाजी, के गर्ने होला है, कस्तो चर्को घाम लागेको छ।
13: त्यही त भने हेर न, असारको बेलामा यस्तो घाम लाग्छ, गाह्रो छ
6: गाह्रो छ। अब चैत्र वैशाखमा यस्तै हुन्थ्यो, चर्को घाम खप्न सकिँदैन थियो भन्ने हुन्थ्यो। अहिले असारमा पनि होइन, अब रुजीबिजी काम गर्ने समयमा चाहिँ चर्को घाम लागेको छ है। अनि खाना त भइसक्यो नि निर्मलाजी?
13: खाना भइसक्यो भन्नुपर्छ।
6: कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए?
13: एकदम सुनिरहेको छु।
6: सुनेर साथ दिनुहोस्। अर्को पनि एउटा मिठो गीत बस्छ, सुनेर आनन्दले चाहिँ इन्जोय लिनुहोला। अनि अरू अब नयाँ नौलो खबर त खासै केही छैन भन्नुभएको छ, भयो भने पक्कै पनि सुनाउनुहुन्छ। त्यसो भए हामी कार्यक्रमतर्फै लागौ। आफ्ना आफन्तजन साथी सङ्गीलाई चाहिँ सम्झना राख्नुहोस् है त।
13: हस् हुन्छ, विशेष गरेर दिदीहरूलाई भन्न चाहन्छु, उनीहरूको हुनुहुन्छ दाई दिदीको हुनुहुन्छ दुवैजनाको लागि भन्न चाहन्छु, हजुर गरेर अल फ्यामिलीको लागि भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, मेरो प्यारी छोरी लिप्सा परिवारलाई भन्न चाहन्छु, अनि मेरो रामलिप्सा पुरानो गाउँ माइती परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, अनि मेरो प्यारी बहिनी अस्मिता गिरी, सविता गिरी, अनि प्यारो दाई ढोटा पाण्डेको लागि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी देवलाजीलाई रमिला तामाङलाई सम्झिरहेको छु भन्न चाहन्छु, अनि रिता सुनको लागि, अस्मिता प्रसन्नलाई, नविन्दाको लागि, अनि उर्मिलाको लागि, अनि सीता श्रेष्ठको लागि, अनि शिला अधिकारीको लागि, अनि साथीहरू धेरै नै छ छोरो हुन्छ, मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि भन्दै बिना हुन्छ। नमस्ते।
6: हवस् त, नमस्कार। हुनुहुन्थ्यो सिन्धुलीदेखि निर्मला पौडेल चाहिँ हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजन साथी सिङ्गीलाई सम्झना राखेर चिरिसक्नु भएको छ। तपाईँलाई पनि आफ्नो ठाउँ होइन धेरै टाढा ठाउँमा हुनुहुन्छ होला, आफूले चाहिँ एकै ठाउँबाट चाहिँ फोन गरेर पनि होइन विभिन्न ठाउँमा रहनुभएका आफन्तजनहरूलाई चाहिँ सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
14: नमस्कार दिदी।
6: नमस्कार रमिलाजी, बोल्नुभयो?
14: हजुर हजुर,
6: आरामै हुनुहुन्छ नि?
14: म त ठिक छु, तपाईँ सन्चै हुनुहुन्छ?
6: म पनि सन्चै आरामै छु भन्नुपर्छ है। के गर्दै हुनुहुन्छ यो समय?
14: बसिरहेको छु।
6: बसिराख्नु भएको छ है?
14: हजुर हजुर।
6: अरू सबै समग्रमा ठिक छ, खबर खबर
14: ठिकै छ?
6: अरू सुनाउनुहोस् न, के भइरहेको छ त्यतातिर, केमा व्यस्त हुनुहुन्छ आजकल? है, बस्ने खाने, अब काम पर्यो भने यताउता डुल्ने त्यति हो है? छैन त्यस्तो खासै, अब म फ्री छु भनेर चाहिँ एकदम खुसी हुनुहुन्छ जस्तो चाहिँ लाग्दैन मलाई।
14: जति बिजी उति राम्रो हो क्या मान्छे,
6: हो नि? त्यो त हो नि, अब तर त्यसै हुन्छ, कहिले फ्री भएर बस्नुपर्छ होइन, के गर्ने के नगर्ने भनेर सोचमा बस्नुपर्छ है। अनि अरू भन्नु न के छ, धेरै समयपछि त अब भन्न भनौँ होइन, भयो होला एक हप्ता जति त भयो होला है कुराकानी नभएको।
14: भयो होला,
6: कस्तो न्यासरी लाग्ने क्या, धेरै समय कुराकानी नगरेको जस्तो लाग्ने क्या।
15: त्यही भएर
16: है मेरो माया लागेर फोन गर्नुभयो त
15: हो क्या तपाईँको माया प्रोग्राममा तपाईँको माया लागेर फोन नगरेको माया लागेर फोन
16: गर्छ हुनसक्छ नि अरूकै माया लागेर हो कि
15: अरू त को त अरू को मान्नु भएको छ तपाईँ नै बोल्नु भएको छ अनि त्यस्तो
16: म को हो र त्यसो भए भन्नुहोस् त
15: तपाईँ सम्झना खोजि होइन
16: ए हो त है म सम्झना खड्किने हो त्यसो भए अब म अर्को बसाइमा भोइस चेन्ज गरेर आउनु पर्ला जस्तो छ है
15: ए हुन्छ हुन्छ दिदी आउनु
16: चिन्नुहुन्छ
15: चिनिहाल्छ नि अलिकति त यो चाहिँ सम्झना दिदी है भोइस बनाएर आउनु भएको जस्तो भइहाल्छ
16: हो है ल कतिकै चिन्नुहुन्छ कुनै समय म त्यो भोइस बनाएर आउनु पर्ला जस्तो छ तर आउँदैन के गर्ने
15: बनाउनु
16: न बनाउनु पाडेको जस्तो भइसक्यो ल त्यस्तो आउने भएको भएदेखि त के गर्ने र म तपाईँलाई म अर्कै आवाजमा दिनदिनै फरक फरक आवाज निकालेर तपाईँहरूसँग म कुराकानी गर्थेँ नि तर आउँदैन के गर्ने
15: आउनु नि हुँदैन क्या एउटा मान्छेलाई एउटै भोइसले चिन्नुपर्छ क्या ठिकै हो तपाईँलाई नआएको
16: हो र ल ठिक छ ठिकै भयो अब रमिलाजीलाई मन पर्दैन एउटै भोइस काफी छ भनिसकेपछि त अब म पनि त्यतातिर ध्यान दिएन ल ठिक छ कार्यक्रम आउनुभयो एकदमै खुसी लाग्छ मिठा कुराकानी हुन्छ होइन अब जति कुराकानी गरेको त्यो कहिले सकिँदैन होइन जति कुरा गरे त्यति नै लम्बिँदै जान्छ समय गएको पत्तै हुँदैन रमिलाजीसँग कुरा गर्दा के गर्ने होला
15: क्या तपाईँसँग कुरा गर्दा के अरे गर्दा त्यस्तै हुन्छ क्या अहिले फेरि गुनासो पोख्नुहुन्छ है मलाई फोन गरेर फर्काउनुहुन्छ
16: हो र
15: कार्यक्रम हो क्या
16: ठिक छ ल त्यसो भए हामी कार्यक्रम तर्फै जाउँ त अन्त
15: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दिदी अघि भर्खरै फोन गर्ने निर्मला पौडेल दाई देवमाझी धुरो पाण्डे मन्जु परियार अनि साथीहरू सम्पूर्णको लागि भन्ने
16: हस् नमस्कार हुनुहुन्थ्यो शङ्कर सभाबाट हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ अझै के समय बाँकी छ हामी साथीहरूसँग कुराकानी गर्न सफल हुन्छौँ होला जस्तो लागिरहेको छ फटाफट फोन गर्नुहोला जो साथीलाई कार्यक्रम प्रति रुचि चाहना इच्छा छ भने उहाँ साथीले चाहिँ कार्यक्रममा फोन गर्नुहोला तपाईँ एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा छरेर बस्नुभएका आफन्तजन साथी सँगैलाई चाहिँ तपाईँले सम्झना सन्देश राख्न सक्नुहुनेछ तपाईँले बारम्बार फोन डायल पनि गर्नु पर्दैन धेरै साथी सँगैहरूले चाहिँ एकदमै रेडियोहरू सुन्नुहुन्छ कार्यक्रम सुन्नुहुन्छ उहाँले पनि मलाई पनि सम्झिनु भएको रहेछ है भन्ने पनि सोच्नुहुन्छ त्यो कारणले गर्दा तपाईँले आजको अवस्थामा फोन गर्नुहोस् आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् साथै फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोला पनि भन्न चाहन्छु जनकुरजाली मगर्जी हुनुहुन्छ गुड आफ्टरनुन अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी जेनी लिम्बुजी हुनुहुन्छ सेवा र हजुर म पाँच थरबाट सम्झना सबैमा आए भन्दै हुनुहुन्छ पाँच थरदेखि चाहिँ जेनीजीले पनि सुन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी गीता लिम्बुजी हुनुहुन्छ विशु चन्द्र लिम्बु इट्समी प्याकुली गीता फ्रम इलामबाट इलामदेखि चाहिँ हाम्रो प्यारी मान्छेले नै सम्झना गर्नुभएको छ गीताजीलाई पनि धेरै धेरै धन्यवाद र त्यसै गरी हुनुहुन्छ अभागी सरी आयुषा पुरीजी हुनुहुन्छ नमस्कार जी म पनि प्रोग्राम सुन्दैछु है पुराना गाउँ सिमलेबाट चाहिँ आयुषा पुरी हो मिस यु अल भन्नुभएको छ आयुषाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अभागी सृजनाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हेलो दर्शन नमस्ते म सृजना विश्वकर्मा धनकुटा हाल चाहिँ कुवेतबाट चाहिँ सयपत्री मिडिया ग्रुपको प्रवास यसै गरी मेरो साथीहरूलाई चाहिँ सम्झना गर्नुपर्दै हुनुहुन्छ जेर्खाजी आयुष सशङ्कर हुनुहुन्छ सम्झनु पर्दा चाहिँ साथीहरू कालीकमला हुनिम लिम्बुनी सन्देश गुरुङ अमृत कुरुङबाङ सम्झना खाते यसै गरी राजरसाइनी निर्देश डम्बर लामी छाने गुरुङ निशा युङहाङ त्यसै गरी चामलिङ जुनिता राई बाटीहाङ शैलेन दिवान कायल अबिर बाण सुनवार धकाल धर्मराज मनको साथी जीवन कार्की छत्रायाम्पू सुमन गुरुङ अत्यत अन्जान राई खुसी लिम्बु यसै गरी मेरो बाबा मम्मी भाइ बुहारी दिदीहरूलाई पनि धेरै मिस गरेको छु धेरै माया छ है मिस यु अल माई फ्यामिली बबाई भन्नुभएको छ सृजनाजीलाई पनि विशेष धन्यवाद त्यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
17: नमस्ते
16: नमस्ते के हो धानुजी त लास्टमा आउनुभयो त
17: लास्टमा बाहिरतिर थिएँ अनि त्यही भएर भर्खर आएको त्यही भएर फोन यस्तो सुनेर लाग्यो नि त.
16: ल ठिक छ, आउनुभयो, खुसी लाग्यो. के छ खबर सुनाउनुहोस्.
17: एकदम ठिकै छ, हजुरको के छ.
16: मेरो पनि खबर ठिकै छ भन्नुपर्छ. गर्मी गर्मी नै छ, यस्तै छ भन्नुपर्छ. मौसमको कुरा गर्नुपर्दा खबर पनि खासै त्यस्तो केही सुनाऊ भन्ने खालको केही छैन, सबै पुरानै छ होइन, सुनिराख्नु भएको छ. नयाँ नौलो भयो भने पक्कै पनि हामी हजुरहरूलाई जानकारी गराउने नै छौ. अनि बाहिरतिर हुनुहुन्थ्यो कि, विशेष काममा हुनुहुन्थ्यो?
17: हजुर, बाहिरतिर मलाई बाख्रा बस्तु हेर्नेमा थिए अनि लास्ट गर्मी छ दिनमा त अनि त्यही भएर
16: त्यही त गर्मी छ. यता पनि धेरै गर्मी भइरहेको छ. बिहान त अब पानी पर्छ होला, आज दिनभरि जस्तो जस्तो लागिरहेको थियो, तर केही समय पानी परेर उक्रियो, एकदम चर्को काम लागिरहेको छ. आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला धनुजी. कार्यक्रमको अन्तिममा भए पनि यो मिठो आवाज सुनाउनु भयो, एकदमै खुसी छु म पनि. आजको बसाइमा चाहिँ हामीले अब साथी सङ्गीलाई नै सम्झना सन्देश राख्ने तर्फ लागिरहेका छौँ होइन, त्यो तर्फै लागौँ जस्तो लाग्यो. हजुरले पनि आफ्नो आफन्तजनलाई सम्झन राख्नुहोस् है त.
17: आज त प्रश्न उत्तर छैन,
16: आज चाहिँ मैले अब लिएर आइनँ किनभने साथीहरूको होइन उपस्थिति पनि कम हुन्छ होइन. अब साथीहरू अति अलिकता जागरूक भएर चाहिँ उपस्थित हुनुभयो भने हामीलाई पनि खुसी लाग्छ, त्यसमा चाहिँ ध्यान दिउँ जस्तो लाग्छ होइन. अब साथीहरू चाहिँ हामीले लिएर आयो, साथीहरूको उपस्थिति नै कम भइसकेपछि अलिकता अलि कस्तो कस्तो लाग्ने रहेछ होइन. त्यही भएर चाहिँ साथीहरूलाई चाहिँ यो हाम्रो भन्दा पनि साथीहरूको इच्छा आकांक्षा बुझेर चाहिँ हामी अगाडि बढ्नुपर्ने हो. हामीले चाहिँ अब जबरजस्ती जस्तो भयो भने चाहिँ नराम्रो पनि हुन्छ होइन. त्यही भएर चाहिँ साथीहरू जसरी चाहिँ खुसी हुनुहुन्छ उहाँहरूको लागि मनोरञ्जन दिनको लागि हामी त्यसरी नै उपस्थित हुन्छौँ होइन, उहाँहरूलाई खुसी दिनको लागि तत्पर छौँ. त्यही भएर चाहिँ मैले आज साथी सङ्गीलाई नै सम्झना सन्देश राख्न दिने कुरा चाहिँ निर्णय गरेँ. ठिक छ, त्यो पनि यस्तै हुन्छ धनुजी, यसमा पनि अब तपाईँले दुःखमन नगर्नु, किनभने हामी अरूको बसाइ छ होइन. फरक फरक चेन्ज गर्दाखेरि कहिले प्रश्न उत्तर, कहिले क्यारिकेचर गर्ने होइन, कहिले गीत गाउने, त्यहाँदेखि यो विषयहरूमा पनि हामी समय मिलाएर ल्याउँछौ. र अब एउटै विषयमा जो साथीहरूलाई इच्छा चाहना छ उहाँले सुनाउन सक्नुहुन्छ, अब त्यो विषयमा पनि हामीले छलफल गर्दै अगाडि बढ्नेछौ. र यस आजको बसाइमा चाहिँ साथी सङ्गीलाई नै सम्झना दिउँ भनेर चाहिँ उपस्थित भएको छु है त.
17: ओके, हुन्छ. बज्ने गीत मार्फत हजुरको लागि विशेष गरी प्राविधिक रिपोर्ट गरिरहनु हुने दाई या दिदी हुनुहुन्छ उहाँको लागि भन्न चाहन्छु. अनि एफएम अल युनिट सम्पूर्ण स्टाफ दाई दिदीहरूको सबैको लागि भन्न चाहन्छु. सुन्दै हुनुहुन्छ मेरो मम्मीको लागि, बाबाको लागि, नानी निशानाको लागि, दाई शङ्खलाल तामाङ, नरहरी सिंह दाई, रविन तामाङ सम्झना छ भन्न चाहन्छु. त्यसै गरी साथीहरूमा जुनिसा श्रेष्ठ, अनुलङ्गेली मगर, हिमाली छेत्रीको लागि पनि सम्झना छ. दुर्गा मगर, निशा लामाको लागि पनि सम्झना छ है. युनिसा मुक्तानी सम्पादी शेर्पा लागि पनि सम्झना छ भन्न चाहन्छु. साथी कुमार श्रेष्ठ, कृष्ण सुनवार, अनि रोले मगर, वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, अविनाश लङ्गेली मगर, महसम्मत छनी लगायत साथीहरू धेरै हुनुहुन्छ. विशेष नाम छुटेको साथीहरूलाई, विशेष गरी आज मेरो बहिनीको जन्मदिन परेको छ, बहिनीलाई ह्याप्पी बर्थडे टु यु बुनु भन्न चाहन्छु. अनि हिजो मात्रै दाईको पनि जन्मदिन परेको थियो, दाईलाई पनि धेरै सम्झना. अनि बजाउने गीत मार्फत सुनाउन चाहन्छु फुपू दिदीको छोरा भाइ शान्तेलाई पनि, शान्ते भाइलाई पनि सम्झना छ भन्न चाहन्छु. र लगायत धेरै साथीहरू हुनुहुन्छ उहाँहरू सबैको लागि, प्यारी साथी शिला अधिकारी, अनि अमिना सुनवार, अनि हुनुहुन्छ छेत्री बिनु, कल्पू छेत्री बहिनी पनि सम्झना छ भन्दै जान्छु ल. नमस्ते.
16: हवस् त, नमस्कार. आउनुहुन्थ्यो तनुकजुर ओखलडुङ्गाबाट चाहिँ किजिबलाटेबाट हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी साथमा आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर सुनिसक्नु भएको छ. अब चाहिँ पनि हामी फोन मार्फत कुराकानी गर्न सक्दैन, समय कम छ, धेरै साथीहरूसँग कुराकानी गर्नु मन छ, आवाज सुन्न मन छ, तर पनि समयले नेटो काटिसकेको छ. र आजको विषयमा हामी पाँचजना साथीसँग चाहिँ कुराकानी गर्न सफल भयो. कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु. र तपाईँले पठाउनुभएका सन्देशहरू केही बाँकी छ, यसलाई म पूरा वाचन गर्दै एकदमै मिठो गीत छोड्दै आजको विषयबाट पनि हामी उजेल पर्ने समय भइसकेको छ. जनक रजाली मगर्जी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ. जेनी लिम्बुजी हुनुहुन्छ, सेवा हजुर, म यता पाँच थरबाट चाहिँ सम्झना छ सबैमा भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ गीता लिम्बुजी हुनुहुन्छ, मिस्यु चन्द्र लिम्बु एड्समे फ्याकुली गीता फ्रम इलामबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी गोले आपाको छोरीजी हुनुहुन्छ, गुड आफ्टरनुन, नमस्ते, नमस्कार है दिदी, म पनि सुन्दैछु, म चाहिँ दोलखाबाट संगीता लामा हो, मिस यु अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि फ्रम दोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उदय वज्र सारीजी हुनुहुन्छ, सम्झना सन्तोष म्यामले चाहिँ होइन उहाँले चाहिँ दुवैजनाले सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। अर्जुन याखाजी हुनुहुन्छ, दर्शन सेवा हजुर, म चाहिँ यता सङ्घ सभा धर्मदेवी दुई तापा फोकबाट बाट चाहिँ अर्जुनियाका हो, मिस यु अल फ्रेण्ड भन्नुभएको छ। अर्जुनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्नुभयो र तपाईँले हाम्रो पात्र नेपाली पात्र फेसबुक पेजबाट पनि र फ्रिक्वेन्सीबाट सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद र फेसबुक मार्फत आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्नुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र त्यसै गरी प्रविधि संयोजनबाट मलाई साथ सपोर्ट दिनुभयो ललिता पनि मनैदेखि धन्यवाद। कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को पनि मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाई भनी रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: यानी दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भएछ?
7: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
6: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
3: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 305, 0 48 45 305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।

0: कुरा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145755, 98146906, 98064417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692665998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: तपाईले त हुल्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
7: हजुरको रेडियो 102।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तामाकुसी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को नतिजा प्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तर पुस्तिका पूर्ण परीक्षण गर्न माग राखेका हुन्। विद्यार्थी रंजित कार्कीले परीक्षामा लेखे अनुसारको अंक नआएको बताउनुभयो। नतिजा छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरेको आरोप लगाउँदै उहाँले पूर्ण परीक्षा निशुल्क हुनुपर्ने माग पनि राख्नु भएको छ। विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु अन्याय हुने उहाँको भनाइरहेको थियो। विद्यार्थी स्मृति खतिवड़ाले नतिजाप्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उदृढ भएका धेरै विद्यार्थी समेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उल्लेख गर्नुभएको छ। नतिजाको पुनर्योग मात्र समस्या समाधान नहुने भन्दै उत्तर पुस्तिकाको पूर्ण जाँच गर्नुपर्ने उहाँको माग रहेको छ। विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन्। यसअघि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फेसबुक मार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको पुष्टि गर्नुभएको थियो। भक्तपुरको चागु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चागु नारायण 2, 8 र 9 पालिकाका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमेक श्रेष्ठले बताउनु भएको छ। बर्ड फ्लू रोगका कारण सूर्य विनायक 1, 4 र 8 9,378 कुखुराहरू नष्ट गरिएको उहाँले बताउनु भएको छ। कार्यालयले जिल्लामा 48,173 कुखुरा नष्ट गरेको जनाएको छ। बर्ड फ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा समेत नष्ट गरिएको हो। नेपाल चेम्बर अफ कमर्सले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले हिजो राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेललाई भेटेर व्यावसायिक समस्या समाधान गर्ने गरी नीति ल्याउन आग्रह गर्नुभएको हो। भेटमा चेम्बरले देशले 7% को आर्थिक वृद्धि दर हासिल गर्न 20% भन्दा बढ़ी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। एकल अंकको ब्याज दरलाई स्थानीय नीति बनाउन बैंक दरलाई 5% जार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गर्नुभएको हो। यसै गरी चालू पोजे कर्जा निर्देशिका 2078 तत्काल खारेज गरिए व्यवसायीलाई सहज रूपमा कार्यशील पुँजी उपलब्ध गराउन माग गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान व्यवस्थाले व्यवसायी मात्र त्रास सिर्जना गरेको उल्लेख गर्दै चेम्बरले 2064 साल अघि आर्जित सम्पत्तिको स्रोतका सम्बन्धमा व्यवहारिक दृष्टिकोण अपनाउन सुझाव दिनुभएको थियो। साथै बैंक पछि फरक फरक झन्झटिलो रहेको केवाईसी प्रक्रियालाई अन्त्य गरी एकीकृत डिजिटल प्रणाली लागू गर्न आग्रह गरेको छ। यसै गरी बाइकको किस्ता र ब्याज तिर्न नसकेका उद्यमीलाई तत्काल कालो सूचीमा राख्नुको सट्टा व्यवसायको प्रकृति हेरी पूर्णतालिकीकरण र पूर्ण संरचनाको सुविधा दिनुपर्ने चेम्बरको माग रहेको छ। विशेष गरी घर जग्गा भीएल स्प्रेड क्षेत्रलाई चलायमान बनाउन लोन टू भ्यालु रेसियो 80% कायम गर्न सुझाव दिएको चेम्बरका अध्यक्ष अग्रवालले बताउनु भएको छ। भेटमा गवर्नर डाक्टर पौडेलले नेपाल राष्ट्र बैंक आर्थिक वृद्धि र निजी क्षेत्रको विकास प्रति सकारात्मक रहेको बताउनु भएको छ। उहाँले अनावश्यक नियामकीय

बोझ हटाउन प्रयास भइरहेको भन्दै निजी क्षेत्रका जायज सुझावलाई मौद्रिक नीति मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन मागिएपछि 12 पदमा 700 भन्दा बढ़ी आवेदन परेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक खुल्ला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा साधारण चासो देखिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सदस्य सचिव पदका लागि सबैभन्दा बढ़ी 209 जनाले आवेदन दिएका छन्। त्यस्तै योजना प्रमुख पदका लागि 112, उपाध्यक्ष पदका लागि 104 र कोषाध्यक्ष पदका लागि 86 आवेदन परेका छन्। अन्य आवेदन परिषद सदस्य तथा कार्यकारी तहका पदका लागि प्राप्त भएका छन्। यसअघि राजनीतिक पहुँच र आन्तरिक सहमतिका आधारमा पदाधिकारी चयन हुने परम्परा रहेकोमा खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएपछि आवेदनकर्ताको संख्या उल्लेखनीय रूपमा बढ़ेको हो। मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय योजना 2083 प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बन्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र खोला नाला नदी र पानीको बहाव उच्च हुने हुन सक्ने राष्ट्रिय राजमार्ग स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 वटा जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। यसै गरी अवरोध भएका राजमार्ग र सड़क तत्काल सञ्चालन गर्न आवश्यक पर्ने इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारीमा राख्न सड़क विभाग 7 वटै प्रदेश र 753 वटै पालिकालाई अनुरोध गर्ने खोज उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सड़क अवरूद्ध भए गाड़ी चल्न नसक्ने परिस्थितिमा कम्तीमा 15 दिनका लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पालिकालाई अनुरोध गर्ने लगायतका निर्णय बैठकले गरेको छ। बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढ़ी पूर्वानुमान महाशाखा मनसून अवधिभर सातै दिन 24 घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागलाई अनुरोध गर्ने भारत सरकारको प्रतिबद्धता अनुसार आउन बाँकी बेली ब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायमा अनुरोध गर्ने खोज तथा उद्धार सामग्री अभाव हुन नदिन निजी क्षेत्र संघ संस्था नागरिक समाज लगायतसँग सहकारी गर्ने निर्णय गरेको छ। लगातार घटिरहेको सुन चाँदीको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 5200 घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव 3,600 रूपियाँले घटेको थियो। गएको सोमबारदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव पनि 250 रूपियाँले घटेको छ। चाँदीको भाव आज 250 रूपियाँ घटेर तोलाको 4,235 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलामा 105 रूपियाँले घटेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। भेनेजुएलामा गैराती लगातार आएका 7.2 र 7.5 म्याग्नेच्युडका 2 शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण हालसम्म कम्तीमा 32 जनाको ज्यान गएको पुष्टि भएको छ भने राजधानी काराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएको अल्जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सिए रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको हो। उहाँले भूकम्पपछि 20 वटा पराकम्प रेकर्ड भइसकेको जानकारी दिँदै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिलाई उद्धार भइरहेको छ। चाका ओ क्षेत्रमा मात्र 4 भन्दा बढ़ी भवन भत्किएका छन् भने कम्तीमा 18 जनाको जीवित उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यका लागि 100 सुरक्षाकर्मी परिचालन भएका छन्। भूकम्पले काराकास मिरान्डा ला गुआइदा ओरागुआ र
काराबोबो लगायतका राज्यहरूमा व्यापक क्षति पुर्याएको छ। विद्यालय, रेल तथा मेट्रो सेवा समेत बन्द गरिएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण भूकम्पका कारण ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन। यसबीच विभिन्न देशहरूले भेनेजुएलालाई उद्धार तथा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447 52 14 13।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
4: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 87 828, 98 27 87 20 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम चाहिँ तपाईँको लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गी भने प्रविधि समीक्षणमा हुनुहुन्छ, ललिता हायो साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहानेछ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज बिहिबारको अवस्था आजको अवस्थामा चाहिँ तपाईँले फेसबुक पेजबाट आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। आज चाहिँ विशेष दिन तपाईँको कमेन्टहरू पढ्ने दिन रहेको छ। हामी प्राथमिकता चाहिँ फेसबुक कमेन्टलाई दिनेछौ र साथै तपाईँसँग पनि हामी कुराकानी गर्नेछौ र तपाईँले 048 40 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। फोन मार्फत पनि आफ्नो आफन्तजन साथी संगीलाई छोटो मिठोमा मात्रै सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला आधुनिक संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ। यो दिउँसोको समय छ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ सुनेर साथ दिनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राखेर कार्यक्रमको शुरूआत गर्नेछौ। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत ए हो र माया सागर हिमाल सागर र अनु चौधरीको आवाजमा रहेको एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम रुचाइ तपाईँको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको, तपाईँले पनि फटाफट फोन गर्नुहोस् र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पठाउन सक्नुहुनेछ र आज विशेष दिन तपाईँको कमेन्ट वाचन गर्नेछौ र साथसाथै तपाईँसँग पनि हामी कुराकानी गर्नेछौ र तपाईँले चाहिँ कार्यक्रममा आएर छोटो भेटमा आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँले धेरैभन्दा धेरै कमेन्ट पनि पठाउन सक्नुहुनेछ। आजको विषयमा तपाईँले पठाउनुभएका कमेन्टहरू पूरा वाचन हुनेछ। यति बेला हुनुहुन्छ तुलसी रियाजी हुनुहुन्छ, हेलो हजुर, के छ खबर, सन्चै हुनुहुन्छ? अनि म पनि दैलेखको मान्छे अहिले चाहिँ अर्को खाँचीबाट चाहिँ कार्यक्रम सुन्दैछु, सबैमा मिठो माया सम्झना छ भनिदिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। नमस्कार।
1: नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: दोलाखाबाट उदासी खतिवडा भन्नुपर्छ है।
0: उदासीजीको फेरि पनि फोन लाग्यो है।
1: हजुर,
0: के छ, ल खाजा खानु भयो त?
1: खाजा बाँकी छ अनि दिदी खाइसक्नु भयो?
0: हाम्रो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ, यतै आउनुहोस् है। कुनै समय अब आउनेछौ, त्यता सकेसम्म चाहिँ यतै आउने प्रयास गर्नुहोस् न है, जस्तो भए पनि अब होइन, मिठो नमिठो भए पनि बसेर खाजा खानुपर्छ। अनि के छ, अघि र अहिलेमा केही परिवर्तन भएको छ त?
1: होइन दिदी, उस्तै हो भन्नुपर्छ है दिदी,
0: उस्तै छ है।
1: हजुर,
0: ल ठिकै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए। सुनेर साथ दिनुहोला, आजको बसाइमा चाहिँ आफ्नो साथीसँगलाई अहिले पनि सम्झन पाउनुहुन्छ, धेरै साथी भन्दा पनि ठिक छ होइन, अलि छोटो मिठोमा सम्झिनु पर्ने हुन्छ है।
1: गीत रोजाइ तपाईँको छ अनि गीत रोज्न पाइँदैन दिदी आधुनिक गीतहरू?
0: अब आधुनिक गीतहरू रोज्न पाइन्छ, हाम्रो त्यो आइतबारको बसाइमा छ, हामी फरक साताको सातै दिन आउने क्रममा चाहिँ फरक बार फरक प्रस्तुति लिएर आउँछौ, आइतबारको बसाइमा रोजाइको गीत बस्ने थियो भने ठिकै छ, हजुरलाई सुन्नु मन छ भने हामी राख्छौ नि त है। त कुन गीत सुन्नु मन छ?
1: मलाई नारायण गोपालको दुईटा फुल देउरालीमा गीत छ नि।
0: दुईटा फुल देउरालीमा नारायण गोपालको आवाजमा रहेको उदासजी। हेलो हेलो, हाम्रो उदासजी हुनुहुन्थ्यो दोलखाबाट, उहाँले चाहिँ गीत रोजाइमा पार्नु भएको थियो, सकेसम्म हामी उहाँको रोजाइको गीत राख्ने प्रयास गर्नेछौ र उहाँले चाहिँ साथी सङ्गीलाई सम्झना सन्देश राख्न पाउनु भएको छैन, उहाँको आवाज हामीले सुन्न सकेनौ, फेरि पनि फोन लाग्छ भने तपाईँले साथी सङ्गीलाई सम्झना सन्देश राख्नुहोला र तपाईँको रोजाइको गीत कार्यक्रममा बस्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार
0: नमस्कार हजुर, नमस्कार, शुभ नाम?
2: दुत्तराज तामाङ, कफे वाला।
0: दुत्तराज तामाङ, के छ हजुरको खबर?
2: एकदम ठिक ठाक छ।
0: ठिक ठाक छ है?
2: हजुर हजुर।
0: अनि खाजा लिनुभयो?
2: छैन, लिनुपर्छ।
0: एकछिन पछि लिनुहुन्छ।
2: हजुर हजुर,
0: सबै समग्रमा ठिक छ है?
2: हजुर
0: हजुर, कहाँ त के भन्नुभयो? कार्यक्रम सुन्नु भएको छ कि छैन त?
2: सुनिरहेको छ।
0: लास्ट पनि राख्नु भएको छ, अनि त्यताको मौसम कस्तो छ सुनाउनुहोस् न।
2: एकदम काम छ, गर्मी छ, त्यति हो।
0: यता पनि त्यस्तै छ, बेसरी काम लागेको छ, गर्मी गर्मी नै महसुस भइरहेको छ हामीलाई पनि। ठिकै छ, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, केही कुराहरू चाहिँ अब सल्लाह सुझाव दिनु पर्ने जस्तो लाग्छ भने भन्नुहोस्।
2: सल्लाह सुझाव के दिन त, अब कार्य चलाइरहेको छ, एकदम राम्रै छ।
0: एकदम राम्रो छ है?
2: हजुर हजुर,
0: ठिक छ, राम्रो छ भनिदिनु भएको छ। कहिले काहीँ चाहिँ अब के यस्तो भयो हुन्थ्यो भन्ने खालको पनि विचारहरू आउँछ, त्यो भएको कारणले गर्दाखेरि चाहिँ हजुरलाई सोधे। के छ, हाम्रो साथीले गीत आज चाहिँ रोजाइमा पार्नु भएको छ, गीत रोजाइमा पार्ने दिन त आज होइन होइन, आज कमेन्ट वाचन सँगसँगै छोटो मिठोमा आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु पर्ने हुन्छ, कार्यक्रममा आउनुभयो, आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु छ है त।
2: ल ल, अनि मेरो घर परिवारको लागि, काभ्रेवासी सबैको लागि भन्दै छुटिन्छु।
0: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो दूतराज तामाङजी हुनुहुन्थ्यो काभ्रे प्लान्चोकबाट. उहाँले पनि छोटो मिठोमा आफ्नो परिवारलाई अनि साथीहरूलाई सम्झना राखेर छुटिसक्नु भएको छ. यति बेला तपाईँले पठाउनुभएका सन्देशहरू पनि धेरै छ. हामीले आज कमेन्टलाई स्थान दिनुपर्ने हुन्छ. तपाईँले फोन पनि डायल गर्दै गर्नुहोस्. अविनाश हायुजी हुनुहुन्छ. हेलो दिदी, दर्शन नमस्ते, सुन्दैछु है. यता सिन्धुलीबाट अविनाश हायु हो. मिस यु अल फ्रेन्ड भन्नुभएको छ. मिनाजीले पनि मिस यु अल भन्नुभएको छ. बाबुराम मगरजी हुनुहुन्छ. दिदी नमस्ते. नमस्कार है, म बाबुराम मगर हो. खल्डुगा पोकली घर भइहाल चाहिँ रियादबाट सुन्दैछु. सबैलाई मिठो माया सम्झना छ अनि धेरै माया पनि छ. मेरो घर परिवार साथी सङ्गी सम्पूर्णलाई धेरै माया सम्झना छ है भन्दै हुनुहुन्छ. सौरभ केसीजी हुनुहुन्छ. हेलो सेस, गुड आफ्टरनुन. म चाहिँ भागचोर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु. मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी विवस कुलुङ पृथकजी हुनुहुन्छ. नमस्कार, म विवस कुलुङ पृथक थरानबाट. पुष्पा चामलिङ, राजघले मगर, अमिना सुनवार राई, अनिता सुमी लिम्बू, हर्पल रोशनी, शमशेर लिम्बू, गगन तेह्रथुमे र इतराम चौधरी लगायत सम्पूर्णलाई चाहिँ धेरै धेरै सम्झना छ है भन्दै हुनुहुन्छ. विवशजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ. हेलो दिदी नमस्कार, सन्चै हुनुहुन्छ. म तिन्जुरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटो, तेह्रथोमको घर भइहाल चाहिँ दोहा कतारबाट. अब बस्ने गीत सम्पूर्ण श्रोता दर्शक अनि हजुर लगायत रेडियो परिवारलाई सबैलाईको लागि चाहिँ सुनाउन चाहन्छु भन्दै छुटिन्छु. बाबा आई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद. त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ. नमस्ते, प्रोग्राम सुन्दैछु है. रामेछापको नाबाडी घर भइहाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो. मिस यु अल भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
3: नमस्कार जी.
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो?
3: म इतरावेशबाट बोल्दैछु. सुमित्रा सङ्तान दिदी.
0: सुमित्रा सङ्तान भन्नुभयो.
3: हजुर दिदी,
0: के छ सुमित्राजीको खबर?
3: मेरो खबर ठिकै छ भन्नुपर्छ है दिदी हजुर. अनि हजुरको खबर के छ?
0: मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ. खाजा लिनुभयो?
3: नै छैन दिदी, तपाईँले लिनुभयो त?
0: मेरो पनि भाग्य नै छैन, छ अब चाहिँ हजुरसँगै लिनुपर्छ भन्ने सोचिरहेछ. त्यो समय चाहिँ कहिले आउँछ होला है सुमित्राजी? त्यो समय चाहिँ कहिले आउँछ होला?
3: ए आइहाल्छ दिदी, आज आइरहेको छ, आउनु न.
0: आज पनि आउँछ, भोलि पनि आउँछ, तर प्रत्यक्ष बसेर त्यो भेटघाट अनि अब होइन बसेर कुराकानी साथै चिया कफी होइन खाजा जे भए पनि खान पाउँदा कस्तो हुन्थ्यो होला त नि. ल त्यो समय पनि आउँछ होला होइन, अब समयले कहाँबाट कहाँ पुर्याउँछ मान्छेहरूलाई. समय पनि घुम्दै फिर्दै एक दिन त अवश्य पनि आउँछ होला, र त्यो समय पनि भेट हुन्छ होला. मिठो कुराकानी पनि गर्नेछौ समय होइन प्रत्यक्ष बसेर पनि. कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
3: म सुन्दै आलु खन्दैछु भन्नुपर्छ है दिदी हजुर.
0: कार्यक्रम सुन्दै अनि आलु खन्दै हुनुहुन्छ?
3: हजुर दिदी.
0: ल ठिक छ, काम गर्दै कार्यक्रम सुन्दै हुनुहुन्छ. कार्यक्रममा पनि एकदमै मिठो गीत राख्छौ, त्यो सुन्दै झन् र मजाले काम गर्नुहोस् है त. हामी कार्यक्रम तर्फै लागौ. एकदमै मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्त जन साथी सङ्गीलाई सम्झनुहोस् है त.
3: हुन्छ, सर्वप्रथम त दिदी हजुरको लागि कल रिसिभर दिने हुने दिदी हजुरको लागि, हजुरको रेडियो अल फ्यामिलीको लागि, मेरो मम्मी बाबाको लागि, यहीँ सुनिरहनु भएको छ भाउजू बिन्ता तामाङको लागि, भदेवी दिलु तामाङ, फुलबारी तामाङको लागि, अनि काठमाडौँतिरै बसेर सुन्दै हुनुहुन्छ होला एन्जल तामाङको लागि, अनि मेरो दाई परेशमा बसेर सुन्दै हुनुहुन्छ होला, एडिएमतिर बस्दै सुन्दै हुनुहुन्छ होला चन्द्रकुमारको लागि भन्दै छुट्टिन्छ है दिदी हजुर. बाई बाई.
0: हवस् त, नमस्कार. हुनुहुन्थ्यो सुमित्रा सन्तानजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी भइसकेको छ, उहाँलाई विशेष धन्यवाद. यति बेला भने हामी कार्यक्रममा एकदमै मिठो गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी फेरि आउनेछौ. तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला.

0: गाडीको एकदमै मिठो गीत बजिसकेको छ। हाम्रो दासी कतिवटा छिले चाहिँ रोजाइमा पार्नुभएको थियो, एकदमै पुरानो गायक हुनुहुन्छ। उहाँको गीत संगीतहरू एकदम होइन चर्चित बनिरहेको छ र एकदमै उहाँले धेरै गीत संगीतहरू गाउनु भएको छ, गजल चलचित्रका गीतहरू होइन गाउनु भएको छ र आफ्नो मधुर भावपूर्ण गहिरो स्वरका कारण उहाँ नेपाली गीतका अमर गायकको रूपमा पनि परिचित हुनुहुन्छ। उहाँले आफ्नो जीवनकालमा चाहिँ सयौं गीतहरू चाहिँ गाउनु भएको छ, केही चर्चित गीतहरू पनि रहेको छ। छोटकरीमा तपाईँलाई म जानकारी गराउँछु। मलाई नसोद कहाँ दुख सखाऊ, केही मिठो बात गर, एउटा मान्छेको मायाले आँखा छपिन रहौ भने यो मोतीलाई कसरी सम्झाऊ। यी गीतहरू आज पनि नारायण गोपालका गीतहरूले नेपालभरि अनन्त रुचाइरहन्छन् होइन र धेरै मानिसहरूले उहाँलाई नेपाली गीत संगीतको सबैभन्दा महान गायक मध्ये एउटा एक महान गायक पनि मान्नुहुन्छ। एकदमै उहाँ मिठो गीत स्वरको धनी पनि हुनुहुन्छ र हामीले यस्तो गीत पनि राखिसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले फटाफट फोन गर्नुहोला। आजको समयमा तपाईँले चाहिँ आफ्नो आफन्त साथीसँगलाई छोटो मिठो सम्झन पाउनुहुनेछ र विशेष गरी आज कमेन्टलाई चाहिँ स्थान दिनेछौ। तपाईँले धेरैभन्दा धेरै कमेन्ट पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्कार, हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ? साथी हुनुहुन्थ्यो उहाँ छुटिसक्नु भएको छ, उहाँको आवाज हामीले प्रश्न सुन्न सकेनौ। उहाँको नाम सोध्दै थिए, उहाँ छुटिसक्नु भएको छ। कहिलेकाहीँ हाम्रो टेलिफोन सम्पर्कमा पनि समस्या आउन सक्छ, होइन यहाँकै समस्या हो या उहाँको मोबाइलमा समस्या हो, जे भए पनि तपाईँले प्रयास गर्नुभयो, हजुरलाई विशेष धन्यवाद। यति बेला भने म तपाईँले पठाउनुभएका सन्देशतर्फ लाग्नेछु। धनु कजिमेरजी हुनुहुन्छ, दिदी नमस्कार, आरामै हुनुहुन्छ भनिदिन्थे होइन, उहाँको कमेन्ट एकैछिनपछि म भाषण गर्छु। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: हेलो, नमस्ते,
0: नमस्ते निर्मलाजी, नमस्ते, स्वागत छ फेरि पनि हजुरलाई। के गर्दै हुनुहुन्छ?
1: म खासै केही गरेन, बारीमा पानी लाउँदै हो भन्नुपर्छ, काट्दै बारीमा पानी लाउँदै
0: कार्यक्रम सुन्दै बारीमा पानी लाउँदै हुनुहुन्छ। केमा चाहिँ पानी लाउनु भयो त?
1: तरकारीमा।
0: तरकारी के के लगाउनु भएको छ सुनाउनुहोस् न।
1: बोडी अनि टमाटर त्यस्तै।
0: हामी पनि तरकारी लिनलाई आउँछौ, धेरै फलाउनु होला है त। ल अब त्यो समय आउँछ होला, कुन दिन आउँछ, आउन त आउने हो। हाम्रो निर्मलाजीको ठाउँमा अब धेरै परिकारहरूको तरकारीहरू पाइन्छ भने त होइन पक्कै पनि आउनुपर्छ जस्तो लाग्यो। सके पनि केही छैन, सकेको समयमा अब त्यसरी फुर्सद भयो भने पनि केही छैन, निर्मलाजीसँग मिठो कुराकानी गर्ने हो। अनि निर्मलाजीले चाहिँ बनाउनु भएको मिठो चिया होइन अनि खाजा खाएर चाहिँ फर्कनुपर्छ। ठिक छ है, मिठो कुराकानी हुन्छ, काम पनि गर्दै हुनुहुन्छ, कार्यक्रमलाई पनि ध्यान दिँदै हुनुहुन्छ, खुसी लाग्यो। हामी कार्यक्रम तर्फ लागौ। आफ्नो आफन्त झन्डै सम्झनुहोस् है त।
1: विशेष गरेर दिदी हजुरलाई नै भन्न चाहन्छु, दिदी हुनुहुन्छ दिदीको लागि, अल फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारो छोरी प्रतिष्ठाहरूलाई भन्नुहुन्छ, मेरो रामका पुरानो गाउँमा परिवार सम्पूर्णको लागि, अनि मेरो बहिनी अस्मिता गिरी, सरिता गिरी, अनि दाई अनि दिदीको लागि पनि सम्मिलित भएको छु भन्न चाहन्छु, अनि दाई धोरो पाण्डेको लागि भन्न चाहन्छु, अनि साथी रमिला तामाङलाई पनि सम्मिलित छु भन्न चाहन्छु, अनि देव माझीको लागि, रिता सुनको लागि, असुन्दा बस्नुलाई, नवीनाको लागि, उर्मिला मगरको लागि, अनि शिला अधिकारको लागि, अनि साथीहरू नम्बर थुप्रो हुन्छ, मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि भन्दै बिताउनु।
0: हवस् त, नमस्कार, उहाँ हुनुहुन्थ्यो हाम्रो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद। यति बेला पनि तनुजीले पठाउनु भएको सन्देश वाचन गर्नेछु र तपाईँसँग पनि कुराकानी गर्नेछु। हुनुहुन्छ दिदी नमस्कार, म तनु गजमेर, मेरो बुनु क्रिस्मा बुनु गजमेर भन्नुभएको छ, क्रिस्टीको चाहिँ जन्मदिन परेको छ, ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु भन्नुभएको छ उहाँको बहिनीलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना र हजुरको दिनमा मेरो दादा रामकुमार गजमेरको जन्मदिन परेको छ र ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु उहाँलाई पनि भन्दै हुनुहुन्छ र शुभकामना छ सुस्वास्थ्य दीर्घायुको कामना र उत्तरोत्तर प्रगतिको पनि धेरै धेरै कामना गर्दछु मेरो दादा र बुनुलाई भन्दै हुनुहुन्छ उहाँ दुवैजनालाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना र खाजा खानुभयो भन्नुभएको छ हाम्रो खाजा बाँकी नै छ केही समयपछि हुन्छ धनुजी म चाहिँ ओखलढुङ्गा पोकल ओखलढुङ्गाको खिजी फुलाटेबाट चाहिँ धनु गजमेर हो एसएमएस गरेको छु भाषण गरिदिनु होला भन्दै हुनुहुन्छ सम्झना सन्देश राख्नु पर्दा चाहिँ हुनुहुन्छ उहाँले लेख्नु भएको छ हजुरको लागि र प्राविधिक मित्रको लागि र साथीहरूलाई र घर परिवारमा पनि सम्झना छ र साथीहरूको नाम लिनु पर्दा उहाँले नाम लेख्नु भएको छ हुनुहुन्छ कुमार श्रेष्ठ त्यसै गरी वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार राजकले मगर राजु भुजेल रामकुमार लिम्बू अविनाश मगर त्यसै गरी मौसमाज स्वामी हुनुहुन्छ ईश्वर बस्नेत निशा लामा शुक्रराज रसले सञ्जय बस्नेत शिला अधिकारी केशव सेन्चुरी हिमाली छेत्री सोढा कन्दमुवा अनु मगर बेलिया स्वामी सम्पाली शेर्पा रमेश गजमेर युनिसा मुक्तान तामाङ जिनिसा श्रेष्ठ कविता कतानी निशा श्रेष्ठ अभिषेक कुमार तनुके अमिरा आर्यन आले दुर्गा मगर छेत्री कल्पो शंकर मंगुलेन रोज लामा रमेश कतानी रिया योगी दीपा बस्नेत सबैलाई चाहिँ सुनाउन चाहन्छु है दिदी भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी दादा हुनुहुन्छ रविन्द्र तामाङ र नरगी सिंह शङ्ख तामाङ दिदी कविता मगरलाई पनि सम्झन चाहन्छु है भन्दिनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म बोल्दैछु रामसङ्ग्रहालयबाट विनिता तामाङ
0: विनिताजीको खबर के छ
2: मेरो खबर सबै ठिकै छ भन्नु पर्यो दिदी हजुर कार्यक्रम सुन्दै आउँदैछु भन्नु पर्यो है
0: एकदम खबर ठिक छ कार्यक्रम सुन्दै हुनुहुन्छ है
2: हजुर
0: कार्यक्रम के कस्तो लागिरहेको छ भन्नुहोस् न छोटो मिठोमा
2: एकदम राम्रो लागिरहेको छ भन्नु पर्यो दिदी हजुर
0: राम्रो त लागेको छ नि साँच्चै भन्नुपर्दा
2: छ भन्नु पर्यो है
0: नढाक्नुहोस् है राम्रो लाग्दैन तर पनि राम्रो भनिदिएको भन्ने चाहिँ नगर्नुहोस् ल
2: नै त्यस्तो होइन
0: राम्रो लाग्छ राम्रो मान्नुहुन्छ त्यही भएर त हजुरहरूसँग हामी चाहिँ यसरी कुराकानी गर्नुलाई चाहिँ उपस्थित भइराखेका छौँ र खुसी लाग्छ यसरी उपस्थित हुनुहुन्छ हजुर पनि हाम्रो कार्यक्रमलाई सुनेर माया गरेर कार्यक्रममा पनि सहभागिता हुनुहुन्छ खुसी लाग्छ अनि खाजा भयो कि बाँकी छ त
2: मेरो खाजा बाँकी नै छ भन्नु पर्यो दिदी हजुर दिदीहरू लेख्नुभयो
0: हाम्रो पनि बाँकी नै छ नि अब सबै साथीहरूसँग सँगै खाने भनेर हामी पनि कुरिर बसिरहेको छौँ नि त यस्तो गर्नु पर्यो हाम्रो विनिताजी पहिला सर्वप्रथम चाहिँ हामीसँगै पहिलोचोटि भेट गर्नु पर्यो त्यसपछि अब यहाँ रामे साथी र घुमघाम गर्नु पर्यो हजुरको रेडियो घुम्नुहोस् अनि त्यसपछि चाहिँ सर र लाएर हजुरको गाउँतिर घुम्न जानुपर्छ हुन्न आउनुहोस् है जहिले तपाईँको फुर्सद हुन्छ जुनसुकै टाइममा पनि तपाईँ आउन सक्नुहुनेछ है त त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ एकदमै मिठो गीत बस्छ हजुरले साथी सङ्गीलाई सम्झनु छ है त
2: मलाई यही फोन गरेर बहिनी सुमित्रा तामाङको लागि भन्न चाहन्छ मेरो घर छन् मम्मीको लागि बाबाको लागि केटामतिरै बसेर सुनिरहनु भएको दाई अनिल तामाङको लागि बहिनी सङ्गीता तामाङको लागि सुनिरतिरै रहनु भएको होला साथीहरू अनिसा तामाङको लागि शर्मिला तामाङको लागि भन्दै सुनिन्छ दिदी नमस्ते
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो विनिता तामाङजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु एकदमै मिठो मुस्कुराउँदै आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ अब भने हामी एकजना साथीसँग चाहिँ कुराकानी गर्नेछौँ उहाँले पनि आफ्ना आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गरिराखेका छौँ र लगभग अब भने कार्यक्रमको समय पनि सकिन लागिसकेको छ जो साथीले चाहिँ कार्यक्रममा बोल्न होइन कुराकानी गर्न आफ्नो साथीजंगीलाई सम्झना सन्देश राख्न मन छ भने तपाईँले 0848 40 40 26 फोन गरेर आउन सक्नुहुनेछ। हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गुन्जिरहेको छ होला। एकदमै मिठा गीत संगीतको तालमा तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला, काम गरिराख्नु भएको छ होला र आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला पनि भन्न चाहन्छु। यो समय उकाली ओह्राली गर्दै हुनुहुन्छ होला, होइन उकाली झर्दै हुनुहुन्छ र ओह्राली झर्दै हुनुहुन्छ होला। चौतारीमा यो गर्मी मौसममा चौतारीमा बस्दै शिशिर बतासँगै मिठा गीत संगीतको धुनसँगै होइन तपाईँ सुनेर आनन्दित भइराख्नु भएको छ होला भन्ने पनि आशा लिएका छौ। यति बेला साथी हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्ने तर्फ लाग्छौ। को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, शुभ नाम गीता भन्नुभयो कि रिता भन्नुभयो?
3: रिता,
0: रिता नेपाली
3: हजुर,
0: काठमाडौँदेखि
3: हजुर।
0: के छ नि हजुरको खबर?
3: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ। हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। अनि खाजा लिनुभयो?
3: छैन, बाँकी नै छ भन्नुपर्छ है दिदी।
0: बाँकी नै छ?
3: हजुर।
0: यतै आउनुहोस् बाँकी भएको भए, हामी मजाले कुराकानी गर्दै खानुपर्छ। आउनुहोस् है, ल छिट्टो गाडी चढ्नुहोस् है।
3: हस् हुन्छ।
0: अनि के गर्नुहुन्छ हरिताजी हजुर त्यहाँ?
3: बसी बसाइ नै भन्नुभएको दिदी।
0: बसी बसाइको लागि नै काठमाडौँतिर हुनुहुन्छ?
3: हजुर।
0: के गर्नुहुन्छ जस्तो लाग्यो?
3: त्यस्तो खासै के गर्दिन, घुम्न आएको भन्नुभएछ।
0: घुम्न आउनु भएको
3: हो? हजुर।
0: ल ठिक छ, घुम्न जानुभएको, मजाले घुम्नुहोस् है। अनि एकदम राम्रो राम्रो पोजमा फोटोहरू खिच्नुहोस् अनि हामीलाई पनि सेन्ड गर्नुहोस् है। अब काठमाडौँ होइन हजुरसँग घुटुन नपाए पनि हो, हाम्रो साथीहरू त यसरी घुमिराखेका छन् भनेर याद हुन्छ नि होइन। ल ठिक छ, कार्यक्रमको अन्तिम क्षणमा भए पनि रिताजीसँग चाहिँ कुराकानी गर्न पाए एकदमै खुसी छु भन्नुपर्छ है। छोटो मिठोमा कुराकानी गर्यो, अन्य बसाइमा हामी धेरै कुराकानी गर्ने रहेछौँ। कार्यक्रमलाई सुन्नुहोस्, माया गरिदिनुहोस् होइन, अब केही कमी कमजोरी छ भने पनि हामीलाई सुझाउने प्रयास गर्न दिनुहोला भन्न चाहन्छु है त।
3: अहिलेसम्म चाहिँ राम्रै लाग्छ है मलाई चाहिँ भन्नुपर्छ।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। मिठो गीत गर्छ सुनेर इन्जोय लिनुहोला र आफ्नो आफन्तजन साथीसँगलाई नै सम्झना राख्नुहोस् है त।
3: हस् हुन्छ। फर्स्टमा हजुरकै लागि भन्न चाहन्छु, देख्नुहोस् नै दिदीको लागि, छोराको लागि, दिदीको लागि, घर फ्यामिली सबैले भन्दै छु कि।
0: हवस् त, नमस्कार। हाम्रो त्यो रिता नेपालीजी हुनुहुन्थ्यो काठमाडौँबाट, उहाँसँग नै छोटो मिठोमा कुराकानी भएर छुटिसकेका छौँ। अब चाहिँ पनि हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ। यति बेला हुनुहुन्छ भावना मुखर्जी हुनुहुन्छ। हेलो, गुड आफ्टरनुन सिज, म पनि सुन्दैछु इन्डियाबाट, मिस यु अल फ्रेन्ड भन्नुभएको छ भावनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी निशा थोकर्जी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी रिता परियारजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म सिन्धुलीबाट हालचाहिले सिन्धुली घर भए हालचाहिँ काठमाडौँबाट सुन्दैछु। मेरो छोरालाई म बाबा भाइ दिदी भेना सबैजनालाई चाहिँ धेरै धेरै माया सम्झना छ भनिदिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। उहाँसँग मिठो कुराकानी पनि भयो र अन्तिममा उहाँको म्यासेज पनि मैले वाचन गरिसकेको छु। लगभग अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गरिसकेका छौँ। आजको बसाइमा हामीले धेरै साथीसँग पनि कुराकानी गर्यौं र छोटो मिठोमा आफ्नो अन्तजनहरूलाई पनि सम्झना राख्नुभयो र तपाईँले देश तथा विदेशमा रहेर चाहिँ विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो। हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र फ्रिक्वेन्सीबाट सुनेर साथ दिनुभयो। फोन मार्फत साथीसँगलाई सम्झना सन्देश राख्नुभयो र उहाँ सम्पूर्णलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा बदिबर बजेका मिठा र माइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनमा रहेर एजेन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो। ललिता हायुलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाइ रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
0: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 0 5 96 0 47 5 90 453।
0: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: 4999 मत खस्यो पदाधिकारीका लागि आजै चुनाव हुने। असार 15 गतेदेखि बीपी राजमार्गको पुनर्निर्मित ट्र्याकबाट गाडी चलाउने तयारी। रोशी खोला बढ्नसाथ सड़क बन्द हुने समस्या समाधान हुने विश्वास। कक्षा 12 को परीक्षाफलमा असन्तुष्टि व्यक्त गर्दै सड़कमा प्रदर्शन। परीक्षामा लेखे अनुसारको अंक नपाएको गुनासो। पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि कम्तीमा 52 जनाले ज्यान गुमाए। र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरा छाउर नट आउट चरणमा पुग्ने प्रतिस्पर्धामा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको 99 जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा 2999 जनाले मतदान गरेका छन्। राष्ट्रपा निर्वाचन आयोगका अनुसार 2959 जनाले महाधिवेशन स्थलमा र 40 जनाले प्रवासबाट मतदान गरेका हुन्। प्रवासमा रहेका छ। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि कम्तीमा 52 जनाले ज्यान गुमाए। र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरा छाउर नट आउट चरणमा पुग्ने प्रतिस्पर्धामा।

0: हुने भएनन्। 79 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन्। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसक्नु भएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री भावेन्द्र शाह निश्चित हुनुहुन्छ। राष्ट्रपा निर्वाचन आयोगका अनुसार आजै केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरेर पदाधिकारीका लागि मतदान हुनेछ। राष्ट्रपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 तथा महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुननिर्मित ट्र्याकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार 15 गतिदेखि नयाँ ट्र्याकबाट आवागमन शुरू गरिने तयारी छ। 400 बेसी बोक्सीकुना, कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन गरिदिए आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा 2 लेनको सड़क बनाइनेछ। 5 पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाई कालोपत्र गरिनेछ। क्षतिग्रस्त सड़कको पुननिर्माणका लागि सरकारले 8.50 अर्ब करोड़को स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिप्लीसम्मको 3.2 किलोमिटर सड़क खण्ड जापानको जाइकाको 2.63 अर्ब रूपियाँ बराबरको अनुदानमा पुननिर्माण हुँदैछ। सुरक्षाका दृष्टिले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समयमा गाड़ी आवागमनमा रोक लगाइएको छ। मनसूनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी, पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,679 जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा बढ़ी विपद सूचकको सञ्जाल तयार पारिएको छ भने एपीएफ कम्युनिटी अलर्ट सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 परीक्षा फल प्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले माइती घरमा प्रदर्शन गरेका छन्। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन्। विद्यार्थी रंजित कार्कीले परीक्षामा लेखे अनुसारको अंक नआएको बताउनुभयो। परीक्षा फल छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निशुल्क हुनुपर्ने माग पनि गर्नुभयो। विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु न्याय हुने उहाँको भनाई छ। विद्यार्थी स्मृति खतिवड़ाले परीक्षा फलप्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उत्तीर्ण भएका धेरै विद्यार्थी समेत आफ्नो नतिजाबाट असन्तुष्ट रहेको उहाँको भनाई छ। नतिजाको पुनः योगले मात्र समस्या समाधान नहुने भन्दै उत्तर पुस्तिकाको पुनः जाँच गर्नुपर्ने उहाँको माग छ। विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड़ गरेको आरोप लगाएका छन्। यसअघि शिक्षा र खेलकुद मन्त्री सस्मित पोखरेलले फेसबुक मार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्टीकरण दिनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट

0: ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अहिले 10,000 भाइल भन्दा धेरै एन्टी रेबिज खोप मौजात रहेको जनाएको छ। केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भाइल एन्टी रेबिज खोप मौजात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भएको हो। थप 4,500 भाइल खोप आउँदो केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप झण्डै 40 दिनलाई पुग्ने मौजदात रहेको मन्त्रालयले जनाएको छ। ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले आफ्नो घरमा तुलसीको बिउ अर्थात दल राखेका छन्। धार्मिक परम्परा अनुसार आजको दिन तुलसीको बिउ रोप्ने गरिन्छ। आज राखेको दलबाट उम्रिएका बिरूवालाई झण्डै 1 महिनापछि अर्थात अषाढ शुक्ल एकादशी हरिशयनी एकादशीका दिन विधिपूर्वक मर्फ सार्ने चलन रहेको छ। हिन्दू संस्कृतिमा तुलसीलाई अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पूजिने गरिन्छ। आजको दिन घरको मठमा बिउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्व समेत रहेको छ। अब विदेशको खबर। आप्रवासी विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्तन हिरासत आईसीईमा ज्यान गुमाउनेहरूको संख्या 10 दशकीय उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। सन् 2025 जनवरीदेखि 2026 जनवरीसम्म आईसीई हिरासतमा वार्षिक मृत्यु दर 1 वर्ष अघिको तुलनामा 140% बढ़ेको छ। यो दर जो बाइडेन शासनकालमा झण्डै 4 गुणा र ट्रम्पको पहिलो कार्यकालको तुलनामा 2 गुणाले धेरै हो। प्रतिवेदनले हिरासत केन्द्रहरूमा चिकित्सा सेवाको कमी र आत्महत्याको बढ़दो घटनालाई पनि उजागर गरेको छ। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएपछि हिरासतमा आत्महत्या गर्नेको संख्या 7 जना पुगेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 2:15 समूह ईको 2 खेल हुँदैछन्। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइवरी कोस्ट तथा न्यू जर्सी रंगशालामा इक्वेटर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जीतसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभरी कोस्ट, इक्वेटर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभरी कोस्टले 3 अंकसहित दोस्रो तथा इक्वेटर र कुरासाओ समान 1 अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह एफका 2 खेल हुँदैछन्। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा बिहान 7:45 समूह डीका 2 खेल हुँदैछन्। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो। पदाधिकारीका लागि आजै चुनाव हुने। असार 15 गतेदेखि बीपी राजमार्गको पुननिर्मित ट्र्याकबाट गाड़ी चलाउने तयारी। रोशी खोला बढ्न साथ सड़क बन्द हुने समस्या समाधान हुने विश्वास। कक्षा 12 को परीक्षा फलमा असन्तुष्टि व्यक्त गर्दै सड़कमा प्रदर्शन। परीक्षामा लेखे अनुसारको अंक नआएको गुनासो। पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी राष्ट्रपति ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च। ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि कम्तीमा 52 जनाको ज्यान गयो। र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणको पुग्ने प्रतिस्पर्धामा।
3: नेपाल ब्याङ्क
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुकुटमा।
10: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
9: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
10: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
9: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
11: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
12: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
13: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
9: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
13: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोलेस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिट सप एन्ड कोलेस्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिट सप एन्ड कोलेस्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
15: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
17: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: bărbănului cu la ghiroar, ciment, josta pata, taine, cabate la uniula, periu mântălima testura în roaduri cu păsăl ce caul la bătit.
1: Caca, timlai etini thațaină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845-40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845-40892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यदि धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
7: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्नी
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-40-114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
10: सम्पर्क नम्बर 048-45-143 98-63-023-422
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: PRBT 01600 33225 PRBT 6054 00017 UTL 7732 56 05
1: शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta haru le tapai ko man jitcha barambar.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाको 19औं नगरसभा बुधबार सम्पन्न भएको छ। सभामा नगर प्रमुख लव श्रीनिय पानेले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्जन गर्नुभएको छ भने नगर उप प्रमुख बालकुमारी कार्की थापाले आगामी आर्थिक वर्षका लागि कुल 80,86,50,446 रूपियाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नगरसभामा प्रस्तुत विवरण। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाको 19औं नगरसभा बुधबार सम्पन्न भएको छ।

अनुमान गरिएको छ, जसमा वित्तीय समानीकरण अनुदानतर्फ 14,77,00,000, सशर्त चालुतर्फ 21,82,00,000, सशर्त पुँजीगततर्फ 35,00,000, विशेष पुँजीगततर्फ 2,00,00,000 र समपूरक पुँजीगततर्फ 50,00,000 रूपियाँ रहेको छ। यस्तै बाँड फाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर अन्तर शुल्क बापत 10,43,31,000 रूपियाँ आमदानी हुने प्रक्षेपण गरिएको छ। त्यसै गरी बागमती प्रदेश सरकारबाट समानीकरण अनुदान बापत 1,37,30,000, सशर्त चालुतर्फ 1,17,70,000, सशर्त पुँजीगततर्फ 45,00,000, विशेष पुँजीगततर्फ 70,00,000 र समपूरक पुँजीगततर्फ 1,80,00,000 रूपियाँ प्राप्त हुने जनाइएको छ। सवारी साधन कर बाँडफाँड 5,28,72,105 रूपियाँ सहित प्रदेश सरकारबाट कुल 10,78,72,105 रूपियाँ प्राप्त हुने अनुमान छ। नगरपालिकाको आफ्नै आन्तरिक स्रोततर्फ 1,23,63,435 र नगद मौजा 10,61,75,906 रूपियाँ गरी कुल 11,85,39,341 रूपियाँ आन्तरिक आय हुने विवरणमा उल्लेख छ। विनियोजित बजेटमध्ये चालू खर्चतर्फ 51,04,20,000 रूपियाँ छुटाइएको छ, जस अन्तर्गत संघीय सशर्त चालू बजेटमा 29,82,00,000, प्रदेश सशर्त चालू बजेटमा 1,17,70,000, नगरपालिकातर्फ 17,60,00,000, वडातर्फ 36,00,000 र विषयगत शाखा तथा कोषतर्फ 2,08,50,000 रूपियाँ विनियोजन गरिएको छ। यो रकम कार्यालय सञ्चालन, शिक्षक तथा कर्मचारीको तलबत्ता, पदाधिकारीको सुविधा र विभिन्न विषयगत कार्यक्रमहरूमा खर्च हुनेछ। यसै गरी पुँजीगत खर्चतर्फ नगरका ठूला पूर्वाधार, गौरवका आयोजना र वडा स्तरीय विकासका लागि कुल 29,28,10,446 रूपियाँ विनियोजन गरिएको छ। पुँजीगत तर्फ संघीय र प्रदेश समपूरक अनुदान 1,77,00,000 भुक्तानी दिन बाँकी, दायित्व 10,61,75,906 रूपियाँ, नगर स्तरीय ठूलो योजनामा 1,72,00,000 र वडा स्तरीय आयोजनाका लागि 6,00,00,000 रूपियाँ छुट्याइएको छ। नगर प्रमुख नेउपाने तथा उपप्रमुख कार्की थापाले प्रस्तुत नीति कार्यक्रम तथा बजेटले नगरवासीको चाहना र प्राथमिकतालाई समेट्दै समृद्ध रामेछाप निर्माणको लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बजेट तर्जुमाका क्रममा सहयोग पुर्याउने जनप्रतिनिधि, राष्ट्र सेवा कर्मचारी र अमूल्य सुझाव दिने नगरवासीप्रति नगरपालिकाले धन्यवाद समेत प्रकट गरेको छ। रामेछाप नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 हालसम्म लिएको लक्ष्यको 76.97% राजस्व संकलन गरेको छ। रामेछाप नगरपालिका र वडा कार्यालयहरूबाट यस आर्थिक वर्षमा 1,17,74,700 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म 90,63,165 राजस्व संकलन गरेको हो, जसमा रामेछाप नगरपालिकाको 9 वडाहरूमध्ये सबैभन्दा धेरै 8 नम्बर वडा कार्यालय रामेछाप बजारले 10,18,131 रूपियाँ राजस्व संकलन गरेको। दोस्रोमा 7 नम्बर वडा सुकाजोरले 9,68,697 रूपियाँ र तेस्रोमा वडा नम्बर 3 साङगुटारले 7,92,461 रूपियाँ राजस्व संकलन गरेको छ। सबैभन्दा कम राजस्व संकलन गर्नेमा वडा नम्बर 1 गोठगाउँले 3,92,047 रूपियाँ राजस्व संकलन गरेको छ। त्यसै गरी वडा नम्बर 2 देउरालीले 4,61,363 रूपियाँ, वडा नम्बर 4 हिमगंगाले 6,09,199 रूपियाँ, वडा नम्बर 5 रामपुरले 4,78,379 रूपियाँ, वडा नम्बर 6 उखरिङले 5,77,223 रूपियाँ र वडा नम्बर 9 ल्याङल्याङले 5,86,515 रूपियाँ राजस्व संकलन गरेको छ। रामेछाप नगरपालिकाले भने 31,87,332 रूपियाँ राजस्व संकलन गरेको रामेछाप नगरपालिका नगरसभाको 19 अधिवेशनमा उल्लेख गरिएको छ। रामेछापको लिखुतामकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 70,64,28,000 रूपियाँको अनुमानित बजेट सार्वजन गरेको छ। गाउँसभाको 17 अधिवेशन अन्तर्गत आयोजित वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष दिपा पाखरेले बजेट प्रस्तुत गर्नुभएको। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। सार्वजनिक बजेट अनुसार पूर्वाधार विकास क्षेत्रले सबैभन्दा बढ़ी 17,38,00,000 रूपियाँ प्राप्त गरेको छ। त्यसै गरी आर्थिक विकासतर्फ 1,25,50,000 रूपियाँ, सामाजिक विकासतर्फ 4,53,98,000 रूपियाँ, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ 52,00,000 रूपियाँ तथा सुशासन तथा संस्थागत विकासतर्फ 1,26,00,000 रूपियाँ विनियोजन गरिएको छ।
गाउँपालिकाका सातवटै वडामा सञ्चालन हुने विकास निर्माण तथा स्थानीय आवश्यकता सम्बोधन गर्ने कार्यक्रमका लागि 5,60,00,000 रूपियाँ छुट्याइएको छ।

रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84का लागि 63,05,20,276 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ग्रामीण विकास, आधारभूत सेवा विस्तार र दिगो विकासका लक्ष्यलाई केन्द्रमा राख्दै बजेट तथा कार्यक्रम अघि सारेको। बुधबार सम्पन्न गाउँसभाको अधिवेशनमा उपाध्यक्ष उषा देवी कार्कीले बजेट प्रस्तुत गर्दै ग्रामीण पूर्वाधार विकास, अधुरा योजनाको निरन्तरता, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, डिजिटल प्रविधि विस्तार, उद्यमशीलता प्रवर्धन र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको प्रगति विवरण पनि सार्वजनिक गरेको छ। हालसम्म प्राप्त 52,97,00,000 रूपियाँ भन्दा बढ़ी बजेटमध्ये 57% खर्च भइसकेको जनाइएको छ। चालुतर्फ 63% र पुँजीगत तर्फ 45% बजेट खर्च भएको विवरण सभामा प्रस्तुत गरिएको थियो। रामेछापको माकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84का लागि 63,51,96,000 रूपियाँको बजेट सार्वजनिक गर्दै विकासको स्पष्ट खाका अघि सारेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता र सामाजिक समानतालाई प्राथमिकतामा राखिएको बजेटले गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। गाउँसभाको विषम अधिवेशनमा उपाध्यक्ष सावित्री सुनवारले बजेट प्रस्तुत गर्दै गुणस्तरीय सेवा प्रभावसँगै आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित कार्यक्रमहरू समेटिएको जानकारी दिनुभएको छ। शेरबहादुर सुनवारका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रमले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, पूर्वाधार विकास र पर्यटन प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। सवारी जान मुद्दामा फरार रामेछापका एक युवक 7 वर्षपछि पक्राउ परेका छन्। रामेछापको द्रम्बासोलुङ गाउँपालिका 5 घर भएका 29 वर्षीय खगेन्द्र दरलामी मगरलाई काठमाडौँबाट पक्राउ गरिएको। उनलाई इलाका प्रहरी कार्यालय टोकर फोहोर रामेछापबाट खटिएको प्रहरी टोलीले यही असार 8 गते काठमाडौँ महानगरपालिका 28 रामेछापथबाट पक्राउ गरेको रामेछाप प्रहरीले जनाएको छ। उनलाई सवारी ज्यान तथा अङ्गभंग मुद्दामा सिन्धुली जिल्ला अदालतबाट 2076 साल असार 11 गते 3 वर्ष 11 महिना 5 दिन कैद र 2,000 रूपियाँ जरिवाना तोकिएको थियो। त्यसता फरार रहेका मगरलाई काठमाडौँबाट पक्राउ गरी रामेछाप ल्याएर जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेश अनुसार मगरलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। सिन्धुलीको मरिन गाउँपालिकामा सञ्चालन गरिएको 48 घण्टे आधारभूत मेलमिलाप तालिम समापन भएको छ। तालिमको एक विशेष समारोहबीच समापन गरिएको तालिम असारको 3 गतेदेखि सञ्चालन भएको थियो। तालिममा 48 घण्टा अवधिभर बन्धुराज पौडेले प्रशासन गराउनु भएको थियो। तालिममा 15 जना भन्दा धेरैको सहभागिता रहेको पालिकाले जानकारी दिएको छ। तालिममा समुदाय स्तरमा विवाद समाधान तथा मेलमिलाप प्रक्रियालाई प्रभावकारी, सहज र पहुँचयोग्य बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। दोलखाको बोचमा जंगली च्याउ खाएर एकै परिवारका 6 जना बिरामी परेका छन्। जंगली च्याउ खाएर दोलखाको भीमेश्वर नगरपालिका 8 बोच स्थित जिरीमाया तामाङको परिवार बिरामी परेका हुन्। मंगलबार घर नजिकै बारीमा उम्रिएको जंगली च्याउ पकाएर खाएका तामाङको परिवारका 6 जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिरामी भएकाहरूको सदरमुकाम चरीकोट स्थित पशुपति चौलगा स्मृति अस्पतालमा उपचार भइरहेको छ। र प्रमुख पर्यटकीय गन्तव्यसम्म पर्यटकलाई सहज रूपमा पुग्न सहयोग पुर्याउने उद्देश्यले ओखलढुङ्गा जिल्लाका विभिन्न स्थानमा पर्यटन मार्ग सूचक साइनबोर्ड राखिनु भएको छ। डिभिजनमन कार्यालय ओखलढुङ्गाको पहलमा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय स्थलसम्म पुग्ने मार्गहरूमा संकेत बोर्ड जडान गर्ने तयारी गरिएको हो। यस अन्तर्गत पोकली झरना, देम्बा डाँडा, सेप्ली झरना, चम्पा देवी मन्दिर, रातमाटे झरना लगायतका प्रमुख पर्यटकीय गन्तव्य जाने मुख्य चोक तथा सड़क मार्गहरूमा साइनबोर्ड स्थापना गरिनेछ। हवस् त अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज उहाँ पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
3: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
7: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
8: ओ प्रकाश

0: सस्तोमै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली ओह्रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी साप खबर पछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज बिहिबारको बसाइ तपाईँले अब प्रश्न गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0848 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको रेडियो .com हजुरको यात्रामा कुशलीफेम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पनि पठाउन सक्नुहुन्छ भने हामीले तपाईँका कमेन्टलाई पनि वाचन गर्नेछौं। तपाईँले हामीलाई चाहिँ आजको विषयमा टेलिफोन गरेर कार्यक्रममा सहभागिता जनाउन पर्ने हुन्छ। यसको लागि मैले तपाईँको लागि हाम्रो नम्बर भनिसकेको छु। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म आउने क्रममा तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आजको विषय मात्रै तपाईँले टेलिफोन गर्नुहोस् र आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ। कार्यक्रमको बारेमा के गर्ने भन्ने कुरा मैले तपाईँलाई जानकारी दिइसकेको छु। तपाईँ उकाली ओह्रालीले भन्ज्याङ चौतारी गर्दै साथी घरमा बसेर पनि यो समय कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। तपाईँले जहाँ बसेर जुन ठाउँमा भएर पनि हामीलाई सुनिराख्नु भएको छ होला भन्ने आशा लिएका छौँ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता है। तपाईँ फटाफट फोन ड्याल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौँ एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।
1: पालिगाउँसम्म त पोल गाडी सकेछन्, अब त मिल पनि खुल्ने कुरो छ, सुख हुने।

0: तपाईले भोलि घरमा कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तपाईँ थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उति जाने भने हो म पनि जाने हो तेरो
2: कार्यक्रममा राख्यौं देवग्रामीमा भने बोलेको गीत रहेको थियो प्रकाश दोत्रास साथै भूमिका गिरीको आवाजमा रहेको यो एकदमै मिठो अनि रमाइलो गीत भएर कार्यक्रम उकाली उरालीको शुरूआत गरिसकेका छौं। अब मैले पालो तपाईँको रहेको छु, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ। आजको विषयमा कार्यक्रम उकाली उरालीको विषयमा रहेर हामी तपाईँसँगै शोभायात्रा गर्छौं करिब 5 बजेसम्म 0440 40 0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। यति बेला म लाग्छु तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतिर साथी आउनुहुन्छ भने हामी साथीलाई पनि सम्पर्कमा लिनेछौ। यति बेला चाहिँ साथी हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो, गइसक्नु भएको छ, ठिकै छ। यति बेला सौरभ केसीजी लेख्नुहुन्छ, नमस्कार दिदी, गुड आफ्टरनुन, बैता बागचोर नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। सौरभजीलाई विशेष धन्यवाद व्यक्त गरे, त्यसै गरी

0: त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट चाहिँ हामीलाई प्राप्त भएको छ। धर्मराजजी उहाँ लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढोकाल धर्मराज बिरता मुडु चापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरी र दीपिका बैम्बुको आवासमा रहेको रूपको वरदान भन्ने फूलको गीत बजाइदिनुहोस् है भन्ने हुनुहुन्छ। त्यसमा हामी बजाउने प्रयत्न गर्छौ। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज जन्मदिन मनाउने बहिनी आसमा गिरे मोरङ एट हरिका साथी सुरेश ओझालाई जन्मदिनको लाखौं करोड़ शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। साथै जन्मदिन पर्ने सबै साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना। आशिष नयन सुमेर लिम्बु सन्देश सरस्वता पोखरेल लगायत धेरै साथीलाई सम्झनु भएको छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्कार। हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजीको खबर के छ सुनाउनुहोस् न त हामीलाई।
1: मेरो खबर के छ भन्नुपर्छ अनि दिदी लगायत रानी साथीहरूको के छ सुनाउनु।
0: यताको खबर खास त्यस्तो केही छैन, चकाचक गर्मी हुँदैछ हो शर्मिलाजी। यता त
1: यता पनि त्यस्तै भन्नुपर्छ दिदी,
0: बेसरी गर्मी छ। म यहाँ अहिले पनि तपाईँसँग बोल्दा नि पसिना पुस्दै बोल्दैछु, हेर्नुहोस् न यति धेरै गर्मी छ। अनि खाजा खानु भयो कि बाँकी छ?
1: मेरो खाजा भइसक्यो अनि दिदी हजुरको भयो कि बाँकी छ?
0: मेरो भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले। आजको दिन चाहिँ कसरी बिताउनु भयो त समग्रमा, के गर्नुभयो काम, यसो सुनाउनुहोस् न हामीलाई। घरैसी काम गरेर दिन बिताउनु भयो। ल, घरैसी काम मात्रै गरिरहँदाखेरि कतिको सहज लाग्छ, धेरै जाँगर लाग्छ त हाम्रो शर्मिलाजीलाई। काम गर्नै पर्यो, जाँगर त चलाउनै पर्यो होइन? ल ठिक छ, जाँगर नलागे नि जाँगर चलाएर काम गर्नु होला पक्कै पनि। काम गर्नै पर्छ, काम बिना नाम कहिल्यै मिल्दैन होइन? ल ठिक छ, नाम कहाँ हिजो आज नाम चाहिँ कतिको रुच छ हाम्रो शर्मिलाजीलाई? ठिकै किन ठिकै चाहिँ गर्मीले होला नि त। ल पक्कै भन्ने ठिक छ। अब यहाँलाई गीत सङ्गीत सिकाउन कतिको आउँछ हाम्रो शर्मिलाजीले आवाजमा, यहाँको आवाजमा चाहिँ हामीलाई भाका सुनाउनु भएको छ कि छैन? एक दुईचोटि गाउनु भएको थियो। ल ठिक छ, त्यसो भए मैले बिर्सेछु है शर्मिलाजी, यहाँले मलाई गीत गाएर चाहिँ सुनाउनु भयो, तर मैले हाम्रो शर्मिलाजीले गीत गाउनु भएको छ है भनेर मैले बिर्सेछु क्यारे। शर्मिलाजी सम्पर्कमा शर्मिलाजी हुनुहुन्थ्यो, उहाँले साथी सम्झिन पाउनु भएन, ठिकै छ। शर्मिला थापा मगर भनेर सिन्धुलीको साथी हुनुहुन्छ, जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैजनालाई चाहिँ हाम्रो शर्मिला थापा मगरजीले सम्झनु भएको छ, कोही कसैलाई बिर्सेको छैन है उहाँको तर्फबाट मैले भन्दै। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: नमस्कार दिदी।
0: नमस्कार हजुर, रमिलाजीको किन 4 बजे मात्रै फोन लाग्छ? अरू बेला बिजी भएर हो कि मसँग बोल्दिनँ है, म दिनको एकपल्ट मात्र बोल्छु भनेर हो कि के हो भन्नुहोस् लु भन्नुहोस्।
2: त्यस्तो चाहिँ होइन ल, होइन नि त, काम पनि गर्नु पर्यो, त्यही भएर 10 बजे अलिक बिजी हुन्छ, नत्र त मैले हिजो सिल गरिराखेको थिएँ नि तपाईँलाई।
0: त्यसो भए 10 बजेको कार्यक्रम सार्नु पर्ने भयो हाम्रो रमिलाजीले सुन्नको लागि भए पनि।
2: होइन त्यति साह्रै दुःख त नगरौँ, सुन्न त सुन्छु, फोन चाहिँ नगरे हो क्या।
0: ठिक छ ठिक छ, त्यसो भए मैले पनि यसो भनेको नि त, 10 बजेको टाइम भनेको ठिक्क सुन्ने टाइम हो होइन, अब मिल्छ भने चाहिँ हाम्रो रमिलाजीको प्रतिक्रिया के आउँछ भनेर मात्रै हो, सार्न त म के सार्थे र।
2: मलाई नि थाहा छ दिदी हुनुहुन्छ भनेर
0: है, धेरैचोटि आउँछु खाडदेवी भनेर आएन, त्यही भएर नि पत्याउन छोड्नु भयो नि त।
2: म नि त्यता आउँछु भनेर आउनु सकेन क्या, त्यो बराबरी हो क्या।
0: ठिकै छ, त्यसो भए बराबरी कट्टी मट्टी भयो है।
2: अबदेखि कति मर्जी भयो तपाईँको ऋण मलाई छैन भने जस्तै हो।
0: छैन, ऋण त छैन, ऋण बोक्नु पनि हुँदैन। ऋण भनेको जिन्दगीको सबैभन्दा अपराध हो जस्तो लाग्छ मलाई।
2: हो दिदी, बरु खान नपाई नि ऋण झिकेर कहिले नखानु है, बरु शुभ लाग्यो सुतेर भन्नु।
0: त्यही भएर तपाईँ र मेरो सोच पनि मिल्यो। त्यही भएर ऋण भनेको जिन्दगीमा अब बाइचान्स कहीँ कतै कुनै समय कालखण्डमा यदि भएछ भने अलग कुरा छ, तर आफूले जानेर बुझेर आफ्नो व्यक्तिगत लाइफमा अथवा आफ्नो पारिवारिक रूपमा कुनै पनि कुराहरूलाई चाहिँ लिएर खाना लाउन होइन हरेक कुरामा ऋण चाहिँ बनाउनु हुँदैन भन्ने मेरो उद्देश्य है त।
2: हजुर हजुर,
0: जहाँ ऋण हुन्छ त्यहाँ मान्छे डुब्छ, त्यही भएर निस्किन सक्दैन। जहाँ निस्किन सकिन्छ त्यो बाटो मात्र हामीले हिँड्नु पर्ने हुन्छ।
2: तपाईँको आशीर्वादले त्यही भएर म ननिकालिकन बस्या हो क्या?
0: निकाल्नु हुँदैन, म त सकेसम्म भन्छु। अब अति नै आवश्यक छ, आफूले पनि त्यो समयमा तिर्न सकिन्छ भने ठिकै छ होइन, तर कतिपय अवस्थामा सकिन्छ भन्दा भन्दै पनि ऋणले मान्छेहरूलाई ब्याज होइन फेरि त्यसमाथि अर्को ब्याज थपिँदाखेरि धेरै समस्याहरू भएको होइन त्यस्तोहरू पनि देखिएको छ। त्यो भएर चाहिँ अब ब्याङ्कहरूबाट निकाल्नेहरूलाई त ब्ल्याकलिस्टमा पनि पारिन्छ होइन, त्यो हुँदाखेरि चाहिँ समस्या हुन्छ। त्यही भएर राम्रो लाउन मिठो खानेको लागि ऋण चाहिँ ननिकालौँ भन्नु भन्छु है म चाहिँ। जहाँ तपाईँले लगानी गर्नुहुन्छ तपाईँको त्यो ऋण लिएको भन्दा होइन त्यो आय आर्जन दिन्छ त्यो कुरा त्यो चिज त्यो वस्तुहरूमा चाहिँ लगानी गरौँ भन्छु मैले चाहिँ। रमिराजीले त निकाले पनि लगानी आउने ठाउँमै ऋण लिनु भएको छ जस्तो लाग्छ मलाई। व्यापार बिजनेस छ भन्नुभएको छ
2: दिदी, त्यस्तै भन ऋण त निकालेको छैन।
0: छैन, जे होस् तपाईँलाई अब ऋण ननिकालेरै पुगेको छ, ठिक छ, खुसीको कुरा हो। त्यो लिनु पनि
2: ऋण निकाल्नु हुँदैन क्या, बरु म के अरे आफू राम्रो लाउन राम्रो खान चाहिँदैन क्या, ढिलो भयो नि हुन्छ ऋण के अरे निकालिकन चाहिँ म व्यापार बिजनेस गर्दिनँ। त्यो पनि यस्तो हो नि त दिदी, बिक्री भयो भने पो अब तिर्न सकिन्छ, बिक्री भएन भने सकिँदैन नि त। त्यही भएर
0: पक्कै पनि त्यो राम्रो कुरा छ। कुनै समय अब आफूलाई व्यापार बिजनेस गर्नु छ अथवा केही न केही कहीँ कुनै ठाउँमा लगानी गर्नु छ त त्यो आवश्यकै छ नि त फेरि त्यो त्यो चिजको लागि चाहिँ।
2: त्यो त हो कि, बरु त्यो भएको सामानहरू नै बेचेर के अरे गर्ने हो क्या, जे गरे
0: भनेपछि सामान बिक्री, रमिलाजीले सामान बिक्री वितरण गर्नुभयो।
2: अनि किन धेरै राख्नु, आफूलाई चाहिए जति राख्ने क्या, त्यही भयो।
0: ल भनेपछि रमिलाजीले के बिक्री वितरण गर्नुभयो भन्ने कुरा मैले बुझेँ। ठिक छ, यो कुरालाई यही विश्राम गर्दै हामी कार्यक्रमतर्फ लागौँ। त्यसो भए एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस्।
2: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक देखे भोलि युनिटको लागि साथीहरू सम्पूर्ण आफन्तजन सम्पूर्णहरूलाई सम्झिरहेको छु भन्ने सुनिन्छ दिदी। नमस्ते।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङ चाहिँ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। रमाइलो मिठो कुराकानी भयो होइन, कुराकानी गर्ने साथी आएपछि समय बितेको कतिखेर बित्यो भन्ने कुरा नै थाहा नै नहुँदो रहेछ कि। रमाइला मिठा कुराहरू आइहाल्ने गफ गर्दा गर्दै त्यहाँ हुँदाखेरि चाहिँ तपाईँलाई पनि रमाइला मिठा कुराकानी छ। अब लोकगीत सङ्गीतको विषयमा त हामीले कुराकानी गरिरहेका छौँ, कार्यक्रममा बज्छ बज्दै पनि रहन्छ। अब नयाँ प्रतिक्रियाहरू साथीहरूबाट आउँछ भने हामी प्रतिक्रिया सुन्नको लागि पनि तत्पर छौँ। साथीहरूको प्रतिक्रियाहरू चाहिँ अब समग्रमा पुरानै छ, त्यो हुँदाखेरि हामीले केही नयाँ कुराहरू पनि के छ साथीहरूको पनि विचार भन्ने उद्देश्यले थोरै केही मिठो कुराकानी गर्छ। यति बेला अर्को साथी सम्पर्कमा भन्दै थिए, गइसक्नु भएको छ। म चाहिँ धर्मराजीको कमेन्ट अघि भर्खरै मात्र वाचन गर्दै थिएँ, उहाँले धेरै साथीहरूलाई सम्झनु भएको छ। सुनिता कुलुङ, लक्ष्मी छेत्री, त्यसै गरी सपना खड्का, मञ्जु थापा, भुवे श्रेष्ठ, मगरण लिमा, शेर्पा अल्का, बान्त बाई, स्काई नवीन, पूजा लका, अन्द्री पूर्वेली, आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुनो सुनेता, रचना चौहान, एक्सन विराज राई, मेरुका श्रेष्ठ, मञ्जना राई, त्यसै गरी काली कमला उडेम लगायत जति पनि साथीहरूले मलाई ढकाल धर्मराज भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी बाबुराम मगरजी लेख्नुहुन्छ, भन्दै थिएँ म एकैछिन हाम्रो बाबुरामजीको कमेन्टलाई विश्राममै राख्छु, एकैछिनमा वाचन गर्छु। सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
3: हजुर, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हजुर दिदी, म यता सिन्धुली गल्डरबाट सञ्जिता ठाकुर बोलेको।
0: सञ्चय दाजी बेला बेला मात्रै आउनुहुन्छ?
3: हजुर।
0: किन यो बेला बेला आउनुको राज के छ भन्नुहोस् न?
3: स्कुल पढ्नु पर्न त्यही भएर।
0: कतिमा पढ्दै हुनुहुन्छ?
3: दसमा
0: पढ्दै हुनुहुन्छ?
3: हजुर।
0: अहिले नौबाट दसमा जानुभयो, पढाइ कस्तो चल्दैछ, के हुँदैछ?
3: पढाइ एकदम राम्रै चलिरहेको छ।
0: राम्रै छ। तपाईँको रोल नम्बर कति हो?
3: दिदी हाम्रो रोल नम्बर बिटबाट राखेको 22।
0: 22 हो?
3: हजुर।
0: अल्फाबेटबाट राख्नु भएको छ?
3: हजुर।
0: ठिक छ, अल्फाबेटबाट रोल नम्बर राख्दा तपाईँ 22 नम्बरमा पुग्नुभयो।
3: हजुर।
0: तपाईँको लकी नम्बर चाहिँ कति हो?
3: थाहा भएन।
0: अहिलेसम्म ज्योतिषलाई मेरो लकी नम्बर कति भनेर सोध्नु भएन? सोध्नु भएन। सकेसम्म त एकै भइदिए हुन्थ्यो लाग्छ नि लकी नम्बर त, होइन र?
3: हजुर।
0: तर के गर्नु, आफ्नो नामले गर्दा नि दिँदैन।
3: हजुर।
0: यदि तपाईँको नाम एबाट भइदिएको भए
3: फर्स्टै हुन्थ्यो नि।
0: त्यही भनेको क्या मैले भने, ठिकै छ। अब तपाईँ अब नम्बरको आधारले भन्दा नि अब हाम्रो सञ्चिताजीको चाहिँ दिमाग कति छ, कति चलाउनुहुन्छ, कतिको पढाइमा ट्यालेन्ट हुनुहुन्छ भन्ने कुराले चाहिँ महत्व दिन्छ है।
3: हजुर।
0: ल ठिक छ, अब 22 चाहिँ अब अल्फाबेटको आधारमा नराखिकन एक ल्याउने गरी चाहिँ पढ्नुपर्ने हुन्छ हाम्रो सञ्चिताजीले।
3: हजुर।
0: त्यसै गरी पढ्नु भन्नुभयो भने पढ्नुहुन्छ नि त हाम्रो सञ्चिताजीले, होइन?
3: हजुर।
0: ल ठिक छ, राम्रोसँग पढ्नुहोस्। अनि अब अहिले हिँड्दै हुनुहुन्छ?
3: नै छैन,
0: बस्दै हुनुहुन्छ?
3: हजुर, भर्खर स्कुलबाट आएर।
0: भर्खर स्कुलबाट आएर घरमा मजाले हामीलाई सुन्दै हुनुहुन्छ त्यसो भए। रेडियो कतिको बजेको छ त्यतातिर?
3: ठिकै
0: ठिकै बज्छ हिजो आज।
3: हजुर।
0: हाम्रो सञ्चिताजीले चाहिँ रेडियो कुन माध्यमबाट सुन्नुहुन्छ?
3: हजुरको रेडियो।
0: रेडियोबाटै सुन्नुहुन्छ?
3: हजुर।
0: ल ठिक छ, अब फ्रिक्वेन्सीबाट बजेपछि त अन्य अनलाइनका माध्यमहरू अप्नाउनै परेन, होइन?
3: हजुर।
0: भन्दै हुनुहुन्छ, ल ठिक छ। दिनभरि साथी सङ्गीसँग कतिको रमाइलो भयो आज स्कुलमा?
3: रमाइलो भएको।
0: रमाइलो भयो आज। पढ्दाखेरि सबैभन्दा सजिलो लागेको चाहिँ के थियो? राजा के सरले के चाहिँ सजिलो पढाउनु भयो हाम्रो सञ्चिताजीलाई? सञ्चिताजी यो नम्बर त आउने भयो त नि। ल साथी सङ्गीलाई सम्झाउनु छ है त सञ्चिताजी।
3: हजुर।
0: ल साथीहरूलाई सम्झाउनुहोस् त, अहिले फेरि तपाईँको टेलिफोन कट छ।
3: सुन्छ, फर्स्ट अफ अल हजुरको लागि प्रादीमा रहनुभएको को हुन्छ उहाँको लागि र हजुरको रेडियो ज जसले माया गर्नुहुन्छ उहाँको लागि र मेरो घर फ्यामिलीमा रहनुभएको प्यारीमा म बाबाको लागि र कुकुरमा भने हुने दिदी अन्जिता ठकुरी, रन्जिता ठकुरी बहिनी, कविता ठकुरी, नम्रता ठकुरी भाइको लागि र मलाई ज जसले चिन्नुहुन्छ न चिन्नु हुँदैन उहाँहरू सम्पूर्ण लागि भन्दैछु। चिन्छ, नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सेन्दरीदेखि सञ्चिता ठकुरीजी हुनुहुन्थ्यो, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, हामी फटाफट धेरै साथीहरूलाई लिने प्रयत्न गर्छौँ। आज चाहिँ कार्यक्रममा अन्य दिन हामीले कार्यक्रम उकाली उरालीमा चाहिँ साथी सङ्गीतसँग छोटोमा कुरा गर्थ्यौँ भने आज साथीहरूसँग रमाइलो मिठो कुराकानी हुन्छ, कार्यक्रममा मिठा भागहरू पनि बज्छ। तपाईँको पनि फोन लाग्छ 0840404026 नम्बर खुल्ला छ। यति बेला बाबुराम मगरजी लेख्नुहुन्छ, दिदी नमस्ते नमस्कार, म बाबुराम मगर हो, कार्यक्रम सुन्दैछु है। ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट, अब बज्ने भाका मलाई चिने नचिने सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते है, म कार्यक्रम सुन्दैछु यता दोलखाबाट, अब बज्ने भाका सबैको लागि समर्पण गरे भन्नुभएको छ। पूजा योङहाङजीले पनि लेख्नु भएको छ, हेलो दर्शन, नमस्ते, नमस्कार। म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा योङहाङ नाङसिङ बुङ गाउँपालिका इलाम घर भइहाल्छी झापाबाट भन्नुभएको छ। अब बस्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा एमपीपी बस लिम्बू साजन योङहाङ लिम्बू सुमन गुरूङ विनोद लजालु पूर्वेली आकाश राई वेदराज विष्ट कान्छा सुनिल लिम्बू भीम सोल्टी लिम्बू त्यसै गरी मुगर्ण एंगल लिम्बूको लागि राजकले मगर प्रेम भण्डारी अप्सुरा दाहाल त्यसै गरी जगतको यो राई मिसिङ रिवत लगायत मेरो नाम र आवाजसँग चिर परिचित सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै यति बेला कार्यक्रममा हामी अर्को एकदमै मिठो भाकातर्फ लाग्छौं। फूलमाया भन्ने बोलको भाका रहेको छ, प्रकाश धोत्राजकी आवाजमा रहेको गीत छ, त्यसै गरी कुलेन्द्र विक अनि शान्ता रानी परिवारको आवाजमा रहेको यो मिठो भाका राख्छु भन्दै थिए, तर साथी हुनुहुन्छ है होल्डमा नराखौँ भन्दै हुनुहुन्थ्यो तर गइसक्नु भयो, ठिकै छ। यति बेला हामी गीततर्फै लाग्छौं, त्यसपछि फेरि आउनेछौं।

0: कार्यक्रममा राखी मेरो मिठो भाका फुलमाया भन्ने फूलको भाका रहेको थियो। यस्तै मिठो रमाइला लोकभाकाहरूको साथसाथै हामी कार्यक्रममा फेरि पनि अर्को साथी आउनुहुन्छ भने सहभागिता जनाउनुहुन्छ भने तपाईँले फोन डायल गर्दै कार्यक्रममा आउन सक्नुहुन्छ। आजको वेबसाइट पके पनि मात्रै साथीसँग सम्झन पाउनुहुन्छ। हामी कार्यक्रमको अन्त्यन्त्यतिर आउन लागिसकेका छौँ, त्यही भएर पचाफट फोन डायल गर्दै आउनुहोस्। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो
1: हजुर दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, धेरै आवाज छ त हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर म सिन्धुली गोल्डारबाट बोल्दै, यता ठकुरी।
0: के ठकुरी भन्नुभयो?
1: कविता।
0: कविता अघिको संसिता आजे?
1: हजुर
0: अघि हाम्रो संसिता आजे आउनु भएको थियो।
1: हजुर
0: दिदी बहिनी पढ्नु भयो?
1: हजुर
0: दिदी बहिनी पढ्नु भयो?
1: हजुर हो।
0: हाम्रो कविताजी चाहिँ कतिमा पढ्दै हुनुहुन्छ त?
1: नाइनमा।
0: नौमा पढ्नुहुन्छ दिदी? हो दिदी हो, दसमा पढ्दै गर्नु भएको संसिता चाहिँ?
1: हजुर हो।
0: ल दिदी दसमा, बहिनी नौमा, लगातार क्रमशः पढ्न लेख्न सिक्न सिकाउन पनि सहज छ। ल किताब पनि खास किन्नु भएन दिदी, दसमा जानुभयो त्यो किताब तपाईँलाई भयो, अब आगुन तपाईँ दसमा जानुहुन्छ, दिदीकै किताब पढ्न कति सजिलो भयो।
1: हजुर
0: दिदी बहिनी सँगसँगै पढ्नु भएको छ, ठिक छ, एउटै स्कुल पढ्नु भएको छ नि?
1: हजुर हो।
0: ल आउँदाजना साथी पनि कोही नचाहिँ, दिदी बहिनी हाँस्दै खेल्दै रमाउँदै रमाउँदै होइन?
1: हजुर।
0: ल दिदी बहिनी सँगै सधैँभरि हिँड्न चाहिँ कतिको खुसी अथवा राम्रो लाग्छ?
1: धेरै खुसी लाग्छ,
0: एकै ठाउँमा पढ्ने, एउटै स्कुल, आउँदा जाँदा साथी पनि एउटै भएपछि त पक्कै पनि होइन? ल ठिक छ, खुसी लाग्यो कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। खाजा खानुभयो कि बाँकी छ?
1: बाँकी छ, भेट्नु छ, दिदीहरूले खानुभयो?
0: मैले त खाइसकेँ आइदा। ल हामी कार्यक्रमतर्फै लागौँ, एउटा मिठो भाका बोक्छु साथीहरूलाई सम्झनुहोस् न त।
1: फर्स्ट अफ अल दिदीहरूको लागि, प्राविधिमा को हुनुहुन्छ उहाँको लागि, मेरो घर फ्यामिलीको मम्मी बाबाको लागि, र अघि भर्खरै कल गर्नुहुँदै दिदीको लागि, दिदी कुकुर भन्ने अन्जिता ठाकुरको लागि, रन्जिता ठाकुरको लागि, बुनु नम्रता ठाकुरको लागि, भाइहरू मेरो घर सम्पूर्णको लागि भन्दै चिटिन चिटी नमस्ते।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कविता ठाकुरजी, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको, अब एकजना साथीलाई हामी सम्भवतः छोटो मिठोमा कुराकानी गर्नेछौँ, त्यसपछि चाहिँ कार्यक्रमबाट बिदा हुनुपर्ने बेला पनि भइसकेको छ। साथीहरूको कमेन्ट पनि प्राप्त भएको छ, साथीहरूको कमेन्टहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ, टिकाराम सुनवारजी हुनुहुन्छ, तर म साथीलाई लिन्छु सम्पर्कमा हुनुहुन्छ, त्यसपछि मात्रै हाम्रो टिकारामजीको कमेन्ट वाचन हुन्छ। यति बेला साथी हुनुहुन्छ आजको कार्यक्रमको अन्तिम साथी, स्वागत गर्छु। हेलो
2: नमस्कार, गुड आफ्टरनुन दिदी।
0: नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म करिना खड्का।
0: करिना जी
2: हजुर,
0: के छ खबर? मेरो आवाज सुन्दा ठिक छ होला जस्तो लाग्छ कि छैन होला जस्तो लाग्छ हाम्रो करिनाजीलाई?
2: ए आवाज त एकदम ठिक छ,
0: ठिक छ होला जस्तै लाग्छ है।
2: हजुर हजुर, अनि खाजा खानुभयो?
0: खोइ त, करिनाजीले बोलाउनु त भएको थियो क्यारे, हिजो अस्ति म आउन पाइनँ, आज पनि बोलाउनु भएको भए पनि आउन पाउँदैन, त हेर्नुहोस् न खाएँ मैले त, तपाईँले खानुभयो?
2: मैले नि आज त खाइसकेको नि, तपाईँ बोलाउँदा बोलाउँदा आउनु नै भएन। अनि
0: आउने कसरी, समय मिल्ने मिलाउने कसरी भन्नुहोस् न करिना, आज त्यसपछि म टुप्लिकै आइपुगेको छु।
2: यस्तो मिलाउने नि दिदी?
0: अब अहिले भने जस्तो यसो मिलाउने भनेर त्यहाँ यसो आएर यसो फर्किन पाए त हुन्थ्यो, के गर्नु?
2: ए होइन होइन दिदी, कुनै दिन आउनु न यस्तो टाइम मिलाएर।
0: ल हुन्छ, हामी यसो यसो गरेर आउँछौँ है त
2: दिदी।
0: ल साथीहरूलाई सम्झनुहोस् न।
2: हुन्छ स्विट भएको धनी दिदी हजुरको लागि टेक्निकल मित्रको लागि बाबा धेरै धेरै सम्झना प्लस माया मैले बुझेर बाहिरको बुझेलाई धेरै धेरै सम्झना पाइरहेको छ मामा मम्मी बुझेलाई धेरै धेरै सम्झना अनि प्लस भन्छु दिदीहरू मिनी त

हाँ भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना चाहिँ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन लिँदैनौँ, कार्यक्रमको लगभग समय सकिसकेको छ। साथीहरूको कमेन्ट वाचन गर्दै म विदा हुन्छु। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ टिकाराम सुनवारजी, उहाँ लेख्नुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर रामेछाप गौरवै हाल चाहिँ काठमाडौँबाट। साथीहरूलाई सम्झनु पर्दा सोना कन्दवा, मिडिया प्रेमी निर्मला उनेम, त्यसै गरी जीवन सुब्बा, राज घले मगर लगायत सबैको लागि भन्दै हुनुहुन्छ। समय कम छ, मैले छोटो मिठोमा मात्र तपाईँको कमेन्टहरू वाचन गर्दैछु। त्यसै गरी सिम्पल इच्छा थामेजीले नमस्ते अयोध्या भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि हजुर पोखरीले नमस्कार सन्चै हुनुहुन्छ, कार्यक्रम सुनिरहेको छु है, उकाली उराली लामो समयपछि हाजिर भए पोखराबाट भन्दै हुनुहुन्छ, यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। अब बच्ने भाका सबैको लागि ल भन्नुभएको छ। हिरा बहादुर लगाईजीले पनि नमस्कार, म आई हाई यता बुटुलबाट उकाली उराली सुन्नको लागि भन्दै हुनुहुन्छ, यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। पक्कै पनि आउनै पर्छ, तपाईँहरूको लागि सधैँभरि हामीले स्वागत गर्न तत्पर छौं भन्न चाहन्छु हिरा बहादुरजीलाई। त्यसै गरी भावना मगरजीले पनि नमस्ते है हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अभागी सिर्जनाजीले पनि दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा घर चाहिँ धनकुटा हाल चाहिँ कुविदबाट सयपत्री मीडिया ग्रुप प्रवासको साथी, त्यसै गरी साथीहरूलाई धेरै साथीहरूलाई सम्झनु भएको छ। आज चाहिँ मैले तपाईँको सबै साथीको नाम चाहिँ वाचन गर्न सकिनँ, समय अभाव छ, यहाँले बुझ्नुहुन्छ भन्ने आशा लिएको छु। कर्णप्रिय केसीजीले पनि दर्शन नमस्ते हजुर, म आई है मनको भारी बिसाउने कार्यक्रम मार्फत भन्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला है भन्दै हुनुहुन्छ, म एकदम सन्चै आरामै छु, यहाँलाई पनि सन्चै होला भन्ने आशा गरे। भारतको हिमाचलबाट कर्णप्रिय केसी है भन्दै हुनुहुन्छ, घर चाहिँ दाङ तुलसीपुर, कार्यक्रम राम्रो लाग्छ, अब बज्ने भागका सबैको लागि समर्पण गर्दै छुटिन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी हुने साथै शर्मिला थापा मगर, रमिला तामाङ, सञ्जिता ठकुरी, कविता ठगुरी, करिना खड्काजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने र कार्यक्रम शेयर गर्ने सबैलाई विशेष भन्दा नि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम उकाली उराली अवधि बेर बजेका मैठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली उकालीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230 9767564429
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
6: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान

0: साइन्स फैकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फैकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843694।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देशमा समय छैन नगरपालिकाले के गर्ने चिरफुले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ हो पाँच रुपियाँ हद्दाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै खेले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर टमाटरमा ल्याएर वजन गर्ने मेरो काम त्यस्तो किसानमुखी बजेट ल्याउनु पर्दैन देख्नु किसान उसले नलाग्ने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरबको आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीता अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रवर्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम साकपा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पोपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान भूटान म्यानमार थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ विशेष गरी तराईका फाँददेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बासनादार हुन्छ जसमा औषधि गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन् औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत झाडा पखाला र आन्द्रास सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरचना र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो। हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौं। यहाँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौं, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडाका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेखेपो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौँ भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै नै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसै गरी शहरबाट पनि विभिन्न देशहरूमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढ़िराखेको समयमा चाहिँ यति बेला यहाँ टेकबहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मजाले लाग्नु भएको दृश्यलाई आजको श्रृंखलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमा रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ टन्टलापुर घाम लागिराखेको छ, गर्मी पनि छ। यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौँ र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भाग सँगै रहेको छ, हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, सँगसँगै एकछिनपछि देखाउँला पनि। र यो भन्दै गर्दा चाहिँ हामीले यस्ता खालका सम्भाव्यता खोजौँ है भन्ने खालको महत्वपूर्ण सन्देश आजको श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौँ। करिब करिब 200 भन्दा बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला अथवा चाहिँ गरे के पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला र यस्ता धेरै ठाउँहरू पनि छन् र हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौं भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ। र हामीले अगाडि पनि भनिसकेका छौँ, टेकबहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ र यो फार्मको अहिलेको अवस्था कस्तो छ र उहाँको के चाहिँ छ, भिजन के छ, अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ। हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साथै प्रयास गरेका छौँ। यो सँगसँगै हामी कार्यक्रमको अन्तिम खण्डको श्रृङ्खलामा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला।
8: नमस्कार, मेरो नाम टेकबहादुर थापा, मेरो घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वार्ड नम्बर एक च्याकुटार बेसीमा पर्छ। हामी एभोकाडो खेती केवल 4 वर्षदेखि सुरु गरिराखेका छौँ। हाम्रो 1200 बिरुवाभन्दा बढी हामीले लगाएका छौँ, देख्न सक्छौँ यहाँ। हाम्रो 200 भन्दा बढी यो साल फुल खेल्न सुरु गरेको छ र अहिले हामी फुल खेल्ने बेलादेखि नै यो हामीले फुल खेल्ने फुल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता उगरिरहेका छौं यसको किन झर छ यो भनेर यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मिहिनेत गरेका छौं यो पौष्टिक आहारले भरिपूर्ण भएको फल छ र यो हामीले बिरुवाहरू धनकुटा लगायत बाट ल्याएका छौं यो चाहिँ कीर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हुँ र यो असाध्यै राम्रो छ यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली रामेछाप ओखलढुङ्गा हाम्रा छिमेकी बजार र हामीले काठमाडौँ को अर्गानिक मार्केटहरू ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ र यसै गरी हामीले भाटभटिनी बिगमाड सेलोइज अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ र यो बिरुवा यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर 1 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्जमा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ यो हाम्रो लागि चुनौतीको विषय छ अवसरको विषय छ र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ बाह्रै मासे भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ यो होसियारीको साथ काम गर्दैछौँ र यसको लागि हामीले गाउँपालिका प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भनेर यसको खोजी गरेका छौँ रोग यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ यसको लागि हामीले असाध्यै मिहिनेत गरेका छौँ यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने त्यहाँ खान पनि पाउने यसको जुसहरू पनि त्यहीँ खान पाउने एउटा हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ र यो चाहिँ केही समयभित्र हामीले त्यो पनि गर्छौँ र एभोकाडोको हब धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ यहाँ यो फार्म असाध्यै राम्रो फुलेको छ अब हाम्रो यो अर्ग्यानिक हो यसमा केही के अरे अर्थ केही छैन त्यसकारणले सबै उपभोक्ता सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस् आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस् राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस् र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो त्यसकारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है र अब फल्दैछ तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेको छौँ यो फल्न सुरु गरेको छ अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ
9: हजुर पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ बगैँचालाई हामी करिब करिब 1-2-3 राउन्ड चाहिँ घुमिसकेका छौँ कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो जानकारी लिने प्रयास पनि गरेका छौँ यसरी मजाले फुलिराखेको छ मौरीहरू सँगसँगै झुलिँदै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा साङ्केतिक रूपमा पनि हामीले आकलन गर्न सक्छौँ मजाले फुलिराखेका छन् माथि माथि यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो पराग सेजनको लागि मौरीले सपोर्ट गरिराखेका छन् हामीले यो पनि देखिराखेका छौँ र विशेषतः यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फल्ने तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे र यो साल चाहिँ अब राम्ररी फल्ने तयारीमा छन् धेरै जसो बोटहरू र विशेषतः यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसरी पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
8: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गरौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ के अरे लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबचोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविकोपार्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो। विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने, हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने, त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ, बेच्न सक्छौँ 2-4 लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन। त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो। यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ, लगाउन पनि थाल्नुभएको छ र यो अहिले चाहिँ मार्केटको दुःख छैन, यसको चाहिँ अलिकति भाउ बढी भयो, यसको मूल्य बढी भयो भन्ने चाहिँ छ। यो मूल्य घट्यो भनेदेखि यो चाहिँ सबैले खान्छन्, सबैले यो चाहिँ असाध्यै राम्रो फलफुल छ, यो चाहिँ यसमा चाहिँ यस्तो कमी यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन। त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ, यसको चाहिँ विभिन्न परिकार बनाएर जुस अरू यसको तेल पनि आउन निकाल्न थालिएको छ। यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ, अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफुल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ। त्यस कारणले हाम्रो गाउँपालिकाले पनि यसलाई असाध्यै मिहिनेत गरेको छ यो विषयमा र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ। यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो, यसका चाहिँ समस्या, यसका चाहिँ राम्रो चिज, यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ, यसको अब बिस्तारै हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउनेछौँ र तपाईँहरूले यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ, बिरुवा लान सक्नुहुन्छ, ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले। अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ, मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ। यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनु पनि हामीले धेरै प्रयत्न गरेका छौँ। हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरूको लागि प्राविधिक सहयोग, बिरुवा लगाउन, मल हाल्न, मल बनाउन र ग्राफ्टिङ गर्न, ग्राफ्टिङ र रोप्न, रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म पुर्याउन सस्तो भयो भने यो नेपाली सबैले खान्छन्। त्यस कारणले तपाईँहरूले अबदेखि आफ्नो जमिन बाँझो नराखौँ र उहाँ के रोपौँ। हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ। यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ। अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ। अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन, हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई। यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो, भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो। हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ। एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ। अब हामीले चाहिँ यसको केही समस्याहरू रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन्। ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस्, गुणस्तरीय एभोकाडो लगाउनुहोस्। त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनु भयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ। हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भए पनि भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ। पोहोरको साल हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट। र हजुरहरूले पनि यो सुन सिन्धुली जिल्लाको गोलोजोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ। हामीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ। यो असाध्यै राम्रो छ। यहाँको यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ। हजुरहरूले सिधा सम्पर्क गर्न हुने सक्नुहुनेछ। गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 98-41-52-34 र 98-41-52-34 र 98-41-52-34। यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा, ग्राफ्टिङ बिरुवा, फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र तकनिक सहयोग पनि गर्न सक्छौँ। त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ। तपाईँहरूको घर खेत आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ। यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ। हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग। हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
10: गैराम नेपालको मध्य पहाड भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो विचार पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिस गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यन्त्रीकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट पनि हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाको जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सक्दछ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित विग्रह सम्बन्धी गाई मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौँ। जसको लागि यहाँहरूले 98510 97192 टेलिफोन एसएमएस वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुने अनुमति। नमस्कार।

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
1: ए काका काकी, के को गन्थन मन्थन हो?
3: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
1: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-45-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0047-5151-9954-9141-96-669-9864-1478-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43398, 0485-43398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
8: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 9869-22-45-44,
10: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
11: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
12: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
11: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
11: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
13: सम्पर्क नम्बर 0447-590-466 98692-65-99-8
15: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
17: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
17: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
17: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
17: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310 0142-62-332 98-51-20-16 98-43-36-91-94
17: बानेश्वर क्याम्पस शान्तिनगर
18: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
19: थप जानकारीको लागि सम्पर्क नम्बर 9854-043-230 97-67-65-24-29
18: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
18: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
18: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
20: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
20: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
20: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ।
21: अहिले साँझको छ बजे हजुरको रेडियो

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टी पदाधिकारीका लागि आज राति 9 बजेदेखि मतदान शुरू हुने। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित। आजैदेखि सबै उद्योगहरू खुल्ने। असार 15 गतेदेखि बीपी राजमार्गको नयाँ ट्र्याक बाटो गाड़ी चलाउने तयारी। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च रहेको प्रतिवेदन सार्वजनिक। र विश्वकप 2026 सम्म यीबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नकआउटमा पुग्ने प्रतिस्पर्धामा।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति
3: दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: हजुरको रेडियो 102.1 मेगा।
1: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी पदाधिकारीका लागि आज राति 9:15 बजेदेखि मतदान शुरू हुने भएको छ। राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगले सार्वजन गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। 9:15 बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 बजेदेखि मध्यराती 12:15 बजेसम्म मतदान हुनेछ। भोलि बिहान 1:30 बजे मत परिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजाप्रति विद्यार्थीहरूबाट सन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको। शिक्षा तथा खेलकुद मन्त्री सरस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि आजै विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको। संघीय संसद प्रतिनिधि सभाको बैठकबाट पारित भएपछि सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको थियो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साकेका अनुसार सो विधेयक बिहिबार प्रमाणीकरण भएको हो। एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठक बस्ने भनिए पनि कहिले बस्ने भन्ने अझै अनिवल देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीले गत असार 3 गते प्रतिनिधि सभा बैठकमा औषधिको मूल्य समायोजन सन्दर्भमा एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठक बस्ने बताउनु भएको थियो। हाल स्वास्थ्य मन्त्री मेहता चितवनमा जारी राष्ट्रपाको महाधिवेशनमा व्यस्त हुनुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले स्वास्थ्य मन्त्री फर्किएपछि बैठक बस्ने बताउनु भएको छ। सहप्रवक्ता डाक्टर अधिकारीले स्वास्थ्य मन्त्री मेहता हिजो बुधबार काठमाडौँ फर्किने भनिए पनि अधिवेशन लम्बिँदा केही दिन ढिलो गरी बैठक बस्ने तयारी भइरहेको बताउनु भएको छ। मनसून जन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र

0: लोकप्रियता बढ़ाई छ। बाढ़ी पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धार का लागि 21,699 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विस्तृत तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्रका महानिरीक्षक नारायण दत्त पौडीले जानकारी दिनुभएको छ। उहाँका अनुसार विपद प्रतिकारकै लागि 8,180 जना कर्मचारी 24 घण्टा स्ट्यान्ड बाई रहने व्यवस्था मिलाइएको छ। साथै प्रदेशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार बेस तथा 16 अति जोखिमयुक्त ठाउँमा स्थायी बेस स्थापना गरिएको छ। 134 जना गोताखो 82 राफ्टिङ बोट र 53 मोटर बोट तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा धेरै विपद सूचकको सञ्जाल तयार पारिएको छ भने एपीएफ कम्युनिटी अलर्ट सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। आज पत्रकार सम्मेलन गरी महानिरीक्षक नारायण दत्त पौडेलले सम्भावित प्रकोपबारे सबै आम नागरिक पनि सचेत हुनुपर्ने बताउनु भएको छ। नेपाल चिया उत्पादक संघले विगत केही समयदेखि गर्दै आएको उद्योग बन्द सहितका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ। सरकारले चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि संघले आजदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजरका कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएको थियो। निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए। सरकारले समयमै चासो नदेखाएको भन्दै संघले बाध्य भएर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो। तर पछिल्लो समय नेपाल सरकारले चिया निर्यातमा देखिएका प्राविधिक समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय बजार प्रवर्धन गर्न विशेष कार्यदल गठन गरेपछि व्यवसायीहरू सकारात्मक भएका हुन्। संघका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा काठमाडौँ गएको प्रतिनिधि मण्डललाई प्रधानमन्त्री कार्यालयबाट कूटनीतिक र प्रशासनिक पहल गर्ने स्पष्ट आश्वासन प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुनर्निर्मित ट्रयाकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार आउँदो सोमबार असार 15 गतेदेखि नयाँ ट्रयाकबाट गाड़ी आवागमन शुरू गर्ने तयारी छ। 400 बेसी बोक्सीकुना कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन हुँदै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा 2 लेनको सड़क बनाइनेछ। 5 पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाई कालोपत्र गरिनेछ। क्षतिग्रस्त सड़कको पुनर्निर्माणका लागि सरकारले 8,50,000,000,000 स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिपलेसम्मको 3.2 किलोमिटर खण्ड जापानको जाइकाको 2,63,00,000,000 रूपियाँ बराबरको अनुदानमा पुनर्निर्माण हुँदैछ। सुरक्षाका दृष्टिले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समयमा गाड़ी आवागमनमा रोक लगाइएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र खोलानाला नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। किर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई भोलिसम्म उक्त स्थान खाली गर्न सूचना जारी गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरूलाई 25,000 रूपियाँ भुक्तानी दिन बैंक खाताको विवरण माग गरेको हो। सरकारले 5 दिनभित्र रकम लिएर आफै व्यवस्थापन गर्न दवाब दिएपछि पीड़ितहरू आक्रोशित बनेका छन्। सरकारले व्यवस्थित बसोबासको व्यवस्था मिलाउन नसकेपछि पञ्चनाका लागि मात्र 25,000 रूपियाँ दिएर हटाउन खोजेको सुकुम्बासीहरूको बुझाई छ। आलुक्त होल्डिङ सेन्टर भित्र फोटो र भिडियो खिच्न कड़ा रोक लगाइएको छ। सरकारको यो शैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले किर्तिपुर स्थित होल्डिङ सेन्टर बाहिर पीड़ितहरूको सरोकार पत्र टाँस गरेका छन्। उचित र स्थायी विकल्प नदेखाई जबरजस्ती निकालिएकामा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्। भूमि समस्या समाधान समिति गठन भइसकेकाले स्थानीय सरकार मार्फत उठीवास गराइएका परिवारको तत्काल नगद संकलन प्रमाणीकरण र पहिचान गरी उनीहरूको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग पीड़ितहरूको छ। स्थायी व्यवस्थापन नहुन्जेलसम्म होल्डिङ सेन्टरमै पर्याप्त सेवा सुविधा दिनुपर्ने वा जाने सुरक्षित स्थान देखाउनुपर्ने उनीहरूको भनाइ छ। सरकारी नीति र कार्यक्रममा उल्लेख भए बमोजिम सुकुम्बासी तथा व्यवस्थित बसोबासी केन्द्रित उपयुक्त स्थायी व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड़ दिएका छन्। स्थायी विकल्प बिना जबरजस्ती होल्डिङ सेन्टरबाट निकाल्न खोजिए पहिलेकै बसोबास स्थलमा फर्केर बस्ने चेतावनी उनीहरूले सरकार पत्र मार्फत दिएका छन्। झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नम्बर 5 वडा अध्यक्ष र एकजना वडा सदस्य पक्राउ परेका छन्। बिहिबार पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका वडा नम्बर 5 55 वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका 46 वर्षीय वडा सदस्य गणेश ऋषिदेव रहेका छन्। प्रहरीका अनुसार रंगेली 5 बस्ने मनुवा कुमार महतोले अधनुनिया महतो आफ्नो आमा भएको दावी गर्दै झुटो विवरण पेश गरेका थिए। सोही झुटो विवरणलाई आधार मानि वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले अंगीकृत नेपाली नागरिकताका लागि सरजमीन सिफारिश गरिदिएका थिए। झुटो सिफारिश गरिएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कार्यवाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका दुवैजनामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान कार्य भइरहेको छ। प्रहरीले यस सम्बन्धमा अन्य प्रक्रियाहरू अगाडि बढ़ाइएको जानकारी दिएको छ। लगातार घटिरहेको सुन चाँदीको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 5,200 घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव 3,600 रूपियाँले घटेको थियो। गएको सोमबारदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव पनि 250 रूपियाँ घटेको छ। चाँदीको भाव आज 250 रूपियाँ घटेर तोलाको 4,235 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलामा 105 रूपियाँले घटेको थियो। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692599998।
3: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। रामेछापको लिखित अङ्कसी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84का लागि 70,64,28,000 रूपियाँको अनुमानित बजेट सार्वजन गरेको छ। गाउँसभाको 17 अधिवेशन अन्तर्गत आयोजित वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष दिपा पाखरिनले बजेट प्रस्तुत गर्नुभएको। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले नीति र विधि मिचेर काम गर्न नदिने बताउनु भएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा उहाँले सो कुरा बताउनु भएको। एक महिना अघि जिल्ला प्रहरी कार्यालय रामेछाप सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक जयसवारले आफूले जिल्लाको प्रभावकारी शान्ति सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताउनु भएको छ। उहाँले आफू जिल्लामा आइसकेपछि गरेका विभिन्न गतिविधिका बारेमा सार्वजनिक गर्दै जिल्लाको भूगोल र वस्तुस्थिति बुझ्ने काम आफूले गरिरहेको पनि बताउनु भएको छ। कार्यक्रमका अवसरमा संचारकर्मीहरूले जिल्ला सदरमुकाममा रहेको अव्यवस्थित पार्किङको व्यवस्थापन, जथाभावित पारिएका निर्माण सामग्रीका कारण भएको सवारी दुर्घटनाको जोखिम न्यूनीकरण, विभिन्न प्रहरी युनिटमा भएको कामप्रतिको हेलचेक्राई जस्ता गतिविधिहरू सुधार गर्न अनुरोध गर्नुका साथै दिगो विकास निर्माणका लागि सहजता गरिदिन समेत अनुरोध गरेका थिए। कार्यक्रमका अवसरमा बोल्दै प्रहरी निरीक्षक राजन प्रसाद तिमल सिन्हाले प्रहरीले नदेखेका तर पत्रकारहरूले देखेका समस्या र प्राप्त गरेका सूचनाहरू प्रहरीलाई जानकारी गराउन अनुरोध समेत गर्नुभएको थियो। काभ्रे पलाञ्चोक प्रहरीले 2 वर्ष कैद र 75,00,000 जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मितिमा अदालतबाट फैसला भई फरार रहेका 2 प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका 2 का 34 वर्षीय केदार बहादुर तिमल सिन्हा र तिमल गाउँपालिका 3 का 42 वर्षीय बुद्ध तामाङ लामा रहेका छन्। तिमल सिन्हालाई चेक अनादर मुद्दामा 2 वर्ष कैद सजाय तोकिएको थियो भने तामाङलाई लेनदेन सम्बन्धी कसुरमा 2 वर्ष कैद र 75,00,000 जरिवानाको फैसला भएको थियो। उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिनुभएको छ। दोलखाको बोचमा जंगली च्याउ खाएर एकै परिवारका 6 जना बिरामी परेका छन्। जंगली च्याउ खाएर दोलखाको भीमेश्वर नगरपालिका 8 बोच स्थित जिरीमाया तामाङको परिवार बिरामी परेका हुन्। मंगलबार घर नजिकै बारीमा उम्रिएको जंगली च्याउ पकाएर खाएका तामाङको परिवारका 6 जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिरामी भएकाहरूको सदरमुकाम चरीकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भइरहेको छ। प्रमुख पर्यटकीय गन्तव्यसम्म पर्यटकलाई सहज रूपमा पुग्न सहयोग पुर्याउने उद्देश्यले ओखलढुङ्गाका विभिन्न स्थानमा पर्यटन मार्ग सूचक साइनबोर्ड राखिने भएको छ। डिभिजन वन कार्यालय ओखलढुङ्गाको पहलमा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय स्थलसम्म पुग्ने मार्गहरूमा संकेत बोर्ड जडान गर्ने तयारी गरिएको। यस अन्तर्गत पोकली झरना, देम्लो डाँडा, सेप्ली झरना, चम्पादेवी मन्दिर, रातमाटे झरना लगायतका प्रमुख पर्यटकीय गन्तव्य जाने मुख्य चोक तथा सड़क मार्गहरूमा साइनबोर्ड स्थापना गरिनेछ। पर्यटकीय गन्तव्यहरूको पहिचान, नक्साङ्कन तथा पहुँच सहज बनाउने उद्देश्यले यो अभियान अघि बढ़ाइएको जनाइएको छ। जापानमा 10 महिनाको अवधिमा 67 जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयको अनुसार गत श्रावणदेखि जेठ 18 सम्ममा 67 जना नेपालीको ज्यान गएको, कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा पत्ता नलागेको भनेर लेखिएको छ। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि शव व्यवस्थापन निकै जटिल बनेको बताउनु भएको छ। जापानबाट नेपालमा शव ल्याउनका लागि झण्डै 12,00,000 रूपियाँ लाग्ने गरेको छ। शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा आएका विद्यार्थीको शवलाई नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन्, जसका कारण समस्या सिर्जना भएको छ। जापान सरकारको अभिलेख अनुसार सन् 2025 सम्म 1,16,000 जना विद्यार्थी जापानमा रहेका छन्। यो संख्या चीनपछि नेपाली दोस्रोमा पर्छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। आप्रवासीहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्धन आईसीआई हिरासतमा ज्यान गुमाउनेहरूको संख्या एक दशकै उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीआई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नीतिलाई उच्च प्राथमिकता दिएसँगै अमेरिकी अधिकारीहरूले हजारौं मानिसहरूलाई हिरासतमा लिएका छन्। सन् 2025 जनवरीदेखि सन् 2026 जनवरीसम्म आईसीआई हिरासतमा वार्षिक मृत्युदर एक वर्ष अघिको तुलनामा 140% बढ़ेको प्रतिवेदनमा उल्लेख छ। यो मृत्युदर ट्रम्पका पूर्ववर्ती जो बाइडेनको शासनकालमा भन्दा झण्डै 4 गुणा र सन् 2017 देखि 2021 रिपब्लिकनको पहिलो कार्यकालको तुलनामा 2 गुणा धेरै हो। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति 2:15 यीको 2 खेल हुँदैछ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइभरी कोस्ट तथा न्यूयर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहितसम्म विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभरी कोस्ट 3 अंकसहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान 1 अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 5:00 याफका 2 खेल हुँदैछन्। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनेसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडन खेल्दैछन्। यो समयबाट ट्युनेसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा बिहान 8:00 डीका 2 खेल हुँदैछन्। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। यिनै समाचारसँगै हामी साँझ 6:00 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी पदाधिकारीका लागि आज राति 9:15 मतदान शुरू हुने। कक्षा 12 नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़दै गएपछि सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजदेखि सबै उद्योगहरू खुल्ने। असार 15 बीपी राजमार्गको नयाँ ट्र्याकबाट गाड़ी चलाउने तयारी। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च रहेको प्रतिवेदन सार्वजनिक। र विश्वकप 2026 सम्म यीबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नकआउटमा पुग्ने प्रतिस्पर्धामा। हवस् त, साँझ 6:00 हजुरको समाचार सकियो। हाम्रो भेट राति 10:00 हजुरको मुख्य समाचारमा हुने नै छ। त्यति जलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767625429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: दैनिक ₹197 ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: किन आँखा मिचेको मिचै गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाइसी क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर नमस्कार रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समितिको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ म नवराज श्रेष्ठ रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ यो कार्यक्रम रेडियो इनर्जी हजुरको रेडियो रेडियो तिफदी रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ सुशासन र पारदर्शिता नागरिक सहभागिता समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल अन्तर्क्रिया भेला गुनासो सुनवाई सार्वजनिक परीक्षण सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो कार्यक्रम हाम्रो मन्थलीको आज 143 अंक हो आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा मन्थली नगरपालिकाले नगरसभाको 19 अधिवेशन मार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछौं

0: 86-87% खर्च गरेका थियौं। यसपालि पनि हामीले 88%को हाराहारीमा बजेट खर्च हुन्छ र आगामी आर्थिक वर्षमा हामीले गर्नुपर्ने कामहरू बाँकी रहेका रकमहरू कति चाहिँ बाँकी रहन्छ भन्ने त्यो हिसाबले अनुमान गरेका छौँ। त्यसै गरी आन्तरिक स्रोततर्फ चालू आर्थिक वर्षमा जुन लक्ष्य लिएका थियौँ हामीले 3,84,00,000 आमदानी हुन्छ भनेर त्यो रकम चाहिँ हामीले जेठ मसान्तसम्म आइपुग्दा 3,07,00,000 झन्डै 7.5 लाख रुपियाँ प्राप्त गरिसकेका छौँ र अरू रकम प्राप्त गर्ने अवस्थामा पुगेका छौँ। यो अवस्था चाहिँ हामीले करिब करिब यो आर्थिक वर्षमा कुलमा समग्रमा भन्नुपर्दा जति आमदानी हुन सक्छ भन्ने अनुमान गरेका थियौँ, खर्च हुन सक्छ भन्ने अनुमान गरेका थियौँ, त्यो दिशामा छ भन्ने मन्थली नगरपालिकाको समग्र यो नगर प्रमुखज्यू र उपप्रमुखज्यूबाट प्रस्तुत भएका नीति कार्यक्रम र बजेट वक्तव्यमा आधारित मैले यहाँ संक्षिप्तमा राखेँ। अब यसपछि हामीले क्षेत्रगत रूपमा पनि हामीले जुन प्रस्ताव गरेका थियौँ, हालसम्म हाम्रो समग्र आमदानीमा खर्च हुने अधिकांश योजनाहरूको हामीले भुक्तानीको चरणमा छ, केही ठेक्का पट्टा र केही पछिल्लो चरणमा स्थानीय स्तरमा विवाद भएर वा ढिलो काम सुरु गरेर ढिलो काम गर्दै गरेका केही उपभोक्ताहरूको मात्रै हाम्रो काम सम्पन्न हुन बाँकी छ, चालू अवस्थामा छ। त्यसको वडा स्तरीय अनुगमन र नगर स्तरीय अनुगमन समितिबाट अनुगमन भइरहेको छ र भुक्तानीको चरणमा चाहिँ पेश भएको छ। यो वर्ष यो हप्ता गरेका हाम्रो नगर अधिवेशनका कामहरूको बारेमा मैले बताएँ र हामीले 8 गते 2083 असार 8 गते नगरसभाको 19 अधिवेशनको बैठकबाट अब आगामी 14 गते आइतबार 10 बजे पुनः अर्को बैठक बस्ने गरी घोषणा गरेको छ र सबै नगरसभाका सदस्यज्यूहरूलाई सोही अनुसार हामीले आमन्त्रण गरेका छौँ। यसको प्रस्तावित नीति र बजेट कार्यक्रमको बारेमा 14 गते पुनः छलफल गरेर स्वीकृत हुन्छ वा पुनः अर्को बैठक बस्ने नगरसभाबाटै तय हुन्छ, त्यो क्रम हुने नै छ र मलाई लाग्छ 14 गतेको बैठकबाट यो सबै तर्जुमा गर्ने प्रक्रिया सम्पन्न हुन्छ, स्वीकृतिको चरणमा जान्छ र हामी नियमित यो चालू आवका भुक्तानीका कामहरू र आगामी वर्ष गर्नुपर्ने कामहरू पुनः गर्नेछौँ भन्ने जानकारी गराउँछु। हस्त धन्यवाद।
1: श्रोता, मन्थली नगरपालिकाले आर्थिक वर्ष 2083-84 का लागि नीति कार्यक्रम र बजेट ल्याएको छ। नगरले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास र पूर्वाधारलाई प्राथमिकतामा राखेर 1,03,20,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको हो। गत सोमबार सम्पन्न नगरसभाको 19 अधिवेशनमा उपप्रमुख ईश्वरी बस्नेतले बजेट तथा कार्यक्रम र नगर प्रमुख लव श्रेष्ठले नीति कार्यक्रम सार्वजनिक गर्नुभएको छ। नगरले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता र पर्यटन प्रवर्धनलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ। स्वास्थ्य क्षेत्रमा घर दैलोमा स्वास्थ्यकर्मी अभियान सञ्चालन गरिने भएको छ। योग शिक्षा सहितको नागरिक आरोग्य कार्यक्रमलाई थप प्रभावकारी बनाइने तथा नगरपालिकाका सबै 14 वडाहरूमा 1-1 योग केन्द्र स्थापना गर्ने योजना पनि अगाडि सारिएको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ रामेछापको मन्थली नगरसभाको 19 अधिवेशनमा नगर प्रमुख लव श्रेष्ठले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम।
2: चालू अब 82-83 नगरपालिकाद्वारा सञ्चालित विकास कार्यक्रम र सेवा प्रवाहमा समग्र पक्षमा सकारात्मक प्रभाव देखिएको छ। विगत आवहरूमा लिजा, एफआरए, एलडी जस्ता प्रणाली मार्फत कार्य सम्पादन मूल्याङ्कन गर्ने संघ एवं प्रदेश स्तरीय निकायबाट विषयगत विधा प्रतिस्पर्धा हुँदा मन्थली नगरपालिका समग्र क्षेत्रमा उत्कृष्ट हुँदै आएको छ। अब

त्रियासी चौरासीबाट स्थानीय सरकार कार्य सम्पादन मूल्याङ्कन एलजी पास शुरू गरिएको र यस मूल्याङ्कनमा हाम्रो नगरपालिकाको 81.70 अङ्क माग दाबी सहित भएका कामहरूको प्रगति विवरण पेश गर्न उत्कृष्ट नगरपालिका भएको प्रमाण मान्न सकिन्छ। त्यसै गरी नेपाल नगरपालिका महासंघले समेत अब 81.82

तर्जुमा दिग्दर्शन 2014 दिगो विकासको लक्ष्य 2016 2030 सोह्रौं योजना 2081-82-85-86 नेपाल सरकार तथा बागमती प्रदेश सरकार नीति तथा कार्यक्रम साथै नगरपालिका आफैले गरेका आवधिक समीक्षा र सार्वजनिक सुनवाईबाट प्राप्त सुझावहरू नगरपालिकाका ऐन नियम कार्यविधि र निर्देशिकाहरूको साथै जिल्ला समन्वय समिति सबै राजनीतिक दल निवर्तमान तथा पूर्व जनप्रतिनिधि पत्रकार नागरिक समाज अग्रज नागरिकहरू समेतबाट प्राप्त सुझाव र विभिन्न ऐन नियम भएका व्यवस्था अनुरूप विषयगत समितिको सुझाव निर्णय अनुसार सभाको अध्यक्षको हैसियतले मैले अब 83-84 को नीति तयार गरी सभामा पेश गर्दैछु। उल्लेखित कानून नीति व्यवस्थालाई आधारको रूपमा लिई क्रमागत आयोजनाहरूको निरन्तरता वडा र अन्य निकायहरूसँग लागत साझेदारी पूर्वाधार निर्माण बालमैत्री स्थानीय शासनयुक्त नगर दिगोपना शिक्षा स्वास्थ्य कृषि पशुपालन तथा पर्यटन विपद व्यवस्थापन रोजगारी सृजना लक्षित वर्गका कार्यक्रमहरू र सुशासन प्रबन्धनलाई प्राथमिकता दिँदै नागरिकको सहभागिता जुटाउन निगरानी र खबरदारी समेत गर्ने गरी सार्वजनिक सरकारको विषयमा नगरपालिकाले आवश्यक सल्लाह सुझावको अपेक्षा सहित आगामी अब 83-84 लागि नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु। नगरसभाका सदस्यज्यूहरू अब आगामी अब 83-84 नगरपालिकाले लिने विषय क्षेत्र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु। प्रस्तुत गरिएका नीति मध्ये अधिकांश नीति र नगरको कार्यक्रम बजेटबाट व्यवस्था हुने गरी र केही नीतिहरू संघ प्रदेश र सरकार र अन्य निकायको सहकार्यमा समन्वय हुने गरी प्रस्ताव गरेको छु। सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास सुशासनतर्फ सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र नगरपालिका वडा तथा स्वास्थ्य संस्थाहरूमा केन्द्रित ई हाजिर प्रणाली जडान गरी लागू भइसकेको अवस्था छ। कक्षा 6 भन्दा माथि सञ्चालन रहेका विद्यालयहरूलाई ई हाजिर प्रणालीमा आबद्ध गरिनेछन्। नगरपालिकाका सबै वडाहरूमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी नगरलाई स्थानीय स्तरबाट नै सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। कार्यालयबाट सम्पादित विकास व्यवस्था सेवा प्रभावसँग सम्बन्धित कार्यक्रमहरूको प्रकाशन तथा प्रसारण नगरपालिकाको वेबसाइट फेसबुक पेज तथा आवश्यक अनुसार स्थानीय संचार माध्यम आम नागरिकसम्म सूचनाको पहुँच पुर्याउने कार्यलाई निरन्तर दिइनेछन्। जनप्रतिनिधि र कर्मचारीले अन्तर निकायको समन्वय र साझेदारीमा आवश्यकको आधारमा क्षमता विकास गर्दै लगिनेछन्। कर्मचारीहरूको योग्यता क्षमता र अनुभवको आधारमा उपयुक्त जिम्मेवारी दिइनेछ र आवश्यकता अनुसार अन्तर शाखा वडा कार्यालय समेतमा व्यवस्थापन गर्न सकिनेछन्। नगरपालिकाबाट सञ्चालित प्रमुख आयोजना कार्यक्रम र सेवा प्रवाहको प्रगति अवस्था बारे आन्तरिक तथा बाह्य पक्षबाट समेत अनुगमन तथा मूल्याङ्कन गर्न सकिनेछ। कार्यालयका जिन्सी सामानहरूको संरक्षण अभिलेखन गर्ने तथा पुराना माल सामानहरूको मरमत तथा लिलाम बिक्री प्रक्रिया अगाडि बढाइनेछ। नगरपालिकाका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरूको जिन्सी सामानको अभिलेखीकरणलाई डिजिटल ट्राई गर्दै लगिनेछन्। संघ प्रदेश र अन्तर स्थानीय तह तथा विकास आधार निकायहरू बीच साझा र द्विपक्षीय लाभका विषयमा साझेदारी कार्यक्रम गर्दै लगिनेछन्। विविध विधामा उच्च योगदान गरी नगरको विकास उल्लेख्य योगदान पुर्याउने व्यक्ति संस्था उक्त अङ्क प्राप्त गर्ने मध्ये तोकेका विद्यार्थीहरूलाई नगरपालिकाबाट पद तथा सम्मान गरिनेछ। नगरपालिकाको आर्थिक नगर विकास योजना संगठन तथा व्यवस्थापन सर्वे कार्य यसै आबबाट शुरू गरिनेछ। नगरपालिकामा कार्यरत कर्मचारीलाई यसै आबबाट योगदानको आधारमा सामाजिक सुरक्षा कोषमा आबद्धता गरिनेछ। स्थानीय संचार माध्यमलाई उपलब्ध गराउने विज्ञापनलाई एकद्वार प्रणालीलाई निरन्तर दिइनेछन्। चालू आबमा शुरू भएको गरिब तथा गरिब पहिचान सर्वेक्षण कार्यालय संघीय सरकारको निर्देशन अनुसार सम्पन्न गरी पहिचान भएका गरिबलाई राज्यको सुविधालाई परिचय पत्रको व्यवस्था गरिनेछ। आन्तरिक तथा आय संकलन र व्यवस्थापनतर्फ वडा कार्यालयबाट राजस्व संकलन गर्ने कार्यालय थप प्रभावकारी बनाइनेछ। करको दरभन्दा दायरा विस्तारलाई प्राथमिकता दिई करदाता शिक्षालाई वडा स्तरसम्म विस्तार र छलफल गराइनेछ। नगरपालिकाभित्र रहेका सरकारी सार्वजनिक स्वामित्वमा रहेका जग्गा साबितमा निर्मित संरचनालाई करको दायरामा ल्याइनेछन्। सार्वजनिक जग्गामा नीति विपरीत व्यक्तिले बनाएको घर तहरा खेती गरिएका स्थानहरूको पहिचान गर्न छुट्टै अध्ययन कार्यदल वडाको समन्वयमा गठन गर्न पहल गरिनेछ। नगर क्षेत्रभित्रका व्यापार व्यवसाय बैंक वित्तीय संस्थाहरू उद्योग फर्म गैर सरकारी संस्था सामुदायिक संस्थालाई अनिवार्य दर्ता तथा नवीकरण गराई व्यवसाय संस्थाहरूको आकार प्रकृति उद्देश्य कारोबार
तथा वातावरणमा

0: अनि प्रवाह समेतको मूल्याङ्कनको आधारमा करका दरहरू निर्धारण गरिनेछन्। महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई नाम दर्ता भएका व्यवसायहरूलाई तोकिएको व्यवसायमा 10% छुट दिने कार्यलाई कर छुट दिने कार्यलाई आगामी आवनमा पनि निरन्तरता दिइनेछ। नयाँ दर्ता गर्न आउने व्यवसायहरूलाई करमा 10% छुटको व्यवस्था गरिनेछ। न्यूनतम घर बाल कर संकलन गर्नलाई प्रभावकारी बनाइनेछ। असोज मासान्तमा एकमुष्ट वार्षिक बाल कर बुझाउने घरधनी वा व्यवसायलाई वार्षिक बाल करको 10% छुट दिइने व्यवस्था कायम राखिएको छ। रासो छली र चुहाट नियन्त्रणका लागि नियमित अनुगमन तथा सरकारवालाहरूसँग सहकार्य गरिनेछ। करमा छली गर्ने कार्यलाई कानून बमोजिम निरुत्साहित गरिनेछ। नगरपालिकाभित्र सार्वजनिक ऐलानी जग्गा विगतदेखि व्यवसाय गरी बसोबास बसेका व्यवसायहरूलाई दीर्घकालीन हक भोग स्थापित नहुने गरी व्यवसाय दर्ता अस्थायी इजाजत दिने प्रक्रियालाई अगाडि लगिनेछ। राजस्वको लक्ष्य योजनालाई समय अनुकूल बनाउन अन्तरपालिका समन्वय गरी राजस्वको अध्ययन अवलोकन गरिनेछ। सामाजिक विकासतर्फ शिक्षा युवा तथा खेलकुद बालबालिकालाई विद्यालय ल्याउने टिकाउने र गुणस्तरीय रूपमा सिकाउने नीतिलाई अवलम्बन गर्दै अनिवार्य तथा निशुल्क शिक्षाको मौलिक हकलाई दिगो र प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराउँदै आएको विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्चलाई खर्चको कार्यक्रमलाई निरन्तरता दिइनेछन्। विद्यार्थीहरूको अन्तर्निहित क्षमता प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाइनेछन्। कक्षा 11-12 मन्थली माध्यममा विद्यालय विज्ञान विषय र रामेछाप बहुप्राविधिक शिक्षालयमा कृषि तथा पशु विज्ञान अध्ययनमा दिइँदै आएको छात्र अतिथि कार्यक्रमलाई निरन्तरता दिइनेछन्। शिक्षकहरूको पेसागत क्षमता विकासका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गरिनेछ। विभिन्न विकास साझेदार संस्थाहरूसँग साझेदार गरी बाल विकास तथा अन्य शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। विद्यालय अभिभावकको सक्रिय भूमिका सुनिश्चित गर्न अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। अतिगम तथा अन्य अपाङ्ग भएका विद्यार्थीहरूको सहज सिकाइको लागि सोही विद्यालयका शिक्षकहरूलाई आवश्यक तालिमको व्यवस्था मिलाइनेछन्। विद्यार्थीहरूमा सामाजिक सद्भाव सेवाको भावना जागृत गराउन नेपाल स्काउट जुनियर रेडक्रस सर्कल र बाल समूहहरूलाई क्रियाशील गराइनेछ। शैक्षिक कार्यपात्रो विद्यार्थी कार्य सञ्चयता तथा मूल्याङ्कनका अन्य साधनहरूको उत्पादन एवं वितरणमा समुचित व्यवस्था मिलाइनेछन्। पञ्चवर्षीय नगर शिक्षा योजना कार्यान्वयनमा ल्याइनेछन्। आधारभूत तह कक्षा 8 र एसी परीक्षामा 4 द्वितीय ल्याएका विद्यार्थी गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिने कार्यलाई निरन्तर अगाडि बढाइनेछन्। विद्यालय विभाग खाजा स्थानीय उत्पादन आधारित हुने गरी व्यवस्थापन गर्दै अभिभावकहरूसँगको साझेदारी सामुदायिक विद्यालयका कक्षा हाललाई 6 अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजाको कार्यक्रम शुरूआत गरिनेछन्। बाँकीलाई छलफल गरी अगाडि बढाइनेछ। उच्च शिक्षा स्वास्थ्य कृषि पशुविज्ञानमा र अन्य विद्यावारीमा अध्ययन गर्ने दलित जनजाति सीमान्त समुदायलाई प्राथमिकता दिई अन्य नगरवासीहरूलाई प्रोत्साहन र सम्मान कार्यक्रमलाई गरिनेछन्। राष्ट्रपति रनिङ सिल तथा नगर कप भलिबल प्रतियोगिता कार्यक्रमलाई निरन्तरता दिइनेछ। जिल्ला र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व गर्दै पदक हासिल गर्ने खेलाड़ीहरूलाई सम्मान तथा प्रोत्साहन गरिनेछन्। नगर युवा परिषद र सरकारवाला निकायहरूको समन्वयमा 14 युवाहरूको नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै उद्यम विकास शाखाको समन्वय र उद्यमशीलता तथा सिप विकास सम्बन्धी कार्यक्रमलाई सञ्चालन गरिनेछ। स्वास्थ्यतर्फ मन्थली अस्पतालको व्यवस्थापन र विकासका लागि आवश्यक अनुसारको प्रक्रिया अगाडि बढाइनेछ। नगरभित्रका स्वास्थ्य संस्थाहरू मार्फत निशुल्क वितरण गरिएको 98 किसिमका औषधि स्वास्थ्य बीमाको औषधिहरू दीर्घ रोगहरू विपन्न वर्गलाई आवश्यकता अनुसारको उपचारको व्यवस्था गरिनेछ। विपन्न वर्गलाई स्वास्थ्य बीमाको क्षेत्रमा सहभागिता सुनिश्चित गराउन बीमा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने र तोकिएका लक्षित वर्गलाई दिँदै आएको अनुदान रकमलाई निरन्तरता दिँदै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूको घर परिवारलाई समेत बीमा शुल्कमा 50% अनुदान दिइनेछन्। सुत्केरीसँग उप प्रमुख कार्यक्रम सञ्चालन छोरी जन्म सन्तति प्रस्थान कार्यक्रम सुत्केरी भेट कार्यक्रम र जटिल प्रस्तुतिको लागि रेफर एण्ड निशुल्क एम्बुलेन्सको व्यवस्था नेपाल रेडक्रस सोसाइटी संघको सहकार्यमा नगरवासीलाई निशुल्क ब्लड व्यवस्थापनलाई निरन्तरता दिइनेछ। महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई जिम्मेवारी प्राप्ति प्रोत्साहन गर्न मासिक बैठक दिइँदै आएको यातायात खर्च खाजा खर्चमा यसपालि 250 रूपियाँ थप गरी अगाडि बढाइनेछन्। म स्वस्थ मेरो समुदाय स्वस्थ भन्ने नाराका साथ लक्षित समुदायका नागरिकलाई प्राथमिकता राखी सबै नागरिकहरूसँग घर दैलोमा स्वास्थ्यकर्मी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। भय पर्याउने प्रकोप तथा महामारीलाई रोकथामको लागि आवश्यक व्यवस्था गरिनेछ। बढ्दै गइरहेको नसर्ने रोगहरू लक्षित गरी मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई साकार पार्न आयुर्वेद कार्यक्रम योग शिक्षा सहितका नागरिक आरोग्य कार्यक्रमलाई कार्यान्वयन गरिनेछ। जटिल रोगलाई आधार मानि धुलीखेल अस्पतालमा सहकारीमा मन्थली अस्पतालमा सञ्चालन गरिरहेको टेलिमेडिसिन स्वास्थ्य सेवालाई प्रभावकारी बनाई निरन्तरता दिइनेछ। 14 वडाबाट वडा एक योग केन्द्र र खुल्ला व्यायामशालालाई निर्माणको प्रक्रिया अगाडि बढाइनेछन्। किशोर र किशोरी मैत्री पोषण मैत्री पालिका घोषणा गर्ने कार्यलाई प्राथमिकताका साथ लागू गरिनेछ। महिला बालबालिका तथा समाज कल्याणतर्फ बालमती स्थानीय शासन दिगोपना तथा किशोरीहरूको सुरक्षा र संरक्षणका लागि बाल तथा किशोरी भेलाबाट माग भई आएका योजनाहरूलाई प्राथमिकीकरण गरी निरन्तर रूपमा सञ्चालन गरिनेछ। बालमती सहजकर्ताका लागि समुदाय परिचालन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिनेछ। बालबालिकालाई प्रत्यक्ष असर पर्ने बाल विवाह बाल श्रम बाल कुलोत लगायतका विषयमा अन्तर निकाय समन्वय गरी विषय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्छ। एकल महिला तथा महिला सशक्तिकरणका लागि सचेतना शिपमूलक प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याइनेछ। हिंसापीड़ित महिला तथा बाल बालिकाहरूका लागि सञ्चालित अल्पकालीन सेवा केन्द्र सेफ हाउसलाई व्यवस्थित गरी अगाडि बढ़ाइनेछ। 14 वडाको 75 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको ज्ञान सिप क्षमता र अनुभवलाई पुस्तान हुन सक्ने गरी कार्यक्रम कार्यान्वयन गर्नुका साथै ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिनेछ। अपाङ्गता भएका व्यक्तिहरूको मागको आधारमा समुदायमा आधारित पुनः स्थापना तथा जीवनयापनका शैलीमा पुग्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ। पञ्जीकरणतर्फ व्यक्ति घटना दर्ताको कार्य वडा स्तरबाटै अनलाइन प्रविधिबाट प्रविष्टि गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको अभिलेख थप व्यवस्थित गरिनेछ। बैंकी प्रणालीबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा देखा पर्ने समस्याहरूलाई बैंक संघको सहकार्य समन्वय समाधान गर्दै अगाडि बढ़ाइनेछ। लाभग्राहीहरूलाई वडाले पाइक पर्ने स्थानमा नवीकरणका लागि शिविर सञ्चालन गरिनेछ। आर्थिक विकासतर्फ आय आर्जन र उत्पादन विशेष कार्यक्रमका किसान उद्यमी समुदायको बढ़दो माग र सीमित स्रोत साधनलाई मध्यनजर गरी लागत साझेदारीमा माध्यमबाट आधिकारिक संख्यात्मक सेवा र विकासका लाभ पुर्याउनका लागि नगद तथा वडाबाट सञ्चालन हुने सबै कुनै पनि वस्तुगत नगद रहेर कार्यक्रम अनुदान वितरण सम्बन्धी कार्यक्रम एकरूपता ल्याउन प्रचलित नियम कार्यविधि भएका सोही बमोजिम र नभएका हकमा व्यक्ति फर्म वा समूहलाई कम्तीमा पनि समुदायको 40% 60% नगरपालिकाको लागत साझेदारीमा कार्य साझेदारी गर्ने गरी यस्ता कार्यक्रमहरू कार्यान्वयन गरिनेछन्। कृषि विकासतर्फ खाद्य सुरक्षा र पोषण सुधार गर्न वडा नम्बर 2, 3, 5, 8 र 13 सहुलियत दरमा मौसम अनुसारका तरकारी बेर्ना उपलब्ध गराउने कार्यको शुरू गर्ने क्रम र अन्य बाँकी वडाहरूलाई विस्तार गर्दै लगिने कुराहरू अगाडि सारिएका छन्। धान बालीको बिउ उत्पादन साझेदारी र कृषकहरूको माग बमोजिम खाद्यान्न बाली उन्नत बिउ अनुदान उपलब्ध गराइनेछन्। उत्पादन लागत घटाई उत्पादकत्व वृद्धि गर्न कृषि यन्त्रीकरणमा जोड़ दिइनेछन्। उत्पादक उपभोक्ता र व्यापारी बीच अन्तर सम्बन्ध विस्तार गर्न नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलालाई निरन्तर दिइनेछन्। बाँझो जग्गाको सदुपयोग गर्दै युवाहरूलाई कृषि पेसामा संलग्न गर्न उच्च मूल्ययुक्त बालीको क्षेत्रफल विस्तार अनुदान शुरूवाती लगानी व्यवस्थापन मिलाइनेछ। सोयजन मोरिङ्गा खेती विस्तार गर्न प्रति बोट 10 का दरले कृषकहरूलाई रोप्नु भएमा नगद प्रोत्साहन सहित उपलब्ध गराइनेछन् भने आवश्यक परेमा साथै आवश्यक अनुसार बिउ समेत समुदायले रोप्न चाहनुभयो भने समुदायलाई उपलब्ध गराउने कुरा अगाडि सारिएका छौं। कृषि बालीको जोखिम व्यवस्थापन गर्न बीमा बाली संरक्षण कृषक पाठशाला सम्बन्धी कार्यक्रमको व्यवस्था गरिनेछ। जलवायु परिवर्तनलाई मध्यनजर गर्दै रैथाने बालीको संरक्षण प्रवर्धन तथा जलवायु अनुकूलन माटो सुधार तथा परीक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछन्। स्थानीय विशिष्टताको आधारमा एकवटा एक उत्पादन कार्यालय निरन्तरता दिई वडाको पहिचान स्थापित गरिनेछ। कृषि पेसालाई मर्यादित र प्रतिस्पर्धी बनाउन उत्पादन आधारित अनुदान र उत्कृष्ट कृषकहरूलाई प्रोत्साहनको व्यवस्था गरिनेछ। किसान सूचीकरण प्रणाली मार्फत वर्गीकृत गरिएका कृषकहरूलाई कृषक परिचय पत्र वितरण र किसान पहिचान नम्बर लागू गर्ने कार्यलाई शुरूआत गरिनेछन्। कृषकहरूको तथ्याङ्क आवधि गर्ने कार्यलाई निरन्तरता दिई डिजिटल प्रविधिमा समावेश गरिनेछन्। स्थानीय कृषकहरूको उत्पादकको छिटो छरितो रूपमा बिक्री गर्न कृषि एम्बुलेन्स सहितको कृषि उपज बजार केन्द्र सञ्चालनमा ल्याइनेछन्। उत्पादित उपजको ब्रान्डिङ तथा बजारीकरणलाई व्यवस्थित बनाउन मौलिक भान्साघर काठमाडौँको बानेश्वरकोमा शनिबार हाटमा स्थानीय उत्पादन बिक्री गर्ने कार्य यसअघि शुरूआत गरिए पनि निरन्तर गरिएको छ र त्यसलाई अहिले पनि निरन्तरता दिँदै अगाडि बढाइनेछन्। प्रदेश सरकारले नगरपालिकालाई किसान केन्द्र हस्तान्तरण गरे पश्चात सञ्चालनको प्रक्रिया अगाडि बढाइनेछ। पशु विकासतर्फ मन्थले नगरपालिका दुध उत्पादन कृषकहरूलाई प्रोत्साहन गर्ने कृषकलाई गर्ने कृषकहरूलाई प्रतिलिटर बिक्रीको आधारमा 2.50 रुपियाँ अनुदान निरन्तरता दिइनेछन्। उत्पादकको वृद्धिका लागि पशु आहारमा आत्मनिर्भरता बढाउन कृषकहरूलाई उन्नत जातको घाँसको बिउ तथा बेदा अनुदान उपलब्ध गराइनेछ। गाई भैँसी र बाख्राको उत्पादन वृद्धि गर्न कृत्रिम गर्भधानको माध्यमबाट नस्ल सुधार कार्यलाई निरन्तरता दिइनेछ। मानव स्वास्थ्य तथा पशु कल्याण दुवैलाई मध्यनजर गर्दै नगरभित्र सञ्चालित मासु पसल एग्रोभेट दाना उद्योग तथा डेयरी व्यवसायलाई निरन्तर नियमित रूपमा अनुगमन गरी गुणस्तर र स्वच्छता कायम गराइनेछ। पशु पक्षीहरूमा लाग्ने संक्रमण तथा महामारी जन्य रोगहरूको रोकथामका लागि प्रभावकारी खोप अभियान सञ्चालन गरिनेछ। प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधिहरू मातहतका पशु सेवा केन्द्रबाट समेत सहजै उपलब्ध हुने व्यवस्था मिलाइनेछ। सार्वजनिक स्वास्थ्य र सुरक्षाको ध्यान राखी सामुदायिक छाडा कुकुरहरूको लागि रेबिज विरुद्धको खोप र स्थानीय भण्डारण शिविर सञ्चालन गरिनेछ। कृषकहरूको आय आर्जन वृद्धि गर्न वडा नम्बर 4 बाख्रा र वडा नम्बर 14 ट्राउट माछा प्रबन्धन गरिनेछ। साथै प्रदेश सरकारबाट वडा नम्बर 2 शुरू गरिएको कृषि एकीकरण कार्यक्रमलाई आवश्यक सहयोग पुर्याइनेछ। नगरका कृषक तथा उद्यमीहरूलाई आवश्यक सिप विकास तालिमको लागि सहज गर्दा सहकार्य गर्न इच्छुक साझेदार निकायहरूसँग सहकार्य गर्दै अगाडि जानेछन्। उद्यम विकासतर्फ उपमेयरसँग सिपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरी लघु उद्यम तथा साना उद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ। लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरूलाई सरल ढंगबाट सहुलियत दरमा ऋण उपलब्ध गराउन आवश्यक अनुसार राष्ट्रिय वाणिज्य बैंक मन्थलीसँग भएको सम्झौतालाई निरन्तरता दिइनेछ। गरिबी निवारणका लागि लघु उद्यम विकास मेडपा कार्यक्रमलाई निरन्तरता दिइ लक्षित वर्गको मागको आधारमा सिप विकास तथा स्थानीय उत्पादन बजारीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम कार्यान्वयन गरिनेछन्। स्थानीय कच्चा पदार्थका आधारित उद्यमहरूको कार्य प्रगतिको आधारमा बिउ पुँजीको व्यवस्थाका साथै उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजारीकरणका लागि लेबलिङ प्याकेजिङ र उत्पादित वस्तुहरूको स्तर उन्नतिमा सहयोग गरिनेछन्। नगर स्तरीय उद्यमीहरूको क्षमता विकास व्यवसाय प्रबन्धन तथा नयाँ उद्योग स्थापना र सञ्चालनका लागि विशेष प्रोत्साहन कार्यक्रमलाई ल्याइनेछ। स्थानीय स्तरमा सञ्चालित साबुन उद्योग हाते होजियारी जस्ता लघु तथा घरेलु उद्यमीहरूका सञ्चालनका लागि नगरको तर्फबाट 50% र समुदायको तर्फबाट 50% लगानीमा साना उद्योगहरू सञ्चालनमा ल्याइनेछन्। नगरपालिकाभित्र महिला उद्यमीहरूको लागत साझेदारीमा चप्पल उद्योग स्थापना गर्न 50% लागत साझेदारीमा अगाडि बढाइनेछन्। मन्थली नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूको लगानीलाई उपभोगमुखी क्षेत्रबाट उत्पादनमुखी रोजगारमूलक तथा स्थानीय आर्थिक विकास क्षेत्रमा रूपान्तरण गर्दै सहकारी क्षेत्रलाई नगरको समृद्धको आधार स्तम्भका रूपमा विकास गर्दै लगिनेछ। प्रत्येक सहकारीहरूलाई सुशासन मैत्री प्रविधि मैत्री तथा वित्तीय सुशासन कायम गर्ने जोखिम व्यवस्थापन गर्ने गरी उत्पादनमुखी तर उद्यमशीलता प्रबन्धन सहयोग र साझेदारी गरिनेछ। सहकारी एकीकरण तथा संस्थागत सुदृढीकरण गर्ने सहकारी शिक्षा सम्बन्धी तालिम साथै अन्तर सहकारी सहकारी तथा सञ्जाल विस्तारमा सहयोग गरिनेछन्।
1: रामेछापको मन्थली नगरसभाको 19 अधिवेशनमा नगरपालिका प्रमुख लव श्रेष्ठले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थली नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईले हाम्रो फोन नम्बर 0485900018 मा फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट म नवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला।

0: अहिले साँझको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा।
2: यदि तपाईँले आफ्नो मोबाइलमा या अनलाइन मार्फत कुनै खाना अर्डर गर्नुभयो भने तपाईँको घरसम्म कसरी आउँछ, आज त्यही विषयमा काम गर्दै गरेका एकजना उद्यमी युवासँगको कुराकानी हामी लिएर उपस्थित भएका छौँ। यहाँलाई स्वागत छ।
3: नमस्ते, मेरो नाम मनिष श्रेष्ठ, हाल चाहिँ म एक्सप्रेस इजमा अहिले सिइओको रूपमा कार्यरत छु।
2: यो के हो तपाईँहरूको प्लेटफर्म चाहिँ?
3: यो एक्सप्रेस इज भनेको चाहिँ एउटा क्लाउड किचन हो होइन, जसले चाहिँ हजुरको मल्टिपल ब्रान्ड्सहरूले क्यारी आउट गरेको छ। यसमा चाहिँ हाम्रो म्याडोबर पिज्जा, इन्डियन तड्का, वर्ल्ड अफ बर्गर्स लगायतका अरू अन्य ब्रान्डहरू चाहिँ हामीले सहजीकरणका रूपमा एउटै किचनबाट चलाइरहेको छौँ। क्लाउड किचनमा चाहिँ हाम्रो हजुरको चाहिँ बसेर खाने ठाउँहरू चाहिँ हुँदैन, यो चाहिँ तपाईँहरूले घर घरमा हामीले खाना पुर्याउने अभियान हो होइन। यसमा चाहिँ तपाईँहरूको आफ्नो चोइसेसहरू डिफ्रेन्ट हुन्छ। हाम्रो मेनु सेलेक्सन्सहरू हेर्दाखेरि तपाईँहरूले चाहिँ मोर देन 200 मेनु आइटम्सहरू पाउनुहुन्छ विथ अफोर्डेबल रेट्स होइन। हामीले तपाईँहरूले दिन खोजेको कारण भनेको चाहिँ एकदमै बायोडिग्रेडेबल प्रडक्ट्स होइन, हाम्रो प्याकेजिङहरू सबै बायोडिग्रेडेबल छन् होइन, विथाइट्स हाइजेनिक फुड कन्टेन्जेन्सी र क्वालिटी।
2: एकदम सहज रूपमा कसैले बुझ्नु पर्यो भने तपाईँको अहिले तपाईँले चलाइरहेको जुन प्लेटफर्म छ त्यो खाना अर्डर गर्ने अनलाइन प्लेटफर्म हो। कस्टमरले आफूलाई मन परेको खाना तपाईँहरूको वेबसाइटमा गएर हेर्नुहुन्छ, त्यसलाई चुज गर्नुहुन्छ अनि त्यो तपाईँहरूसँग अर्डर हुन्छ, त्यो अर्डर भइसकेको खाना कस्टमरसम्म पुग्छ। यसको प्रक्रिया चाहिँ कस्तो हुन्छ?
3: नर्मल्ली यसको लागि चाहिँ हाम्रो अहिले चाहिँ प्रविधिको अवस्थामा हेर्दाखेरि चाहिँ हाम्रो आफ्नै एप छ होइन, त्यसपछि हाम्रो आफ्नै वेबसाइटहरू पनि छ र यी बाहेक
2: के छ त्यो नाम चाहिँ भनिदिनु?
3: हाम्रो चाहिँ एक्सप्रेस इट्स भन्ने छ, त्यसको आफ्नो हाम्रो आफ्नै त्यसको एप्लिकेसन, मोबाइल एप्लिकेसन पनि छ,
2: एप्लिकेसन पनि छ अनलाइन छ
3: हजुर। त्यो बाहेक पनि तपाईँहरूले चाहिँ यो फुडम्यान्डो अरू डिफ्रेन्ट एग्रिकेटर्सहरू लाइक पठाओ फुडम्यान्डोहरू भयो होइन, अब अहिलेको समय त याङ्गो पनि अनबोर्ड भइरहेको छ होइन, यिनीहरूसँग चाहिँ तपाईँले वान क्लिक अर्डर गर्दाखेरि चाहिँ हाम्रो एउटा कार्डमा चाहिँ तपाईँले अरूको चाहिँ कस्तो हुन्छ भने एउटा सिङ्गल फुड सिङ्गल कार्डमा मात्रै अर्डर हुने हुन्छ, हाम्रोमा चाहिँ तपाईँले मल्टिपल सेलेक्सन्स लिनु पाउनुहुन्छ इन अ सिङ्गल कार्ड होइन। त्यो गर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ हजुरहरूको मेसेज आउँछ हामीलाई होइन, त्यो चाहिँ हाम्रो तल अपरेसन टिमले तपाईँहरूको अर्डर रिसिभ गर्छ। अर्डर रिसिभ गरिसकेपछि कन्फर्मेसन भइसकेपछि त्यसको डकेट भनेर चाहिँ केओटी प्रिन्टर हुन्छ, त्यो चाहिँ हाम्रो किचनमा गइसकेपछि किचनबाट चाहिँ कन्फर्मेसन अर्डरको चाहिँ बल्ल प्रिपरेसन सुरु हुन्छ। इट्स भेरी हाइजेनिक, पहिले नै पकाएर राखिसकेको हुँदैन। तपाईँहरूको अर्डर आइसकेपछि चाहिँ हाम्रो हाफ मेजा गरेको हुन्छ, त्यसको लागि चाहिँ हामीले प्रपर मेकानिजमहरू फलो गरेको हुन्छ, फ्रिजर्सहरू, चिलरहरू, तपाईँको रुम डिभिजन्सहरू होइन, स्ट्यान्डर्ड प्याकेजिङहरू, युनिटहरू, पोर्सनहरू सबै मिलाइसकेपछि बल्क प्रिपरेसन हुन्छ। त्यो प्रिपरेसन भइसकेको चाहिँ तपाईँको ठ्याक आधी घन्टादेखि 40 मिनट्समा चाहिँ तपाईँको घर दैलोमा आइपुग्छ।
2: 45 मिनटमा कस्टमरले आफूलाई मन परेको खाना चाहिँ घरसम्म पुर्याउन
3: म्याक्सिमम।
2: त्यो चाहिँ केमा जान्छ खास?
3: यो चाहिँ हजुरको सबै राइडर्सहरूले बाइकमा लाने हुन्छ,
2: तपाईँको आफ्नै हो या अरू अरू

0: प्लेटफर्महरू धेरै छन् मार्केटमा, होइन अहिले अब अनलाइन मार्फत खाना बिक्री गर्ने कुरा, अनलाइन मार्फत किचन चलाउने कुरा अहिले यो एकदमै आम जनमानसमा एकदम नजिक भइसक्यो, निकट भइसक्यो, मान्छे हरेक घरमा त्यो खालको चाहिँ छ होइन। तपाईँहरूकोमा चाहिँ के कुरा फरक छ जुन अरूभन्दा चाहिँ?
1: हाम्रोमा चाहिँ एकदमै ह्यासल फ्री छ एउटा चाहिँ, होइन तपाईँले एकदम इजी टु अर्डर छ। जस्तो अरूकोमा एप्सहरू हेर्दाखेरि तपाईँले कहाँ गएर अर्डर गर्ने हो, कहाँ गएर छान्ने हो, यो के हो भन्ने कुराहरू एकदम कन्फ्युजन हुन्छ। हाम्रो वेबसाइट त एकदम सिम्पल छ, जसले पनि अर्डर गर्न सक्छ। र अर्को भनेको चाहिँ हामीले चाहिँ अरूभन्दा डिफ्रेन्स हुनेको कारण चाहिँ के भने, हामी चाहिँ तपाईँको 2021 सालदेखि आजको दिनसम्म यथावत रूपमा छौँ। हामीले काठमाडौँमा अहिले चाहिँ तपाईँको बानेश्वर, चण्डोल र कुपनडोलबाट तिनवटा आउटलेट चलाइरहेको छौँ। यो बाहेक हाम्रो स्पोक छ, पेप्सिकोलामा पनि अर्को एउटा ब्रान्च खोल्दैछ होइन। हाम्रो मेन उद्देश्य भनेको चाहिँ तपाईँ उपभोक्ताहरूलाई एउटा क्वालिटी फुड होइन, त्यसको पोर्सन, यो सबै अनलाइन फुडहरूले चाहिँ उनीहरूले क्विक मनी बिजनेस डेभलपमेन्ट गर्न खोजेको हुन्छ। हाम्रो चाहिँ क्विक मनी बिजनेस डेभलपमेन्ट भन्दा पनि पहिला चाहिँ तपाईँहरूको ट्रस्ट होइन, हामी प्रतिको लोयालिटी र कस्टमर रिप्युटेसन हो हाम्रो टार्गेट भनेको चाहिँ होइन। त्यसपछि बल्ल बिजनेस चाहिँ सस्टेन हुन्छ भन्ने हाम्रो आशा छ।
0: तपाईँहरूसँग खाना अर्डर गर्दा चाहिँ पहिला नै पे गर्नुपर्छ, पैसा तिर्नुपर्छ कि पछि खाना प्राप्त गरिसकेपछि?
1: यसमा चाहिँ हामीले सहजीकरणको लागि दुईवटा अप्सन राखिदिएको छौँ होइन। यसमा चाहिँ तपाईँले अनलाइन डेलिभरीको लागि फर्स्ट पे पनि गर्न सक्नुहुन्छ, अथवा तपाईँले क्यास अन डेलिभरी पनि गर्न सक्नुहुन्छ,
0: दुइटै गर्न सक्ने सुविधा छ। अब यो तपाईँले अघि हामीले बिचमा कुरा पनि गऱ्यौँ होइन, अब यो आफ्नो परम्परागत रूपमा आफ्नो घर परिवार साथीभाइसँग बसेर खाने जुन हाम्रो कल्चरहरू छ त्यो घरमा प्राप्त हुँदैन, र बाहिर अफिस या अरू काममा हिँड्दै गर्दाखेरि चाहिँ के खाने भनेर अन्यलमा नपरुन्, र अर्को कुरा चाहिँ अथेन्टिक र हाइजेनिकको कुराहरू पनि छ होइन, त्यो खानेकुरालाई चाहिँ हामी सहजै रूपमा डेलिभरी गर्न सक्छौँ भन्ने खालको कुरा गर्दै गर्दाखेरि तपाईँहरूमा चाहिँ त्यो के छ, तपाईँ किन यो सुरुवात गर्नुभएको खासमा?
1: यसको मेन उद्देश्य भनेको चाहिँ अहिलेको सामाजिक वातावरण हेर्दाखेरि, जस्तै मानिलिउँ एउटा घरमा चारजनाको परिवार छ भने ती चारजनाको परिवार विभिन्न कार्यक्षेत्रमा आबद्ध भएको हुन्छ होइन। उनीहरूको एउटा टाइम स्पिरिट मिलिरहेको हुँदैन, बिदा मिलिरहेको हुँदैन, आफ्नो अफिसको ह्याटी प्रब्लम छुट्टा छुट्टै हुन्छ। र जस्तै घरमा एकजनाले बनाएको खाना तिनजनाले अर्को नखाइकन जानुपर्ने समय हुन्छ, आफ्नो वर्क सेड्युल हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो ह्यासल फ्री गर्नको लागि चाहिँ हामीले यो अभियान निकालेको, ताकि तपाईँलाई अब जस्तै मानिलिउँ आज खाना खानु मन छैन होइन, यु मे गो फर सम अदर प्रडक्ट। तर घरमा त के हुन्छ, नर्मल्ली नेपालीहरूको दाल भात तरकारी अचार सलाद त्यही नै हो रेगुलर बेसिसमा होइन। त्यो चाहिँ कहीँ कतै हामीले दैनिक तपाईँहरूले उपयोग गर्ने मूल्यमा हामीले यहाँबाट दिन सक्छौँ भने हाम्रो अभियानमा चाहिँ, त्यसमा चाहिँ तपाईँहरूले अप्सन्स पनि बढी पाउनुभयो होइन, प्रविधि बढी पाउनुभयो, नयाँ टेक्नोलोजीसँग पाउनुभयो। त्यो बाहेक पनि ह्यान्ड सेलेक्टेड र मेटेरियल्सहरू र तपाईँको दक्ष कर्मी कुकहरूले बनाएको खानेकुराहरू भयो होइन, त्यो जसमा चाहिँ भिन्न नै पर्छ।
0: जस्तो तपाईँ चाहिँ आज यहाँ प्रमुख भएर काम गर्दै गर्दाखेरि चाहिँ अहिले पछिल्लो समय चाहिँ कस्तो छ, मार्केट कस्तो छ, यसको सम्भावना कस्तो छ होइन, अनि एकछिनपछि म तपाईँसँग चुनौतीका विषयमा पनि कुरा गरौँला। तर तपाईँहरूको अहिलेको अवस्था हेऱ्यो भने यो धेरै प्लेटफर्महरूमा पनि तपाईँहरू काम गर्दै गर्दाखेरि यसको मार्केट चाहिँ कस्तो छ, यहाँको टार्गेट कस्टमर चाहिँ कस्ता हुन् होइन, यहाँले कसलाई चाहिँ बढी टार्गेट गरेर चाहिँ अर्डरहरू आउने गर्छ, यहाँ के छ अहिले चाहिँ?
1: हाम्रो म्याक्सिमम टार्गेट भनेको चाहिँ स्टुडेन्ट्सहरू हो होइन, जो चाहिँ तपाईँको काठमाडौँ भ्यालीमा चाहिँ आफ्नो गाउँठाउँ छोडेर केही बन्छु पढ्छु शिक्षा दिशा लिन्छु भन्ने मान्छेहरूको त बजेट एकदम कम हुन्छ। उनीहरूको होस्टेलको फुडहरू हेर्नुहोस् त्यति हाइजेनिक हुँदैन होइन। त्यो बाहेक पनि उनीहरूले बाहिर मूल्य तिरेरै खाँदाखेरि पनि त्यति राम्रो प्रडक्टहरू पाइरहेको हुँदैन। हाम्रो मेन फोकस चाहिँ तपाईँको काठमाडौँ भ्यालीको लोकल स्टुडेन्ट्सहरू मात्र होइन कि देशभरिका जति पनि लोकल स्टुडेन्ट्सहरू काठमाडौँ भ्यालीमा आबद्ध बसेका छन् एक नम्बर तिनीहरू। त्यसपछि तपाईँको कर्पोरेट हो हाम्रो वर्ल्ड चाहिँ होइन। कर्पोरेट चाहिँ किन हो भने हजुरको उनीहरूको म्यासिभ अर्डरमा चाहिँ कस्तो हुन्छ भने उनीहरू ऱ्यान्डमली उनीहरूसँग हाई पर्चेस भ्याल्यु हुन्छ, उनीहरू जहाँ पनि जे पनि किनेर खान्छ। तर हाम्रो योजना भनेको जहाँ पनि जे पनि खाने होइन, आफ्नो शरीरलाई माल न्युट्रिसन नहुने गरिकन र तपाईँको प्रोटिनयुक्त हुने गरिकन, आफ्नो शरीरलाई फेभरेबल हुने गरिकन र तपाईँको स्वास्थ्यलाई हित हुने खालको खानेकुराहरू खानु पर्यो भन्ने खालको चाहिँ हाम्रो एउटा प्लेटफर्म भयो होइन। यसमा चाहिँ तपाईँको अहिलेको दिनहरूमा चाहिँ हामीले देखेको अवस्थामा चाहिँ जति पनि हामी लगायतका अरू अन्य यो क्लाउड किचनहरू आएका छन् उनीहरू भनेको चाहिँ तपाईँको एकदम सर्ट टर्मको लागि कुनै पनि रिसोर्स नभए

0: एउटा घरमा चार कुनामा भान्सा बनायो, दुईटा प्रडक्ट निकाल्यो, त्यो प्रडक्टले गेस्टलाई सामान बेच्यो, उनीहरूकोमा चाहिँ न स्टोरेजको प्रोपर्टी राम्रो हुन्छ होइन, न उनीहरूको तपाईँको स्टक लेभल राम्रो हुन्छ, पार स्टक हुँदैन उनीहरूको, आज बनाएको खानालाई फ्रिज गर्यो भोलि त्यही पिरियड गरेर गर्ने हुन्छ। हाम्रोमा चाहिँ कम्प्लिट त्यस्तो केही पनि हुँदैन।
1: हाम्रो त्यही कुरामा आउँदै थिएँ, अहिले तपाईँले बिचमा पनि जोड्नु, म जोडिहाल्नु। खासमा चाहिँ अहिले यो अनलाइनबाट जुन डेलिभरी हुने खानाहरू हुन्छ त्यसमा क्वालिटीको कुराहरू हुन्छ होइन, त्यो खाना योग्य छ कि छैन होइन, अब त्यसको परीक्षणका कुराहरू पनि कतिपय विषयमा सामाजिक सञ्जालमा हेऱ्यो भने कहीँ न कहीँ र कुनै न कुनै डेलिभरी भएका खानाहरूमा कसैले न कसैले कमजोरी देखाइरहेको हुन्छ होइन। यो थुप्रै च्यालेन्जका बीचमा, चुनौतीका बीचमा पनि तपाईँहरू लामो समयदेखि यो काम गरिरहनु भएको छ होइन, खासमा तपाईँहरूको फरक किन छ एउटा होइन, अर्को चाहिँ तपाईँहरूले त्यसको क्वालिटीलाई कसरी मेन्टेन गरिरहनु भएको छ अर्को, र अर्को चाहिँ तपाईँहरूको यो व्यवसाय चाहिँ कन्टिन्यू चलाइराख्नलाई कस्तो खालको चाहिँ च्यालेन्ज यहाँले भोगिरहनु भएको छ?
0: सर्वप्रथम त हजुरको प्रश्नमा एउटा मलाई भन्नु पर्दाखेरि चाहिँ यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि यो एउटा टिमबाट अर्गनाइज हुने कुरा हो होइन। यसमा चाहिँ हामीसँग कार्यकर्ता भइराख्नु भएको जति पनि कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरू तपाईँ दक्ष अनुभवी हुनुहुन्छ है। दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू हामी आफै गुणस्तरीय सामानहरू लिन्छौँ होइन। हामीले अहिलेसम्म पनि तपाईँको जस्तै मानिलिउँ पिज्जाको लागि हामीले इटालियन ससहरू युज गर्छौँ, मेक्सी प्यानहरू युज गरेको छौँ, पेलाटो युज गरेको छौँ। इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोलभेडा लिएर आएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने हुन्छ। तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरैबाट इम्पोर्ट गर्छौँ यी सबै कुराहरू होइन। त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला, तर त्यसलाई चाहिँ कस्ट फ्याक्टरमा भन्दा भन्दा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ क्या। र अर्को कुरा चाहिँ हामीलाई आजको दिनसम्म निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठुलो हात छ, जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन् होइन। कति ठाउँमा त जस्तो अब आज एउटा सामान मगायो भोलि त्यो सामान सर्टेज हुन्छ, हाम्रो सप्लायरहरूबाट त हामीले त्यो फेसेसहरू गरेको छैनौँ होइन। तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ, इक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि फाइभ स्टार होटेल होइन, सबले डेलिभरी प्लेटफर्म गर्न थालेको छ अरे। यदि फाइभ स्टारले डेलिभरी गर्ने हो भने त बाटोमा आएर रुम बेचेको भयो नि त, तिनीहरूलाई फाइभ स्टार किन भन्ने होइन। फाइभ स्टार भनेको मेरो जमानामा जब होइन अब स्किड होइन, मलाई लाग्थ्यो ओहो त्यहाँ त भित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पालेदाले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्थ्यो अरे। तर पछि यही विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ फाइभ स्टार होटल भनेको त मान्छेलाई बेवकुफपूर्ण ठाउँ मात्र हो हेर्नुहोस् होइन। तपाईँले त्यही फुड त्यहाँनिर 4000 तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट 3000 खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ। किन
1: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
0: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छ।
1: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेऱ्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहेको हुन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहेको हुन्छ होइन, त्यहाँ प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसैले कन्टिन्यू गरिरहनु भएको छ। तर तपाईँहरू जस्तो चाहिँ यति ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्ज चाहिँ भोगिरहनु भएको छ भने तपाईँहरूमा अलिकति फरक देखिँदै गर्दाखेरि चाहिँ यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
0: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्भे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ होइन। त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी फ्रिजन गरिरहेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामीले लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको हुन्छौँ, लास्ट इन फर्स्ट आउट होइन। कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्ने हुन्छ होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हामी वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ होइन। त्यो बाहेक पनि हामीले चाहिँ डिस्पाच गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट जाओस् होइन। काम गर्दाखेरि कहिले काहीँ ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्ट छौँ भन्दैनौँ, हामीले पनि कतिपय कुरा लर्निङ बाई डुइङ प्रोसेसमा सिकि नै रहेको हुन्छौँ होइन। तर हामी चाहिँ यतिसम्म विश्वासी छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्प्याचसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेन्योर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छन्। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला, होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, होइन, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन। है, जस्तै एउटा सिटिभिटीको कुनै ठाउँमा छ, तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन, होइन। तर हामी त एउटा यस्तो प्लेटफर्म हौँ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उसलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू, होइन, यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन्, होइन। त्यो भनेको चाहिँ हामी के प्राउड फिल गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले चारजना अरू कसैलाई रोजगारी दिइरहेका छन् कि, यो भनेको चाहिँ हाम्रो लागि एउटा गर्वको कुरा हो। अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किनभने पनि 55 कार्यरत छन् म लगायत,
1: काठमाडौँभित्रमा या बाहिर?
0: हजुर, काठमाडौँभित्रमा मात्रै। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ, होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ, होइन। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई, होइन। नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन्, होइन, हप्तामा एकचोटि गार्बेज लिन आउँछ। हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो, होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या, यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ, होइन। भन्नुहुन्छ तपाईँले बायोडिग्रेडेबल नन बायोडिग्रेडेबल प्रडक्ट्सहरू छुट्याएर राखिदिनुहोस्, होइन, त्यो छुट्याएर राखेको 15 दिनसम्म लिन आउँदैन, त्यो गन्ध कसरी मेटाउने त हामीले? त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा यहाँ वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या, ए फोहोर त म्यानेजमेन्ट गरेको रहेछ भनेर। अब फोहोर हामी लगेर कहाँ फाल्दिने? सानो यो चाहिँ च्यालेन्जेसहरू क्या, यो चाहिँ हामीलाई डेली बेसिसको। जस्तै अब अहिले इन्धनको रूपमा हेर्नुहोस् न, होइन, फ्युल क्राइसिस हेर्नुहोस्, होइन, ग्यास हेर्नुहोस्, हाफ सिलिन्डर आइरहेको छ। तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अहिलेसम्म तात्पर्य हामी बसिरहेको छौँ। हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके, होइन, कतिले त आफैले आगो लगाएर इन्सुरेन्स पनि निकालेको छन्। यो कुराहरू पनि तपाईँलाई थाहा भए नै होला, होइन। तर हामी चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ, होइन, म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू, जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ, होइन, त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टप्रति होला, कम्पनीको रेभेन्यूपट्टि होला, ब्रान्ड भ्यालुतिर होला, होइन, यी सबै कुराहरू चाहिँ मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँको फेस गर्दै हामी अगाडि बढ्छौँ।
1: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू, उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना, उहाँहरूसँगको च्यालेन्जेस चाहिँ कस्तो, चुनौतीहरू कस्तो, जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला, होइन, विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि त,
0: होइन, त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ, नभएको होइन। तपाईँको चाहिँ कहिले काहीँ रस अर्डरहरू हुँदा, जस्तो यो चाहिँ प्रायः तपाईँको पब्लिक होलिडेहरूको बेलामा, होइन, अथवा हजुरको चाडबाडको बेलामा चाहिँ डिस्प्याचहरूबाट तपाईँको अलिकति अर्डर मिस्टेकहरू, जस्तै मानिलिउँ तपाईँले भेज मोमो मगाउनु भयो, तपाईँले भेज मोमो सँगसँगै अरू कुनै एउटा गेस्टको प्रडक्ट पनि जान सक्छ क्या। त्यो चाहिँ कस्तो हुन्छ भने नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रजातिमा हेर्ने हो भने यदि 8 आवर्स 9 आवर्स जब फ्याक्टर बाहेक नेपालमा रेस्टिङ फ्याक्टर्सहरू कुनै पनि उसमा छैन क्या। तर हामीले चाहिँ त्यो कुराहरू नहुनको लागि चाहिँ के गरेको छौँ भने, जस्तै तपाईँले मलाई आज अर्डर गर्नुभयो, बाई एनी चान्स तपाईँले त्यो अर्डरमा के डिफल्टहरू भयो अथवा त्यसको तपाईँलाई टेस्ट ट्यान्जी लाग्यो अथवा तपाईँले रेगुलर खाइरहेको जस्तो भएन भन्ने चाहिँ हामीले तपाईँलाई नेक्स्ट मिल, होइन, कम्पेन्सेट पनि गर्छौँ। यदि होइन म खाँदिनँ अब भन्यो भने चाहिँ तपाईँको हामीले होल अमाउन्ट, होइन, हामीले हजुरलाई रिफन्ड पनि गर्छौँ, होइन, र हामी गरिरहेको पनि छौँ। सधैँभरि तपाईँको उच्च खानेकुरा जान्छ भने हुँदैन, त्यसमा चाहिँ हजुरको चाहिँ हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन.
1: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन, त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि.
0: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको
1: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामीले चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको.
0: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्च हेर्ने भने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियससम्म दिइरहेको छौँ होइन. कुबन्डोल बानेश्वर चन्डोल गरेर हामी 10 किलोमिटर रेस गर्दा चाहिँ झन्डा चाहिँ तपाईँको काठमाडौँको एभरेज नोक्सान कर्नर भ्याउँछौँ होइन. त्यसमा चाहिँ तपाईँको हामीले 5 to 6 किलोमिटर चाहिँ विदिन हाफ एन आवरमा जान्छ होइन. त्योभन्दा माथिको चाहिँ हजुरको 8 भयो भने चाहिँ 40-45 मिनट्सको भयो, र त्योभन्दा माथि भयो भने चाहिँ हाम्रो 1 घन्टासम्मको समय डेलिभरी मागेकै हुन्छौँ हामीले होइन. त्यो गेस्टलाई क्लेरिफिकेसन गराएर नै हामीले सामान पठाउनु हुन्छ है. तर नेपालमा चाहिँ यो ट्राफिक व्यवस्थापन होइन उच्च र गुणस्तरीय नहुँदाखेरि चाहिँ अहिले पनि तपाईँ जानुहोस् तपाईँले हार्डली सिंहदरबार त्रिपुरेश्वर बानेश्वर बाहेक ट्राफिक लाइटहरू कहीँ पनि चलेको पाउनु हुँदैन क्या. यो चाहिँ एउटा स्याड पार्टै हो नेपालको लागि होइन. हामीले जति गर्न खोज्दाखेरि पनि हामी सक्सेस नहुने कारणहरूमा चाहिँ कहीँ कतै काठमाडौँको सडकहरू आज पिच भएका हुन्छन् भोलि खाल्टो भइसकेका हुन्छन् होइन. आज 2-way हुन्छ भोलि 1-way भइसकेको हुन्छ, त्यस्तो गाइडेड पनि हुँदैन होइन. र अर्को कुरा भनेको चाहिँ जब नेचरमा चाहिँ हामीसँग रेगुलर बेसिसमा हाम्रो आफ्नो इन्सोर्सको ड्राइभर भए तापनि आज गएको बाटो भोलि 1-way भइसकेको हुन्छ, उसलाई कुनै पनि कुरामा नोटिफाई नै हुँदैन क्या. त्यस्तो कुराहरूले गर्दाखेरि पनि कहिले काहीँ टाइम डेलिभरिजहरू डिले भएको हुनसक्छ होइन.
1: जस्तो अब यो व्यवसाय गर्दै गर्दा जुन क्लाउड किचनको कुराहरू गर्नुभयो, इन्टरनेसनल रूपमा हेऱ्यो भने यो विदेशमा एकदमै धेरै छ, नेपालमा पनि यसको अभ्यास भइरहेछ जुन तपाईँहरूले पनि गरिरहनु भएको छ होइन. अब यसको यो काम गर्दै गर्दाखेरि चाहिँ नेपालमा त्यसको सम्भावना कस्तो छ होइन, यसले नेपालमै बसेर उद्यमशीलतामा काम गर्न चाहने युवाका लागि चाहिँ त्यसको सम्भावना कस्तो छ होइन, आफै पनि अन्टरप्रेनर हुनलाई उद्यम म पनि केही गर्छु भन्न चाहने युवाका लागि चाहिँ यो कस्तो छ, अनि तपाईँले भनेअनुसार चाहिँ करिब 50 जनाभन्दा बढी तपाईँहरूसँग अहिले पनि रोजगारमै हुनुहुन्छ, स्वरोजगार बनाइरहनु भएको छ होइन, भोलि ती 50 जनाले अरू 50 जना पनि थप्न सक्नुहोला, त्यो हिसाबले चाहिँ यो व्यवसाय चाहिँ तपाईँले एउटा युवाको हिसाबले भन्दाखेरि नेपालमा यसको सम्भावना कस्तो छ, युवाहरूले यसलाई कसरी अगाडि बढाउन सक्छन्, अनि यसको लगानी के हो खासमा चाहिँ, यसको लगानीको मात्रा चाहिँ कति हुन्छ खासमा.
0: यो चाहिँ नर्मल्ली क्लाउड किचन भनेको चाहिँ धेरै मान्छेहरूले चाहिँ एउटा भान्छ जहाँबाट पाकेको पकवानहरू बाहिर निस्किने भनेर बुझ्छन् होइन. तर यसको बुझाइ चाहिँ अलिकति भिन्न छ होइन. यो चाहिँ म हरेक युवाहरूलाई चाहिँ सजेस्ट गर्दिनँ, किनभने हस्पिटालिटी भनेको चाहिँ जो कोहीको एउटा कपमा राखेर खाने पिउने चिया होइन क्या. यसको लागि चाहिँ तपाईँले कतिको निरन्तरता रूपमा आफ्नो डिसिप्लिन हुनुहुन्छ होइन, तपाईँले कन्टिन्यू कतिको दिन सक्नुहुन्छ, र तपाईँमा त्यो आत्मनिर्भर कति छ म यो गर्न सक्छु भन्ने होइन. क्लाउड किचन भनेको नेपालको लागि एउटा फ्यामिलीको लागि चाहिँ सस्टेनेबल बिजनेस हो. किन मैले मेरो घर आर्जे गरिरहेको छु, म लगायतका मेरो अरू कर्मचारीले गरिरहेका छन् होइन. क्लाउड किचनमा चाहिँ स्पेसिफिकली तपाईँले म चाहिँ के दिने त भन्ने कुरा निर्धारित गरेर र तपाईँले बजार प्रतिनिधि गर्दाखेरि मैले चाहिँ यो बेस्ट बेच्छु भन्ने खालको मूल्याङ्कन गरेर हजुरले फुड सेलेक्सन गरेर गर्नुहुन्छ भने इट्स अ भेरी गुड बिजनेस. किन नेपालीहरूसँग अहिलेको लागि हेर्नुहोस् होइन, विभिन्न रेस्टुरेन्टहरूमा सायद काठमाडौँका शुक्रबार शनिबार र पौडी होलिडेमा कुनै पनि रेस्टुरेन्टहरू खाली हुँदैनन्, किन नेपालीहरूलाई यो पकवान खाने जुन एउटा इच्छा शक्ति होइन, उनीहरूको चाहना एउटा इगरनेस होइन, धेरै कुराहरूले गर्दाखेरि चाहिँ यो क्लाउड किचन सस्टेनेबल हुन्छ. तर क्लाउड किचन सस्टेनेबल हुनको लागि चाहिँ तपाईँले मोस्ट इम्पोर्टेन्ट ध्यान दिनुपर्ने कुराहरू भनेको चाहिँ तपाईँको प्याकेजिङ होइन. तपाईँले क्लाउड किचन खोल्नुभयो, प्लास्टिकमा रबर बाँधेर पठाएर त भएन नि त, त्यो गुणस्तरीय हुँदैन होइन. त्यसले क्रस कन्टामिनेसनहरू गर्न सकेको हुन्छ तपाईँहरूलाई होइन. यो कुराहरू चाहिँ मान्छेले बुझेको हुँदैन कि मान्छेहरूले चाहिँ सहजीकरण रूपमा घरमा आइपुग्छ, सस्तो छ, खाने हो भन्ने खालको कन्सेप्टमा लिएको छ भने चाहिँ उहाँहरू गलत हो होइन. यो भनेको चाहिँ नेपालमा अझ पनि कन्ज्युमर बिहेभियर्सहरू अझ पनि डेभलप भएको छैन क्या होइन. तर हामी चाहिँ ह्यासएपलाई नै सर्टिफाइड भएको भएर पनि हामी चाहिँ त्यो प्रोटोकलहरू फलो नै गरेको हुन्छौँ होइन. हाम्रो चाहिँ वास ड्राई होइन रेजिन सबै खालको प्रविधिहरू पूर्ण गरेर हामी गरेको हुन्छौँ है. क्लाउड किचनको लागि चाहिँ तपाईँको लागत हजुरले सिम्पली मानिलिउँ तपाईँले मोमो चाउमिन मात्रै बेच्छु भने तपाईँ 1,00,000 रुपियाँ किचनले पनि पुग्यो होइन, तर होइन म कमर्सियली जान्छु भन्नुभयो भने तपाईँलाई 10 करोडले पनि पुग्दैन। यो भनेको चाहिँ हजुरले कति नम्बर अफ टार्गेट गर्दै हुनुहुन्छ कस्टमर र तपाईँको कस्टमर सर्कलको पिरियोडिक नेचर के छ, उनीहरूको रिपिटेड नेचर के छ, उनीहरूलाई तपाईँले कति किलोमिटरभित्रमा गर्दै हुनुहुन्छ। होइन अहिलेसम्मको हाम्रो यहाँको लागत भनेको 15 करोडको छ हामीसँग है, त्यसमा हाम्रो त्यसमा आउटलेटको इन्फ्रास्ट्रक्चर मात्र होइन कि बिल्डिङ यो मात्र होइन, त्यसमा हाम्रो लागेको हाम्रो टेक्नोलोजीहरू युज भएको हुन्छ, हामीले तपाईँको मार्केटिङहरू त्यो अनुसारले गर्नु परेको हुन्छ होइन, मेटा एडहरू गइरहेको हुन्छ, बुस्टिङहरू गइरहेको हुन्छ, जस्तो अब एग्रिकेटरहरू ब्यानर्सहरू भन्ने हुन्छ, त्यो बाहेक पनि हाम्रो सोसाइटीमा एउटा बिजनेस गरिसके सोसाइटीको रेस्पोन्सिबिलिटी छुट्टै हुन्छ, त्यो रेस्पोन्सिबिलिटीमा कहिलेकाहीँ च्यारिटी गर्नुपर्ने हुन्छ। अब जस्तै मानिलिउँ तपाईँको यो ठाउँमा भोलि भजन कीर्तन भइदियो भने अथवा कुनै एउटा जात्रा भयो भने लोकल कम्युनिटी हो नेवारहरूको उनीहरूलाई छुट्टै च्यारिटी दिनुपर्ने हुन्छ होइन, यस्तो खालको च्यालेन्जेसहरू चाहिँ धेरै छ नेपालमा।
1: अब अन्त्यमा हामी तपाईँकै व्यवसायकै बारेमा कुरा गरौँ, नेपालमा बस्ने युवाहरू र नेपालमा बस्न चाहने र केही गरौँ भन्नेका लागि पनि तपाईँले अहिले गरिरहेको जुन बिजनेस छ यसले यो धेरै फलदायी छ यदि यसलाई अझ गहिरिएर सोच हेऱ्यो भने, तर यो छोटो समयमा र यो अन्तर्वार्ताभित्रै यो बिजनेस गरिहाल्नलाई चाहिँ सम्भावना त अलिक गाह्रै होला होइन। तर अब अन्त्यमा चाहिँ यहाँले तपाईँहरूको जुन यो क्लाउड किचन अन्तर्गत तपाईँले जसरी काम गरिरहनु भएको छ होइन, तपाईँ जसरी खानाहरू चाहिँ बाहिर कस्टमर कहाँ पुर्याउनुहुन्छ होइन, त्यसबाट आउने मुनाफाको आफ्नो ठाउँमा होला होइन, तपाईँको किचनको बखान गर्नु पर्यो भने तपाईँ कसरी गर्नुहुन्छ, तपाईँ के कुराहरू यहाँ पाउने हो होइन, कसरी यहाँले किचन सञ्चालन गर्नुहुन्छ, यहाँले चाहिँ कस्टमर कहाँ कसरी पुर्याइरहनु भएको छ, त्यसको बारेमा अलिकति बताइदिनु।
0: हाम्रो किचन चाहिँ तपाईँको एउटा चाहिँ सेन्ट्रल किचन हुन्छ होइन,
1: कति प्रकारका खानाहरू चाहिँ पाउँछ यहाँ खासमा चाहिँ तपाईँको वेबसाइटमा हेऱ्यो भने
0: हजुरले मेन्यु क्याटेगोरी छुट्याएर हेर्नुहुन्छ भने चाहिँ तपाईँले मोर देन होइन 7 भेराइटिज अफ फुड पाउनुहुन्छ, त्यो भनेको चाहिँ इन्डियन चाइनिज कन्टिनेन्टल ल्याटिन होइन मिक्स होइन नेप्लिज फ्युजन फुडहरू सबै गर्यो भने चाहिँ, तर मेनु वाइज गर्नुहुन्छ भने तपाईँले 700 बढी भेराइटिज पाउनुहुन्छ हाम्रोमा है, अनि यी सबैहरूमा चाहिँ हाम्रो सबैभन्दा बेस्ट सेलिङ भनेको चाहिँ हाम्रो कन्टिनेन्टल र इन्डियन अनि म्याडोर पिज्जाहरू चाहिँ इटालियन हो होइन, यो फुडहरू चाहिँ अझ पनि हाम्रो बजारमा चाहिँ एकदम उच्च रूपमा माग र आवृत भइरहेकै छन् होइन। यो बाहेक चाहिँ तपाईँको एउटा क्लाउड किचनको संस्थापन गर्दाखेरि चाहिँ हजुरले मुख्य रूपमा ध्यान दिनुपर्ने कुरा भनेको तपाईँको प्रडक्सनमा होइन, हामीले चाहिँ आफ्नो एउटा कन्टिन्जेन्सी सधैँभरि र त्यही स्वाद होइन त्यो गुणस्तर मेन्टेन गर्नको लागि चाहिँ हामी क्लाउड किचन भए तापनि हाम्रो चाहिँ सेन्ट्रल किचन छुट्टै छ क्या, जहाँबाट चाहिँ तपाईँलाई ग्रेभीहरू इन्ग्रिडियन्ट्सहरू अरू र मेटेरियल्सहरू होइन हामी छुट्टै राइट पोर्सनमा राइट क्वान्टिटीमा हामी आफै प्रड्युस गर्छौँ र हामी आफैले प्रड्युस गरिसकेपछि हाम्रो अरू आउटलेटलाई चाहिँ सब मोनिटर गरेर हामी बल्ल डिस्प्याच गर्छौँ क्या, अनि त्यहाँबाट चाहिँ बल्ल अनि उताका सेफहरूले चाहिँ त्यसलाई फेरि रेडी टु कुक अवस्थामा ल्याएर अर्डर आएपछि पकाएर पठाउने हो क्या। यो भनेको चाहिँ कम्प्लिट यसमा चाहिँ तपाईँको मुख्य भूमिका हेर्नुपर्ने भनेको यिल्ड होइन, किचन खोल्ने किचन खोल्ने आज 20 केजी मासु ल्यायो भोलि 20 केजी मासु खोइ भन्ने व्यापारीहरू पनि हुन्छन्, त्यो हुँदैन क्या, त्यो 20 केजी मासुलाई तयारी गर्दा कति वेस्ट गएका हुन्छन् होइन, त्यो सबै कुराहरू चाहिँ क्यालकुलेसन हुनैपर्छ यो व्यवसाय गर्ने हो भने है। अर्को भनेको चाहिँ तपाईँको जो कोहीले पनि हात हाल्ने भन्दा पनि फुड र टेक्नोलोजी भनेको चाहिँ एउटा यस्तो गम्भीर कुरा हो, तपाईँले सानो हेलचक्राइले गर्दाखेरि तपाईँको उपभोक्तालाई भोलिको दिनमा ठुलो रोगहरूदेखि लिएर विभिन्न प्रकारका होइन दुर्घटनाहरू पनि हुन सक्छन् होइन, यो सबै कुराहरू चाहिँ बुझ्नुपर्ने हुन्छ क्या यो फुड बिजनेस गर्छु भन्ने मान्छेहरूले चाहिँ। त्यही भएर चाहिँ तपाईँले आफ्नो कस्टिङ भन्दाखेरि पनि फर्स्टमा चाहिँ मसँग आइरहेको बायर्सहरू चाहिँ सेटिस्फाइड छन् भन्ने खालको वातावरण सृजना गर्नुपर्ने हुन्छ क्या यो लाइनमा चाहिँ, अनि बल्ल तपाईँ सक्सेस हुनुहुन्छ।
1: जस्तो अब अघि हामीले कुरा गर्दै गर्दाखेरि बिचमा विदेश जाने युवाको संख्या आज पनि एकदमै धेरै छ, त्यो अनगिन्ती छ, यसलाई गणेर साध्य छैन होइन। यो बिचमा चाहिँ तपाईँहरू जस्ता युवाहरूले नेपालमै केही उद्यमशीलता गरिरहनु भएको छ होइन, यसमा चाहिँ जस्तो कि विदेश जाने युवाहरू या नेपालमै केही गरौँ भन्ने युवाका लागि तपाईँको सन्देश के हुन्छ?
0: म चाहिँ नेपालमै केही गरौँ भन्ने युवाहरू छन् भने यदि उनीहरूलाई ट्रेनिङ गर्नको लागि होइन त्यस्तो केही कहिलेकाहीँ अब घरमा पैसा नहोला, उनीहरूलाई चाहना हुँदा हुँदै पनि उच्च शिक्षाहरू लिन नपाएको होला, हामी चाहिँ एउटा क्लाउड किचन भएको नाताले चाहिँ त्यस्तो खालको कोही पनि हुनुहुन्छ भने चाहिँ हामी एउटा सर्टेन टाइम टेबल मिलाएर उहाँहरूलाई चाहिँ हामी एउटा फ्री एजुकेसन र फ्री ट्रेनिङ ताकि उनीहरू आफ्नो आत्मनिर्भर हुनको लागि चाहिँ एउटा सिप मुलुक कार्यक्रम जसरी पनि हामी दिन सक्छौँ एक होइन। अर्को भनेको चाहिँ तपाईँसँग सिप छ भने तपाईँ विश्वको कुनै पनि कुनामा गएर आफूले आफूलाई जीवित राख्न सक्नुहुन्छ, तर त्यो जीवित भनेको चाहिँ तपाईँ देशै छोडेर बाहिर गएर अरूको श्रमिक भएर गर्नुपर्छ भने त्यसले त तपाईँलाई मात्र डिग्निफाई गराउने भयो नि त, तपाईँको नेसनलाई गराउँदैन, तपाईँको सोसाइटीलाई गराउँदैन होइन। नेपालमै बसेर गर्न चाहने उद्यमीहरूलाई चाहिँ हामी के भन्छौँ भने मार्केट नेपालमा एकदमै राम्रो छ होइन, तर यो मार्केटलाई ग्र्याप गर्नको लागि चाहिँ के तपाईँहरू अनुशासित हुनुहुन्छ कि छैन? जस्तै आज 10 प्लेट मोमो बेच्यो, भोलि चाहिँ अन्त 10 प्लेट मोमोमा मिसावट गरेर 20 प्लेटको एसक्यू टार्गेट गर्यो होइन। आज 10 प्लेट बेच्छ नि, भोलि 20 प्लेट बेच्दाखेरि त 20 प्लेटमा त नाफा आयो नि त, तर उसले सर्ट टर्ममा के बुझिरहेको हुँदैन भने चौथो दिनमा गएर उसको क्वान्टिटी फेरि घट्छ, किन उसले त टेस्ट, टेक्चर, क्वालिटी, क्वान्टिटी, एपिरेन्स सबैसँग खेलेको भयो नि त। हजुरले बरु एउटै रेटमा होइन हाई भोल्युममा हाई क्वान्टिटी बेच्न सक्नुहुन्छ भने त्यो प्रोफिटेबिलिटी हो नि त। फर एन एक्जाम्पल, हामीले एक महिनामा हाम्रो डाटा अनुसार नै कुरा गर्ने, हामीले 7,000 युनिट्स अफ पिज्जा बेच्छौँ एक महिनामा 3 आउटलेटबाट। त्यो भनेको त हाम्रो कस्टमरले हामीलाई ट्रस्ट गरेको हो नि त। भोलि उहाँहरूको वर्ड अफ माउथबाट एक्सप्रेस इज अ भेरी गुड ब्रान्ड भनेर प्रचारमा आयो भने त भोलिको दिनमा हामीलाई सक्सेस हुन कसै पनि रोक्दैन नि त होइन। सक्सेस हुनलाई चाहिँ तपाईँको कम्पनी लसमा भएर अथवा ब्रेक इभन पोइन्ट नै मिट नगरिकन त कम्पनी चल्दैन नि त।
1: यस्तो खालको चाहिँ व्यवसाय गर्नलाई अर्थात् यो कसैले गर्न चाहनुहुन्छ भने त्यसको लागि के कुराहरू, जस्तो पैसा पनि चाहिएला, धैर्यता होला, आइटीको जानकारी पनि हुनु पर्ला होइन, के कुराहरू चाहिँ विशेष गरी
0: यो विषयवस्तुमा चाहिँ कोही पनि मान्छे संलग्न हुन चाहन्छु भन्ने चाहिँ एकचोटि चाहिँ करेन्ट मार्केटको निड्स होइन को रिसर्च एन्ड डेभलपमेन्ट गरिसकेपछि उसले कुन लोकेसनमा खोल्ने त्यसको चाहिँ एउटा स्वेट एनालाइसिस होइन, त्यो लोकेसनको स्ट्रेन्थ विकनेस होइन, भोलि तपाईँले यो खोलिसकेपछिको तपाईँको अपर्च्युनिटिज होइन, तपाईँले खोल्दा खोल्दै गर्दाखेरि भोलि नयाँ आइसकेपछिको त्यसको थ्रेड्स के छ होइन, यो कुराहरूलाई चाहिँ तपाईँले क्यालकुलेसन गरेर खोल्नुहुन्छ भने चाहिँ जित तपाईँको हो।
2: हजुरको रेडियो 102.1 मेगा
3: नेपालको विसंगत विकास प्रवृत्तिको एउटा उदाहरण हो। अब यस्ता विकासी विसंगति र शासकहरूको गैर जिम्मेवारपूर्ण प्रवृत्तिको अन्त्यका लागि नागरिक सचेत हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सकिए पनि प्रवासतर्फको मतदान नजोडिँदा परिणाम घोषणा हुन सकेको छैन। निर्वाचनमा अधिकांश मतगणना दिउँसो 1 बजेसम्म तयार भए पनि प्रवासबाट आएको मत अध्यावधि गर्न प्राविधिक समस्या देखिएपछि नतिजा रोकिएको रासुपा निर्वाचन आयोगले जनाएको छ। प्रवासका प्रतिनिधिहरूले घण्टी एप मार्फत मतदान गरेका थिए, सोही मत समावेश गर्न ढिलाइ हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको हो। समस्या समाधान गरी मत परिणाम छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। कक्षा 12 को परीक्षा फलमा त्रुटि भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छुट्याइएर समयमै प्रकाशित गरेको स्पष्ट पार्नुभयो। विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उनीहरूमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। साथै उत्तर व्यक्तिका परीक्षाङ्क र डेटा इन्ट्रीको थप अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो। कक्षा बाह्रको नतिजा र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज माइतीगर मण्डलमा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले निष्पक्ष छानबिन, निशुल्क रिटोटलिङ, उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। विद्यार्थीहरूले नतिजा विवाद अंकको मात्र नभई हजारौं विद्यार्थीहरूको भविष्यसँग जोड़िएको विषय भएको बताएका छन्। माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले भने पनि कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यालले सीआईएनसँग भन्नुभयो,
5: उहाँहरूको जस्तो अब के भनेका छौँ भने जस्तो कुनै विद्यार्थीको कुन विषयमा केमा के भयो भन्ने कुरो समग्रतामा भन्दा पनि विद्यार्थीको रूपमा आउनु पर्यो व्यक्तिगत रूपमा। जिपिएमा नतिजामा शिक्षक विषय नगर्ने रिटुटलको प्रावधान छ, उत्तर पुस्तिका देखाउने पुनः परीक्षण गर्ने प्रावधान पनि छ बोर्डसँग। एउटा अर्को कसैको रिजल्टहरू स्थगित भएको छ, नतिजा नमिल्दो आएको छ, कसैको चाहिँ सिमा लगरहरू बिग्रेको कारणले, रजिस्ट्रेसन नम्बर बिग्रेको कारणले, रिटर्न फर्स बिग्रेको कारणले, त्यस्तो भएको छ भने निवेदन दिँदाखेरि उतैखेरि समाधान भइहाल्छ। समग्रता भन्दा नि मेरो कुनै विद्यालयको भने मेरो विद्यालयको यस्तो भयो यो विद्यार्थीको भनेर आउनु पर्यो, विद्यार्थीले पनि मेरो यस्तो हो भनेर आउनु पर्यो सोचिएर।
4: किर्तिपुर स्थित राधा स्वामी सस्तङ होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नभई जबरजस्ती हटाए पुरानी बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। होल्डिङ सेन्टर खाली गर्न असार 12 गतेसम्मको समय दिएपछि उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। सरकारले 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न दबाव दिएको आरोप लगाउँदै पीड़ितहरूले स्थायी समाधान लगत संकलन तथा सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन्। सीआईएनसँग कुरा गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी दलमदन कामी भन्नुहुन्छ,
6: 50 वर्षदेखि बस्दै आएको घर 24 घण्टामा सूचना जारी गरेर हाम्रो घर भत्काइदियो, अनि भत्काएर 15 दिनभित्रमा होल्डिङ सेन्टरमा चाहिँ राखेर व्यवस्थापन गर्छु भन्यो, 2 महिनासम्म गरेको छैन। अब फेरि हामीलाई चाहिँ अन्त लान खोजिरहेको छ, यसको हामी घोर भर्सना गर्छौँ। भू स्वामित्व सहितको नहुन्छ हामी होल्डिङ सेन्टर छोड्दैनौँ।
4: वर्षामा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले देशभर विपद स्वयंसेवक परिचालन गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नेत्र बहादुर कार्कीले स्वयंसेवकले विपदको सूचना संकलन र प्रतिकारी योजनामा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिनुभयो। बाढ़ी र डुबानको जोखिमलाई ध्यानमा राख्दै तराईका विभिन्न क्षेत्रमा स्थायी तथा स्थायी विपद प्रतिकार्य बेस स्थापना गरिएको समेत उहाँले बताउनुभयो।
7: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ, होइन, स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ। उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय चाहिँ समुदायकै मान्छेहरू हुनुहुन्छ। उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ, त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ।
4: चापा र इलामका बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले चिया निर्यातसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेपछि बन्दका कार्यक्रम स्थगित गर्दै उद्योग खोल्ने निर्णय गरेको जनाएको छ। भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध भएपछि उद्योगहरू बन्द गरिएका थिए। संघले किसान मजदूर र चिया व्यवसायीको हितलाई ध्यानमा राख्दै सरकारको पहललाई सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनमा ल्याइएको सीआईएनसँग कुरा गर्दै संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो,
8: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ, होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएछ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
9: यसमा केही बुझाहरूमा सहमति भएको छ,
8: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ होइन। हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ हजुर।
4: झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका पाँचका वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले झुटो विवरणलाई आधार बनाएर नागरिकताका लागि सिफारिश गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कार्यवाहीका लागि दुवैजनालाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ। भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 48,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिकामा 38,795 र सूर्य विनायक नगरपालिकामा 9,378 कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू फैलिएको पुष्टि भएका फर्महरूमा कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरिएको कार्यालयले जनाएको छ। यससँगै पछिल्लो दुई महिनामा नेपालका 11 जिल्लामा 82 स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। यसबारे थप कुराकानी एकैछिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा लगातार आइएको दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 164 पुगेको छ। भत्किएका भवनहरूमा फँसेका मानिसहरूको खोजी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको क्रमशः 7.2 र 7.5 म्याग्निच्युडका गएका थिए। दुवै कम्पन करिब एक मिनटको अन्तरमा आएका थिए। दोस्रो भूकम्प सन् 1900 यताकै भेनेजुएलामा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक भएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र रूपमा रहेको जानकारी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पौने 2 बजे समूह ई को दुईवटा खेल हुँदैछ। अमेरिकामा हुने खेलमा कुरासाओ र आइकोरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। चार पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। विश्वकपमा भोलि बिहान 4:45 समूह एफ का दुईवटा खेल हुँदैछ। अमेरिकाको कुन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्।
3: पछिल्लो समय फैलिएको बर्ड फ्लूको संक्रमणले उपभोक्ता त्रसित।
9: पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बाट बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन।
3: मासु र अण्डाबाट बर्ड फ्लू नसर्ने विज्ञसँगको कुराकानी सँगै जनताको आशा अनुसार काम गर्न नसक्ने हो कि भन्ने सांसदको चिन्ता सम्वाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय धेरै जिल्लाहरूमा बर्ड फ्लूको संक्रमण फैलिएको छ। यस्तो बेलामा मासु अण्डाबाट बर्ड फ्लू सर्छ कि सर्दैन भन्ने धेरैलाई जिज्ञासा रहेको छ। साथी सुशीला श्रेष्ठले पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गर्नुभएको छ।
9: पर्दैन, किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसरी नै खाँदैन, काँचो मासु खानु नै भएन। काँचो मासु खायो भने बर्ड फ्लू मात्रै होइन अरू विभिन्न रोगहरू लाग्छन्, ब्याक्टेरिया, भाइरस, फङ्गल रोगहरू लाग्छन्, मान्छेलाई अपच हुन्छ, फुड पोइजनिङ हुन्छ। तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अन्डा बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन विश्वव्यापी रूपमा।
12: तर सर्छ भन्छ नि त।
9: हो, सर्छ, कसरी सर्छ भन्ने बुझ्नु जरुरी छ। काँचो जुन चाहिँ जसले काटकुट गर्छ, बर्ड फ्लू लागेकै कुखुराहरू काटकुट गर्ने, सधैँ काटकुट गर्ने मान्छे छ भने सधैँ एक्सपोज हुँदा हुँदा हुँदा हुँदा उसलाई कुनै टाइममा चाहिँ ऊ विक भइरहेको अवस्था भयो भने उसलाई सर्न सक्छ।
12: विक भन्नाले?
9: विक भने कमजोर, शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ। जसरी हामीलाई रुगाखोकी लाग्छ नि, धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो। तर प्राय चाहिँ पंक्षीबाट पंक्षी मात्रै सर्छ प्राय चाहिँ। तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभेन गाईमा सरेकोमा पनि उदाहरणहरू छ प्रशस्त। तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको, गाईहरूमा सरेको चाहिँ उदाहरण छैन। तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावर पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो,
12: क्षमता चाहिँ छ
9: त्यो हो। तर कस्तो अवस्था चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुराहरूको त्यो बुझ्नु नै जरुरी छ। किन मार्नु परेको त सर्दैन सर्दैन भने त किन मार्नु पर्यो त? थपकन पकाउने खाँदा भइहाल्दो रहेछ, यत्रो किन नाटक गर्नु पर्यो भन्ने जस्तो लाग्छ मान्छेहरूलाई होइन। तर किन मार्नु परेको भनेपछि त बर्ड फ्लूको भाइरस जुन अहिले चलखेल गरिरहेछ र मान्छेको फ्लूको भाइरस, मान्छे नै लाग्छ नि फ्लू लाग्छ, रोगाखोकी लाग्छ, उसको भाइरस कन्टामिनेटेड देखिए, संक्रमण देखियो भने पुष्टि भयो भन्ने बित्तिकै त्यो फार्ममा दसौँ हजार कुखुराहरू छन् भने पनि अरू स्वस्थ देखिन्छन् भने पनि हामी सबैलाई मारिहाल्छौँ। किनभने भित्रभित्र कसलाई सरेको छ हामीलाई थाहा हुँदैन। प्रत्येक दस हजारवटा पंक्षी टेस्ट गर्दै हिँड्दै गर्नु भने अझै रोगहरू सर्न सक्छ, भाइरसले चलखेल गरेर चाहिँ तेस्रो भाइरस जन्माउने चान्सेस हुन्छ। त्यही भएर हामीले के गर्छौँ त पंक्षीमा भएको भाइरस पंक्षीमा निमिटा पार्नको लागि देख्ने बित्तिकै सोर्समा जति चाँडो हुन्छ उति चाँडै हामी नष्ट गर्नु परेको कारण त्यो हो।
12: भनेपछि अब बर्ड फ्लू संक्रमण फैलिरहेछ, कुखुराको मासु खानलाई डराइहाल्नु पर्ने?
9: डराइहाल्नु पर्दैन। किन पर्दैन भने किनभने रोगी कुखुरा मारेर गाडिहाल्छौँ हामीले, स्वस्थ कुखुरा मात्रै नमार्ने हो। अनि स्वस्थ कुखुराको मासु खान त किन डराउनु पर्यो?
12: तर पकाउने कुराले पनि फरक पार्छ भन्नुहुन्छ नि डाक्टरहरूले त। फेरि
9: पकाउनु त परि नै हाल्यो, काँचो त मासु कसैले खानु भएन, मजाले सिटी लगाएर खाने भयो, राम्ररी पकाउनु भन्छ। कम्तीमा 72 डिग्री सेल्सियसमा पाको भने भइहाल्यो, भाइरस मरिहाल्छ
12: भित्र। त्यो रातो रातो मासु देखिनु भयो
9: 72 डिग्री सेल्सियसमा पाक्नु पर्यो त्यति हो।
12: कति मिनट भन्ने हुन्छ?
9: अर्को कस्तो छ, बर्ड फ्लूको भाइरसले धेरै तातो सहन गर्न सक्दैन कि, बाहिर आएपछि, बाहिर वातावरणमा आइसकेपछि धेरै तातो उसले सहन गर्न सक्दैन। भनेपछि तपाईँले जब तेल तताउनुहुन्छ, तेल त धेरै नै तातो भइहाल्छ, राम्ररी उल्टा पल्टा गएर कम्ती 15-20 मिनट तपाईँले पकाउनु भयो भने त्यो भाइरस त्यहाँ बच्ने चान्स चाहिँ एकदमै न्यून हुन्छ, त्यो भएर डराउनु पर्दैन।
3: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
13: भक्तपुरकी कुखुरा व्यवसायी सन्त माया तामाङले बर्ड फ्लू रोग फैलिराख्दा फर्मभित्र रहेका कुखुराहरूलाई कसरी बचाउने भनेर प्रश्न गर्नुभएको छ। उहाँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल।
14: बाहिरी मान्छेको प्रवेशहरू हुन नदिने, बाहिरी मान्छे मात्रै भनिन, मैले जंगली चराहरूको जुन चाहिँ कहिलेकाहीँ कागहरू आउने, कहिलेकाहीँ अरू चराहरू आउने, अब आउने नदिन त सक्नुहुन्न, आउने बित्तिकै तत्कालै त्यसलाई भगाइहाल्ने व्यवस्थापन गर्नु पर्छ। किनभने थोरै पनि संक्रमित छुरी भयो भने त्यसले ठूलो संख्यामा कुखुरालाई क्षति गराउन सक्छ। अर्को बाहिरबाट ल्याउने सामग्रीहरू चाहिँ वास्तवमा गाडीमा सर दिँदाखेरि चाहिँ एकदम धोएर मात्र धोई पखाली अथवा गाडीलाई राम्रोसँग निष्क्रमण गरेर मात्रै कुरो छिराउनु पर्यो। भर्सक बाहिरका कुनै पनि सवारी साधन आफ्नो फार्ममा छिराउने कुरो गर्नु भएन, मेरै फार्ममा भनेर चाहिँ हेल्टेकरण गरेर कोही पनि नजानु होला, जाने कुरा पनि भएन भन्ने कुराहरू हो। र चाहिँ फार्मभित्र चाहिँ विशेष गरी चाहिँ समय समयमा औषधिहरू छर्किने कामहरू गर्नु पर्यो।
15: नमस्कार, म यता हरियालपुर गढी गाउँ नगरपालिका सिन्धुली जिल्लाबाट बोलेको। हाम्रो यो बिजुली चाहिँ जब हाम्रो यो आकाश गर्जिन थालेपछि तपाईँको जुनै पनि बेलामा हामीले राम्रोसँग बत्ती बाल्न पाएको छैन, खास कुरो के हो हामीले पनि बुझ्न सकेको छैन। अब त्यो उतै कुनै सामानहरू बिग्रेको छ कि अब के भएको छ, यदि यो कुरो चाहिँ जान्न पाए हामी चाहिँ आभारी।
13: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ सिन्धुली विद्युत प्राधिकरणका सहायक इन्जिनियर लाल बहादुर मुक्तान।
16: लाइन चाहिने धेरै टाढो जंगल एरिया हो होइन, अनि हाम्रो चाहिने धेरै टाढो थियो कि लाइन चाहिँ, त्यो झन्डै 200-250 किलोमिटर टाढो लाइन छ। हाम्रो कम्प्युटर सर्भिसबाट सप्लाई छ त्यो एरियामा, अनि त्यो लाइनहरू चाहिँ बिग्रिरहेको छ क्या। अहिले बर्खामा चाहिँ कहिले बाँस झन्ने, कहिले रुख ढल्ने, कहिले पहिरो जाने, अस्ति चाहिँ 5-6 पोलै ढल्यो अस्ति रुख ढलेर, त्यो भएर अहिले चाहिँ त्यो बनिसकेको छ।
13: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जनतालाई बाँडेको आशा अनुसार काम गर्दाखेरि पूरा हुन्छ कि हुँदैन भन्नेमा सांसदहरू चिन्तित।
17: के भन्छ, पुराना केसहरू उब्जिरहेछन् त।
18: त्यो पनि तपाईँले गर्नुभयो नि, त्यो पनि उब्जेला।
17: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
3: गल्ती गरेको भए हातगडी लगाउन पनि तयार। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
20: नमस्कार, धन्यवाद।
18: कस्तो लागिरहेछ, तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपटक पर्नुभयो, तर तपाईँले अवसर पाउनु भएन होइन। झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला, त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछिल्लो?
20: सर्वप्रथम त म यो पहिला नेभी संघ तरुण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो।
18: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
20: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ, मेरो उमेर अनुसार मेरो ठिक हो।
18: ठिकै हो,
20: ठिकै हो।
18: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको
20: त्यस्तो हुटुटी थिएन मलाई।
18: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको वाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
20: मैले चुनावको चुनावमा गरेका वाचा बिर्सिने त कुरै भएन। नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि कुरीति र कुसंस्कार हटाउनका लागि म निविसङबाट लागेको मान्छे हो।
18: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनुभयो तपाईँले, जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको।
20: अब यो यस्तो छ कुरो के भने, हामीले
18: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ।
20: यस्तो हो लिल प्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला?
18: गर्छौँ अवश्य पनि हामी हुन्छ।
20: हाम्रो पहिलो एजेन्डा हो हिल्सा सिमिकोट मोटर बाटो, कवाडी सरिसल्ल कोरेटो बाटो भन्ने, खचरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
18: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो?
20: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो, अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने, अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
18: हुम्लामा पुग्यो,
20: हुम्लामा हुम्ला सरुकामसम्म तपाईँको चाइनाको सिमाना हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ, तर त्यो बाटो स्तर उन्नति भएको छैन। र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ। त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ, र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेत खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ। हाम्रो त्यहाँ कैलास मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
18: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
20: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
18: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ? किनभने डाडु बन्ने त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
20: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
18: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
20: हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
18: कार्की नेतृत्वमा
20: कार्कीको नेतृत्वको पालामा बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि माथि खारपुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ, हिल्सासम्मकै एउटा बीच बाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
18: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
20: पहिला गर्थे,
18: अहिले चाहिँ कसले गरिरहेको छ?
20: अहिले मेरो भाइहरूले।
18: यो तपाईँले अहिले जुन सडकको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ?
20: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
18: तपाईँहरूको कहाँ भइरहेछ?
20: सानो सानो कामहरू भइरहेछ
18: हुम्ला जिल्लामै। यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
20: त्यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन। काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो, कि मागेरै हिँड्नु पर्यो। होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसपछि काम गरेर नखाने। अहिले यो विकृति आएको, जन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त।
18: अनि सांसद पनि हुने, अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी दोष लगाउने ठाउँ बढी?
20: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त। अहिले
18: तपाईँको नाम पो देखिने त, अनि सहभागिता संलग्नता त्यसरी अनौपचारिक,
20: त्यो त यस्तो कामै गर्न नपाउने, माननीय भएपछि केही कामै गर्न नपाउने, केही गर्दै नगर्ने भन्ने त छैन नि।
18: त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
20: म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि। त्यसैले जनताले हिजोबाटको मूल्याङ्कन, मेरो प्रस्तुति के छ, यो जयपति कस्तो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नु भएको छ र चिनी पनि सक्नु भएको छ। मेरो व्यवहार गर्नुपर्ने, मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु। यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
18: पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो।
20: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब के यो के भन्छ पुराना पुराना केसहरू उब्जिरहेछन् त,
18: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला।
20: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
18: अनि संसदमा संसद शुरू भएको लामो समय त भएको छैन, कति पटक बोल्नु अहिले प्रतिनिधि सभामा?
20: मैले अहिले अब
18: जमाजमी छ पटक हुम्लाकै विषय उठाउनु भयो कि?
20: मैले प्रायः जसो हुम्लाकै विषय उठाउँछु।
18: छवटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो अनुभव?
20: यो यस्तो
18: कि बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो, तर त्यसपछि के भयो थाहा छैन।
20: तत्काल समाधान हुने कुरो होइन, जस्तो हिल्सा सिमीकोट मोटरबाटकै कुरो गरौँ, पिचको कुरो, स्तर उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
18: तपाईँहरू गइराख्नु भएको छ?
20: म धाइरहेछु।
18: धाइराख्नु भएको छ, केही भइरहेछ कि छैन अथवा त्यो बोलियो सक्यो यस्तै रहेछ?
20: होइन, भइरहेछ, त्यसको अब
18: प्रतिक्रिया चाहिँ सकारात्मक
20: सकारात्मक छ।
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रपतिको निर्वाचन व्यवस्थापन अस्तव्यस्त हुँदा र प्राविधिक समस्याका कारण मतपरिणाममा ढिलाइ भएको भनेर नेता तथा कार्यकर्ताहरूले विरोध गरेका छन्। कक्षा 12 को परीक्षाफल त्रुटि भएको भन्दै विद्यार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ। कीर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदी जबरजस्ती हटाए पुरानै बस्तीमा फर्कने चेतावनी दिएका छन्। वर्षायाममा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000
3: स्वयंसेवक परिचालन भएका छन्। झापा र इलाममा बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजबाट पुनः सुचारू भएको छ र भेनेजुएलामा लगातार दुईटा शक्तिशाली भूकम्प जाँदा 164 भन्दा बढ़ीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: अयोध्या रात को 8 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: महिला दिदी बहिनीहरूको लागि खुशीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 97-67-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले
5: संसारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा

0: निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी।
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: डाक्टर म तपाईलाई कार्यक्रम रेडियो फार्ममा स्वागत गर्छु।
2: हजुर हजुर धन्यवाद नमस्कार।
1: अब रासोपाको यो महाधिवेशनबाट एउटा विषय घनीभूत रूपमा चर्चामा र व्यापक तरङ्ग सिर्जना भइरहेको छ, शासकीय स्वरूप। नेपालका लागि कस्तो शासकीय स्वरूप मोडल उपयुक्त हो?
2: मलाई चाहिँ के लाग्छ भने अहिले हामी संसदबाट निर्वाचित होइन प्रत्यक्ष प्रधानमन्त्री सिस्टम छ एउटा, अनि सेरोमोनियल राष्ट्रपति छ, हेड अफ द स्टेटको रूपमा चाहिँ हाम्रो राष्ट्रपति हुनुहुन्छ र हेड अफ द गभर्नमेन्टको रूपमा प्रधानमन्त्री हुनुहुन्छ र दुवै चाहिँ संसदबाट निर्वाचित होइन। अब राष्ट्रपतिको सन्दर्भमा प्रदेशका सांसदहरूले होइन प्रदेश सभासदहरूले पनि निर्वाचित गर्छन्, उनीहरूले पनि भोट हाल्छन् होइन। अनि अब प्रतिनिधि सभा राष्ट्रिय सभा छँदैछ, तर अब यता संसदबाट निर्वाचित प्रधानमन्त्री संसद त विशुद्ध प्रतिनिधि सभा मार्फत हो। तर तपाईँले शासकीय स्वरूपमा सुधार गर्ने कुरा गर्दा मलाई के लाग्छ भने यो अहिले हामीले जुन मोडल अप्नाएका छौँ नि
1: हो,
2: यो मोडलबाट जुन ट्र्याक अहिले हामी निरहेका छौँ, यो ट्र्याकमा के समस्या छ होइन। अहिले जुन संविधानमा मैले अघि भन्नु खोजेको संसदबाटै निर्वाचित प्रधानमन्त्री सिस्टममा कुनै समस्या अघि तपाईँले छ भने यसमा करेक्सन गर्ने हो। तपाईँले अघि पनि भनिसक्नुभयो यो निर्वाचन प्रणालीले यो निर्वाचन प्रणालीसँग जोडिएको कुरा पनि भयो है, स्थायित्वसँग जोडिएको पनि विषय भयो। त्यस कारण यो निर्वाचन प्रणाली मार्फत पनि संसदले बोलियो प्रधानमन्त्री पाउँदो रहेछ, झण्डै दुईटैको प्रधानमन्त्री पनि यो संविधानले होइन यो निर्वाचन प्रणालीले यो शासकीय स्वरूपबाट नै हुँदो रहेछ भन्नेको त पुष्टि भइसक्यो, तपाईँले अघि पनि भनिसक्नु भयो। त्यस कारण यो ट्रेन चेन्ज नगरौँ भन्ने मेरो धारणा हो। यसको पछाडि विभिन्न आधारहरू पनि छन् है, मैले किन यो संसदबाट निर्वाचितबाट प्रत्यक्ष निर्वाचित प्रणालीमा किन जान नहुँदैन भन्ने मेरो
1: ए डाक्टर साहब, यो विगतमा चाहिँ एउटा भाष्य थियो यो चुनावबाट यो चुनावी प्रणाली हामीले जे अप्नाएका छौँ यसबाट बहुमतै आउन सक्दैन, दुई तिहाईको त कुरै सार्दियौं भन्ने जो भाष्य थियो त्यसलाई त यसै पटक चिर्दियो र यही सरकार जो आफै यही अहिलेको व्यवस्थालाई टिकेर दुई तिहाई ल्याउँदैछ, यसले पनि नपुगेर प्रत्यक्ष निर्वाचित कार्यकारीको लालसता के का लागि भन्ने प्रश्न त यहाँ मनसाय

0: मा प्रश्न उठ्यो नि
1: होइन मन मनसायमा एकदमै हो देखियो हो कि मैले भन्न खोजेको हो नि मैले अलिक जोड्न खोजेको छु किनभने तपाईँसँग नै मैले धेरैचोटि यो विषयमा बहस छलफल गरेको छु मैले होइन धेरै ठाउँमा मानौँ हामीले सबैले के हामी सबैले संविधानले स्थायित्व दिँदैन होइन निर्वाचन प्रणालीमा के सुधार गर्नुपर्छ भनेर हामी सबैले बोल्यौँ लेख्यौँ करायौँ क्या तपाईँ पनि धेरै बोल्नुभयो कराउनुभयो लेख्नुभयो होइन हामी सबैले क्या हामी पछिल्लो रहेनौँ तर मैले यसमा जस्तो मानुहोस् न तपाईँ अहिले प्रदेश सभामा अथवा प्रदेश सभालाई अथवा प्रदेश संरचनामा राष्ट्रपासँगै जोडिएको विषय पनि भयो होइन किनभने तपाईँ चितवनमा आउनुको महाधिवेशन भइरहेको छ यो राष्ट्रसभासँग जोडिएको विषय पनि भयो जब राष्ट्रसभाले सुधारिएको प्रदेश स्ट्रक्चरको कुरा गरिराखेको थियो आफ्नो घोषणा पत्रमा वार्ता पत्रमा होइन बागेन्द्र शाहले जनकपुरको सम्बोधनमा चाहिँ एकदमै अधिकार माग्न काठमाडौँ जानु पर्दैन होइन प्रदेश सभालाई बलियो बनाउनु पर्छ प्रदेश स्ट्रक्चरलाई बलियो बनाउनु पर्छ काठमाडौँ जाने भनेको पशुपतिनाथ र सोमनाथको दर्शन गर्न जाने हो भनेर जनकपुरमा उहाँले बोलेको कुरा भयो त्यस्तै होइन झापामा दमकमा गएर मतदाताहरूसँग प्रदेश संरचना त महँगो छैन है भनेर उहाँले त्यहाँ पनि बोलेको कुरा भयो अब यता आइसकेपछि मैले यही निर्वाचन प्रणालीमा अलिकति जोड्न खोजेँ मैले यता प्रदेशको संरचनामा हामी अलिक अलिक बहस पनि गरौँला तर प्रत्यक्ष निर्वाचित प्रणालीमा हामी किन जाँदैनौँ त्यहाँ लुकेको भित्र हिडन हिडन इन्ट्रेस्ट के छ जसले यो कन्सेप्टलाई उनीहरूले बुझ्ने जान्ने कुराहरू पनि हो हिजो पहिला पनि नेकपा माओवादीले अथवा मधेसवादी दलहरूले पनि प्रत्यक्ष निर्वाचित होइन कार्यकारीमा जानुपर्छ भन्ने खालको उनीहरूको पनि धारणा थियो हिजो मधेसवादी दलको पनि थियो माओवादीको पनि थियो है पहिलो संविधान सभामा दोस्रो संविधान सभामा माओवादीले मधेसवादी सबैले धारणा ल्याएका छन् किनभने यो किनभने स्थायित्व मुलुकमा स्थायित्व हुँदैन स्थायित्व हुँदाखेरि प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ भन्ने पार्टीहरूको धारणा थियो तर अहिले तपाईँले भने जस्तै अहिले चाहिँ एक खालको स्थायित्व पनि छ तर म मैले किनभने नजिकबाट अलिकति म राज्यसभाको सांसद पनि भएँ मैले अनुभव पनि गरेँ होइन म अब निरन्तर यो विषयमा बोलेको छु होइन अलिकति गभर्नेन्सको सिस्टममा होइन स्थानीय तहले अघि स्थानीय तहको कुरा गर्दाखेरि प्रदेश र स्थानीय तहले बलियो बनाउनु पर्छ होइन जनताको घरमा सर्भिस पुर्याउनु पर्छ तर म कहाँनिर म चिन्तित भएको भने यो संविधानले तपाईँको प्रधानमन्त्री दिन सक्ने विकल्प रणिन्जेलसँग प्रतिनिधि सभा विघटन गर्न पाइँदैन भनेर जब संविधानले बोलेको अवस्थामा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले होइन झण्डै दुई त्यहीको अवस्था पनि थियो नि अहिले राजेन्द्र शाहको जुन अवस्था थियो नेकपा हुँदाखेरि केपी शर्मा ओलीको पनि झण्डै दुई त्यही थियो संसदमा थिएन उनले के गर्यो भने आफूले अधिकार नभएको संविधानले नदिएको बाटो प्रयोग गरेर उनले के गरे दुई दुईचोटि संसदको विघटन गरे संसदको विघटन गर्नुको अर्थ के हो भने जब संसदबाट निर्वाचित चेक एन्ड ब्यालेन्स पनि हुन्छ तपाईँ कानुनको विद्यार्थी पनि हो तपाईँ कानुनको विज्ञ पनि हो होइन मैले भन्दा बढी कानुनका कुराहरू सेपरेसन अफ पावरका कुराहरू मैले भन्दा बढी तपाईँले बुझ्नु भएको छ जान्नु भएको छ म अलिकति मेरो अनुभवको कुरा हो मैले यो संविधानको बारेमा अलिक धेरै बोलेको छु धेरै लेखेको पनि छु धेरै कलम पनि चलाएको छु तर त्यो बेलामा केपी शर्मा ओलीको एउटा ल के थियो भने उनको त्यो आकांक्षा होइन उनको त्यो सत्तापत्तिको आकांक्षा होइन आसक्ति के थियो भने एक खालको दम्भ घमण्ड होइन संसद चाहिँ मेरो मातहतमा मैले कन्ट्रोल गर्नुपर्छ सारा होइन राज्यका अङ्गहरू तपाईँ हेर्नु त्यो बेलामा हेर्नुहोस् त अदालतमा झन्डै उनले जे भने त्यही अनुसारको स्थिति भइसकेको थियो अनि संवैधानिक आयोगमा पनि झन्डै भनेपछि राज्यका संरचनाहरूलाई पनि कन्ट्रोल गर्ने आफ्नो मातहतमा ल्याउने भन्ने खालको यो संसदबाट निर्वाचित प्रधानमन्त्री समेत त्यसरी गइरहेको अवस्थामा जहाँ तपाईँ अघि मैले प्रिपरेसन अफ पावरको कुरा गरेँ है कार्यपालिका कार्यपालिकालाई व्यवस्थापिकाले कन्ट्रोल गर्छ होइन यता न्यायपालिकाले पनि कन्ट्रोल गर्छ भन्ने हो होइन तर के भयो भने संसदबाट निर्वाचित प्रधानमन्त्री पनि त्यो बाटोमा गइसकेपछि यो मुलुक अब खतरा छ है मैले त भनेको थिएँ हेर्नु राष्ट्रपति कतिजनाले त राष्ट्रिय सभा धेरैले होइन कतिजना नभनौ धेरैले राष्ट्रिय सभा पनि चाहिँदैन खारिज गर्नुपर्छ प्रदेश सभा जस्तै राष्ट्रिय सभा पनि चाहिँदैन खारिज गर्नुपर्छ भनिरहेको अवस्थामा मुलुकलाई अप्ठ्यारो परेको बेलामा होइन संविधानलाई एकदम घाउ भएको बेलामा एकदमै त्यो बेलामा राष्ट्रिय सभाले मुलुकलाई जोगाउँछ विधिको शासन लोकतन्त्रलाई जोगाउँछ भनेर राष्ट्रिय सभाले जोगाउँछ भनेर मैले भनेको त्यस कारण यो अर्थमा के हो भने हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सिस्टममा हामी जान हुँदैन त्यो भनेको मुलुकलाई घातक हुन्छ होइन त्यो त्यसले एउटा निरङ्कुशताको बाटोतिर उनीहरू उन्मुख हुन्छन् सत्ताको मोह कस्तो हुँदो रहेछ भने नि होइन मैले अनुमति गरेको
0: क्या
1: चाहे त्यो माओवादी आन्दोलन होस् होइन चाहे मधेस आन्दोलन होस् चाहे आदिवासी जनजातिहरू विभिन्न आन्दोलनबाट आए तापनि त्यो सत्ताको कुर्सीमा बसिसकेपछि उसले तलका सबै बिर्सिँदो रहेछ कि म सधैँ कुर्सीमा
0: बसिरहेको अब नि डाक्टर साहब जस्तो संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई नै धुई पताल खोज्दा पनि संसदमा नभेटिएको हार गुहार अहिले जो छ यो त अहिले खेपिसके धेरैले अब यदि प्रत्यक्ष निर्वाचित भएर आउँछ र ऊ संसद प्रति नै जवाबदेही नभएको प्रधानमन्त्री यदि यो देश जन्मियो भने त्यो कति थेगिसक्नु होला अथवा नहोला के हो यो
1: मैले परिकल्पना गरेको कि त्यो केपी शर्मा ओलीबाट म हामी सारा सबै तरसित थियो कि मैले किनभने त्यो बेलामा कस्तो छ भने यदि प्रतिनिधि सभा अर्को तपाईँलाई बताउँछु तपाईँ संसदकर्मी पनि भएको हुनाले मलाई मान्नुहोस् सरकारले प्रतिनिधि सभा विघटन गर्यो संकटकाल लागू गर्यो होइन विभिन्न बाहनामा सरकारले संकटकाल लाउन सक्ला हो विभिन्न बाहनामा लाउन सक्ला संकटकाल लाग्यो भने के हुन्छ भन्नुहोस् त तपाईँको मौलिक हक तपाईँ मैले यसरी जसरी बहस गरेका छौँ जसरी मैले लेख्छु मलाई लेख्ने बोल्ने तपाईँले यसरी हामीसँग अन्तर्वार्ता लिने छलफल गर्न पनि सक्नुहुन्न तपाईँ होइन मौलिक हकहरू पनि निलम्बन गर्न सक्ने अवस्था संविधानले दिएको छ भनेपछि त्यो बाटोबाट मुलुक कहाँ जान खोज्या हो के गर्न खोजेको भन्ने त्यो अवस्था मैले केपी शर्मा ओलीसँग जोड्न खोजेको त्यो अवस्थामा बाटो जान सक्छ त्यसकारण संकटकाल लागेको अवस्थामा प्रतिनिधि सभा नभएको बेलामा राष्ट्रिय सभाबाट दुई तिहाई बहुमती पारित गर्नुपर्छ भन्ने हाम्रो संविधानको व्यवस्था हो त्यसकारण राष्ट्रिय सभाले मुलुकलाई संकट परेको बेला जोगाउँछ भन्न हो त्यसकारण यतातिर चाहिँ मैले होइन के भने यो राष्ट्रपाको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जब यही संसदले झन्डै दुई तिहाईको प्रधानमन्त्री होइन को दिन सक्नेछ भने हामी किन जानु पर्यो प्रत्यक्ष निर्वाचित भनेपछि त्यहाँ भित्र
0: केही यो चाहिँ सिधा सिधी कुरा अर्को डाक्टर साहब अब यो संसदलाई कमजोर बनाएर नपुगे जस्तो लागेर फेरि यो पूर्ण समानुपातिक तपाईँ यसका प्रति ठिकै छ भन्नुहुन्छ कि यो पनि केही न केही इन्ट्रेस्ट लुकेको
1: म त पूर्ण समानुपातिक होइन म त पूर्ण प्रत्यक्षमा जानुपर्छ भन्ने मलाई राख्ने मान्छे हो किनभने मेरो भनाइ के हो भने तपाईँ उम्मेद्वारहरू पार्टीहरू चाहिँ के हुनुपर्छ भने जनतासँग घुलमिल हुनुपर्छ होइन जनतासँग तपाईँ उठबस गर्नुपर्छ तपाईँ जनताले नागरिकले चिन्दा छैन कहिले चिनेको छैन होइन किनभने पार्टीले त
0: गोजीका मान्छे दिन्छ भन्ने त्यसै छ फेरि छवि
1: गोजीका मान्छे दिन्छ पैसाका मान्छे देला तिनीहरू होइन त्यो राजनीतिक दलहरू उम्मेद्वारहरू जनताप्रति जवाबदेही उत्तरदायी हुन्छ होइन जब उम्मेद्वारै जब जनताले नागरिक नचिनेको मान्छेलाई पार्टीले भोलि चाहिँ उम्मेद्वार बनाउन सक्छ संसदमा लान सक्छ त्यसकारण यो पनि हुँदैन मेरो भनाइ के हो भने यो पूर्ण समानुपातिक होइन यो पूर्ण समानुपातिकै होइन कि म त प्रत्यक्ष निर्वाचित मैले संसदले बहुमत नदिने अवस्थामा जुन समावेशिताको इस्यु छ नि दलितका अधिकार कुराहरू जनजातिका कुराहरू आदिवासी होइन का कुराहरू होइन मुस्लिमका कुराहरू मधेसीका कुराहरू यी सबैलाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समेटेर चाहिँ हामी चाहिँ बरु समानुपातिक निर्वाचन प्रणाली मार्फतलाई खारेज गरेर प्रत्यक्षमै जानुपर्छ भन्ने मान्यता राख्छु मैले यो संसदमै बोलेको छु तर मैले किन यो भने यो निर्वाचन प्रणालीले बहुमत दिएन बहुमतको लागि त जरुरी छ भनेर मैले बोले हो लेख्या हो त्यसकारण म यो पक्षमा छैन पूर्ण समानुपातिक व्यवस्थामा त म छँदै छैन होइन यदि राजनीतिक दलहरूले किनभने हामी यो सम्भव पनि छैन कि म यो असम्भव कुराहरू किन गर्ने भन्छु कि मैले मानुहोस् न तपाईँले अहिले ल चितवनमै राष्ट्रपतिले दुईटा दस्तावेज पेश गरे एउटा होइन त्यहाँ सभापति रवि होइन रवि लामिछानेको अर्को होइन अर्थमन्त्री सोडिम वाग्लेको सोडिम वाग्लेको दस्तावेज तपाईँले हेर्नुभयो भने के लेखेका छन् उनले भने हाम्रो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गरेछौँ ए बाबा हिजो काङ्ग्रेस र एमाले संविधान संशोधन गर्छौँ भनेर सरकार बनाए अनि एक्सरसाइज गरेनन् अनि राम्रा कुराहरू त संविधान संशोधन गरे भइहाल्यो नि भएन जस्तो राष्ट्रिय सभामा उपराष्ट्रपतिलाई अध्यक्ष बनाउनु पर्छ भनेर त सबैले भनेको नि नागरिक समाज नै भनेको पुरानो पार्टीले पनि भनेको यो इन्डियन मोडल पनि हो अमेरिकन मोडल पनि हो अनि संविधान संशोधन गरेर जस्तो महिलाको अधिकारको कुराहरू जोडिएको छ जस्तो राष्ट्रपतिमा फरक लिङ्ग र समुदायको कुरा गरेर छ फरक लिङ्गको कुरा मात्रै राष्ट्रपतिमा लगाउन त्यहाँ पनि पुरानो पार्टीहरू सबै मान्छन् अनि त्यस्तै स्थानीय तहमा होइन के भनेको छ भने एउटा पार्टीले उम्मेद्वार दिँदाखेरि होइन मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष मात्रै एउटा महिला हुनुपर्ने किन त्यो चाहियो अनिवार्य एउटा महिला हुनै पर्छ भनेर त्यो एजेन्डा पनि संविधान संशोधन लग्यो भयो त्यो पनि पास हुन्छ त्यसमा पनि समस्या हुँदैन अहिले प्रधानमन्त्री सहित 25 जनाको क्याबिनेटको अवस्था छ यसलाई झारेर ल अहिले 18 जना भएन बनाए ल 18 जनालाई कम्ती संविधान संशोधन गरेर 18 जना पनि बनाइदियो भयो यसमा पनि कुनै समस्या हुँदैन प्रदेशमा एउटा स्थायित्वको समस्या छ यसलाई स्थायित्व दियो प्रदेशमा मन्त्रालय मन्त्रीको संख्या बढी भयो भनेर पुरानो पार्टीले नै बनाएको छ काङ्ग्रेसले बनाएको छ माओवादीले बनाएको छ हिमालयले सबैले बनाएको छ हो त्यसमा बरु प्रदेशमा मन्त्रालयको मन्त्रीको संख्या 5-7 वटा मात्रै बनाइदिउँ अथवा प्रदेश सभाको 20% झारेर 10% झारौँ भनेर यो एजेन्डा पनि लग्यो भयो पनि पास हुन्छ किनभने पुरानो पार्टीले सबैले भनेका छन्
0: यो
1: पनि
0: उहाँहरू त आफ्नो तागत पुगेका दिन यो चिज गर्छौ भनेर अब महाधिवेशनबाट अनुमोदन गरिसक्नुभयो त्यति मात्र होइन प्रदेश सभा खारेजीदेखि राष्ट्रिय सभालाई गैर दलीय बनाउने सम्मका प्रस्ताव उहाँहरूको स्थानीय तहको संख्या घटाउने सम्मका प्रस्ताव उहाँहरूको
1: यो सबै यो अल्झाउने मात्रै हो भुलाउने मात्रै हो त्यसले गर्दाखेरि यो किनभने यो किन यो भित्री हिडन कुराहरू या धेरै कुराहरू
0: डाक्टर साहब जस्तो प्रदेश सभा खारेजी अब संघीयता हुनका लागि 3 तहै हुनुपर्छ भन्ने त अभ्यास छैन हेर्नुहोस् दुई तह भए पनि हुन्छ, प्रदेशसभा खारेजीले के बिग्रिन्छ जो उहाँहरूले साहस वा दुस्साहस गर्न खोज्दै हुनुहुन्छ?
1: तपाईँलाई यसो यो संहितासँग जोडेको विषय के हो भने, हामीले जब विश्वको अभ्यास गर्नुपर्छ हेर्नुपर्छ, कतिपय सिद्धान्त हुन्छ कतिपय विधि हुन्छ। जस्तो अर्को प्रश्न के छ भने, एउटा सिद्धान्त पनि एउटा के प्रतिपादित छ भने, जस्तो संसदको कुरा भयो होइन, हामी संसदीय सभा छ अनि अहिले प्रतिनिधि सभा छ, एउटा सिद्धान्त के छ भने, कहिलेकाहीँ यो प्रतिनिधि सभामा जनताको प्रत्यक्ष निर्वाचित जनताको अभिमतले कहिलेकाहीँ त्यो ट्र्याक भन्दा बाहिर जान्छ कि, जनताको ठूलो फोर्सले प्रतिनिधि सभालाई एउटा प्रेसर दिन्छ, त्यो प्रेसरले कहिलेकाहीँ त्यो सरकारले चाहिँ निर्णय गर्नु नगर्नुपर्ने कुरा निर्णय गर्न बाध्य हुन्छ, त्यसलाई त्यस्तो अवस्थामा राष्ट्रिय सभा अपर हाउस सेकेन्ड चेम्बरले ब्यालेन्स गर्नुपर्छ भन्छ एउटा संसारभरिको पार्लियामेन्टको एउटा संस्था छ, इन्टर पार्लियामेन्ट्री युनियन भन्ने छ, त्यसले सिद्धान्त प्रतिपादन गरेको छ। यो विषय भयो, मैले भनेको कतिपय सिद्धान्त विधिलाई हामीले मान्नु पनि पर्छ होइन, कतिपय कुरा हो त्यसले गर्दाखेरि तपाईँले अघि प्रदेशको कुरा गर्नुभयो, स्थानीय संसारभरिको हाम्रो फेडरलिजमको प्र्याक्टिसमा चाहे अमेरिकन मोडल होस्, चाहे क्यानाडा मोडल होस्, चाहे अस्ट्रेलिया होस्, चाहे स्विजरल्याण्ड होस्, चाहे जर्मनी होस्, चाहे हो, अधिकांश मुलुकहरूमा स्थानीय सरकार भनेको प्रदेशको माध्यममा छ, लोकल गभर्नमेन्ट भनेको प्रदेशले क्रिएसन गरेका हुन्, त्यस कारण प्रदेश बिनाको संहिताको तपाईँले परिकल्पनै नगर्नुहोस्, त्यो सम्भवै छैन। के भनेको छ भने, हाम्रो संहिता प्रदेश संहिता भनेको प्रदेशको प्राय हो, तपाईँले प्रदेश बिनाको संहिताको कल्पनै
0: नगर्नुहोस्। दुई तहको संहिता पनि छ नि त संसारमा, डाक्टर साहब के हो त्यो
1: दुई तहको? यस्तो छ नि त,
0: क्यानाडाको के हो, क्यानाडाको के हो,
1: क्यानाडाको पनि माथि सेन्ट्रल फेडरल गभर्नमेन्ट हो, त्यसपछि तल स्टेट प्रोभिन्स गभर्नमेन्ट हो, हाम्रो किनभने उनीहरूको लोकल गभर्नमेन्ट प्रदेशको माध्यममा छ, टु टियर्स हो, लोकल गभर्नमेन्ट उनीहरूको प्रदेशको माध्यममा
0: टु टियर्स हो, त्यो गाभिएको छ, तर लेयर त दुइटै हो,
1: दुइटा हो, तर उनीहरू लेयर दुइटै हो। मैले अघि भनेको क्लासिकल सबै फेडरल कन्ट्रीको संसारमा नेपाल सहित जम्मा तिनटा देशहरू मात्रै हो है, तिन तहको संरचना भनेको त्यो होइन, भारत पनि त्यो नेपाल जस्तो छैन, त्यस्तो अधिकार छैन, अलिक कमजोरी छ त्यहाँको लोकल गभर्नमेन्ट, एकदमै कमजोर छ, त्यसकारण होइन त्यो संविधान संशोधन गरेर आएको, तर नेपालको जस्तो त्यस्तो राज्य शक्तिको प्रयोग गर्ने अधिकार दिएको छैन, भारतको संविधानले दिएको
0: छैन
1: होइन, त्यसले गर्दाखेरि मैले भन्न खोजेको के हो भने, यो तपाईँले यो मलाई के
0: लाग्छ, उहाँले प्रदेश सभा बिनाको प्रदेशको जो अनुमान गरिराख्नु भएको छ त्यो के हो, अथवा दुई लेयरको संहिता भन्नुको अर्थ त फेरि यो 74 भएको होला यो पुनर्संरचना स्थानीय तहहरू, त्योभन्दा अगाडिकै फेजमा करिब करिब जाने जस्तो देखिन्छ उहाँहरूको तागत पुगेका दिन, यसले के अर्थ राख्छ त, के हुन्छ त?
1: किनभने टु लेयरको त पहिला थिएन तपाईँको, पहिला हाम्रो गाविस जीविस नगरपालिका पनि,
0: त्यो त फेडरल गभर्नमेन्ट
1: वान लेयर त्यो भयो, वान लेयर तल्लो भयो, अनि माथिल्लो लेयर त नेपाल सरकार थियो, टु लेयर त भइहाल्यो नि,
0: अनि संहिता हुनका लागि तिनटा लेयर हुनै पर्छ भन्ने हो त तर्क,
1: तिनटा लेयर होइन, मैले भनेको स्थानीय यस्तो छ क्या, हामीले खोजेको के हो भने, तपाईँले हामीले हाम्रो संविधानले
0: होइन जम्मा, तपाईँ हामीले खोजेको यो हो नि डाक्टर साहब, एकछिन संहिताको मर्म बारे मेरो पनि यसमा अलिअलि अध्ययन छ, त्यसकारण म यो सोध्दैछु, यो संहिताले खोजेको चाहिँ जनताले अधिकारका लागि त्यो सदरमुकाम वा केन्द्रको मुकाम धाउनु नपरोस् भन्ने होइन जम्मा, उसले अधिकार प्रयोग आफ्नै घर दैलोमा अभ्यास गर्न पाओस्, आफूले मताधिकार दिएर पठाएको मान्छेसँग अधिकार लिनु नपरोस्, आफै शक्ति हुँ भन्ने कुराको अनुभूति उसले घरैमा बसेर गर्न पाओस् भन्ने हो नि होइन आफ्नै गाउँमा, त्यसका लागि तपाईँलाई किन प्रदेश नै चाहियो एउटा, फेरि त्यो एउटा लेयर र संरचना किन खडा गर्ने बोझ आर्थिक भार सबै किसिमको होला नि त, त्यो त जो अहिले राजपाल तर्क गर्दैछ,
1: यसमा पहिला हामीसँग गाविस थियो, नगरपालिका थियो, जीविस पनि थियो नि, हो जीविसले जिल्ला भरिएको पुरै त्यो होइन गाविस नगरपालिकाको सम्बन्ध गर्ने खालको एकाइ हामीले पहिला पनि एकात्मक व्यवस्था पनि राखेका थियौँ होइन, तर त्यति हुनाहुँदै पनि यो मुलुकमा किन 20 वर्षसम्म त्यो बेला स्थानीय निकायको चुनाव भएन, किन त्यत्रो माओवादीको 10 वर्ष सशस्त्र सङ्घर्ष भयो, किन मधेस आन्दोलन भयो, किन आदिवासी जनजातिको आन्दोलन भयो, किन मुस्लिम आन्दोलन भयो, किन सुदूरपश्चिमले आन्दोलन गर्यो, किन सुदूरपूर्वले आन्दोलन, यो कुरा बुझ्नु पर्यो, त्यसकारण यो भनेको तपाईँले प्रदेश भनेको यो आन्दोलनसँग अधिकारसँग जोडेको विषय हो, यो विषय अहिलेको विषय होइन, यो 2008 सालदेखि नै उठेको विषय हो, किनभने तपाईँले सिंहदरबारले बनाएको कानूनलाई, सिंहदरबारले बनाएको बजेटलाई, सिंहदरबारले बनाएको प्लानिङलाई चाहिँ सुदूरपश्चिमले कर्णाली मैले मान्दिनँ, मेरो कानून होइन, मेरो योजना, मेरो बजेट होइन, मेरो कर्मचारी मेरो आफै हुनुपर्छ, सिंहको सरकार हाम्रो आफ्नै हुनुपर्छ, यहाँको कार्यकारी अधिकारी हामी नै हुनुपर्छ भन्ने, राज्य शक्तिको अधिकार हामीले प्रयोग गर्नु पाउनुपर्छ भनेर यो 2008 सालमै यो उठान भएको विषय हो। त्यो बेला नेपाल तराई काँग्रेसले किनभने नेपाल चाहिँ त्यो बेलामै उनीहरूले प्रशासनिक रूपमा, भौगोलिक रूपमा, जातीय रूपमा, सांस्कृतिक रूपमा, होइन धार्मिक रूपमा सबै यो विभेद छ। किनभने तपाईँले कुनै मैले अघि भन्न खोजेको होइन सिंहदरबारले अथवा नेपाल सरकारले ल्याएको हरेक डकुमेन्टमा देशका दूर दराजमा बसेका नागरिकले आफ्नो अनुहार देख्न पढ्न पाउनुपर्छ क्या। देखेनन्, पढेनन्, अनुभूति गरेनन्, त्यस कारण मलाई सरकार चाहिन्छ, मलाई संहिता चाहिन्छ, मलाई प्रदेश चाहिन्छ, मेरो होइन मेरो प्रणालीको शासन म आफै गर्छु, होइन म कानून आफै बनाउँछु, त्यो सबै पालिकाले त सक्दैन नि। त्यसरी त अलिक गाह्रो हुन्छ। त्यसलाई सम्बन्धी जोड्नलाई चाहिँ एउटा स्ट्रक्चर त चाहियो, किनभने पृथक अर्को बाटोमा त हामी जान्न सक्दैनौँ। यस्तो मोडल त अरू देशमा छैन, मैले अहिलेसम्म देखेको छैन। होइन यो हामी अलगै मोडल गर्छौँ, यो होइन अहिले 753 धारा त 500 ल्याउँछौँ, 300 ल्याउँछौँ, राज्य शक्तिले प्रयोग त्यही गर्छन् भनेर जान्छन्। नयाँ मोडलमा टेस्ट गर्न खोजेको भने के भन्नु छैन, तर संसारमा कहीँ नभएको प्र्याक्टिस कहीँ छैन यो है। तपाईँले भन्न खोजेको यो राष्ट्रपतिले भन्न खोजेको यो संसार कुनै पनि देशमा यो छैन। अब कहीँ नभएको हाम्रो मौलिकता हामी ल्याउँछौँ, किनभने यो हाम्रो
0: संहिता भन्ने तर टु लेयरमा कायम राख्ने उहाँहरूले संसारको नभएको अनौठो अभ्यास गर्न खोज्दै हुनुहुन्छ। त्यसो
1: टु लेयर भन्ने बित्तिकै त्यहाँ प्रदेश सहित जोडिन्छ कि संसारभरिको अभ्यास संहिताको, किनभने विद्वानहरूको भनाइदेखि लिएर अरू देशको अभ्यास जाँदाखेरि चाहिँ टु लेयर भनेको प्रवेश हो, स्थानीयसँग टु लेयर जोडिँदैन यो। त्यस कारण यो संविधानले नि भन्छ कि यो सामान्य निरङ्कुश केन्द्रीकृत र एकात्म राज्य व्यवस्था छ, यसको अन्त्य गर्नुपर्छ।
0: यसो उहाँहरूले ढङ्ग नपुगेको त कि प्रदेश अन्तर्गतै स्थानीय तला गावि दिएर त्यो पाटोमा लाने हो भने चाहिँ अझ समृद्ध हुन सक्थ्यो कि हाम्रो संहिता, तपाईँलाई के लाग्छ?
1: त्यो पनि गर्न हुँदैन, किनभने हामीले त्यो पनि गर्न हुँदैन, किनभने यो के छ भने अहिले स्थानीय तहलाई मलाई त के लाग्छ भने म चाहिँ यो सब्सिडियरिटी प्रिन्सिपलमा विश्वास गर्छु, होइन जनताको घर दैलोमा सर्भिस लाने हो, अझ पालिकालाई ठुलो ठुलो बनाएर अझ टाढा टाढा लान हुँदैन भन्ने मान्यता राख्छु। बरु खर्च बढी भएको छ भने त्यसलाई कटौती गर्न होइन सेवा सुविधा कहाँ कमी कम गर्न त्यसमा गए हुन्छ हो। त्यसले गर्दाखेरि अहिले पनि मलाई के लाग्छ भने तपाईँ हिमालतिर हेर्नुहोस्, काठमाडौँको 3 जिल्ला भन्दा ठुला ठुला पालिकाहरू छन्, वडाको स्ट्रक्चर पनि त्यति ठुलो छ तपाईँले। अनि हिजो साविकमा गाविसहरू पनि हेर्नुहोस् त, हिजोको साविकका गाविसहरू भगाए वडाहरू थिए, हिजोको साविक गाविसहरू अहिले वडा भएका छन्। हिजोको साविकै अवस्थामा स्थिति रहेको भए नि त सर्भिस अलिक टाढा गएको छ नि। सदरमुकामसँग कम्पेयर गर्नुभयो भने सर्भिस नजिक आएको छ, हिजोको स्थानीय निकायसँग कम्पेयर गर्नुभयो भने सर्भिस टाढा गएको छ। त्यस कारण तपाईँले झन् जनताले पाइरहेको सर्भिसलाई अझ टाढा लान खोज्दै हुनुहुन्छ। त्यस कारण यस्तो गर्न हुँदैन, राम्रो अध्ययन विश्लेषण गर्नुपर्छ। मलाई चाहिँ म किन चिन्तित पनि छैन भने यो मैले नजिकबाट हेरेको छु, पढाएको छु, अनुभूति गराएको छु, देशको कुना काप्चामा गएको छु, हेर्नुहोस् होइन सबैसँग छलफल अन्तर्क्रिया गराएको छु। यो संहिताको विषयमा, प्रदेशको विषयमा होइन यो धेरै यो होइन अघि मैले भने यो दस्तावेजमा लेखाएको छ, हाम्रो तागत भएको बेलामा गर्छु भने गर्छौ सक्छौ भनेको अर्थ यो नगर्ने कुरा हो
0: क्या। यो असम्भव कुरा गरिरहेछ राष्ट्रपतिले,
1: यो असम्भव कुरा यो सम्भवै छैन, किनभने अध्याय दिन्छौ भनेर चुनावमा गएर भाषण गर्ने अनि प्रदेश
0: स्थानीय तहको संख्या घटाउने र राष्ट्रिय सभालाई गैर दलीय बनाउने भन्ने त सम्भवै हुने विषय होला नि फेरि।
1: होइन ठिक छ, त्यसलाई अध्ययन विश्लेषण गरेर राम्रोसँग गरे हुन्छ, तर मलाई राष्ट्रिय सभाको सन्दर्भमा पनि मेरो धारणा के हो भने यो राष्ट्रिय सभा भनेको विज्ञको छल हो, राष्ट्रिय शब्द भन्ने बित्तिकै हो, त्यहाँ विभिन्न विषयगत सेक्टरका राष्ट्रमा जानुपर्छ, अध्ययन विश्लेषण गर्नुपर्छ। अघि मैले भन्न खोजेको प्रतिनिधि सभालाई अलि नियन्त्रित गर्ने के हो, नियन्त्रित गर्ने छल हो राष्ट्रिय सभा भन्ने पनि हो, त्यो सिद्धान्तले पनि त्यो भन्छ। तर अर्को पाटो मैले हेरेको अभ्यास चाहिँ मैले पढेको, चाहे त्यो जर्मनीको अभ्यास होस्, चाहे स्विजरल्यान्डको होस्, चाहे अमेरिकाको होस्, जहाँ जहाँ मैले पढेँ बुझेँ, चाहे इन्डियन अभ्यास हो, त्यो भनेको राष्ट्रिय सभा अप्पर हाउस सेकेन्ड चेम्बर भनेको त्यो काउन्सिल अफ द सब नेसनल गभर्मेन्ट हो कि, काउन्सिल अफ द सब फेडरल भनेको त्यो प्रदेशहरूको भोइस, सब नेसनल भनेको हाम्रो कन्टेस्टमा त्यो प्रदेश र स्थानीय हो, तिनीहरूको भोइस बोल्ने ठाउँ हो क्या त्यो राष्ट्रिय सभा भनेको। त्यस कारण त्यो भोइस बोल्ने प्रदेशहरू, जस्तो तपाईँलाई जर्मनीको एउटा इक्जाम्पल दिन्छु मैले, जर्मनीको राष्ट्रिय सभालाई बुन्डेस ऱ्याट भन्छ, त्यो बुन्डेस ऱ्याटमा तलको ल्यान्ड गभर्मेन्टका होइन त्यहाँका सरकारका मानिसहरू गएर बुन्डेस ऱ्याटमा गएर एकदमै छलफल गर्छन्, होइन त्यो सभामा बस्छन्, त्यसपछि त्यहाँको संविधानमै लेखिया छ सरकारले ल्याएको कुनै विधेयकको उत्पत्ति राष्ट्रिय सभाबाट हुन्छ भनेर छ, अनि त्यसले तलको गभर्मेन्टसँग जोड्दो रहेछ क्या। त्यस कारण हामीले के हो भने यो माथिल्लो सरकार र तल्लो सरकारलाई जोड्ने हो क्या, यो हामीले खोजा यो हो क्या, जोडौँ क्या मिलेर। संविधानले बनाएको छ कि 3 तहको राज्य संरचना बनाएको छौँ, त्यस कारण यो मुलुकको विकास, समृद्धि, सही शान्ति, सुशासनको परिकल्पना संविधानले गरेका छ। छ, यसमा जाने हो कि अब यो प्रदेश संरचना फालिदिन्छु होइन हो प्रत्यक्ष किन अहिले छ नि सुशासनतिर गयो भइहाल्यो नि होइन स्थायी शान्तितिर गयो भइहाल्यो संविधानले दिगो शान्तिको कुरा
0: नचाहिने विषयमा यति बेला बस र बखेडा सिर्जना गर्न खोजिरहेछ भाले।
1: मैले अघि भनिसकेँ हाम्रो के अरे सभापति होइन रवि लामिछानेको दस्तावेजमा सुधारको कुरा गर्नुभयो लेख्नु भएको छ उहाँले होइन उहाँले चाहिँ हो पुनर्संरचना प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचना कुरा छ भने अर्को सोनी बालीको दस्तावेजमा प्रदेश सभा उनीहरूको दस्तावेजमै अलिक विरोधाभास छ नि हो देखियो नि अनि यदि मात्रै नि तपाईँ अर्को दस्तावेज पनि भनौँ सरकारको निश्चित कार्यक्रमको 100 नम्बर बुन्दामा भनेको छ संघीय गणतान्त्रिक शासन व्यवस्था चाहिँ हाम्रो मार्गदर्शन हुने संघीयता पनि हाम्रो मार्गदर्शन भनेको छ। संघीयता भनेको प्रदेश हो तपाईँ प्रदेश बिनाको परिकल्पना तपाईँ गर्नै सक्नुहुन्न। हाम्रो संघीयता प्रदेश भनेको संघीयताको प्रायवाची शब्द भन्छौँ नि हामीले त्यो होइन त्यसले गर्दा संघीयता भनेको पावरको सेयरिङ हो डिभिजन हो
0: त्यसले गर्दाखेरि खास संघीयताको ऐना नै हाम्रो लागि प्रदेश हो जो अकल्पनीय छ
1: अकल्पनीय छ बरु मैले अघि भनेको त्यसमा स्थायित्व कुरा छलफल गरौँ संख्या धेरै भयो भने त्यसलाई कम गरौँ होइन हो त्यसले गर्दाखेरि खर्च बढी भएको छ खर्च अलिक कम के गर्न चाहिन्छ त्यहाँ गरे भयो खारेजै गर्छौ यो हुँदैन भन्ने कुराहरू यो असम्भव कुरा हो
0: कि सर यो महत्वपूर्ण समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हस् हस् धन्यवाद।
2: रेडियो पाव घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगाहर्ज
3: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
5: लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र
6: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झुङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाउ।
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 047-5214-13

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: के तपाईलाई थाहा छ, तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
5: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
4: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर, बाँध, पैनी कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
4: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
5: चरण घाँस दाउरा सम्बन्धी विवाद,
4: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
4: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
5: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
4: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
4: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
5: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
4: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
4: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
5: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
4: गाली बेइज्जती सम्बन्धी विवाद,
5: लुटपिट सम्बन्धी विवाद,
4: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
4: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
4: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।
1: हजुरको रेडियो 102.3।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सुकुम्बासीहरूको विरोधपछि होल्डिङ सेन्टर खाली गर्न थप समय, विकल्प दिनुपर्ने अडानमा आश्रित परिवार।
1: विकल्प नदिकन पहिला अब उठिबास गर्ने सरकारले अब कसरी हामीले फेरि अब व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
0: फिफाले एन्फामाथि लगाएको निलम्बन कसरी हट्न सक्छ?
2: कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद प्रसार अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ, त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन थुकुवा हुने नहुने तय हुन्छ।
0: र भेनेजुएलामा लगातारका दुईटा शक्तिशाली भूकम्पपछि व्यापक खोज तथा उद्धार कार्य जारी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। गैरातीको दुईवटा शक्तिशाली भूकम्पपछि उत्तरी भेनेजुएलामा व्यापक खोज तथा पुनर्स्थापना कार्यवाही सञ्चालन भइरहेको छ। कम्तीमा 164 जनाको ज्यान गएको छ, तर विज्ञहरूले क्षतिको स्तर प्रष्ट भएपछि उक्त संख्या हजारौंमा पुग्न सक्ने बताइरहेका छन्। राजधानी कराकस र कैयौं राज्यहरूमा सरकारी भवन र घरहरू ध्वस्त भएका छन्। भेनेजुएलाले राष्ट्रिय बिदा मनाइरहेको समयमा भूकम्प गएको थियो, त्यही भएर त्यो बेला धेरै मानिसहरू घरमै रहेको ठानिएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भनिन्, यो गम्भीर प्रभाव निम्त्याउने घटना हो जसले धेरैवटा राज्यहरूमा असर पुर्याएको छ। हाम्रा नागरिकहरूका लागि यो संवेदनशील क्षणमा र दुर्भाग्यवश जसले दुःख पाएका छन् र परिवारका सदस्य गुमाएका छन्, हामी तत्कालै समवेदना प्रकट गर्न चाहन्छौ। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति। संयुक्त राज्य अमेरिकाले तत्कालै सहयोग उपलब्ध गराउने वाचा गरेको छ। विदेश मन्त्री मार्को रुबियोले अमेरिकी प्रयास विशाल, द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। कराकस नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाड़ीका साझेदारहरूलाई आश्वस्त तुल्याएका छन्। बहरेनमा बोल्दै रुबियोले अमेरिकाले इरानसँग सम्झौता चाहेको तर त्यस बापत मूल्य चुकाउन नचाहेको बताए। इरानले उक्त रणनीतिक जलमार्ग प्रयोग गर्ने पानी जहाजहरूबाट शुल्क उठाउने संकेत गरेको छ, तर उक्त जलमार्गको सीमामा अवस्थित ओमानले त्यसलाई खारेज गरेको छ। केन्याको राजधानी मोम्बासामा दुई वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोशाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भीड़माथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानीलाई नागरिकताको प्रमाणको रूपमा मान्यता नदिने अर्थ लाग्ने तर्क गरिरहेका छन्। तर भारत सरकारले पासपोर्टले कहिल्यै पनि नागरिकताको प्रमाणको रूपमा काम नगरेको र विदेश मन्त्रालयले मौजूदा कानूनबारे व्याख्या गरेको उल्लेख गरेको छ। आफ्ना नागरिकताको प्रमाण देखाउन विफल भएको आरोप लागेका 10,00,000 मानिसहरूलाई मताधिकारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्थापन गर्नुपर्ने अडान राख्दै केही सुकुम्बासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढ़ाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 3 दिन अघि काठमाण्डु उपत्यका विभिन्न होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। आश्रय स्थलमा बसोबास गरिरहेका कतिपयले समेत थप समयको माग गरेका र तथ्याङ्क संकलन कार्यका लागि पनि समय आवश्यक परेकाले स्थान खाली गर्ने अवधि असार 19 गतेसम्मका लागि बढ़ाइएको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झावरलाल उराव 6 जनाको परिवारसहित किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार केही दिन यता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेता गरिरहेका छन्।
1: पैसा लिनुहोस् अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरूले व्यवस्था तपाईँको चाहिँ अब पछि गरौँला भन्ने कुरा गर्नुहुन्छ। उहाँहरूले अब विकल्प नदिकन पहिला अब उठिवास गर्ने सरकारले अब कसरी हामीले फेरि अब त्यो व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
0: उराव सहित त्यहाँ बसोबास गरिरहेका परिवारहरूले आज होल्डिङ सेन्टर बाहिर आफ्ना सरोकारका विषय समेटेर माग पत्र टाँसेका छन्। विकल्पको व्यवस्था नगरी जबरजस्ती हटाउने प्रयास भए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी उक्त माग पत्रमा दिइएको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा 300 भन्दा बढ़ी परिवार बसिरहेका छन्। होल्डिङ सेन्टरमा रहेका परिवार

0: सुकुम्बासीहरूको पनि तत्काल उचित व्यवस्थापन गरिनुपर्ने सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीको भनाइ छ।
1: एउटा मानिसलाई जसको घर भत्किएको छ, जसको त्यहाँ जीवन भत्किएको छ, जसको त्यहाँ बालबच्चाको पढाइ भत्किएको छ, जसको अबको आगामी दिनहरू भत्किएका छन्, आगामी आयुषका बाटाहरू भत्किएका छन्, जीवनयापन भत्किएको छ, सबै कुरा भत्किएको छ नि, त्यसको व्यवस्थापन त्यसलाई चाहिँ राख्ने कुरामा चाहिँ सरकारले चाहिँ प्याकेजमा रणनीति बनाएर योजना बनाएर लिएर आउनु पर्यो भन्ने कुरा हाम्रो।
0: यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले भने राधा स्वामी बाहेक अन्य आश्रय स्थलमा रहेका अधिकांश परिवार पुनर्स्थापनाका लागि तयार रहेको दावी गर्दै आएका छन्। समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भार निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता बढ़ेको देखिएको छ। एन्फाभित्र विगतदेखि नै विभिन्न विवाद र समस्याका कारण फिफाले पटक पटक चेतावनी दिँदै आएको भए पनि यसअघि निलम्बनको अवस्थामा भने पुगेको थिएन। फिफाले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लंघन भएको ठहर गरेको बताइएको छ। त्यसको अर्थ र सम्भावित असर खेलाउँदै हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी।
2: इतिहासमा पहिलो पटक एन्फा चाहिँ फिफाद्वारा निलम्बित भयो। यसको प्रत्यक्ष पहिलो असर भनेको अब नेपाली फुटबलले कुनै पनि उमेर समूहदेखि लिएर राष्ट्रिय टोलीसम्मको अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन। त्यो भनेको नेशनल टिम मात्र नभइकन क्लब फुटबलले पनि अन्तर्राष्ट्रिय खेलकुद खेल्न पाउँदैन। र दोस्रो असर भनेको फिफाले नेपालले दिँदै आएको जति पनि आर्थिक अनुदान छ त्यो सबै बन्द हुन्छ। अर्कोतर्फ अब यसको निकासको दुई तीनवटा तरिका हुन सक्छ। तेस्रो पक्षको हस्तक्षेप जुन भनिएको छ त्यो भनेको नेपालको सरकार अर्थात राष्ट्रिय खेलकुद परिषद हो। अब राष्ट्रिय खेलकुद परिषदले कसरी अगाडि बढाउँछ भन्ने कुरामा दुई तीनवटा कुराहरू हुन सक्छ भन्ने अनुमान गरिएको छ। पहिलो भनेको परिषदले एउटा तदर्थ समिति बनाउँछ एन्फाको। उक्त तदर्थ समिति मार्फत राष्ट्रिय खेलकुद परिषदले फिफासँग यो निलम्बन फुकाको लागि प्रयास गर्ने कामहरू गर्छ। र अर्कोतर्फ नेपालको फुटबल जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के पनि विषय उठेको छ भने यदि राष्ट्रिय खेलकुद परिषदले फिफासँग समन्वय गर्न सफल भयो र फिफाकै सहमतिमा अर्को निर्वाचन गर्नको लागि त्यसलाई चाहिँ नर्मलाइजेसन कमिटी भन्छ, त्यो कमिटीमा चाहिँ फिफाको मान्छे, विवादित पक्ष, विपक्ष, न्यूट्रल पर्सन, खेलाडी सबैलाई राखेर एउटा कमिटी बनाएर त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो दुईटा उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय, भदौमा भएको जेएनजी आन्दोलनका क्रममा 7% संरचना नष्ट भए यता इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ़न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब एक दशक अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ड नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले का निर्देशक मणिराम भूषाललाई इम्बोस्ड नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौं।
3: भदौ 24 को जुन जेएनजी आन्दोलन भयो नि त्यसमा यो इम्बोस्ड प्लेटको 100% संरचनाहरू ध्वस्त भयो लगभग, होइन? पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए, प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडि थियो त्यो पनि जल्यो, सफ्टवेयर पनि जल्यो, सबै जलेर चाहिँ यो 2600 अवस्थामा लगभग जिरोमै पुग्या छ। ठेकेदारको टाइम चाहिँ मंगसिरमा म्याप सिद्धियो, त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याप थप चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मेसिन बनाउने, अगाडि बिल्डिङ बनाउने, मेसिन बनाउने, यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भनेर हामीले म्याप थप गरेका छौँ। म्याप थप गरेको पनि 7 महिना भइसक्यो, होइन? अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिया छैन।
4: 25 लाखलाई टार्गेट गरेका थियौँ,
3: हाम्रो ठेक्का सम्झौतामै 25 लाख भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने, त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने, 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो। बीचमा फेरि अदालतहरूबाट चाहिँ स्टेहरू आएर चाहिँ अलिकति लम्बिएको थियो, जेएनजी आन्दोलन पछि चाहिँ काम अझ लम्बियो।
4: अब अहिलेसम्मको प्रगति चाहिँ के छ, शुरूबाट गर्नुपर्ने भन्नुभयो, उत्पादन गरेर गाडीमा राख्ने त्यो चरण चाहिँ कहिलेबाट सुरु हुन्छ भन्ने उनीहरूले बताएका छन्, यहाँ प्रगति विवरण के छ?
3: त्यसको लागि चाहिँ पहिला सामानहरू बाहिरबाट ल्याउनु पर्छ, होइन? सामान ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनु पर्छ। यसो हामीले फिजिकल्ली हेर्दाखेरि चाहिँ जति चाहिँ हामीले एक्सपेक्ट गरे अनुसार चाहिँ काम भएको छैन कि जस्तो देखिन्छ।
4: अब नयाँ लिने प्लेटहरू चाहिँ कस्तो, इम्बोस्ड हुन्छ कि नन इम्बोस्ड नै दिन्छ? अहिले
3: नयाँ जडान गाडीहरूमा पनि अब उहाँतिर त सम्झौताहरू अनुरूपै हुने भयो।
4: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नरहेको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने हो अहिले?
3: त्यो त अहिले अब जसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो, अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइराख्नु भएको छ होइन। अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन।
4: तीन खाले नम्बर प्लेटहरू छ नि, जुन पुरानो अनि त्यसपछि यो प्रादेशिक अनि त्यसपछि यो इम्पोर्ट प्लेट।
3: पुरानो त्योहरू त हुँदैन, अब चाहिँ त्यही प्रदेशको नाम लेखेको नम्बर प्लेट अनुसार गाडीहरू हुने भए। इम्पोर्टको चाहिँ यसो सुरु गरेको, अब सुरु गरेर बिचमा यो भएर चाहिँ उहाँहरूलाई म्याथ गराएको छ, उहाँले तीन वर्षभित्र भ्याउनु भएन भने त्यसलाई कसरी जाने हामी तपाईँलाई छलफल गरेर देखिदिनुहुन्छ।
0: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषाल साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलामा लगातारका दुई शक्तिशाली भूकम्पमा परि कम्तीमा 164 जना मारिएका र झण्डै 1000 घाइते भएका देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। बुधबारको दोस्रो भूकम्प उक्त दक्षिण अमेरिकी मुलुकले एक शताब्दी यता महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
5: भेनेजुएलामा संकटकालको घोषणा गरिएको छ। विमानस्थल, रेल र यातायात सेवा अवरूद्ध भएका छन्। भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवितै उद्धारका लागि प्रयासहरू भइरहेका छन्। झण्डै 50,00,000 जनसंख्या रहेको राजधानी कराकसमा स्थानीय समय अनुसार साँझको 6:04 जाँदा दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस भएका थिए। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजधानीको उत्तरमा अवस्थित ला ग्वाइरा क्षेत्र सर्वाधिक नराम्रोसँग प्रभावित भएको बताइन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निट्यूड मापन गरिएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कराकसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए, जसले गर्दा भवनहरू हल्लिए र धेरै भत्किए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 बढ़ी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू प्रभावित भएको बताए। 1,000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बगुटामा पनि भूकम्पको असर महसुस गरिएको थियो। खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको संख्या बढ़न सक्ने ठानिएको छ। अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले सघाउन आफू तयार, इच्छुक र सक्षम रहेको भन्दै तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिइएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:00 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आईबी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-9900
5: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
5: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
5: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
5: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
5: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
5: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका
5: बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क नम्बर 9844-0121-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप

0: जुल्फो रेडियो 102.1 मेगाहर्ट्ज।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
8: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
8: प्रोप्राइटर कुमार तामाङ। सम्पर्क नम्बर 98639525535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
9: टन्ने पैसो कमाइएला भनेर 100 + 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
13: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845403998 0845403998
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
13: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
14: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
15: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
14: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
13: हजुर रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
15: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848 76 48 03 रामेछाप मिटसप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
16: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा
13: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
16: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
13: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0475904553
16: सनराइज होटल एन्ड रिसोर्ट गोलन्दर 7 खुर्कोट सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगा
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
6: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
3: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827820 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
7: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
8: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
3: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
7: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904066 9896962998
3: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भइगयो धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853065 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, ज्ञापन बोर्ड।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ। निर्वाचन आयोगले बिहिबार राति मतपरिणाम सार्वजनिक गरेको 900 जना केन्द्रीय सदस्य पदमा 379 जनाले उम्मेद्वारी दिएका थिए। नेपाल डेयरी एसोसिएसनले यस वर्ष असार 15 गते राष्ट्रिय धान दिवसका अवसरमा 75 लाख लिटर दही खपत हुने अनुमान गरेको छ। बिहिबार काठमाडौँमा दही चिउरा प्रवर्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले असार 15 गते राष्ट्रिय धान दिवसका अवसरमा 75 लाख लिटर दही खपत हुने र यसबाट करिब 1 अरब बराबरको कारोबार हुने अनुमान गरिएको जनाएको छ। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभएको छ। देशभरका 4 वटा बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेट गाउँ सभा र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मध्य प्रदेशका 4 वटा पालिका सप्तरीको अग्निशाइर, कृष्णा सबरन गाउँपालिका, सिराको सुखीपुर नगरपालिका, महोत्तरीको सोनामा गाउँपालिका र रौतहटको यमुनामाइल गाउँपालिकाले अहिलेसम्म संघीय मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुलेका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खुलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टर एक्सन टीम खटाउने भएको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले बीआईटी बारे अध्ययन गरेर अब कार्यान्वयनको चरणमा पुग्न लागेको जनाएको हो। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टको पुनर्जाँच गर्न समिति गठन गरेको हो। राष्ट्रपति रामचन्द्रले अध्ययन गरेर अब कार्यान्वयनको चरणमा पुग्न लागेको जनाएको हो।

विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयको अनुसार उहाँले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिममा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठक बस्ने भनिए पनि कहिले बस्ने भन्ने अझै अन्यल देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीले गत असार 3 गते प्रतिनिधि सभा बैठकमा औषधिको मूल्य समायोजन सन्दर्भमा एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठक बस्ने बताउनु भएको थियो। हाल स्वास्थ्य मन्त्री महता चितवनमा जारी राष्ट्रपाको महाधिवेशनमा व्यस्त हुनुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले स्वास्थ्य मन्त्री फर्किएपछि बैठक बस्ने बताउनु भएको छ। मनसुनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,679 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्रका महानिरीक्षक नारायण दत्त पौडेलले बताउनु भएको छ। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुनर्निर्मित ट्रयाकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार आउँदो सोमबार असार 15 गतेदेखि नयाँ ट्रयाकबाट गाड़ी आवागमन शुरू गर्ने तयारी छ। 400 बेसी बोक्सीकुना कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले पकुण्डी बेसीदेखि नेपाल थोकसम्म झन्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र खोला नाला नदी र पानीको भाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। किर्तपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई भोलिसम्म उक्त स्थान खाली गर्न सूचना जारी गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता अधिकृत विकास समितिले एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरूलाई 25,000 रूपियाँ भुक्तानी दिन बैंक खाताको विवरण माग गरेको। सरकारले 5 दिनभित्र रकम लिएर आफै व्यवस्थापन गर्न दबाव दिएपछि पीड़ितहरू आक्रोशित बनेका छन्। झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका वडा नम्बर 5 वडा अध्यक्ष र एकजना वडा सदस्य पक्राउ परेका छन्। बिहिबार पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका वडा नम्बर 5 55 वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका 46 वर्षीय वडा सदस्य गणेश रिस्देव रहेका छन्। रामेछापको लिखुतामाको सिकाउपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 70,64,28,000 रूपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको 17 अधिवेशन अन्तर्गत आयोजित वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष दीपा पाखरेले बजेट प्रस्तुत गर्नुभएको हो। प्रहरीनायक उपरीक्षक सन्तुलाल प्रसाद जयसवालले नीति र विधि मिचेर काम गर्न नदिने बताउनु भएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापमा आयोजना गरिएको पत्रकार भेट कार्यक्रममा उहाँले यसो कुरा बताउनु भएको। एक महिना अघि जिल्ला प्रहरी कार्यालय रामेछाप सरुवा भई आउनुभएका प्रहरीनायक उपरीक्षक जयसवालले आफूले जिल्लाको प्रभावकारी शान्ति सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताउनुभयो। काभ्रे फलाञ्चोक प्रहरीले 2 वर्ष कैद र 75,00,000 जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मितिमा अदालतबाट फैसला भई फरार रहेका 2 प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा काभ्रेको बेथान्चोक गाउँपालिका 2 का 34 वर्षीय केदार बहादुर तिमल सिन्हा र तेमाल गाउँपालिका 3 का 42 वर्षीय बुद्ध तामाङ लामा रहेका छन्। दोलखाको बोसमा जंगली च्याउ खाएर एकै परिवारका 6 बिरामी परेका छन्। जंगली च्याउ खाएर दोलखाको भीमेश्वर नगरपालिका 8 स्थित जिरीमाया तामाङको परिवार बिरामी परेका हुन्। प्रमुख पर्यटकीय गन्तव्यसम्म पर्यटकलाई सहज रूपमा पुग्न सहयोग पुर्याउने उद्देश्यले ओखलढुङ्गाका विभिन्न स्थानमा पर्यटन मार्ग सूचक साइनबोर्ड राखिनु भएको छ। डिभिजन कार्यालय ओखलढुङ्गाको पहलमा प्राकृतिक धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय स्थलसम्म पुग्ने मार्गहरूमा समेत संकेत बोर्ड जडान गर्ने तयारी गरिएको हो।

र दोलखाको तामेकोशी गाउँपालिकाले श्रमिकहरूलाई पेन्सनको व्यवस्था गर्ने भएको छ। तामेकोशी गाउँपालिका र नागरिक लगानी कोष बीच श्रमिकहरूलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउने सहमति भएको समझदारी पत्रमा गाउँपालिका अध्यक्ष प्रवन प्रताप केसी र नागरिक लगानी कोषको निमित्त कार्यकारी निर्देशक सुभाष श्रेष्ठ सुवेदीले हस्ताक्षर गर्नुभएको छ। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचार नहुने नै साथै तिनजेलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रोताज महत्वपूर्ण समाचारबाट विदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्खामा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मिटुको ढुकढुकी श्रीराज महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि। हामी यसलाई अझ विशेष बनाउनको लागि तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ भने साथमा अर्को भनेको तामाको स्याफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रातको समय छ, मिठा मिठा रमाइला कुराकानी गर्दै हामी अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ। मिठा रमाइला कुराकानी गर्नेछौँ, होइन? सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ। साथसाथै लेख रचनाहरू केही लेख्नु भएको छ भने पोस्ट गरेर पनि साथ दिन सक्नुहुन्छ। वाचन गर्ने कोसिस म गर्नेछु। मिठा रमाइला कुराकानीहरू त हुने नै छन्, होइन? सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको हुनसक्छ। त्यो लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस हामी गर्छौं। त्यस्तै गरेर अर्को कुरा भनेको लोकगीत संगीतको संरक्षण सम्वर्धन गर्ने कोसिस पनि हाम्रो रहनेछ। सो सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहुन अनुरोध गर्न चाहन्छु पनि भन्न चाहे। यो रातको समयमा हामी आउने गर्दछौँ हप्ताको सातै दिन यहाँहरूको माझमा मिठा रमाइला कुराकानी गर्न आउँछौं, होइन? मिठा समय सान्द्रिक कुराकानी हुनेछन्, माया प्रेमका कुराकानी हुनेछन्। जे होस्, यो पल्लाई विशेष बनाउने कोसिस हाम्रो रहन्छ। सुनेर साथ दिनुहोला भन्न पनि चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिन पनि अनुरोध गर्न चाहन्छु। हप्ताको सातै दिन आउँछौ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ। अनि साथसाथै हामी टिकटक लाइभ श्रीराज महत, होइन, मार्फत पनि टिकटक लाइभ मार्फत पनि पछिल्लो समय भिडियो लाइभ मार्फत पनि अनियर भइरहेका हुन्छ। सो त्यसमा पनि म्यासेजहरू पठाउन सक्नुहुन्छ। अनि अर्को भनेको हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्दै गर्दै अगाडि बढ्नेछौँ। लेख रचनाहरू त विशेष प्रायोरिटी नै हुनेछन् पनि भन्न चाहन्छु। मिठा रमाइला कुराकानीहरू गर्दै गर्दै अगाडि बढाउँला, धेरै कुराकानी नगरौँ यति बेला। सुरुवात नै फेरि होइन, कति सुरुवात नै त्यो एकदम लामो कुराकानी भइसकेपछि कस्तो यस्तो हुन्न, हामी त गीत सुन्न आएको होइन, गीत सुनाउनु पर्यो भन्ने लाग्न सक्छ। सो यति बेला तपाईँको माझमा राख्न चाहन्छु मिठो एउटा गीत छ। गर्मी वात्तै बढेको छ, यो रातको समयमा पनि गर्मीले छोडेको छैन। यति बेला पानी पर्न सकेको छैन, त्यही भएर अब घाम त लागेको छैन रातको समयमा, तर म गीत चाहिँ राख्न चाहन्छु। चर्को लाग्यो घाम बोलको गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु। दिउँसोभरि त बेसर गर्मी नै थियो नि, होइन? अपत्ति के गरौँ र कसो गरौँ, के खाउँ कसो गरौँ, यस्तो यस्तो थियो, होइन? सो यति बेला म यो गीत राख्न चाहन्छु कार्यक्रमको सुरुवातमा चाहिँ। यसमा आवाज दिनुभएको छ टङ्क डुम्रे एगे सापकोटा लक्ष्मी खड्काको आवाज रहेको छ, अनि सृजना टङ्क डुम्रेको रहेको छ भने यसमा संगीत दिनुभएको छ एगे सापकोटाले संगीत दिनुभएको छ। म्युजिक एरेन्जर महेश विक्रम पाण्डे हुनुहुन्छ। यति बेला तपाईँको माझमा यो गीत राख्न खोजेको थियो तर दिएन, हराइदियो कि एक्कासी, है? ठिक छ, कहिले काहीँ प्राविधिक समस्या आउँछ, मैले त भनेको हुँ, है? ठिक छ, त्यसो भने अन्य गीत चुन्ने कोसिस गर्नु नै छ। मिठा रमाइला कुराकानीहरू हुन्छन्, अब यो गीत भएन भने कुनै अर्को गीत राख्ने कोसिस म गर्छु। कहिले काहीँ समस्या आइदिन्छ रातको समयमा, किन हो किन? जब जब म हुन्छु होइन कार्यक्रम को समयमा कहिलेकाहीँ समस्या आइदिन्छ। ल ठिक छ, अर्को तपाईँको माझमा एउटा असारी गीत राख्न चाहन्छु। त्यसो भने यो ढिलो छ्याप्पै होइन, यति बेला हल्का फुल्का अब धान रोप्ने कोसिस गर्दै हुनुहुन्छ होला कुन कति ठाउँमा, त कति ठाउँमा त अब पानी परेको छैन, भर्खर ब्याड राख्नु भएको छ। ठिक छ, यति बेलाको समयमा तपाईँको माझमा एउटा मिठो गीत राख्छु, त्यसपछि मात्र म
आउँछु तपाईँसँग कुराकानी गर्नको लागि, रातको समयमा तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि। यति बेलाको समयमा किसानी दाई सरोज लामिछानेको आवाजमा गीत।

मिठो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। एकदम मिठो गीत सुन्नुभयो। कार्यक्रम एसएमएस दोहोरी अनि भइसकेको छ, असार लागिसकेको छ। पक्कै पनि धेरै ठाउँमा भन्दा पनि प्राय जसो 10% यसपाल होइन धान रोपाई भएको छ भन्ने न्यूज आएको छ, समाचार आएको छ। सो धान रोपाई शुरू हुनै बाँकी छ, पानी परेको छैन, मूल फुटेको छैन। भर्खर कुनै ठाउँमा त ब्याड राख्दै हुनुहुन्छ होइन, जे होस् अब रमाइलो गर्नुपर्छ पनि भन्न चाहे। गर्मी वात्तै बढेको छ, रमाइलो रमाइलो अब गीतहरू त सुनौला, तर गर्मी बढिसकेपछि चाहिँ के भन्दाखेरिमा दही मही दुध होइन यो खानुपर्छ जस्तो लाग्छ, फाइदा गर्छ शरीरलाई। सो स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोला भन्न खोजेको मैले, अरू त के होइन खासै। के भन्दै हुनुहुन्छ होइन, ठिक छ। यति बेलामा मिठो रमाइला गीतहरू अब त्यो पनि रातको समयमा युट्युब मार्फत त अब डेस्कटपमा भेटे जति म राख्ने कोसिस चाहिँ गर्छु, तर डेस्कटपमा नभेट्न पनि सक्छु कहिलेकाहीँ रोजाइका गीतहरू। सो कहिलेकाहीँ मैले युट्युबबाट पनि राख्ने कोसिस गरिरहेको हुन्थ्यो भने अब कहिलेकाहीँ प्राविधिक पाटोमा समस्या आइसकेपछि मैले नभेट्न पनि सक्छु है। सो त्यो भइसकेपछि बजेन भनेर आजको बसाइमा भन्न पाउनुहुन्न, किनकि हल्का समस्या आइदियो। सो त्यो भइसकेपछि पनि मैले यहाँहरूलाई अगाडि नै जानकारी गराएँ मैले कुनै गीतहरू नभेट्न पनि सक्छु भन्दै। यति बेला म मिठा रमाइला माया प्रेमका कुराकानीहरू यो रातको समयमा गर्ने कोसिस चाहिँ म गर्नेछु होइन, मिठा रमाइला। त्योभन्दा अगाडि यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। म्यासेज पठाउनु भएको छ, यति बेला मलाई हेर्दै हुनुहुन्छ निरोजी हुनुहुन्छ, सुमित्रा थापा मगर हुनुहुन्छ, हामी सिधै गाउँबाटले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर बिमला सुनार हुनुहुन्छ, हिराबहादुर लकाइजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, रूपसनायकी हुनुहुन्छ, मनि आयो ल भन्नुहुन्छ, आउनुहोस् स्वागत छ पनि हुनुहुन्छ। माया पनि हुनुहुन्छ, उहाँ पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर माई निमी शिलाए शिलाकी जवानी शिला अधिकारी पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ। पोखरेल सबिना हुनुहुन्छ, म पनि आएँ है, सुन्दैछु हेर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आउनुहोस् है, रमाइलो गर्नुपर्छ पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला सुनिता सुनवार हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ, अमिना हुनुहुन्छ, अमिनाजीले पनि कस्तो रिस उठ्ने भन्नुहुन्छ, किन रिस उठ्यो, कसैले माया गर्ने मान्छेले होइन केही भने क्या हो होइन। बिमला सुनवारजी हुनुहुन्छ, ठिक छ भन्नुहुन्छ, सुन्दैछु हेर्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ, ठिक छ मेसेजहरू मैले मायापुरीजीले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्राप्त मेसेजहरू जिनु बान्तवाजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला सिन्धुली किस्यानी बस्नेत पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ। रितिका छेत्री हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै दाई सन्चै हुनुहुन्छ भन्नुहुन्छ, सिन्धुली कि सानी बस्नेत हुनुहुन्छ, ठिक छ राम्रो छ रमाइलो छ हजुरलाई कस्तो छ पनि हुन चाहे। त्यस्तै गरेर ठिक छ मेसेजहरू मैले प्राप्त मेसेजहरू वाचन गरेँ यति बेला। शुभरात्री भन्नुहुन्छ सुमित्रा थापा मगरले होइन, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कस्तो गीत है, गीत गाउन मन लाग्छ फेरि मलाई। बुटवल मा चाहिँ 2 घण्टा भयो, पानी ठुलो पर्दैछ भन्नुहुन्छ हिराबहादुर लकाइजीले। ओहो क्या आनन्द होला है, एकदम शान्त चिसो होला। हाम्रोमा खै पानी पर्न पनि सकेको छैन कि हो कि हाम्रोतिर गर्मीले उत्पाद भइरहेछ। ठिक छ, यस्तै हो मौसमको कुराकानी नगरौँ। यति बेला म केही कुराहरू गर्न चाहन्छु। दिनभरि त यो संसारले अल्मल्याउँछ, तर जब रात पर्छ र चारैतिर होइन जब चारैतिर सुनसान हुन्छ, तब यो मनमा केवल तिम्रो यादहरू गुन्जिरहन्छ माया भनेर भन्नुभएको छ, भन्नुभएको छैन भने भन्नुहोस् है। मरि मेरो मायाले मेरो कालीले कसरी मलाई भन्छ माया गर्नुहुन्छ भन्नुहुन्छ, कहिलेकाहीँ भन्न सक्नुहुन्छ। भौतिक रूपमा टाढा भए पनि यो रातको अँध्यारोमा तिम्रो सामिप्य अझ बढी महसुस हुन्छ माया, तिमीलाई कसरी भनौ। जस्तो कि चन्द्रमा र ताराहरूलाई हेर्दै तिम्रो मुस्कान सम्झनु नै यो रातको सबैभन्दा सुन्दर पल बनिदिन्छ पनि भन्दै हुनुहुन्छ है। के थाहा
माया प्रेमका कुरा त मलाई भन्दा बेसी आउँछ यहाँ ठिक यति बेलामा म म्यासेज वाचन गर्न चाहन्छु टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ कुराकानी पनि भइराखेको छ ठिक छ यति बेला सौरभ केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बाक्सर नगरपालिका आठको मान्छे अझै भारतको गुजरातदेखि सम्झना सबैमा भन्नुहुन्छ घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ मेरी तर तुम भी प्यार करके देखो न वाला गीत राख्नु न भन्नुहुन्छ अमिना आज कुन चाहिँ मुडमा हुनुहुन्छ थाहा छैन अब हिन्दी गीत मैले राख्दै राख्दिनँ रातको समयमा मेरी तर तुम भी कभी प्यार करके देखो न अब मेरो आवाज खत्रै गयो है क्या एकछिनमा सुन्छु ल म अहिले त सुन्नै पाइनँ मैले कस्तो गएँ गयो धोत्री गयो कि न बोरा च्याटर्जी तरिका बिकाम गएको यसो नभन्नुहोस् न अमिनाजी म कहिले बहकिन सक्छु क्या होइन गीत गाउने ममा एकदम रुचि छ तर फेरि यस्तो भनिराख्दाखेरि हुन सक्छु गाउन सक्छु है प्रकाश किशन दाइ कार्यक्रम राम्रो चलाउनु भएको छ है कार्यक्रम कति बेला आउँछ भनेर ड्युटी यसो गरेर रुममा बसेर सुनिराखेको छु है दाइ भन्नुहुन्छ दिनभरि कतै जानुभयो भन्नुहुन्छ कतै पनि गएन यतैतिर हुँ यतैतिर थिएँ लाउँथेमा घातै घात अब भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ यो गीत राख्ने कोसिस गर्छु म खोजेर हेरेर होइन रहेछ भनेर हल्का समस्या दिइराखेको छ आज त्यस्तो सुमित्रा थापा मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई हुनुहुन्छ दुर्गा कटुवाल हुनुहुन्छ ताप्लेजुङबाट दुर्गा कटुवाल हो कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ फर्स्टमा त तपाईँको लागि है आवाज गीत हुनुहुन्छ विशेष रूपमा धन्यवाद राजकुमार भुजेल त्यस्तै डम्बरी ढुङ्गाना बसन्त श्रेष्ठ त्यसै गरी भूमिका भण्डारी जुनिता चामलिङ राई मिडिया प्रेमी राई अनिसा विनिता दाहाल सुवेदी जानुका चापागाई भण्डारी विष्णु खनाल राज घले मगर सत्यकला इसारा रोशन भोटिया टिपेजी लगायत समयमा बजगीत सुनाउन चाहन्छु भन्दै हुनुहुन्छ त्यस्तै गरी यति बेला हुनुहुन्छ ए यस्तो अर्कै लयमा गए है ठिक छ हेलो दर्शन नमस्ते सृजना विश्वकर्मा धनकुटा घर भइहाल्छु कुवेतबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ डियर काजी आयुष शाह शङ्करलाई मिठो सम्झना धेरै माया छ भन्नुहुन्छ साथीहरू कमल अनिम लिम्बू त्यस्तै गरेर सन्देश गुरुङ सामलिङ जुनिता राई निर्दोषिम अमृत कुरुबाङ निशान योङहाङ डम्बर लामिसन गुरुङ माध्याङ सलेन देवान ढकाल धर्मराज छत्रयाम्फू सर्वनेम लिम्बू सम्झना खाती कुमार प्रजा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ शर्मिला हामीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि सिन्धुलीबाट सम्झना सबैमा भन्नुहुन्छ रिमिला दियालीलाई पनि विशेष रूपमा सम्झना छ है साथी भन्नुहुन्छ अमिना हुनुहुन्छ गुड नाइट विशेष स्पेसली मिठु मनिषा मगर भन्नुहुन्छ अनि त्यस्तै गरेर प्यारी सुशीला विश्वकर्मा त्यस्तै दाता राजगाली मगर विवास कुलुङ पृथक माया अली सालिम्बु कविता घतानी लगायत सबैमा शुभरात्रि भन्नुहुन्छ मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँले पनि राजकुमार भुजेल हुनुहुन्छ भोजपुर प्याउली घर भई अहिले चाहिँ विराटनगर पाएर सुन्दैछ भन्नुहुन्छ सम्झिनु पर्दाखेरि दुर्गा कटवाल जुनु तामाङ सरला राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर बान्तुवा सोफिया राई हुनुहुन्छ यति बेला बान्तुवा सोफिया राई हो भोजपुरबाट सुन्दैछु है दाई भन्दै हुनुहुन्छ उहाँले पनि मलाई यति बेला यो रातको समयमा विशेष रूपमा धन्यवाद दिन चाहन्छु उहाँलाई पनि शुभरात्रि शुभ सपनी भन्दिनुहुन्छ सुरक्षा विश्वकर्मा हुनुहुन्छ मिस यु अल भनेर यति बेला मलाई भन्दै हुनुहुन्छ उहाँले पनि रोल्पाबाट सुरक्षा विश्वकर्मा हो सम्झना सबैमा भन्दिनुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु हिराबहादुर लकाईजी हुनुहुन्छ नमस्कार सर गुड नाइट सुन्दैछु बुटवलबाट आज बुटवलको मौसम अहिले 8 बजेदेखि 10 बजेसम्म हावाहुरी सहित पानी जोड तोडले परेको अवस्था छ चिसो चिसो भइराखेको होला एकदम रमाइलो भइराखेको छ होला तर हल्का हावा आइसकेपछि चाहिँ अलिकति गाह्रो हुन्छ नत्र त पानी अब पर्नै पर्ने हो समय यो समय पानी पर्ने समय हो तर पानी पर्दैन के गर्नु अमिना हुनुहुन्छ यति बेला हाँस्दै हुनुहुन्छ किन हो भो त अब कति हाँस्नु भन्नुहुन्छ हाँस्नुहोस् न यो राहतको समयमा हाँस्नु पर्छ बिहानदेखि थकाइ लागेको छ होला अनि साथसाथै तपाईँलाई त्यो के भन्दाखेरिमा मनमा कस्ता कस्ता कुराहरू खेलिरहेका थिए होला अनि पीर चिन्ता पनि थियो होला त्यो खेलेका कुरा पीर चिन्ताहरूलाई भगाउनुहोस् हामीलाई सुन्नुहोस् अनि हाँस्नुहोस् हाँस्नुहोस् हँसाउनुहोस् रमाइलो गर्नुहोस्
यो नै हो जिन्दगीको ठुलो कुरा। लुगाको माता निन्द्रा लाग्न मिल्छ र मेरा यस्ता कुरा सुनेर निन्द्रा लाग्न सक्छ। रूपसनाजी हाँस्दै हुनुहुन्छ, हाँस्नुहोस् ल, हाँस्नुहोस्, हाँस्नुपर्छ पनि भन्न चाहे हैट भन्नुहुन्छ। यति बेला हुनुहुन्छ जीवन भाइले, अरू गीत सुन्दैनन् कि क्या हो भन्नुहुन्छ। खै अब के भन्नु, खै सुन्नुहुन्छ हुन्न, रोजी राख्नुहुन्छ प्रकाशजीले भन्नुभएको जस्तो लाग्छ। अब भजन कीर्तनबाट कार्यक्रम सुरु गर्नुपर्छ भन्नुहुन्छ हामी सिधै गाउँबाट। अब बिहानको समयमा चाहिँ भजन कीर्तनबाटै कार्यक्रम सुरुवात गर्नुपर्ने हो, कहिलेकाहीँ त पण्डित बाजे जस्तो पढौँ न पढ्नुहुन्छ भन्नु, के गर्नु यस्तै हो, ब्याट्री सक्यो ब्रो भन्नुहुन्छ। ओके आज धन्यवाद, विशेष रूपमा धन्यवाद हुन चाहन्छु। आज मेरो लागि भए पनि प्लिज हिन्दीसँग भन्नुहुन्छ, ट्याप ट्याप गर्नु सबैले भन्नुहुन्छ। मायाजी, मायाजीले बुझ्नुहुन्छ है बरु, होइन हामी टिकटक लाइभमा भइसकेपछि बुझ्नु पनि पर्छ है एकअर्कालाई। मेरी तरह तुम भी कवि प्यार करके देख। यति बेला म गीततर्फ लाग्छु, एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि अब सोचौँला है। प्रायः जस्तो हिन्दी गीतहरूमा राख्दिनँ थिएँ, अब मिनाजी राखिदिनुहोस् न मेरो लागि भन्नुहुन्छ। यो त अब मैले रुल्स रेगुलेसन सबै भायोलेसन गरेँ जस्तो भइहाल्यो नि। यति बेला तपाईँको माझमा अर्को एउटा मिठो गीत।

मिठो स्वर्गीय तपाईको माझमा राखेको कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्री राजमहल छु। भर्खर 14-15 लागेको हामीसँग छिटो भन्दा पत्याउनुहुन्न होला। आउनुहोस् रामी साथमा, म यति हलिरहेको हुन्छु। तपाईँले देख्न सक्नुहुन्छ पक्कै हो रहेछ यो मर होइन, भन्न बेर छैन तपाईँले हो। ल ठिक छ, यति बेला म म्यासेज तर्फ राख्न चाहन्छु। सुमित्रा थापा मगर हुनुहुन्छ, उहाँले पनि म्यासेज पठाउनु भएको छ। हिरा बहादुरजी पनि हुनुहुन्छ, त्यस्तै बान्तराजीले पनि हुनुहुन्छ, उहाँहरूले पनि म्यासेजहरू पठाइराख्नु भएको छ। मैले अर्को लाइभमा प्राप्त म्यासेजहरू वाचन गरेँ। यति बेला म म्यासेज खाना खानुभयो भन्नुहुन्छ, कसलाई हो कि होइन, कोरियाको कुल्ली आइडी रहेको रहेछ। आइडी नै खतरा छ, के गर्नु, तर विदेशमा गइसकेपछि यस्तै हो मित्र, के गर्नु है। रूपसना के हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है। सिन्धुली ढुङ्गे बासबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। धर्मराज हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै दुर्गा साई हुनुहुन्छ, नमस्ते दुर्गा साई, रामेछाप 8 बाबिया खर्क हो, हाल चाहिँ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु। सम्झना सबैमा भन्न चाहन्छु है, रातको समयमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। पूर्वली अन्जान राई सफल आयुष भन्नुहुन्छ, धेरै समयपछि आयो है दाई भन्नुहुन्छ। मिल्छ भने माया बिसाउने भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। आज नमिल्न सक्छ ल, हल्का समस्या राखेको छ, डेस्कटपमै पुरा समस्या राखेको छ, मैले चलाउनेमा के गर्नु, कहिले काहीँ प्राविधिक समस्या आइसकेपछि ल्याङ हुन्छ कि ल्याङ ल्याङ है। यति बेला त्यही भएर मैले अन्य असार गीतहरूलाई प्रायोरिटी दिइराखेको छु ल, आज भोलिको बसाइमा राखौँ ल, किन पनि अलि सोचेको जस्तो हुन्न यो रातको समयमा कार्यक्रम, कहिले केले धोका दिन्छ, कहिले आङ खाएर बस्छ, कहिले के भइसकेपछि अनि टेन्सन भएर आउँछ मलाई रातको समयमा। जब बिहानदेखि दिउँसोसम्मको कार्यक्रममा केही हुँदैन, अनि रातको समयमा आइसकेपछि चाहिँ ल्याङ हुन्छ कहिले आङ है। म आउँछु स्त्रीलाई हेर्न भन्नुहुन्छ विनिताजी, गफ हान्नु पनि सीमा हुन्छ नि गाँठे। आज बिहिबार थियो, बिहिबारे हाट यसो हेर्छु मम्मी, म बिहिबारे हाट हेर्न रामेछाप जान्छु भनेर न्यु पारेर आएको भए त हुन्थ्यो त, त्यो पनि छैन है, छैन भाइ छैन, यस्तो गफ हान्नु नि हो। राई सफल आयुषीले सम्झिदिनुहुन्छ, निरुता चामिङ राई, त्यस्तै रमला साम्पाङ राई, सरिता राई, मिडिया प्रेमी राई, अनुसा बान्तुवा, सुफिया राई, तीर्थ राई, मिसन माङफाङ राई, मिसिङ रेवत, रूपेश राई, माझी छेत्री, रोशन फुलाङ राई, त्यस्तै राज तामाङ, राजकुमार गुरुङ, सुरेन्द्र श्रेष्ठ, गोपाल भाइ, त्यस्तै लिकेश्वर लिम्बू, प्रेम तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अस्ति मन्थलीमा म गाडीमा यात्रा गर्दै थिएँ, इभीमा म जाँदै थिएँ कतै, आएर त्यतातिर जाँदै थिएँ, बाटोमा बिच बाटोमा एकजना मन्थलीबाट चढ्नुभयो, भन्दै हुनुहुन्थ्यो फोनमा कुरा गरेर, कुराकानी गर्दै हुनुहुन्थ्यो के भनेर भन्दाखेरिमा, घरबाट त मैले अर्कै भनेर आएको थिएँ, तिमी लिन आएनौ भने म त आउँदिन, त्यहाँ आउनुपर्छ नि जसरी भए पनि, नत्र म त फर्केर जान्छु भन्दै हुनुहुन्थ्यो एकजना। अब हुनुहुन्थ्यो स्कुले मित्र हुनुहुन्थ्यो होइन, ठिक छ, अब 14-15-16-17 उमेर चञ्चले उमेर हुन्छ यस्तै हो। अनि त्यसपछि हुन्छ हुन्छ कि म आउँछु त्यहीँ बसिराख भने, अनि स्कुल ड्रेस होइन नि फेरि म अर्कैमा आएको छु होइन, थाहा पाउँछन् भनेर भन्दै थिएँ। अब उहाँले सुन्दै हुनुहुन्छ भने त बुझिसक्नु भएको छ, त्यसले मलाई नै भनेको थियो, तर त्यो मान्छेको हुन चाहिँ को हो भनेर सोच्दै हुनुहुन्छ होला होइन, गाडीमा यात्रा गरेको उहाँ बिचमा झर्नुभयो, अब सायद ठिक छ यसले यसरी भन्यो भन्दै हुनुहुन्छ, ठिकै छ, अब थिएँ म त्यति कतै। यति बेला राइनी राजकला हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ लाइभ मार्फत शङ्ख सभाबाट, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। राजेश कुलुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भोजपुर घर भइहाल्छु साउदीबाट भन्नुहुन्छ, घर परिवारमा मिठो सम्झना। अनि राज घले मगरलाई, अनि राई सफल आयुषलाई, रामकुमार लिम्बू, रमला साम्पाङ लगायत सबैमा चाहिँ सम्झना छ भन्नुहुन्छ। रिदम कुलुङलाई पनि सम्झनामा शुभरात्रि छ भन्नुहुन्छ। होइन के दाई, आज त के भन्नुहुन्छ राई सफलजीले, कमान्ड त कहिले त जस्तै भन्नुभयो त भन्नुहुन्छ, कमेन्ट सरी, के एमएनडी लेख्नुभएको छ नि, कमान्ड भन्न नजान्नु पनि के छ है, ठिक छ, बाले पढभन्दा पढिएन, गुच्चा खेल्न दौडियो, के एमएनडी कमान्ड त ठिक छ, कमेन्ट त
कसरी पढ्नु भयो होइन भन्नुभयो जस्तो होइन कहिले काहीँ पढ्नु पर्छ क्या के भन्दाखेरि नै यसरी जस्तै हेर्नुहोस् मलाई कहिले काहीँ मजा आउँछ यसरी पढ्न पनि खै टिकटक लाइभमा केही मेसेजहरू प्राप्त छन् भने बाटो बन्द भएछ पहिरो लेब्रो भन्नुहुन्छ हामी सिधै गाउँबाट होइन रानी छापको हात पनि आएको छु रमाइलो पनि हुने रहेछ भन्नुहुन्छ रमाइलो पो हुने रहेछ भन्नुहुन्छ शिला अधिकारी पक्कै पनि रामी छापमा सबै चिज पाइन्छ आउनुहोस् यहाँनिर नपाउने भन्ने केही पनि हुन्न तपाईँलाई के चाहियो रामी छापको हाटमा आइसकेपछि बजारमा आइसकेपछि बिहिबारै बजारमा आइसकेपछि तपाईँलाई सब थोक मिल्छ यहाँ होइन होलसेलमा आउनुहोस् रमाइलो छ राम्रो छ अनि अर्को लिखु तामाको सीमा पर्छ बुधबार लाग्छ त्यहाँ पनि राम्रै छ त्यहाँ अलिक सानो हुँदो रहेछ होइन त्यहाँ छ भनौँ न मैले यहाँ आइसकेपछि थाहा पाएँ यहाँनिर अझ ठुलो रहेछ त्यसपछि तल मन्थलीमा सोमबार हो क्या अरे मलाई यति चाहिँ थाहा छ मैले देखेको म गएको अन्त त खोइ मलाई थाहा छैन गाह्रो छ हो भन्नुहुन्छ कोरियाको कुल्ली आइडिरहेको छु गाह्रो छ मित्र के गर्नु यस्तै छ है तर कोरियन हुनुहुन्छ कोरियातिर भइसकेपछि त कमाउनु भएको छ होला है पठाउनुहोस् न हामीलाई पनि रास्ता माग्नुहुन्छ म पनि हेर्दैछु खाना खानुभयो भन्नुहुन्छ भयो खाना खाइसकेको अघि नै तपाईँको भयो किन रूपसन आइकन हुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ छिटो भने के भएछ फेरि भन्नुहुन्छ मलाई भन्नुभएको म भर्खर 14 15 लागेको है रूपसनाजी धनगजमेरो पनि हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद हुन चाहन्छु 10 पनि भयो अन्तिमै एउटा गीत राख्दै राख्दै छुट्नुपर्छ जस्तो लाग्यो ठिक छ यति बेला मेरी तर तुम्भी यो गीत त राख्दैन म अर्को असार गीत राख्ने कोसिस गर्छु है किनकि मलाई हल्का डेस्कटपले आज डेस्कटपले नै साथ दिएको छ त्यस्तै गरेर यति बेला मेसेज भाषण गर्छु म यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई मन्थलीमा त झनै रमाइलो पाउँदो रहेछ भन्नुहुन्छ शिला अधिकारी मन्थलीमा रमाइलो हुन्छ त्यहाँ पनि बडो ठुलो हाट लाग्छ सोमबार हो र भनेको ब्रो भन्नुहुन्छ ओके ठिक छ दास्तिर पर्नु भयो यति बेला म मेसेजतर्फ लाग्छु अन्य मेसेजहरू भाषण गरिहाल्छु के भन्दाखेरिमा यति बेला हुनुहुन्छ आमु हुनुहुन्छ ओहो साँच्चै मैले एउटा मेसेज छुट्याएँ अगाडि देखेको थिएँ मैले मेसेज त फुत्तै उडिहालेछ त्यही भएर अहिले मलाई भन्दै हुनुहुन्थ्यो विनुताजीले होइन मेरो मेसेज वाचन गर्नुभयो भनेर भन्दै हुनुहुन्थ्यो वाचन त गर्ने कोसिस गरिरहेको थिएँ तर उडेछ तिमी बगैँचाको सुन्दर फुल भए तिमी बगैँचाको सुन्दर फुल भए तिर्खा लाग्दा प्यास मेट्ने मूल भए तिमी बगैँचाको सुन्दर फूल भए तिर्खा लाग्दा प्यास मेट्ने मूल भए जिन्दगी सोचे जस्तै बन्ने थियो सानो हामी हिँड्ने खोलीको एउटै पुल भए जिन्दगी सोचे जस्तै बन्ने थियो सानो हामी हिँड्ने खोलीको एउटै पुल भए भन्नुहुन्छ वाचन गर्ने आएन क्या त्यो भावनामा डुब्न सकिन जस्तो लागेन है ठिक छ यस्तै कहिले काहीँ विनुताजी विनुता छेत्री विनु दोलखाबाट उहाँले पठाउनु भएको लेख हो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला राजसफल आयुषले पनि हाँस्दै हुनुहुन्छ उहाँ रानी राजकला पनि हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ निर्दोष स्वयंले पनि कार्यक्रम सुन्दैछु 5 मिताजुङ 2 घर भाइ आजै बिरामी देश कतारबाट छ निर्दोष हो भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ भने समीक्षा जोशी अङ्किता सुनवार लिम्बुनी पविना जुनिता चामलिङ राई मेरो प्यारो मान्छे तिमी रुबिना थामी दिलदेखि रिया खुची संस्कृति लामा माया राई कालिकाम लाउने लिम्बुनी भागी सृजना र अनिता कनुसा सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ तपाईँ मैले रोजे गीत राखिदिनु बजाइदिनु भयो कि नै भन्नुहुन्छ आज मैले बजाउन सकिनँ आज कसैले पनि रोज्नु भएको गीतहरू मैले राख्न सकेको छैन केही प्राविधिक कारणले गर्दा मुजुरेलजी हुनुहुन्छ मेरो झै तिम्रो पनि बेहाल हुनेछ पख्नुहोस् मेरो झै तिम्रो पनि बेहाल हुनेछ तिमीसँग पनि कुनै सवाल हुनेछ मेरो झै तिम्रो पनि बेहाल हुनेछ तिमीसँग पनि कुनै सवाल हुनेछ शारीरिक आकर्षण होइन प्रेम शारीरिक आकर्षण होइन प्रेम समर्पणभित्र गहिरो चाल हुनेछ मेरो चाहिँ तिम्रो पनि बेहाल हुनेछ तिमीसँग पनि कुनै सवाल हुनेछ शारीरिक आकर्षण होइन प्रेम समर्पणभित्र गहिरो चाल हुनेछ
प्रेममा कुनै शर्त अनि स्वार्थ हुँदैन। प्रेममा कुनै शर्त अनि स्वार्थ हुँदैन, तर सीमा रेखाको पर्खाल हुनेछ। नियत होइन, अनुभूति नै हो प्रेम। नभए किनारा बिनाको छाल हुनेछ, नभए किनारा बिनाको छाल हुनेछ भन्दैनन्छ। उसलाई फेरि दोहोऱ्याएँ मैले, मेरो चाहिँ तिम्रो पनि बेहाल हुनेछ, तिमीसँग पनि कुनै सवाल हुनेछ। शारीरिक आकर्षण होइन प्रेम, समर्पणभित्र गहिरो चाल हुनेछ। प्रेममा कुनै शर्त अनि स्वार्थ हुँदैन, तर सीमा रेखाको पर्खाल हुनेछ। नियत होइन, अनुभूति नै हो प्रेम। नियत होइन, अनुभूति नै हो प्रेम। नभए किनारा बिनाको छाल हुनेछ, नभए किनारा बिनाको छाल हुनेछ भनेर भन्दनुहुन्छ एमओ जिरो लेख्नुहुन्छ जिरीबाट। साथी बेष्टु अनुशासन अर्चना कन्दुङ्गा दिदी, भूमिका राई, सरिता राई, सुनिता कार्की, रायनी राजकला, कपिला चामिङ राई, तेली अच्छा, मिरिता राई रोदन, मनिषा मनु, सन्ध्या थामी, त्यस्तै अञ्जिता मल्ल छेत्री होइन, सरिता आयु, सोनिया सोनिया, मुना भण्डारी, जुवा थापा मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सुनिता चामिङ राईले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे। सूत्रराज रसाली निर्दोष हुनुहुन्छ, यो रातको समयमा पाँच थर हिलियाङ सार घर भई हाल फेदिन चार डब्लु चोकबाट सुन्दैछु भन्नुहुन्छ। सूर्यराज रसाली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। साथीहरू सम्झिनु पर्दाखेरि जीवन सहयात्री कमला रसाली, प्रेमकला आचार्य दिकेन्द्र शम्पा आम्फे, मनिषा शेर्पा, त्यस्तै गरेर गोपाल भाइ चटपटे, सञ्चमाया केरुङ, तारा शङ्कर, अरुणा शम्पा आम्फे, सुमी लिम्बु, त्यस्तै गरेर अभागी सृजना धनकुमार खाती, दिलु आम्फू राई, भूपाल दुलाल, भीम कतानी, अभागी सृजना, डम्बर तामाङ, माया राई, ढकाल धर्मराज लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। अब चाहिँ छुट्टिउँला, के मेसेजहरू छन् छैनन्? ओकेला ठिक छ। अन्तिममा के भन्न चाहन्छु के भन्दाखेरिमा, तपाईँको माझमा एउटा मिठो कुरा गर्न चाहन्छु, जोड्न चाहन्छु। हरेक रात सिरानीलाई अँगालेर मनमा कति धेरै कुराहरू खेलिरहन्छन्, केही भनिएका, केही भन्न बाँकी रहेका, अनि केही केवल तिमी र म मिलेर देखिने सपनाहरू। माया हो कि होइन भन्नुहोस् न पहिला सुरु। हरेक रात सिरानीलाई अँगालेर मनमा कति धेरै कुरा खेलिरहन्छन् अथवा खेलाइरहन्छन्, खेलिरहेका हुन्छन्, केही भनिएका, केही भन्न बाँकी रहेका, अनि केही केवल तिमी र म मिलेर देख्ने सपनाहरू। माया भनेको रातको चिसो हावा जस्तै हो क्या, जसले नदेखिकन पनि यो मनलाई एउटा छुट्टै शीतलता र सकुन दिन्छ। अब छुट्टी, यो तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। तपाईँले रोजाइमा पार्नुभएका लोकदोरी बाकाहरू आजको बसाइमा राख्न सकेन, त्यसको लागि माफी माग्न चाहन्छु। म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। लेख रचनाहरू पठाएर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा प्रायः जस्तो ठिक छ, झल्टोका बन्द गर्न बिर्सनु भयो कि, ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर इट इज आई एम फ्रम पाँच थर डब्लु चोकबाट शुक्रराज र शालिन निर्दोष भन्नुहुन्छ, अङ्ग्रेजीमा लेख्नुभएछ फेरि। ओके हस्, धन्यवाद। झाल्टोका बन्द गर्न बिर्सनु भयो कि, ध्यान दिनुहोला। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा, रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला। अर्को कुरा भन्नुपर्दाखेरिमा, ग्यासको रेगुलेटर अफ गर्न बिर्सनुभयो कि, त्यसमा ध्यान दिनुहोला। अर्को मेन कुरा भनेको, अब औषध लिन बिर्सनुभयो कि, 11 बजिसकेको छ, कसैलाई केही भन्नु थियो कि, अथवा मुटुको टुक्रा हुनसक्छ नि काले, अथवा कालीलाई गुड नाइट विशेष भुल्न होइन राख्न छुट्नु छुटाउनु भयो कि, बिर्सिनु भयो कि, ध्यान दिनुहोला। मैले सम्झाइदिएको छु तपाईँहरू बिच झगडा नहोस् भनेर, मेरो कारणले झगडा भयो भने त फेरि म पर्छु नि त बिचमा, फलानाको कारणले झगडा होइन, त्यो भन्न त मैले सम्झाइदिइराखेको छु, सम्झिनुहोस् पनि भन्न चाहे भन्दै। अब चाहिँ हाम्रो भेट भोलि बिहान हुनेछ, त्यो तिनजेलसम्मको लागि म कार्यक्रम प्रस्तुत श्री राजमत आजको बसाइबाट छुट्टिन चाहन्छु। अन्तिममा तपाईँको माझमा मिठो एउटा असार गीत होइन, छोटो मिठोमा राख्दै राख्दै आजको बसेबाट छुट्यो। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरेँ त।

0: लाहौरबाट आएपछि त
1: तिमी पनि हरलक्कीबाट नचिनी भएछौ।
0: तिम्रो झन् दाढी पनि कलाएछ सोची।

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागो, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटीआईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: रामेछाप नगरपालिकाको अनुरोध।
0: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप। हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: सूचना
0: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: चित्त बुझाएर नाम लेख्न सिकाइरहेको अभियानमा खटिएका कक्षा नौकी अन्तरा विशंखेले बताउनुभयो। साक्षर हुन बाँकी ओडालाई साक्षर बनाउने अभियानमा खटिएका शिक्षक शिवकुमार गुप्ता र गौरी शंकर यादवले विद्यालय आसपासका क्षेत्रमा पर्ने छनछवार असनाहा र गुदी गाउँका दलित समुदायका 99% व्यक्ति साक्षर हुन नसकेको भन्दै तिनीहरूलाई साक्षर बनाउन लागिएको बताउनुभयो।
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: visit AITV ma hernus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye pugcha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिसर राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको छ आन्तरिक द्वन्द्व कलह र विवादमा अल्झिएको नेपाली फुटबल यो प्रतिबन्धपछि अझ थप अन्यल र अनिश्चिततातर्फ धकेलिएको छ अब नेपाली फुटबल खेलाड़ी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् भने रेफ्री र प्रशिक्षकको भविष्य समेत अन्यलमा परेको छ एन्फाको अर्ली इलेक्सनबाट शुरूमा विवाद अन्तत प्रतिबन्धको स्थितिमा पुगेको छ फिफाका महासचिव म्याथिस ग्रास्ट्रोमले एन्फालाई पत्र लेख्दै प्रतिबन्धको जानकारी गराएका छन् पंकज विक्रम नेम्बुवाङ नेतृत्वको एन्फा कार्य समितिको चार वर्षीय कार्यकाल पाँच असारमा सकिएको छ तर पाँच महिना अगाडि नै अर्ली इलेक्सन गर्न खोजेपछि विवाद शुरू भएको हो त्यतिबेला तहगत अध्यावधिक निर्वाचन नगरेर केन्द्रीय कमिटिको मात्र चुनाव गर्न खोजिएको थियो त्यसबारे उजुरी परेपछि राखेपले एन्फालाई चैतमा तीन महिनाका लागि निलम्बन गरेको थियो तर त्यो निलम्बन दुई महिना पनि पूरा नभएको स्थितिमा फुकुवा गरिएको हो त्यसपछि पनि अन्यल कायमै रहे र फिफाले अहिले प्रतिबन्धको निर्णय फेरि सुनाएको हो प्रतिबन्धको प्रत्यक्ष प्रभाव नेपाललाई दिइआएको सबै प्रकारका आर्थिक र अन्य सहयोग रोकिने भएको छ अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ केही महिनापछि बंगलादेशमा हुने भनिएको पुरूष साफ च्याम्पियनशीपमा नेपालको सहभागिता अनिश्चित बनेको छ नेपाली क्लबहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने भएका छन् भने विदेशी लीगमा खेलिरहेका नेपाली खेलाड़ीलाई लिएर पनि समस्या उत्पन्न हुने भएको छ फिफाले दुईवटा शर्त राखेको छ राखेपले एन्फालाई लिएर अहिलेसम्म गरेका सबै निर्णय बिना शर्त पूर्ण रूपमा फिर्ता लिनुपर्ने र अहिलेकै कार्य समितिलाई नै पुनर्वहाली गर्नुपर्ने र एन्फाले आफ्नो विधान र नियमावली अनुसार शुरू गरेको निर्वाचन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न अनुमति दिनुपर्ने दुईवटा शर्त फिफाको रहेको छ फिफाले गरेको पत्रचारमा राखेपले जवाफ नदिएपछि अहिलेको स्थिति आएको हो एन्फाले गरेका सबै क्रियाकलाप विधि सम्मत छन् एन्फाका प्रवक्ता सुरेश शाहले बताएका छन् त्यस्तै राखेपले भनेको एन्फाले मानेको भए यस्तो समस्या आउने थिएन यो सबै एन्फाकै कारण सिर्जना भएको हो राखेपका सदस्य सचिव रामचरित्र मेहताको भनाई छ एन्फा राखेप विवादले नेपाल फिफाको प्रतिबन्धमा मुलुकको बदनामी खेलाड़ीमाथि खेलवाड़ शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ
3: मुलुकको राजनीतिमा सफा गर्न र फरक राजनीतिक संस्कार बसाल्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमै घोषणा र व्यवहारमा विरोधाभास देखिएको छ असार सात गतेदेखि चितवनको भरतपुरमा शुरू भएको सरकारको नेतृत्व गरिरहेको दल रासोपाको पहिलो महाधिवेशनमै देखिएको भद्रकुल व्यवस्थापनप्रति प्रतिनिधिहरू नै रुष्ट बनेका छन् रासोपाले फरक सन्देश दिने गरी महाधिवेशन गर्ने भनेको थियो तर आइतबार उद्घाटन सत्रदेखि नै रासोपाले आफूलाई फरक शैलीमा प्रस्तुत गर्न सकेन कार्यक्रमको आन्तरिक व्यवस्थापन मात्रै होइन केन्द्रीय सदस्यका उम्मेद्वारको प्रचार शैली समेत पुरानै दलको जस्तो देखियो पुरानो दलका महाधिवेशनहरूमा झैं महाधिवेशन स्थल वरिपरि प्रचार सामग्री यत्रतत्र छरिए पानीको बोतलमा समेत प्रचार सामग्री टाँसिए मधेसमा पर्सा बाहेकका जिल्लामा अधिवेशन नै नगरी महाधिवेशनमा होमिएको रासोपाले बन्द सत्रको मुखमा प्रतिनिधिको विवाद खेप्नु पर्यो बन्द सत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत प्रतिनिधिहरूले छलफल गर्न पाएनन् प्रतिवेदन पेश हुने बित्तिकै प्रतिनिधिहरूले ताली बजाउनु पर्यो व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौ प्रवक्ता झा उपशीर्षकमा यसँगै खबर छ रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरीप्रति लज्जित भएको बताउनु भएको छ बिहिबार पार्टीको महाधिवेशनमा भएको पहिलो चरणको मतदानका बारेमा जानकारी दिने क्रममा प्रवक्ता झाले व्यवस्थापकीय कमजोरी र विलम्बको बावजूद पनि तपाई धैर्यता राखेर बसिदिनुभयो आभारी छौं, व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौं। यसैबीच राष्ट्रपाकी नेत्री ज्वाला संग्रौलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ज्वाला हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। यता पुराना दलहरूभन्दा फरक भएको दावी गर्न नथाक्ने राष्ट्रपाभित्रको असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ। भरतपुर स्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतान्त्रिक अभ्यास चलिरहेको दावी गरिए पनि बाहिर उम्मेद्वारसँगै प्रतिनिधिहरूमा असन्तुष्टि चर्को रूपमा सार्वजनिक भएको छ। भोटिङ मेसिनमै सेटिङको आरोप, राष्ट्रपाको महाधिवेशनमा ढिलाइ गरी शुरू भएको निर्वाचन नै विवादित बनेको छ। थुप्रै उम्मेद्वारहरूले भोटिङ मेसिनमा कायम गरिएको क्रम संख्यामा चलखेलको आरोप लगाएका छन्। निर्वाचनमा एक तिहाई प्रतिनिधि मतदानबाट बाहिर, राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाई प्रतिनिधि मतदानमा सहभागी नभएको पाइएको छ। राष्ट्रपाको घोषणा र व्यवहारमा विरोधाभास, पुरानै दलको झल्को देखिएको, प्रतिनिधिहरूकै टिप्पणी हिमालय टाइम्समा छापिएको खबर हो।
2: त्यस्तै चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन अहिले जारी छ। केन्द्रीय निर्वाचन आयोगले बिहिबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो। सार्वजनिक कार्यतालिका अनुसार निर्वाचन प्रक्रियाहरू बिहिबार राति 11:40 बजेदेखि नै शुरू भएका छन्। राति 11:40 देखि 11:55 उम्मेद्वारी मनोनयन फारम वितरण गरिएको थियो भने 11:55 देखि शुक्रबार बिहान 12:25 मनोनयन दर्ताको समय तोकिएको थियो। त्यस्तै बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन, 1:15 देखि 1:40 उम्मेद्वार विरूद्ध दावी विरोध र उम्मेद्वारी फिर्ता, बिहान 1:40 देखि 3 बजेसम्म निर्वाचन तथा मतदान प्रक्रियाको तयारी गरिएको जनाइएको छ। आयोगका अनुसार बिहान 3:30 उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान 4 बजेदेखि अहिले 10 बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिनेछ। आयोगले सबै प्रतिनिधि तथा सरकारवालालाई तोकिएको समय तालिका अनुसार आवश्यक तयारीसहित सहभागी हुन समेत अनुरोध गरेको छ। राष्ट्रपाको दुई उपसभापति पदमा डाक्टर सोडिम वाग्ले र विराज भक्त श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन्। त्यस्तै महिला उपसभापतिमा सविता गौतम, इन्दिरा राणा मगर र तोसीमा कार्कीले उम्मेद्वारी दिने घोषणा गरेकी छन्। दुईमध्ये एक महामन्त्री मनोनित हुनेछन्। बाँकी रहेको एक पदका लागि आधा दर्शन भन्दा बढ़ी नेताहरूले दावी गरेका छन्, जसमा शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनिष शाह, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल र प्रमोद नेउपाने लगायतले दावी गरेका छन्। सहमहामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि नेउपाने, असीम सहारीमा विश्वकर्मा लगायतले दावी गरेका छन्।
3: सरकारका 3 महिना चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 3 महिना पूरा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको एकल बहुमतको जगमा बनेको यो सरकार 100 बुँदे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। 2082 चैत 13 गते प्रधानमन्त्री पदमा शाहले शपथ ग्रहण गरेसँगै बसेको पहिलो मन्त्री परिषद बैठकले उक्त महत्वाकांक्षी कार्यसूची स्वीकृत गरेको थियो। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। वाचा अनुसार व्यवहार नहुँदा बाधा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सुशासन, पारदर्शिता र जवाफदेहिता सहितको सेवा पाउने अपेक्षामा रहेका जनताले 3 महिना बित्दा पनि सोचे अनुसार हुन नसकेको गुनासो गर्न थालेका छन्। पुरानो दलहरूको भागभण्डाको सत्ता र राजनीतिबाट वाक्क भएका जनताले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपालाई 2/3 नजिक बहुमत दिएर जिताएका हुन्। 275 सदस्यीय प्रतिनिधि सभामा रासोपाका 182 सांसद छन्। तरंगित कर्मचारी संयन्त्र, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको तीन महिना पुग्दा शासकीय सुधारमा केही काम भएका छन् तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसको कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनमा केही राम्रा संकेत देखिएका छन्। शाह प्रधानमन्त्री बने यता कर्मचारी क्षेत्र भने सबैभन्दा तरंगित छ। यस अवधिमा सरकारका विभिन्न निर्णयबाट कर्मचारी वृत्तमा यस्तो परिस्थिति देखिएको हो। आर्थिक सुधारका एजेण्डा ओझेलमै बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरे लगत्तै सार्वजनिक गरेको 100 दिन 100 प्राथमिकता कार्ययोजना घोषणा गरे पनि आर्थिक सुधारका एजेण्डाले भने मूर्त रूप लिन सकेको छैन। चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिकले छापेको खबर हो यो।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने विषयलाई बहसमा ल्याएको छ। चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय सभा गैर दलीय विशेषज्ञ सभा बनाउने एजेण्डा अघि सारिएको छ। पार्टीको अर्थ राजनीतिक प्रस्तावमा दलविहीन स्थानीय तहबारे उल्लेख गरिएको छ। राष्ट्रपाली प्रतिनिधि सभाको चुनावी वाचा पत्रमै स्थानीय तहमा गैर दलीय प्रतिस्पर्धाको व्यवस्था गर्ने एजेण्डा ल्याएको थियो। राष्ट्रिय सभालाई पनि गैर दलीय बनाउने विषय महाधिवेशन मार्फत अघि सारिएको हो। राष्ट्रपाका तत्कालीन राजनीतिक प्रस्तावनामा सांसद मन्त्री नबन्ने प्रणाली पनि राष्ट्रपाली बहसमा प्रवेश गराइसकेको छ। 59 सदस्य राष्ट्रिय सभामा 3 मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था छ। बाँकी 56 प्रदेश सभाका सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा निर्वाचित हुन्छन्। प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिमा राजनीतिक दलको पक्कड़ हुने भएकाले राष्ट्रिय सभामा राजनीतिक दलले तोकेको